0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। आगामी आर्थिक वर्षको बजेट मार्फत 50 युनिट भन्दा बढी बिजुली खपत गर्ने उपभोक्तालाई 5% मूल्य अभिवृद्धि कर लगाएको सरकारले त्यसलाई परिमार्जन गर्ने भएको छ। सरकारले भ्याटमा परिमार्जन गरी साउनदेखि नै नयाँ दर लागू गर्ने तयारी गरेको छ। प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री सोडिङ वाग्लीले 100 वा 150 युनिट भन्दा माथि मात्र कर लगाउने गरी अध्ययन भइरहेको बताउनु भएको छ।
2: बागमती प्रदेश सरकारले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने भएको छ। प्रदेश सरकारको श्रम रोजगार तथा यातायात मन्त्रालयले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न चालू आर्थिक वर्ष 2082-83 प्रारम्भिक योगदानमा सहयोगदान गर्ने भएको हो।
1: कसैले पिछा गरेको छ कि, कार्यालय घर वरिपरि अपरिचित कोही मानिस छन् कि भनेर हेर्नु परेको छ कि, उद्योगी व्यवसायको भेटघाटमा एकअर्कालाई प्राय सोध्न नछुटाउने एउटा संवाद हो यो। उनीहरू भन्छन् पुरानो प्रणाली जस्तो थियो हामीले पनि त्यही अनुसार काम गर्यौं, तर जानेर नजानेर कहाँ कति गल्ती भयो यसै भन्न सकिन्न तर त्रास छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्चाले सोधपुछका लागि सधैँ तयार रहेको बताइरहेकै बेला उनलाई कार्यालय समय सकिएर बाहिर निस्किँदा परिसरबाट पक्राउ गरिएको थियो। उनको कार्यालय वरिपरि दिउँसैदेखि सादा पोसाकमा प्रहरी थिए, त्यही भएर व्यवसायीले अहिले आफ्नो वरिपरि हेर्न थालेका हुन्। नाम नबताउने शर्तमा एक व्यवसायीले भनेका छन् नेपालमा पहिलो उद्योग खोल्ने परिवारको सदस्य र महासंघको अध्यक्ष भइसकेका शेखर लाई त सिधै पक्राउ गरियो, हामी माथि त जे पनि हुन सक्छ उनले भनेका छन्। निजी क्षेत्रको मनोबल बढ्न नसक्दा आर्थिक गतिविधि चलाएमा नभएर बजारमा माग बढेको छैन, बैंकमा पैसा थुप्रिएको र ब्याजदर दशकै न्यून भए पनि कर्जा माग बढेको छैन।
2: साउदी अरबमा कामका लागि जाने नेपाली सहित सबै स्रोत मुलुकका श्रमिकले अवश्य परीक्षण उत्तीर्ण गर्नुपर्ने भएको छ। साउदी सरकारले मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले जारी गरेको सार्वजनिक सूचना अनुसार यही असार 3 गतेदेखि उक्त व्यवस्था कार्यान्वयन पनि गरिसकेको छ।
1: सरकार गुणस्तरीय र प्रतिस्पर्धी सेवाका लागि दूरसञ्चार क्षेत्रमा तेस्रो सेवा प्रदायक भित्राउने तयारीमा लागिरहेको बेला दूरसञ्चार विज्ञले भने तेस्रो सेवा प्रदायक आवश्यक नै नरहेको बताएका छन्। हालको नीतिगत व्यवस्थाका कारण सञ्चालनमा रहेका 2 सेवा प्रदायक नेपाल टेलिकम र एनसेलकै भविष्य संकटमा पर्दै गएको भन्दै तेस्रो सेवा प्रदायक टिक्नै नसक्ने दावी समेत विज्ञले गरेका छन्।
2: नेपाल विद्युत प्राधिकरणले निर्माणाधीन जल विद्युत तथा सौर्य विद्युत आयोजनाको प्रगति विवरण पेश गर्न प्रवर्धक कम्पनीहरूलाई निर्देश दिएको छ। प्राधिकरणले प्रवर्धक कम्पनीहरूसँग गरिएको विद्युत खरिद बिक्री सम्झौता पीपीए अनुसार निर्माणाधीन अवस्थामा रहेका आयोजनाले सूचना प्रकाशित भएको मितिले 7 दिनभित्र यस्तो विवरण बुझाउन सूचना जारी गरेको हो।
1: नेपाल ट्रेड फरवार्ड रस एसोसिएसनले नेपालको प्रमुख निर्यातजन्य वस्तुका रूपमा रहेको चिया निर्यातमा पछिल्लो समय उत्पन्न भएको जटिल अवस्था तथा भारतीय बजारमा देखिएको प्रक्रियागत अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपालबाट भारततर्फ निर्यात गरिएका तयारी चिया भारतीय पक्षबाट प्रयोगशाला परीक्षण तथा विभिन्न प्राविधिक प्रक्रियाका नाममा लामो समयसम्म गोदाममा रोकिँदा नेपाली चिया उद्योगको उत्पादन बिक्री वितरण र निर्यात श्रृङ्खला नै प्रभावित भएको छ।
2: क्षेत्रमा पर्ने रघु गङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै बेनी जोमसोम सड़क भएर चालू आर्थिक वर्ष 2082-83 11 महिनामा 7 लाख भन्दा बढी पर्यटक मुस्ताङ पुगेका छन्।
1: पछिल्लो 4 कारोबारको दिन नेप्सेको बन्द बिन्दुलाई हेर्दा 2700 बिन्दु तल बजार झर्न नसकेको देखिएको छ। बिहिबार 2700 बिन्दुमा बन्द भएको नेप्से त्यसअघिका 2 कारोबारको दिन 2705 बिन्दुमा स्थिर रहेको थियो। शुक्रबार भने 2700

0: 2.11 बिन्दुमा नेप्से बन्द भएको छ।
1: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब विदेशका खबर। जापान सरकारले विदेशीहरूका लागि एकल प्रवेश भिसा शुल्क 3,000 yenबाट 5 गुणा बढाएर 15,000 yen पुर्याउने निर्णय गरेको छ। मुद्रास्फीति र येनको अवमूल्यनका बीचमा सन् 1978 पछि पहिलो पटक वृद्धि गर्ने निर्णय गरिएको विदेश मन्त्री मोतेगी तोशिमित्सुले बताउनु भएको चिनिया समाचार समिति सिन्हुआले जनाएको छ।
0: अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत समयको अर्को महत्वपूर्ण खेलमा आज इक्वेडर र कुरासाओ बीच प्रतिस्पर्धा हुँदैछन्। अमेरिकाको क्यानास सिटी स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार आज बिहान 5:45 बजेबाट सुरु भएको हो। समूहका दुवै टोलीका लागि अघिल्लो चरणको सम्भावना जीवितै राख्न आजको खेलमा जित निकाल्नु अनिवार्य जस्तै बनेको छ।
4: अब विचार विश्लेषणको पालो। रासोपाको अबको बाटो शीर्षकमा मिलन पाण्डे र हरीश प्रसाद भट्टको विचार आजको कान्तिपुर दैनिकमा छापिएको छ। हामीले युवा नेतृत्व चाहिन्छ भन्यौं, नागरिकले यसपालि हामीले भनेकै युवालाई भोट दिए। हामीले नयाँ विकल्प चाहिन्छ भन्यौं, नागरिकले नयाँ शक्तिलाई विश्वास गरेर मत दिए। हामीले बलियो जनादेश माग्यौं, नागरिकले त्यसमा उदारता देखाए। हामीले मागेको हरेक विषय र अपेक्षा नागरिकले पूरा गरेका छन्। नागरिकले आफ्नो दायित्व पूरा गरिसकेका छन्। अब परिणाम दिने पालो रासोपाको हो।
0: के नेपाल अझै कृषि प्रधान देश हो? निराशाजनक कृषि बजेटको निरन्तरता शीर्षकमा राजु भेटवालको विचार आर्थिक अभियानमा छापिएको छ। नेपालको कृषि संकट अब केवल मल वा खेती प्रविधिको समस्या होइन, यो जमिन, श्रम, ज्ञान, बजार र कृषिको भविष्य जोगाउने प्रश्न हो। जीडीपीको 25% योगदान गर्ने क्षेत्रलाई 2.2% बजेट छुट्याउनु र ठूलो हिस्सा मलमै खर्च गर्नु भनेको कृषि क्षेत्रलाई जीवित राख्ने प्रयास मात्र हो। मानिसहरूले जमिनलाई उत्पादनको स्रोत भन्दा बिक्री योग्य सम्पत्तिको रूपमा हेर्न थालेका छन्। सुधार र परिवर्तनको बाचा गरेर आएको सरकारले पनि कृषिलाई प्राथमिकता दिन सकेन।
4: हस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार, हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
1: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार, हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
0: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
1: सम्पर्क 98-4-57-31-34 र 97-4-43-43-915।
0: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556-5569-53, 98-550-77-61 र 98-550-77-53।
3: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556-493-440, 493-580 र 98-550-26-440।
4: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 7 गते आइतबार, सन 2026 जुन 21 तारिक जेठ शुक्ल पक्षको सप्तमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको रूपन्देहीको बुटवल एफएम 94.4 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन सुरु गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: रासपाको प्रथम महाधिवेशन आजदेखि। सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने। 19 पदाधिकारी सहित 158 केन्द्रीय समिति चयन हुने।
0: औद्योगिक क्षेत्रका उद्योगीले 32.5 करोड रूपियाँ बक्यौता भाडा बुझाए। 80 उद्योगमा काटिएको बिजुली अझै जोडिएन।
1: शरीर स्वस्थ राख्न दैनिक 2 प्रकारका मौसमी फल खान विज्ञको सुझाव। बजारबाट किनेका फल आधा घण्टा सफा पानीमा भिजाएर वा राम्ररी पखालेर मात्र खान आग्रह।
4: जो स्वास्थ्य हुनुहुन्छ उहाँले चाहिँ दिनमा कम्तीमा नै 2 फलफुल खाने टार्गेट राख्न सक्यो र त्यो फलफुल चाहिँ नि सफा र सुरक्षित ढङ्गले खानु पर्यो।
0: लेबनानमा इजरायली आक्रमणपछि हर्मुज जलमार्ग बन्द गरेको इरानको भनाई। स्विजरल्याण्डमा आज अमेरिका र इरान बीच वार्ता हुँदै।
1: र जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा नेदरल्यान्ड्सले स्विडेनलाई हरायो। कुराकाओ र इक्वेडर बीचको खेल चल्दै।
5: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
6: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
5: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।

0: देखि चितवनमा सुरु हुन लागेकोले छापेका छन्। रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ। पर्सि मंगलबारसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झण्डै 4,000 महाधिवेशन प्रतिनिधि सहित नेता कार्यकर्ता सहभागी हुँदैछन्। 2079 साल असारमा स्थापना भएको रासोपाले गएको फागुन 21 भएको प्रतिनिधि सभा सदस्य चुनावमा झण्डै 2/3 बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ। स्थापना भएको केही महिना पछिको चुनावमा 21 सीट सहित प्रतिनिधि सभामा चौथो दल रहेको रासपा छोटो समयमै अप्रत्याशित ढंगले झण्डै 2/3 मत ल्याउन सफल भएको हो। परम्परागत राजनैतिक दल र नेताहरूप्रति नागरिकमा रहेको असन्तुष्टिको फाइदा उठाउन सफल रासपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई राजनैतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। रासपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र चितवनको भरतपुर महानगरपालिका 10 स्थित गेस्ट हाउस चौरमा हुँदैछ। रासोपाका महामन्त्री भूपदीप शाहका अनुसार महाधिवेशनको उद्घाटनमा पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री समेत रहेका बालेन्द्र शाहले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ। महाधिवेशनमा आमन्त्रित विभिन्न राजनीतिक दलका नेता लगायत पाहुनाले पनि उद्घाटन सत्रमा शुभकामना दिने कार्यक्रम छ। बन्द सत्र उद्योग संघ चितवनको सभा हलमा सञ्चालन गरिनेछ। पहिलो महाधिवेशनले 19 पदाधिकारी सहित 158 केन्द्रीय समिति चयन गर्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सभापतिलाई थप शक्तिशाली बनाउने भएको छ। सभापतिलाई थप शक्तिशाली बनाउँदै महाधिवेशनबाट विधान संशोधन गर्ने रासोपाको तयारी छ। पार्टीको केन्द्रीय समितिको आकार बढाइएको छ। यसअघि 221 जनाको केन्द्रीय समिति रहेकोमा बढाएर 151 पुर्याइने भएको छ। यसमध्ये 50 जना सभापतिले सिधै मनोनित गर्न सक्ने छन्। रासोपाको महाधिवेशनमा केन्द्रीय समिति चयनको लागि विद्युतीय मतदानको व्यवस्था गरिने भएको छ। अप्रत्याशित उदय, ऐतिहासिक जनमत, छोटो अवधिमै सत्ता अनि संकटका श्रृङ्खलाले रासोपाको 4 वर्ष यात्रा नेपाली राजनीतिमा सबैभन्दा उतार चढावको कथा बनेको छ। पहिलो महाधिवेशनको संघारमा उभिएको रासोपाका लागि सबैभन्दा ठूलो परीक्षा भनेको वैकल्पिक राजनीतिको दावीलाई संस्थागत गर्नु रहेको आजको कान्तिपुर दैनिकले छापेको छ। रासोपाको आजदेखि शुरू हुने पहिलो राष्ट्रिय महाधिवेशनको अघिल्लो दिन हिजोदेखि नै उद्घाटन स्थल गेस्ट हाउस चौरमा चहल पहल बाक्लिएको छ। मञ्च निर्माण लगायत सबै तयारी पूरा भएको आयोजकले जनाएको छ। पार्टीका सभापति लामिछाने र वरिष्ठ नेता शाहको तस्विर सहितको महाधिवेशन लोगो अङ्कित बोर्ड उद्घाटन स्थलमा टाँगिएको छ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आउँदो 26 मङ्सिरदेखि 28 काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ। अस्ति र हिजो बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको हो। तत्कालीन महामन्त्री धौल शमशेर राणाको समूह पार्टीबाट अलगिएपछि राप्रपाले महाधिवेशनको मिति तय गरेको हो। असोजभित्र प्रदेश अधिवेशन सकेर मङ्सिरमा महाधिवेशन गर्ने राप्रपाको निर्णय छ। आउँदो भदौ मसान्तभित्र जिल्ला अधिवेशन तथा 15-24 असोजसम्म 7 प्रदेशका अधिवेशन सम्पन्न गर्ने राप्रपाको तयारी छ। यसैबीच बालेन्द्र शाह नेतृत्वमा बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमतको सरकारले 100 दिन पूरा गर्ने लाग्दा दलहरू समीक्षामा जुटेका छन्। गणतन्त्रपछि पहिलो पटक एकल बहुमत सरकार बनाएको रासोपा सरकारको काममा प्रमुख विपक्षी दलहरूले सन्तुष्टि जनाउन सकेका छैनन्। सत्तारूढ रासोपा भने सरकारको काम सही गतिमा रहेको बताउँदै जनअपेक्षा बिर्सन नसक्ने दावी गर्दै आएको छ। प्रमुख विपक्षी काङ्ग्रेस र राप्रपाले सरकारको प्रारम्भिक कामको समीक्षा गरेका छन्। काङ्ग्रेसले सरकारका कमी कमजोरी विरुद्ध सशक्त रूपमा खबरदारी गर्ने जनाएको छ। हिजो संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दल कार्यसमितिको बैठकले सरकारको काम कार्यवाहीको प्रारम्भिक समीक्षा गर्दै सदन मार्फत सरकारका कमी कमजोरी विरुद्ध सशक्त रूपमा खबरदारी गर्ने निर्णय भएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो। आजको अन्नपूर्ण पोस्टमा खबर छ।
0: औद्योगिक क्षेत्रका उद्योगीले 32.5 करोड रुपैयाँ भाडा बुझाएका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले 25 जेठमा सार्वजनिक सूचना मार्फत बक्यौता रहेको भाडा तिर्न 7 दिने म्याद दिएको थियो। त्यसपछि उद्योगीले धमाधम भाडा तिरिरहेको व्यवस्थापनका सूचना अधिकारी वासुदेव सोडारीले जानकारी दिनुभयो। सरकारले सूचना निकाल्न साथ उद्योगीले भाडा सम्बन्धी विवाद सर्वोच्चमा विचाराधीन रहेको तर्क गरेका थिए। तर पुरानो भाडाको दर र अन्य महसुल भने भुक्तानी गर्दै आएका थिए। नयाँ दरको भाडा तिर्न अटेर गर्ने उद्योगमा व्यवस्थापनले विद्युत लाइन काट्न थालेपछि उद्योगीले भुक्तानी पनि थालेको सूचना अधिकारी सोडारीले जानकारी दिनुभयो। बढेको भाडादर अनुसार झण्डै 85 करोड रुपियाँ भाडा बकौता रहेको थियो। उद्योगीले तिर्न अटेर गरेपछि हामीले बिजुलीको लाइन काट्यौं, उहाँले भन्नुभयो। अहिले बकौता भुक्तानी गर्ने र उद्योगको लाइन जोड्ने काम भइरहेको छ। यसबीचमा 32.5 करोड रुपियाँ बकौता भाडा असुल भएको पनि उहाँले बताउनुभयो। व्यवस्थापन लिमिटेडले 2075 औद्योगिक क्षेत्रभित्रको भाडा 700% वृद्धि गरेको थियो। ठूलो दरले भाडा दर वृद्धि गरेको भन्दै उद्योगीले विरोध गरेपछि विवाद उत्पन्न भएको र झण्डै 5 वर्षसम्म कायम हुँदा बकौता चुलिएको छ। बढेको भाडा 2076 लागू गर्ने कि 2079 लागू गर्ने भन्ने विषयमा उद्योगी र व्यवस्थापन बीच विवाद भएको थियो। यो विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो। सर्वोच्चले 79 असारसम्म पुरानै भाडादर कायम गर्न र त्यसपछि मात्रै नयाँ भाडादर लागू गर्नुपर्ने गरी फैसला दिएको थियो। फैसला पुनरावलोकनका लागि व्यवस्थापन र औद्योगिक क्षेत्र उद्योग महासंघले छुट्टा छुट्टै निवेदन दिएका थिए, तर सर्वोच्चले गएको बिहिबारको इजलासले पुरानै आदेशलाई निरन्तरता दिँदै पुनरावलोकनको निवेदन अनुसार फैसला पुनरावलोकन नहुने आदेश दिएको थियो। यो आदेशपछि वर्षौंदेखिको विवाद टुङ्गिएको छ। यसैबीच व्यवस्थापनले गएको बुधबारदेखि भाडा बक्यौता नबुझाउने उद्योगमा विद्युत लाइन काट्न सुरु गरेको छ। त्यसैता 180 वटा उद्योगमा लाइन काटिएको औद्योगिक क्षेत्र उद्योग महासंघको तथ्याङ्क छ। झण्डै 80 वटा उद्योगमा भने अझै बिजुलीको लाइन जोडिएको छैन, नयाँ पत्रिका दैनिकले खबर छापेको छ। काया कैरनमा शरीर स्वस्थ राख्न दैनिक दुई प्रकारको मौसमी फल खान विज्ञको सुझाव बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपाल बैंक लिमिटेड
3: ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि घुमा क्या यदि दिदी कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छादेको देखिन्छ के अरे लडेको देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यही पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभवको कपडा अब आशा छैन भनेर ल चाँडो हेरेर खाम भनेर अनि त्यहाँ झैँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि झैँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ।
4: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
5: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98 5 50 50 934
6: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
7: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ
8: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस् खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त
9: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि
10: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ
9: सम्पर्क 98119 32811 र 98653773687
0: प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले रासोपाको प्रथम महाधिवेशन आजदेखि सभापति लामी छानेर वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा उद्घाटन गर्ने 19 पदाधिकारीसहित 158 केन्द्रीय समिति चयन हुने सरकारको 100 दिनको समीक्षा गर्दै प्रतिपक्षी दल औद्योगिक क्षेत्रका उद्योगीले 32.5 करोड रुपियाँ बक्यौता भाडा बुझाए 80 उद्योगमा काटिएको बिजुली अझै जोडिएन लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर सरकारले बढी मूल्य र न्यून आयतन भएका वस्तु निर्यातलाई प्राथमिकता दिने भएको छ। नेपालको भौगोलिक अवस्थिति र कमजोर पूर्वाधारका कारण निर्यात लागत बढ्दै गएपछि सरकारले बढी मूल्य र न्यून आयतन भएका वस्तु निर्यातमा जोड दिन लागेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य नीति 2081 कार्यान्वयन कार्ययोजना सार्वजनिक गर्दै तुलनात्मक रूपमा बढी मूल्य र न्यून आयतन भएका वस्तुको निर्यात प्रवर्धनका लागि भौगोलिक साङ्केतिकरण, अर्ग्यानिक प्रमाणीकरण र गुणस्तर प्रमाणीकरणका कार्यहरूमा सहजीकरण तथा प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम अघि सारेको हो। बढी मूल्य र न्यून आयतन भएका थप वस्तुको पहिचान एवं प्राथमिकीकरण गर्ने कार्ययोजनामा उल्लेख छ। कार्ययोजना उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले गएको बिहिबार स्वीकृत गरिसक्नु भएको छ। आजको कारोबार दैनिकमा खबर छ।
0: अहिले आँप, लिची, आरू, आल्चा, भुइँकटर, खरबुजा लगायतका धेरै मौसमी फलको सिजन हो। राता, पहेँला, हरिया फल बोटभरी र बजार पसलहरूमा पाइन्छ। गर्मी अत्यधिक हुने र यस बेला पाइने मौसमी फलफुल रसिला हुने भएकोले खपत धेरै हुन्छ। कतिपयले बोटमै गएर खाने गर्छन् भने अरू धेरैले किनेर खान्छन्। तर मौसमी फलफुल धेरै खाएमा स्वास्थ्यमा समस्या हुने पोषणविदहरू बताउँछन्। साथी महेश गेवालीले मौसमी फलफुलका फाइदा र कसरी खाने भनेर पोषणविद प्रकृति विष्टसँग कुराकानी गर्नु भएको छ।
2: फलफुल खाँदा चाहिँ जहिले पनि मौसम अनुसारको फलफुल खानु पर्यो। पोषक तत्त्वहरू छ, जस्तै भिटामिनहरू भयो, खनिज पदार्थ, त्यसबाट पाउने रेसाहरू चाहिँ उचित मात्रामा पाउँछौँ। तर यदि बेमौसमी फलफुल खाँदा चाहिँ त्यसलाई लामो समयसँग भण्डारण गरेर राखेको हुनाले गर्दा त्यसमा अरू केमिकलहरू प्रयोग भए हुनसक्छ र त्यसको न्युट्रियन्ट्सहरू, जुन पोषक तत्त्वहरू चाहिँ हामीले सही रूपमा चाहिँ शरीरमा पाउँदैनौँ। त्यही भएर पोषक तत्त्व पूर्ण रूपमा पाउनको लागि चाहिँ हामीले मौसम अनुसारकै फलफुलहरू चाहिँ खानुपर्छ। यो समयमा पाउने फलफुल भनेको हाम्रो आँप र केरा पनि पाइन्छ, लिची र आरू र आलु पखडाहरू अहिलेको मौसममा अत्यधिक रूपमा बजारमा पाइरहेको फलफुलहरू भयो। यो सबै फलफुलहरूमा चाहिँ भिटामिन ए, स्पेसली आँपमा चाहिँ भिटामिन ए, अरू फलफुलमा भिटामिन सी चाहिँ एकदम राम्रो मात्रामा पाइन्छ। भिटामिन सी भन्ने बित्तिकै यसले चाहिँ हामीलाई रोगसँग लड्नबाट तागत दिन्छ, भनौँ न, एउटा मजबुती दिन्छ। र अब यो समय भनेको फेरि सिजन चेन्जले गर्दा भाइरल ज्वरो आउने, रुगाखोकी धेरै नै हुने समय हो। त्यही भएर हामीले सिजनल फलफुल खायौँ छिटै इन्फेक्सन हुनबाट पनि जोगिन सकिन्छ।
0: कति मात्रामा खाँदाखेरि चाहिँ ठिक हुन्छ?
2: हामीले अन्तर्राष्ट्रिय गाइडलाइनहरू हेऱ्यौँ भने चाहिँ नि दिनमा 2-3 मात्रा, भनौँ न, 3 मात्राको फलफुल चाहिँ डेली सबैले खानुपर्छ भनेर अन्तर्राष्ट्रिय रूपमा हेर्ने हो भने यति नै खानुपर्छ भनेर नेपालको छुट्टै गाइडलाइन चाहिँ छैन। हाम्रो छिमेकी देश इन्डियाको गाइडलाइन हेर्ने हो भने चाहिँ त्यहाँको नयाँ अहिले रिभाइज भएको गाइडलाइनमा चाहिँ फेरि दिनको 1 सर्भिङ चाहिँ कम्तीमा पनि सबैले दिनको 1 मात्रा फलफुल चाहिँ खानु भनिन्छ। तब 1-2 अब यसलाई मर्ज गर्दा चाहिँ 1-2 ठिक्क मध्यम खालको फलफुल, विभिन्न प्रकारको जुन पनि हुनसक्छ, 1-2 फलफुल चाहिँ हामीले अनिवार्य खानुपर्छ, हाम्रो दैनिक खानपिनमा समावेश गर्नुपर्छ भनेर बुझिन्छ। स्याउको कुरा गर्ने, एक मध्यम स्याउ भनेको 150-200 ग्रामको एउटा सर्भिङ हुन्छ। आँपको पनि अब विभिन्न रोग अनुसार पनि हामीले फरक छुट्याउनु पर्छ। चाहिँ अब सामान्य मान्छे छ भने त उसलाई 200-250 ग्रामको 2 फलफुल खाँदा केही फरक परेन, तर उसलाई दीर्घ रोगहरू छ, मधुमेह छ, मृगौला सम्बन्धी रोगहरू छ भने चाहिँ बल्ल उसले मात्राहरू घटाउनु पर्छ। त्यस्तो मान्छेहरूलाई चाहिँ आँपको एउटा सर्भिङ भनेको उसले कन्ट्रोल छ भने, अलिक बढी खान मिल्यो, कन्ट्रोलमा छैन भने दिनको 100 ग्राम भन्दा बढी आँप खान मिल्दैन उसले। त्यही भएर यो चाहिँ मान्छे अनुसार फरक पर्छ।
0: विशेष गरी मान्छेको स्वास्थ्य अवस्था कस्तो छ, कोही व्यक्तिलाई मधुमेह भएको छ भने ती व्यक्तिहरूले चाहिँ धेरै खानु भएन, ठिक्क मात्रामा अड्कलेर खानु पर्यो, त्यो कुरामा चाहिँ ध्यान दिनु पर्यो।
2: हजुर, र सबै फलफुल समावेश गर्न सके राम्रो। मधुमेह छ भनेर फलफुल नै बार्नु पर्छ भनेर चाहिँ छैन, कुनै पनि रेकमेन्डेसन त्यस्तो छैन।
0: बजारमा जति पनि बेच्न राखिएका फलफुल हुन्छन् अनि त्यो फलफुलमा चाहिँ पकाउनको लागि होस् वा अरू अलि लामो समय टिकाउनको लागि होस् त्यसमा चाहिँ विषादी प्रयोग गरिएको भन्ने कुराहरू समाचारमा पनि आइरहेको हुन्छ। यो विषादीको जोखिम चाहिँ कतिको हुन्छ यो बेला फलफुलहरूमा र त्यसलाई चाहिँ कम गर्न उपभोक्ताले चाहिँ के गर्नुपर्छ?
2: विषादीको जोखिम त सबै नै मौसममा प्रायः बढी नै हुन्छ। अब यो समयमा चाहिँ विषादीको साथसाथै सरसफाइको पनि जोखिम हुन्छ, किनभने पानी परिरहेको हुन्छ, कस्तो ठाउँमा उनले फलफुलहरू बेचिरहेको छ त्यो ठाउँमा सरसफाइ पनि राम्रो नहुनसक्छ वर्षातको कारणले गर्दा। त्यही भएर अब हामीले खानेकुरा खाँदा चाहिँ पोषणयुक्तलाई मात्रै नसोच्ने, त्यो सफा र सुरक्षित छ कि छैन हेर्ने, विषादीलाई घटाउन के गर्न सकिन्छ अथवा त्यसमा युज हुने केमिकल रसायनहरूलाई घटाउन के गर्न सकिन्छ भन्दा, जुनसुकै फलफुल होस् जुनसुकै फलफुललाई पनि हामीले खानुभन्दा 20-30 मिनट अगाडि चाहिँ पानीमा भिजाएर मात्रै खायौँ भने पनि त्यसले चाहिँ केही हदसम्म त्यसमा भएको रसायनहरूलाई चाहिँ बाहिर निकाल्नलाई मद्दत गर्छ। जो स्वास्थ्य हुनुहुन्छ उहाँले चाहिँ दिनमा कम्तीमा नै 2 फलफुल खाने टार्गेट राख्न सकियो, त्यो फलफुल चाहिँ नि सफा र सुरक्षित ढङ्गले खानु पर्यो. त्यसले राम्रोसँग बगेको पानीमा पखालेर अथवा भिजाएर हुन्छ र सुरक्षित ठाउँमा भण्डारण गरेर चाहिँ उहाँले खानुभयो भने बढी मात्रामा लाभ दिन सक्नुहुन्छ.
0: उहाँ हुनुहुन्थ्यो पोषणविद प्रकृति विष्ट. फेरि पनि खबरकै सिलसिला, नेपाल विद्युत प्राधिकरणले निर्माणाधीन जलविद्युत तथा सौर्य विद्युत आयोजनाको प्रगति विवरण पेश गर्न प्रवर्धक कम्पनीहरूलाई निर्देशन दिएको छ. प्राधिकरणले प्रवर्धक कम्पनीहरूसँग गरिएको विद्युत खरिद बिक्री सम्झौता अर्थात् पिपिए अनुसार निर्माणाधीन अवस्थामा रहेका आयोजनाले सूचना प्रकाशित भएको मितिले 7 दिनभित्र विवरण बुझाउन सूचना निकालेको हो. प्राधिकरणले यस सम्बन्धी सूचना हिजो निकालेको हो. आयोजना प्रगति प्रतिवेदन उपलब्ध गराउनु पर्ने हुन्छ. विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई अहिले निर्माणाधीन अवस्थामा रहेका सम्पूर्ण आयोजनाका प्रवर्धक कम्पनीहरूलाई 7 दिनभित्र प्रगति प्रतिवेदन अनिवार्य रूपमा पेश गर्न निर्देशन दिएको हो. प्रगति प्रतिवेदनको ढाँचा सम्बन्धित विभागबाट उपलब्ध गराइने उल्लेख छ. तोकिएको समयभित्र प्रतिवेदन प्राप्त नभएमा पिपिए अनुसार आवश्यक कारवाही प्रक्रिया अघि बढाउने चेतावनी समेत विद्युत प्राधिकरणले दिएको छ. काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला.
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि
12: मुङ्गुर पाल्ने घाँटै लाग्यो. त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाँटै लाग्यो. चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाँटै लाग्यो. होइन के गरौँ बा अब
13: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ.
10: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी. प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9845 12200 छ.
13: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान. विजय प्लेट दाना.
10: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
14: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन.
10: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा.
14: 24 घण्टा इमर्जेन्सी सेवा.
10: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा.
14: एडभान्स पेडियाट्रिक जनरल वार्ड.
10: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा.
14: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन.
10: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा.
14: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा.
10: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा.
14: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा.
10: भेन्टिलेटर सेवा.
14: होल बडी चेकअप जाँचको सुविधा.
10: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ.
14: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन. फोन 0656188353.
0: प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ.
1: अब बाँकी खबर. आउँदा आर्थिक वर्ष 2083-84 बजेटमा सरकारले दार्चुलाको उत्तरी टिङ्कर नाकासम्म जोड्ने खलङ्गा टिङ्कर सडकलाई विशेष प्राथमिकता दिएको दावी गरे पनि 12,49,00,000 रुपियाँ मात्रै विनियोजन गरेको छ. महाकाली करिडोर अन्तर्गत पर्ने तुसार पानी कोठेधार टिङ्कर सडक खण्ड नेपाली सेनाले निर्माण गरिरहेको छ. सरकारले 2077 यो सडक निर्माणलाई उच्च प्राथमिकतामा राख्दै आएको दावी गरे पनि बजेट विनियोजनमा कन्जुस्याई गर्दै आएको स्थानीयको गुनासो छ. भाषणमा प्राथमिकता दिने र विनियोजनमा कन्जुस्याई गर्ने क्रम यो पटक पनि नरोकिएको स्थानीयले बताएका छन्। ब्यास गाउँपालिकाका स्थानीय हर्कसिंह विष्ट भन्नुहुन्छ, हरेक वर्ष टिङ्कर सडकलाई उच्च प्राथमिकता दिएको सुनिन्छ तर बजेट हेर्दा त्यस्तो देखिँदैन, सरकारको बोली र व्यवहार मिलेको छैन। जेठ 15 प्रस्तुत संघीय सरकारको आउँदो आर्थिक वर्षको बजेटमा अर्थमन्त्री स्वर्णिम वाग्लेले टिङ्कर सडकको ट्र्याक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिएको उल्लेख गरे पनि रकम खुलाउनु भएको थिएन। बजेट वितरण विवरण सार्वजनिक हुँदा यो सडकका लागि 12,49,00,000 रुपियाँ पुँजीगत र 36,00,000 रुपियाँ चालु खर्च विनियोजन भएको पाइएको छ। स्थानीय तहका जनप्रतिनिधिले भने आउँदो आर्थिक वर्ष कम्तीमा 30-35 करोड बजेटको अपेक्षा गरेका थिए। यसपटकको बजेटले पनि सीमावासीलाई निराश बनाएको ब्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताउनुभयो। सरकारले आर्थिक वर्ष 2077-78 महाकाली करिडोर अन्तर्गतको तुसारपानी टिङ्कर भन्ज्याङसम्मको 79 किलोमिटर सडक निर्माणको जिम्मा सेनालाई दिएको थियो। सेना सेनाले 10 वर्ष भित्र ट्र्याक खोल्ने र स्तर उन्नति सकेर सडक विभागलाई हस्तान्तरण गर्ने लक्ष्य राखेको थियो। तर बजेट र स्रोत साधनको अभावका कारण अहिलेसम्म झन्डै 17.5 किलोमिटर मात्रै ट्र्याक खुलेको छ भने केही खण्डमा स्तर उन्नति भएको छ। नेपाली सेनाका अनुसार कुल आयोजनाको प्रगति 22.15% मात्रै पुगेको छ। टिङ्कर नाकासम्म सडक पुर्याउन अझै 59.2 किलोमिटर ट्र्याक खोल्न बाँकी छ। टिङ्कर सडक भाषणमा प्राथमिकता, बजेटमा कन्जोस्याई, कान्तिपुर दैनिकमा खबर छ।
0: अब विदेशको खबर। लेबनानमा इजरायलले गरेको आक्रमणको विरोधमा इरानले समुद्री जलमार्ग हर्मुज फेरि बन्द गरेको जनाएको छ। तर अमेरिकी सेनाले यसलाई स्वीकार गर्दै जहाजहरूको आवागमन सामान्य रूपमा नै भइरहेको दावी गरेको छ। इरानी सेनाले अमेरिका इरान बीच युद्ध अन्त्यका लागि भएका सम्झौताको उल्लङ्घन भएको आरोप लगाएको हो। सम्झौता अनुसार जलमार्ग पुनः सञ्चालनमा ल्याउने सहमति भएको थियो। बीबीसीका अनुसार अमेरिकी उपराष्ट्रपति जेडी भान्स आज आइतबार स्विजरल्यान्डमा हुने अमेरिका इरान वार्ताका लागि त्यसतर्फ जानुभएको छ। उता इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेहीले अन्य पक्षले सम्झौता अनुसार प्रतिबद्धता पूरा गर्नुपर्ने बताउनुभयो। यसअघि अमेरिका र इरानका राष्ट्रपति बीच युद्ध अन्त्य तथा लेबनानमा तत्काल युद्धविराम लागू गर्ने उद्देश्यसहित प्रारम्भिक सम्झौता भएको थियो। सम्झौतामा लेबनानसहित सबै मोर्चामा सैन्य कारवाही तत्काल र स्थायी रूपमा रोक्ने उल्लेख गरिएको छ। विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज जलमार्गमा दैनिक झण्डै 2 करोड ब्यारेल तेल तथा अन्य पेट्रोलियम पदार्थ ओसार पसार हुने गरेको अमेरिकी ऊर्जा सूचना प्रशासनको अनुमान छ। विश्वव्यापी तेल र ग्यास व्यापारको झण्डै 20% हिस्सा यही मार्गबाट हुने भएकोले त्यहाँ अवरोध भइरहँदा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ठूलो प्रभाव पर्ने विश्लेषण गरिएको छ।
1: अब खेल खबर। फिफा विश्वकप फुटबलमा गैराती भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन्। आइवरी कोस्टलाई 2-1 पराजित गर्दै जर्मनीले नकआउट चरणमा स्थान सुरक्षित गर्दा स्विडेनमाथि 5-1 फराकिलो जित निकाल्दै नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा उक्लिएको छ। समूह अन्तर्गत क्यानाडाको टोरन्टोमा भएको खेलमा जर्मनीले आइवरी कोस्टलाई 2-1 अन्तरले पराजित गर्यो। खेलको 30 मिनटमा कप्तान फ्रान्केसले गोल गर्दै आइवरी कोस्टलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका डेनिस उन्ढाबले उत्कृष्ट प्रदर्शन गरेपछि जर्मनीले पुनरागमन जित निकालेको हो। डेनिस उन्ढाबले 68 मिनटमा र इन्जुरी समयको 4 मिनटमा गोल गर्दै जर्मनीलाई महत्त्वपूर्ण जित दिलाएका छन्। जितसँगै जर्मनीले 2 खेलबाट 6 अङ्क जोड्दै समूहको शीर्ष स्थानमा रहेर नकआउट चरणमा स्थान पक्का गरेको छ। आइवरी कोस्ट 3 अङ्कसहित दोस्रो स्थानमा रहेको छ। समूह एफ अन्तर्गत अमेरिकाको ह्युस्टनमा भएको अर्को खेलमा नेदरल्यान्ड्सले स्विडेनमाथि 5-1 अन्तरले जित हासिल गर्यो। नेदरल्यान्ड्सका लागि ब्रायन ब्रोबीले खेलको 6 र 17 मिनटमा गोल गरे। दोस्रो हाफको सुरुमै कोडी ग्याकपोले अर्को गोल थपे भने 54 मिनटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता 4-0 बनाएका थिए। स्विडेनका एन्थोनी एलाङ्गाले गोल फर्काए पनि खेलको 89 मिनटमा क्रिसेन्सियो सबरभिलले गोल गर्दै नेदरल्यान्ड्सको जित सुनिश्चित गरे। अहिले कुराकाउ र इक्वेडर बीचको खेल चलिरहेको छ। 41 मिनटसम्म दुवै टोलीले गोल गर्न सकेका छैनन्। आज बिहान 9:45 मेक्सिकोमा ट्युनिसिया र जापान खेल्नेछन्।
0: अब केही खबर संक्षेपमा। गैरातीदेखि गण्डकी प्रदेशसहित पूर्वका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलोसम्म वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशदेखि पूर्वका पराई भागमा वर्षा भएको हो। मनसुनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशको पहाडी र तराई क्षेत्रका ठाउँमा दिउँसो पनि पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा डुबानको जोखिम हुन सक्ने भएकोले स्थानीय बासिन्दाहरूलाई आवश्यक सावधानी अपनाउन मौसमविदले सुझाव दिएका छन्। यद्यपि लुम्बिनी, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा भने गर्मीको प्रभाव कायमै रहने अनुमान छ।
1: वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो शुभ साइटमा देखाइएको छ। झण्डै 1600 वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्वका रूपमा परिचित रातो मच्छेन्द्रनाथको रथयात्रामा हिजो राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाइएको हो। राष्ट्रपति रामचन्द्र पौडेल जावलाखेलमा आयोजित भोटो जात्रामा सरेक हुनुभई भोटो जात्रा अवलोकन गर्नु भएको छ। भोटो जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसाई प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह लगायत विशिष्ट व्यक्तिहरू सहभागी हुनुहुन्थ्यो।
0: ललितपुर जावलाखेलमा रहेको सदर चिडियाखानामा बर्ड फ्लूको संक्रमण देखिएको विषय गुपचुप राखेको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण शाह छानबिनमा तानिनु भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई सूचना लुकाएको आरोपमा उहाँलाई जिम्मेवारीबाट तत्कालका लागि हटाइएको हो। कोषको अध्यक्ष समेत रहेकी कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनमा कोषले शाहलाई अस्ति शुक्रबार चिडियाखाना प्रमुखको पदबाट हटाएर केन्द्रीय कार्यालयमा तानेको हो। काया कैरनमा अब पालो उखानको।
1: हलुङ्गो भाँडो चाँडै तात्छ चाँडै सेलाउँछ।
0: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
1: राज्यसभाको प्रथम महाधिवेशन आजदेखि सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने। 19 पदाधिकारी सहित 158 केन्द्रीय समिति चयन हुने।
0: औद्योगिक क्षेत्रका उद्योगीले 32.5 करोड रुपियाँ बक्यौता भाडा बुझाए। 80 उद्योगमा काटिएको बिजुली अझै जोडिएन।
1: शरीर स्वस्थ राख्न दैनिक दुई प्रकारका मौसमी फल खान विज्ञको सुझाव। बजारबाट किनेका फल आधा घण्टा सफा पानीमा भिजाएर वा राम्ररी पखालेर मात्र खान आग्रह।
0: लेबनानमा इजरायली आक्रमणपछि हर्मुज जलमार्ग बन्द गरेको इरानको भनाई। स्विजरल्याण्डमा आज अमेरिका र इरान बीच वार्ता हुँदै।
1: र जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा नेदरल्यान्ड्सले स्विडेनलाई हरायो। कुराकाउ र इक्वेडर बीचको खेल चल्दै।
0: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको पुरानो कार्टुन। यहाँ एकजना मन्त्री बाटोमा हिँडिरहेका छन्। उनको छेउमा सहकारीका पीडित जस्ता एकजना व्यक्ति माग्ने थाङ्ने अवस्थामा हात थाप्दैछन्। उनलाई मन्त्रीले फुत्त पैसाको बिटो झिकेर दिँदै गर्दा मन्त्रीका सहयोगी जस्ता देखिने व्यक्तिले भन्दैछन्, ऊ सहकारी पीडितले पैसा दिनु पर्दैन मन्त्रीज्यू, आश्वासन मात्रै दिए पुग्छ क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौँ। नमस्कार।
15: नमस्कार। आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। आजको नेपाली बहस तपाईँ देशभरका 350 भन्दा बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ र नेपाली नेटवर्क .com र त्यसै गरी हाम्रो पात्र .com डिजिटल माध्यमबाट पनि नेपाली बहसलाई सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस एकैसाथ प्रसारण भइरहेको छ र देशभरका धेरै नेपालीहरूले मन पराउने र विश्वभरका नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा आज पनि हामी चर्चा गर्न चाहन्छौँ देशको अवस्था। आज राष्ट्रिय स्वतन्त्र पार्टी उदय भएको 4 वर्ष पुरा भएको छ। आज असार 7 गते चितौनमा पहिलो ऐतिहासिक महाधिवेशन पनि राष्ट्रिय स्वतन्त्र पार्टीले गर्दैछ। असाधारण जनसमर्थनसँगै वैकल्पिक राजनीतिलाई संस्थागत गर्ने उसलाई चुनौती पनि छ। अप्रत्याशित उदय, ऐतिहासिक जनमत, छोटो अवधिमै सत्ता अनि सङ्कटका श्रृङ्खलाले राष्ट्रपाको 4 वर्षीय यात्रा नेपाली राजनीतिमा सबैभन्दा उतार चढावको कथा समेत बनेको छ। आदरणीय श्रोता, पहिलो महाधिवेशनको संहारमा उभिएको राष्ट्रिय स्वतन्त्र पार्टीका लागि सबैभन्दा ठूलो परीक्षा भनेको वैकल्पिक राजनीतिको दावीलाई संस्थागत गर्नुपर्ने रहेको छ। महाधिवेशन आजदेखि र अघिल्लै दिनबाट व्यापक रूपमा चहल पहल पनि यतिखेर बढेको छ। तपाईँलाई जानकारी गराउन चाहन्छौँ, राष्ट्रिय स्वतन्त्र पार्टीले अब अहिलेको यो महाधिवेशनबाट रवि लामिछानेको नेतृत्वमा फेरि 4 वर्ष। तपाईँलाई थाहा छ राज्यसभाको आज सुरु हुने प्रथम राष्ट्रिय महाधिवेशनको अघिल्लो दिन शनिबारदेखि नै उद्घाटन स्थलमा गेस्ट हाउस चौरमा चहल पहल बाक्लिसकेको छ। देशभरबाट करिब 3,500 भन्दा बढी प्रतिनिधिहरू, राष्ट्रिय स्वतन्त्र पार्टीका शुभेच्छुक नेता कार्यकर्ता र विदेशबाट समेत यो महाधिवेशनलाई सम्पन्न गर्न, भव्यताका साथ सम्पन्न गर्नका निम्ति विदेशबाट पनि राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू कार्यकर्ताहरू यतिखेर आउनु भएको छ। आदरणीय श्रोता, आज हामी बहस गर्न चाहन्छौँ, आज हामी चर्चा गर्न चाहन्छौँ राष्ट्रिय स्वतन्त्र पार्टीको यो ऐतिहासिक महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्नका निम्ति जापानबाट राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक सदस्य मध्येका एकजना केशव अधिकारी पनि हिजो मात्र नेपाल पुग्नु भएको छ। उहाँ आज चितौन जाँदै हुनुहुन्छ। चितौनको सभालाई, चितौनको प्रथम महाधिवेशनलाई सम्पन्न गर्नुपर्छ भव्यताका साथ भन्ने उहाँ पनि लागिराख्नु भएको छ। यतिखेर हाम्रो सम्पर्कमा केशव अधिकारी हुनुहुन्छ। केशवजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
16: केशव अधिकारी जी नमस्कार, गुड मर्निङ, यहाँलाई नेपाली बसमा हार्दिक स्वागत छ। नमस्कार, हैदराबाद राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन यतिखेर आज चाहिँ चितवनमा सुरु हुँदैछ होइन, तपाईँ जापानबाट आउनुभयो, यतिखेर के चितवन जाँदै हुनुहुन्छ, कहाँ हुनुहुन्छ?
17: हजुर, म अहिले अन द वेमा छु, हिजो भर्खर म जापानबाट हिजो रातिको फ्लाइटमा आएँ र अहिले उठेर जाँदैछु।
16: राष्ट्रिय स्वतन्त्र पार्टीको अप्रत्याशित उदय, ऐतिहासिक जनमत होइन, छोटो अवधिमै सत्ता, यतिखेर सङ्कटका श्रृङ्खला, चार वर्ष यात्रा उतार चढावमा बितिरहेको छ। तपाईँ सुरुवातमा हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गर्दाखेरि, रवि लामिछाने, डिपी अरियाल, केशव अधिकारी, आज आएर कस्तो लाग्दैछ?
17: आज आएर मैले भनेर वर्णन गरेर साथ दिने छैन, हामी चार वर्षको अवधिमा होइन देशकै नम्बर वान पार्टी बन्न सक्यौँ र अहिलेसम्म हाम्रो देश र जनताले चाहिँ गरेको विश्वासमा चाहिँ हामीले घात नगरिकन चाहिँ हामीले राम्रो काम भनेको काम भन्दा होइन, देशमा सुशासन र गाछ बाँस कपास हाम्रो चाहिएको यो तिन थरी हो, यो तिनवटा चिज चाहिँ अब बिस्तारै अब हामीले चाहिँ काम गरेर देखाउनु पर्छ।
16: होइन अब काम गर्ने होइन धेरै आकाङ्क्षाहरू छन् नेपालीहरूका, होइन नेपाल अब यो के अरे अल्प विकसितबाट विकसनोन्मुख राष्ट्रतर्फ अगाडि बढ्दैछ, धेरै भरोसा गरिरहेको छ क्या जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई। तपाईँहरू गन्तव्यमा पुग्न सक्नुहुन्छ, के अवधारणाबाट यो स्थापना भयो, स्थापनाका कालखण्डहरू कस्ता थिए, अलिकति स्मरण गर्नुहोस् न।
17: अब यो पार्टी किन र कसरी आएको भन्दाखेरि त हामीले मैले भनिरहनु पर्दैन, तपाईँको हिजोको काल तपाईँको 30-35 वर्ष अब भन्दा नराम्रो लाग्छ, पुरानो पार्टी भनौँ भन्नै पर्छ मैले, अब जस्तै एमाले काङ्ग्रेस माओवादीहरू होइन उहाँहरूले चाहिँ 30 वर्ष जति चाहिँ यो देश चलाएर हेरिसकेको र जनताहरूले देखिसकेको र उहाँहरू एकदम आकर्षित एकदम हुनै भएर नै यसपालि एमाले काङ्ग्रेस माओवादी जो जे जाँड भनी उहाँहरूले चाहिँ यो राष्ट्रिय स्वतन्त्र पार्टी घन्टीमा चाहिँ भोट हालेर यसरी चाहिँ विश्वास दिएर चाहिँ 4 वर्षमै यत्रो महत्त्व यत्रो खलङ्ग मारेको छ। अब यो मारेको सट्टामा पहिलामा अब हामी चाहिँ पहिला जुन पार्लियामेन्टमा सांसद हलमा गएर यो त्यो भनेर चाहिँ एक अर्कामा आक्षेप लाउने होइन त्यस्तो ऊ मात्रै भइरहेको थियो र अहिले हामीले हेर्नुहोस् 2-3 महिनामै टोटली फरक भइसकेको छ। जस्तै तपाईँको हिजो लाइसेन्स फाटमा जानुहोस्, अहिले पासपोर्ट बनाउने ठाउँमा जानुहोस् होइन, तपाईँको हिजो चाहिँ अब हामीले बिस्तारै काम गर्न चाहिँ अब सुरु भइसकेको छ, पालिकाहरूमा जानुहोस् होस् बाहिर जस्तै काठमाडौँ बाहिर या भ्याली बाहिर होस् या भ्यालीभित्रै होस् पहिलाको र अहिलेमा गभर्मेन्ट जुनै ठाउँमा नि काम गर्ने फाँडमा सरकारी काम गर्ने फाँडमा चाहिँ केही न केही पहिलाको भन्दा फरक आइसकेको छ। त्यो भएको कारणले चाहिँ अब हामीले चाहिँ दुःख भएर काम गर्न सक्छौँ भन्ने चाहिँ लागेको छ।
16: होइन अब जनताको तीव्र महत्त्वकाङ्क्षा पनि छ होइन, प्रशासन सुधार हुनुपर्छ, त्यसको ब्युरोक्रेट चाहिँ सुधार हुनुपर्छ, अब यो सिस्टममा चाहिँ चल्नुपर्छ भन्ने खालको विषय त यतिखेर आइरहेको छ, तर सिस्टमका नाममा कहीँ कतै सरकार चाहिँ गलत बाटो प्रयोग त गर्दै छैन, अधिनायक बाटोतर्फ जाँदै त छैन, बालिन सरकार भन्ने पनि त चिन्ता पनि छ नि त होइन यतिखेर?
17: होइन त्यो हुन सक्दैन र गर्दैन किन कसरी भन्दाखेरि जस्तै म एउटा गाउँमा धादिङमा जन्मेर काठमाडौँ आएँ केही गर्छु भनेर सिलसिलामा अनि त्यसकै सिलसिलामा चाहिँ म यहाँ काठमाडौँबाट चाहिँ म बाहिर विदेशीमा पऱ्यो र विदेशीमा पऱ्यो भनेको त्यो एउटा केही न केही आफ्नो स्वार्थ त हुन्छ तर त्यस्तो भन्दा नि म जस्तो मैले आफैले आफैले त्यो चाहिँ घमण्ड गरेको जस्तो हुन्छ, निस्वार्थ भावना लिएर आफू सफा छ भने सबलाई सफा देखिन्छ। त्यो भएको कारणले म जस्तो मान्छे हामी चाहिँ यहाँ चाहिँ अहिले लाखौँजना भइसक्यो राष्ट्रिय स्वतन्त्र पार्टीमा, त्यो म मान्छेले चाहिँ पहिलाकोमा र अहिलेमा के फरक छ भने म तपाईँलाई कसरी चाहिँ भन्न चाहन्छु भने पहिलाको चाहिँ जुनै पार्टीमा नि तपाईँको चाहिँ त्यहाँ आएर चाहिँ जस्तो अब अहिले म चितवन जाँदैछु मैले त मेरो प्राइभेट खर्चमा जान सपोज
16: अहिले तपाईँ जापानबाट आउनुभयो नि त होइन, ऐतिहासिक सम्मेलनलाई सफल पार्नुपर्छ महाधिवेशनलाई भनेर जापानबाट आउनु भएको छ, त्यत्रो मेहनत पनि गर्नु भएको छ, तर पदको आसक्ति तपाईँमा छैन, म चाहिँ नेतै बन्नुपर्छ, सांसदै बन्नुपर्छ, मलाई सम्भवतः लाग्छ स्थापना कालहरू निकै होइन समस्याग्रस्तहरू समस्याग्रस्त थिए होला होइन, अहिले त पार्टी त निकै अगाडि बढिसकेको एउटा स्थिति छ, तैपनि केशव अधिकारी जस्ता मान्छेहरू त छैनन् नि त राष्ट्रिय स्वतन्त्र पार्टीमा धेरै मान्छेहरू होइन
17: नदेखिएको मात्र हो तपाईँको अब अहिले नि भन्नुहोस् अहिले हामी चितवन जाँदैछौँ त्यहाँ चाहिँ केन्द्रीय सदस्यदेखि लिएर अब त्यहाँ धेरै होइन तपाईँको पोस्टहरूमा यताउति हुन्छ, पहिलाकोमा चाहिँ तपाईँको चाहिँ लबिङ हुन्थ्यो भने अहिले हाम्रो पार्टीमा चाहिँ त्यस्तो लबिङ फलानो पार्टी फलानो यो त्यो भनेर चाहिँ हुँदैन। त्यो भएको कारणले चाहिँ जस्तै मैले नि अब म जापानबाट त्यत्रो टाइम दिएको छु, त्यस्तो भइहाल्छ सपोज मेरो प्लेन खर्च हुन्छ, जस्तै यहाँ ट्रान्सपोर्टेसनहरूदेखि लिएर विभिन्न खर्च हुन्छ, अनि यो खर्चको सट्टा यो चाहिँ हामीले पहिलाको राजनीति र अहिलेको राजनीतिमा गर्ने मान्छेमा के फरक छ भन्दाखेरि, जस्तो मैले आफैलाई उदाहरण दिन चाहन्छु कि मैले तपाईँको जस्तै पहिला फर्स्टमा आउँदा नि अस्तिको तिन महिना पहिला आउँदा नि तिन चार महिना पहिला आउँदा नि म एक महिना जापान बसेँ के नेपाल बसेँ सरी नेपाल बसेर धनगढ सुदूर पश्चिम हुँदै चितवन हेटवडा हुँदै धारिङ हुँदै म काठमाडौँ आएको थिएँ होइन, त्यहाँ त मैले चाहिँ एक महिना त मैले टाइम ऊ गरेको थिएँ, त्यो गर्दाखेरि त्यसको सिलसिलामा मेरो ट्रान्सपोर्टेसन खाना खर्च यताउति खर्च हुन्छ, तर त्यो खर्च भएको चाहिँ कस्तो भने मैले भित्री दिन खुसले गरेर मैले अलिकति केही इन्कम थियो र मैले गरेँ त, मैले भोलि केही पाउँछु भनेर गरेको होइन, देश र जनतालाई आफू जन्मेको ठाउँमा मातृभूमि भन्छ होइन, मदर ल्याङ्ग्वेज मदर भनेर त होइन, त्यो जस्तो इम्पोर्टेन्स जस्तो माया कहाँ हुन्छ र होइन खोजेर पाउने हो र, त्यो भएको कारणले चाहिँ मैले चाहिँ त्यसरी इन्भेस्ट गरेपछि अब यो यो हाम्रो दासुपा
16: आज अब यो तपाईँहरू चार वर्षीय यात्रामा होइन जुन किसिमको असाधारण जनसमर्थनसँगै वैकल्पिक राजनीतिलाई चाहिँ संस्थागत गर्ने एउटा चुनौतीतर्फ हुनुहुन्छ होइन, हिजो केशव अधिकारीजी, रवि लामिछानेजी, डिपी अर्यालजी लगायतकाहरू यो पार्टीलाई स्थापना गर्दाखेरि चाहिँ कस्तो अवस्था थियो, त्यतिखेर चाहिँ कुन कन्सेप्ट कुन अवधारणाबाट होइन अनसिन धेरै मान्छेहरू हुन्छन्, तपाईँले पार्टीलाई धेरै ठुलो योगदान दिनुभएको छ होइन, बाहिर तपाईँ देखिन चाहनुहुन्न, तर त्यो बेलाको अवस्था कस्तो थियो र यति चाँडै चाहिँ तपाईँहरूले यति धेरै असाधारण जनमत पाउनुका पछाडिका कारणहरू चाहिँ के जस्तो लाग्छ?
17: त्यो जस्तो अहिले हजुरले हामी तिनजनाको हजुरले नाम लिनुभयो, तर कस्तो भने हामी तिनैजना चाहिँ हामी तिन धारबाट चाहिँ हामी म जापानमा बसेर काम गर्ने एउटा बिजनेस होइन एउटा व्यवसाय गरेर बस्नु थियो, अब हाम्रो जिमी सर उहाँ अर्कै व्यवसाय गर्नुहुन्थ्यो, रवि सर नि तपाईँको चाहिँ न्युजमा हुनुहुन्थ्यो, अनि हामीले चाहिँ कस्तो के किन यो त्यो पार्टी किन हामी यो पार्टी खोल्नुपर्छ किन राजनीति गर्नुपर्छ भन्दाखेरि चाहिँ अब पहिलाको चाहिँ धेरै तपाईँको उथल पुथल होइन तपाईँको चाहिँ हेर्नु न तपाईँको चाहिँ जुनै ठाउँमा नि एउटा सानो नर्मल कुरा गर्नु भने पावर र पहुँच नभइकन काहीँ केही कामै गर्न नपाउने, इभन हस्पिटलमा एउटा बिरामी लिएर जानुपर्छ नि फलानुलाई फोन गर्दैन अनि फलानु मेरो मान्छे छ फलानु भन्नुपर्ने, त्यस्तो अवस्था आएको भएर यो चाहिँ अब अति नै भयो, अब अरूको त कुरै नगरौँ होइन अरू सेक्टरहरूको त्यस्तो भएको भएर चाहिँ अब यसलाई हामीले तिर्नुपर्छ, सर्वसाधारणले नि सर्वसाधारण र धनात्म र पावर भन्दा नि भनौँ न हामी सबै एक एक एक समानको हुनुपर्छ, जस्तै तपाईँको म नामै लिएर भन्छु तपाईँको प्रचण्ड केपी ओली आएर काङ्ग्रेसको शेरबहादुर देउवा उहाँहरू आमाको कोखबाट जन्मेको होइन भन्ने चाहिँ उहाँहरूलाई त्यस्तो फिल भएको आकाशबाट झरेको भन्ने, किनभने हिजो गाउँमा जन्मेको मान्छेले त एउटा हुन्छ नि मान्छेमा होइन त्यो चाहिँ म यस्तो उस्तो भन्ने
16: सर्वहारा गइसकेपछि बिग्रियो होइन राजनीतिक दलहरू
17: बिग्रियो र अन्त त्यो उनी अर्कै बनाइदियो तपाईँको बिटीको शासनहरू कस्तो राम्रो थियो मनमोहन अधिकारीको उहाँहरूको नाम लिएर नाम बिचेर यिनीहरूले पार्टी नै ध्वस्त बनाइदिएको अनि त्यो भएको कारणले चाहिँ अब अहिले नि एमाले काङ्ग्रेस माओवादीमा कस्तो राम्रा राम्रा नेताहरू छन् हेर्नुहोस् त त्यो भएको कारण चाहिँ अब अस्ति तपाईँ हामीले त कति कन्ट्रोल गरेर कस्तो हजुर कस्तो गरेर चाहिँ हामी अगाडि बढ्दा बढ्दै तपाईँको यो पछिल्लो समयमा कति नै भएर जेएनजी आयो जेएनजीको भाइ बहिनीहरू कस्तोले कतिजनाले ज्ञान गुमाउनु भयो अझ उहाँहरू अझ नि उहाँहरूलाई नै अम्लो छडेर हाम्रो मिस्टेकै छैन भनेर त्यो हाम्रो राष्ट्रिय राष्ट्रपतिले लगटेको होइन त्यो लगटेको जनताले हो उहाँहरूको घर चलाइरहेको छ होइन त पार्टी उनी ऊ गरिदिइसक्यो अझ पनि उहाँहरूले चेतेको छैन त्यस्तो अवस्था आएको भएर चाहिँ यो हाम्रो चाहिँ अहिले तपाईँको राष्ट्रपा घन्डीलाई चाहिँ जेन्डी नै भन्दा नि राम्रो जेन्डी त नभनौँ होइन त्यसरी यङ जेनेरेसनले बनाएको पार्टी भएको कारणले चाहिँ यसमा चाहिँ घुसपेटदेखि लिएर यो अर्को दायाँ बायाँ होइन अहिलेको जनताले बुझिसकेको छ अहिलेको यङ जेनेरेसनमा हेर्नु त सबैको हात हातमा इभन गाउँतिर गाउँ पहाड तराई हिमालमा जहाँ होइन सबैको हातमा मोबाइल छ कहाँ के हो भने संलग्न हुन्छ, त्यो भएको कारणले चाहिँ अब देश र जनताले अब जनता अब त्यति पहिलाको जस्तो लाटो हुनुहुन्न। अब अहिले हेर्नु त कतिजना कस्तो कस्तो गाडी चढेर कस्तो कस्तो ठाउँमा बस्थे, अनि तिनीहरू मोबाइल अफ गरेर कोही त विदेशमा हुनुहुन्छ, कोही त यही देशमा नि फलानु भन्दाखेरि अहिले फलानु पार्टीको या छोरा या छोरी या भान्जा भान्जी रगतको नाताहरू को कुन ठाउँमा त्यो दुलामा छिरेर बसिरहेको छ र अझ उनीहरू पाउनु ठोर्याएर बसिरहनु भएको छ। त्यही भएको कारण हामी त्यतापट्टि नजाउँ, अब हामीले सुत्रिएर सुत्रिनु पर्छ र एक अर्कामा चाहिँ हामी मिलेर जानुपर्छ भनेर चाहिँ ऊ गरेको छ। जस्तो अहिले हाम्रो महाधिवेशन यो पहिलोपल्ट हो, अब हाम्रो विचारमा अहिले जस्तै अब हाम्रो पूर्व प्रधानमन्त्री केपी शर्मा ओली उहाँ पनि आउनुहुन्छ,
16: होइन केपी शर्मा ओली, गगन थापा, होइन हर्क साम्पाङदेखि लिएर प्रचण्डहरूलाई चाहिँ निमन्त्रणा गएको छ, उहाँ आउनुहुन्छ महाधिवेशनमा सम्बोधन गर्नुहुन्छ,
17: निमन्त्रणा गएको छ र उहाँहरू आउनुहुन्छ, किनभने एउटा पार्टीको जिम्मेवारी र पार्टीको भएको उहाँहरूको जिम्मा नै हो र त्यहाँ जिम्मा होस् या नहोस् त्यो अर्कै उसमा जाला, तर भयो नि
16: तर उहाँहरू आउनु हुँदैन,
17: एउटा लिडरसिप र
16: होइन अर्को अर्को व्यक्तिहरूलाई चाहिँ त्यहाँ खटाइसकिएको छ भन्ने विषय आएको छ, उहाँहरू चाहिँ महाधिवेशनमा नआउने विषय पनि त आइरहेको छ नि त केशवजी, होइन तपाईँ
17: नहोला उहाँहरूले आउनु हुन्छ होइन, तपाईँ राजनीतिमा एक अर्कामा कोही बेलामा तितो मिठो हुन्छ, त्यो पहिलेदेखि भइआएको भइआएको छ होइन, तर त्यो भएको कारणले चाहिँ जस्तो हिजो हाम्रो काङ्ग्रेस एमाले माओवादीमा प्रचण्ड केपी ओली लगायत होइन तब शेरबहादुर उहाँहरू पनि कोही बेला एक अर्कामा चाहिँ ऊ गर्दाखेरि पार्टी हो डिस्कस यताउति हुने त्यो नर्मल थियो, तपाईँको चाहिँ महाधिवेशनमा चाहिँ एमालेको होस् काङ्ग्रेसको होस् माओवादीमा होस् उहाँहरू त बोलाएपछि
16: हिजो निकै मित्रता थियो होइन, राष्ट्रिय स्वतन्त्र पार्टी प्रति चाहिँ नेकपा एमालेको पनि मित्रता थियो, नेपाली कङ्ग्रेसको पनि मित्रता थियो, तर तपाईँहरूको ऐतिहासिक जनमतसँगै उहाँहरूसँगको मित्रता बिस्तारै बिस्तारै टुट्या छ नि त, लर चाहिँ थुनिदिने होइन जेलभित्रै हालिदिने प्रमाणहरू नजुटाएर चाहिँ भित्रै होइन लगिदिने, यसले त उहाँहरूको मनमा त अलिकति समस्या भएको छ नि त होइन यतिखेर,
17: होइन त्यसरी हामी त्यो त त्यो बाटो नजाउँ, हिजो त्यही भन्नुहुन्छ भनेर त्यसरी हाम्रो राष्ट्रपाको पनि रवि लामे चाहिँ उहाँ पनि तपाईँको चाहिँ दुई चार महिना होइन कहाँ कहाँ परिरहनु भएको थियो, अब उहाँले पनि त्यही सोचेर चाहिँ प्रतिशोध लियो भने त भोलि त हामी त पहिलाको जस्तै भइहाल्यो नि, उहाँ हाम्रो पार्टी सभापति रविजीले त्यस्तो चाहिँ गर्नुहुन्न र गरे पनि छैन र गर्नु हुन्न, अब अस्ति पनि यसरी हामीले बोलाएकै हो र अब अहिले नै हामीले चाहिँ त्यस्तो चाहिँ इस्यु राखेर काम गऱ्यो भने त भोलि देश र जनताको लागि पो हामीले यो यो पार्टी खोलेको होइन र भोलि तपाईँको पर्सनली त्यसो गऱ्यो भने त त्यो त पक्कै पनि राम्रो हुँदैन र यसले राम्रो लक्ष्य नै देखाउँदैन र त्यो भएको कारणले चाहिँ हामीसँग कति धैर्यता छ भन्ने त जनताले देखिरहेको ऊ छ नि होइन र
16: अब सरकार बन्यो होइन, सरकारमा चाहिँ अहिले बालेन्द्र शाहजी प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ, उहाँले सत्ता चलाइरहनु भएको छ, पिएम एचएम आइएम स्टाटस त अब यहाँले नि हेर्नुभयो होला होइन, देश बनाउने टोली भनेर आइरहेको पनि छ होइन, त्यसको निकै आलोचना पनि भयो, तर अहिले चाहिँ सरकारले जुन ढङ्गले अगाडि बढ्न खोजिरहेछ, जुन तरिकाले चाहिँ देश निर्माणको पक्षमा चाहिँ अगाडि जान खोजिरहेछ, कतै सरकार गलत बाटोमा छ कि छैन होइन, किनभने पार्टीले सरकार चलाउने हो, पार्टीले चाहिँ गरेको गाइडेन्स अनुसार चाहिँ सरकार अगाडि बढ्नुपर्ने हो, मनमौजी चलिरहेको त छैन कतै, तपाईँले त्यस्तो लागेको छैन केशवजी?
17: होइन तपाईँहरूले यसरी सोध्नुपर्छ, हामीले चाहिँ सरकारले गलत काम गर्दैन भन्न मिल्दैन, कोही बेला गर्दा भन्दाखेरि मिस्टेक हुन्छ, म्यान मेड मिस्टेक होइन, तपाईँको चाहिँ हामीले चाहिँ कसरी सोध्नुपर्छ भने जस्तै सपोज दसवटा काम गर्दाखेरि एउटा या दुईवटा मिस्टेक भए तापनि आठवटा त त्यसले राम्रो काम गरेको छ नि होइन, तपाईँको आठवटाले जित्ने हो नि, भएको कारणले दसवटामा एउटा दुईवटा काम गर्दिने मिस्टेक भने जुनै पार्टी आयो भने हुन हुन्छ, 100% मिस्टेक गर्दिनँ भनेर जानेर गरियो होइन, मिस्टेक जाँदा जाँदा कसैले गर्दैन, त्यो भएको कारणले चाहिँ हामीले चाहिँ प्रतिपक्ष होस् विपक्ष होस् या प्रतिपक्ष होस् त्योमा चाहिँ हामीले चाहिँ त्यसमा चाहिँ अर्को सोचै नराखिकन हो नि, त्यस्तो त मिस्टेक हुन्छ अहिले नि तपाईँको सदनमा त होइन, लगभग राख्छ नि यो भने यस्तो यो भने यस्तो भनेर, त्यो भएको कारणले चाहिँ हामीले चाहिँ त्यो होइन
16: अब मन्त्रीहरूको चाला ढाला यहाँले हेर्नु भएको छ होइन, जम्मै सुनपति मन्त्रीहरू क्या, सुनै सुन छ, अकुत सम्पत्तिहरू छन् होइन, यो के भन्छ जग्गाहरू त्यस्तै तरिकाले चाहिँ जोडिएको छ। अहिले त जनताले के भन्छन् भने नि यो त हाम्रो सरकार होइन, यो त मध्यम वर्गीय सरकार हो, हुने खानेको सरकार हो, ठुला बडाको सरकार हो भन्ने पनि त आलोचना छ नि त होइन।
17: होइन त्यो त यस्तो हो नि, हामीले चाहिँ छर्लङ्ग देखायो, पहिलाकोले चाहिँ देखाउन मिल्दैन र त्यसमा त्यति नै फरक हो। पहिलाकोहरूमा हामी चाहिँ पहिलाको चाहिँ राजनीति गरेर कमाएको पैसा र अहिले हामीले चाहिँ जस्तै इभन भनौँ मैले चाहिँ पहिलेदेखि चाहिँ हामीले दुःख गरेर कमाएकोमा र त्यो पोलिटिक गरेर कमाएकोमा चाहिँ फरक हुन्छ, त्यति हो। त्यो भएको कारणले चाहिँ तपाईँ आफै विचार गरौँ न, अहिले तपाईँले अहिले मलाई क्वेसन सोध्नु भइसक्यो, तपाईँहरू धनीको पार्टी भने हो, हामी धनीको पार्टी कसरी भन्न मिल्छ भने हामी पसिना चुहाएर हामी एउटा चाहिँ इभन काठमाडौँ होस् या तराई पहाड जहाँ भयो नि हामीले एक अर्का हामीले म्यानेज गरेर त्यो ठाउँमा आएको। हाम्रो पार्टीमा अहिले तपाईँ हेर्नु त बिसदेखि अलमोस्ट सबैजना चाहिँ अन्डर फिफ्टी नै हुनुहुन्छ होइन र तपाईँहरू उहाँहरू कोही चाहिँ डक्टर हुनुहुन्छ, कोही पाइलट हुनुहुन्छ, कोही चाहिँ इन्जिनियर हुनुहुन्छ, कोही होइन व्यवसाय गरेर आएको उहाँहरू हुनुहुन्छ। त्यो सब त्यो भएको कारणले चाहिँ पहिलाको पार्टीमा चाहिँ हेर्नु त उहाँहरू बिजी के अरे अन्डर टेनबाटै चाहिँ चाहिँ उसबाट चाहिँ राजनीति गरेर टेन क्लासबाटै राजनीति गरेर आएको मान्छे, उहाँहरू कामहरू कहीँ देखाउनु भएको छ, उहाँहरू कुनै व्यापार व्यवसाय कहीँ केही

0: मन्त्रीले त काम गरेन भने खुट्टै पनि भाँच्दिने भन्नुभएको छ नि त होइन,
1: त्यो कोही बेला होइन त्यो आक्रोशमा आउँदाखेरि त्यो बोलीमा अलिकति त्यस्तो अब फेरि त्यहाँमाथि नि अझ यौँ हुनुभयो होइन अलिक अब त्यस्तो त कोही बेला त्यो हुन्थ्यो त्यस्तो भन्न चाहिँ अब त्यो पोस्टमा बसेर भन्न चाहिँ नहुने हो होइन, अब कोही बेला सिक्लिन्छ त्यस्तो बडोहरू।
0: हस् यहाँको प्रथम ऐतिहासिक महाधिवेशन सफल होस् होइन, यहाँको महत्त्वपूर्ण समय सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु केशव अधिकारी। हस् उहाँ हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक मध्येका एकजना नेता केशव अधिकारी, किनभने उहाँले पार्टी स्थापना कालमा केशव अधिकारी डिपी अर्याल र रवि लामिछाने बीच जापानबाट केशव अधिकारी र डिपी अर्याल र त्यसपछि नेपालको पत्रकारितामा लाग्नुभएका रवि लामिछानेजी जुन ढङ्गले उहाँहरूको मिलन भयो, उहाँहरू चाहिँ एक ठाउँमा उभिनु भयो र त्यस पछाडि एउटा पार्टीको घोषणा गर्ने जुन किसिमको निर्णय भयो उहाँहरूले ऐतिहासिक रूपमा चाहिँ एउटा पार्टी निर्माण गर्नुभएको छ र चार वर्ष को यो राजसभाको उदयमा उहाँहरूले जुन किसिमको भूमिका निर्वाह गर्दै हुनुहुन्छ र पार्टीलाई जुन ढङ्गले अगाडि बढाउनु भएको छ यसका बारेमा चाहिँ हामी आज बहस र चर्चा गर्दै थियौँ। नेपाली बहसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: बालकबालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
3: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। व्यक्ति वा संस्थालाई
4: किन खोज्नु भएको होला? हजुर को पर्नु भयो?
3: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
3: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
4: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
5: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
6: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौँ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बज्न लागेछ यार. होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन. अब चाउमिनमै चित्त बुझाउनु त होला नि.
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ. यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ. लहिर जाऊ त्यतैतिर.
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी. प्रोप्राइटर धनप्रसाद ढुङ्गाना. सम्पर्क 97 45 23 91 63.
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ. तिमीले भुले कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई.
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ.
6: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसीयू सेवा उपलब्ध गराइन्छ.
3: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना. माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै

0: शिक्षकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाईको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण भरी माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका।
1: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: फेसु जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
2: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
1: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
3: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
4: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
5: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 9855 63938 र 9855 65542।
6: हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
7: ल, किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
8: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी। यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्ची, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
4: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 9855 51584, 9651549998।
10: 30 वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30 वर्ष चाहिँ कति बाँच्ने, अब 60 कटिसकेको मान्छे भनेर भन्नु।
11: रोगीलाई रोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
10: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने, अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेद।
12: यतिकै हाम्रो बेसमा राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर भेषराज घिमिरे हुनुहुन्छ। भेषराजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। भेषराज सर, राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक प्रथम महाधिवेशन आज चितवनमा सुरु हुँदैछ होइन? राष्ट्रिय स्वतन्त्र पार्टीले त आफ्नो उदयको 4 वर्षमा त व्यापक असाधारण जनमत बटुले नि त यो देशमा, होइन पार्टीले?
13: होइन, राष्ट्रिय स्वतन्त्र पार्टीको अहिले विशेष चाहिँ प्रथम महाधिवेशन हुन गइरहेछ चितवनमा, यो एउटा सबै नेपालीको चासोको विषय छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई डेमोक्रेट पार्टीको रूपमा स्थापित गरिरहेको छ, उसले आफ्ना चाहिँ विधि र प्रक्रियाहरू, कार्यदिशाहरू कसरी तय गर्छ भन्ने कुरा आम नागरिकहरूले पनि हेरेका छन्। मलाई लाग्छ यो एउटा लोकतन्त्रवादीहरूले एउटा चासोको रूपमा हेरिरहेको विषय हो।
12: तर राष्ट्रिय स्वतन्त्र पार्टीले जुन किसिमको जनमत पायो, जुन किसिमको जनताहरूको आशा छ, त्यो सही बाटोमा छ, सही ट्र्याकमा छ राष्ट्रिय स्वतन्त्र पार्टी अहिले?
13: होइन, हो, राष्ट्रिय स्वतन्त्र पार्टीले जसरी करिब करिब 2/3 नजिक एउटा जनमत पाएको छ, त्यो जनमत देशको दिशा बदल्न

0: र निर्विकल्प फेरि सभापतिमा आउँदै हुनुहुन्छ होइन, रवि लामिछानेजीको पार्टीमा क्रेज अनि नागरिकहरूमा क्रेज जनतामा क्रेज र उहाँको परिपक्वतालाई चाहिँ कसरी हेर्नु भएको छ?
1: होइन रविजी, हिजो अलिकति जल्दी राजीमा हुनुहुन्थ्यो रविजी, जसरी 21 सिट भएको चाहिँ के अरे रविजी सत्तामा जान हतार हतार गर्नुभएको थियो, अहिले दुई तिहाईको चाहिँ सभापति बन्दै गर्दाखेरि रविजीले एउटा पालेनजीलाई निशर्त एउटा सत्ता सञ्चालनको लागि जुन अगाडि सार्नु भएको छ, मलाई लाग्छ यसले स्थिरताको लागि नेपालको समग्र राजनीतिक पद्धतिमा एउटा स्थिरताको जग बसाल्नेछ भनेर चाहिँ नागरिकहरूले हेरिरहेका छन्।
0: तर अब रवि लामिछानेमाथि जुन किसिमको भरोसा छ नि राष्ट्रिय स्वतन्त्र पार्टीमा होइन, उहाँले चाहिँ जनताले डेलिभरी दिने कुरामा, पार्टीलाई मजबुत बनाउने कुरामा, जनताको पार्टी बन्ने कुरामा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी त्यो दिशामा त्यो ढङ्गले अगाडि बढिरहेको छ अहिले स्थापनाको 4 वर्ष?
1: होइन होइन, उहाँहरूको बोली र केही केही कुराहरू मिलिरहेको छैन कि, उहाँहरूले एउटा जुन कुरा बोल्नुहुन्छ उहाँको कार्यकर्ताहरूले त्यो कुरा चाहिँ अभ्यास गरेको देखिँदैन, उहाँहरूका कार्यकर्ताहरूमा अझै पनि परिष्कृत राजनीतिक संस्कारको निर्माण भएको देखिँदैन, यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ के अरे नीति कार्यक्रम लोकतान्त्रिक मूल्य मान्यता अनुरूप छ भनेर हो भनेर भन्नुभएको छ, तर पनि केन्द्रीय नेतृत्वकै कहिलेकाहीँ विवाद भनाइहरू कन्ट्रोभर्सीमा चाहिँ विवादमा आइरहेका छन्, अन्तर्राष्ट्रिय सम्बन्धलाई हेर्ने कुराहरूमा उहाँहरू काहीँ न काहीँ रफू गर्दै हुनुहुन्छ, मिलाउँदै हुनुहुन्छ। हेरौँ अब त्यो एउटा युथहरूको जमात भएको कारणले हो नि, हामीले त एउटा शङ्काको लाभ के दिइरहेछौँ भन्दाखेरि त्यो युथहरूको जमात भएको कारणले एउटा युवा जोस छ, तर युवा जोसले मात्र पनि देश विकास हुँदैन, होस पुर्याउनुपर्छ, किनभने राज्यका विधि र प्रक्रियाभन्दा बाहिर गएर काम गर्न थाल्यौँ भने हामी निरङ्कुश त यहीँबाट जन्मिने हो, संसारका धेरै देशहरूको चाहिँ उदाहरण हामी दिन सक्छौँ, ती देशका चाहिँ के अरे लिडरहरू लोकतन्त्रको नाममा चुनावका नाममा सर्व एउटा लोकप्रियताको शिखरमा चढेका थिए र निरङ्कुशतालाई चाहिँ के अरे स्वीकार गर्दै निरङ्कट निरङ्कुश शासक भएर जन्मिएका थिए, हामी बालेन्द्र शाह र रवि लामिछानेमा त्यो निरङ्कुशता नआओस् भन्ने भन्न चाहेका छौँ, त्यो देख्न चाहेका छौँ, किनभने नेपाली नागरिकताले नागरिकहरूले लामो समयदेखिको एउटा अस्थिरताको अन्त्य गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा केही आशा केही भरोसा जाहेर गरेका छन्, त्यो पनि दुई तिहाईको मतका साथ जाहेर गरेका छन्, मलाई लाग्छ ती नेतृत्वहरूमा एउटा परिपक्वता आउनुपर्छ, अरूलाई गाली गरेर अरूको सत्ता सराप गरेर 35 वर्षमा केही पनि भएन भनेर होइन, 35 वर्षमा धेरै कुरा भयो, तर हामीले जुन नागरिकले अपेक्षा गरेका थिए ती कुराहरू भएन, रोजगारी दिन सकेनौँ, किसानहरूको आत्मसम्मानलाई चाहिँ जागृत गर्न सकेनौँ, हामी विदेशमा गएका नागरिकहरूको स्वाभिमान कायम गर्दै राष्ट्रिय निर्माण देशमा भित्र्याउन सकेका छैनौँ, यी कुराको हिजोमा कमजोरी भएको थियो, लुगाउनु पर्ने केही पनि छैन, तर हिजो पनि यस्तो भएको थियो, प्रश्न गर्नेहरूलाई चाहिँ के अरे धम्काउने तिमीहरूका फाइलहरू खोल्ने जुन दिशामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेतृत्वहरू सरकारका चाहिँ सदस्यहरू अगाडि बढिरहनु भएको छ, यसले चाहिँ राम्रो सङ्केत गरेको छैन, यसले राम्रो सङ्केत गरेको छैन, तर यद्यपि नागरिकहरूमा अझै पनि ठुलो भरोसा छ राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा सही दिशा लिनेछ, स्थिर सरकार दिनेछ, रोजगार सिर्जना गर्ने दिशामा राज्यका नीतिहरू निर्माण गर्ने दिशामा अगाडि बढ्नेछ भन्ने नागरिकहरूले अपेक्षा गरेका छन्, तर आजसम्म करिब करिब मलाई लाग्छ 100 दिनको चाहिँ के अरे अब नजिक नजिक राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार हुँदै गर्दाखेरि उसले धेरै कुराहरू सुधार्नु पर्नेछ।
0: होइन अब डक्टर साहब, अब जनताको निकै ठुलो आशा पनि छ होइन, भरोसा पनि छ, अब पार्टी फेल हुने कुरा, पार्टी कमजोर बन्ने कुरा भन्दा पनि अब चाहिँ देश निर्माणमा चाहिँ कुनै पनि कम्प्रोमाइज हुनु हुँदैन भन्ने ढङ्गले अगाडि हेर्ने हो भने चाहिँ जुन किसिमको दुईटै नजिकको मत पाएको छ, यो मतको सही सदुपयोग हुने कुरामा के आशंका हो त्यसो भए बालिन शाहको गतिविधिका कारणले, प्रधानमन्त्रीको गतिविधिका कारणले?
1: लोकतन्त्र भनेको पद्धति हो, लोकतन्त्र भनेको सवालहरू हो, लोकतन्त्र भनेको बहुमत मात्र होइन, लोकतन्त्र भनेको विपक्षीहरूको आवाजलाई सम्बोधन पनि हो, लोकतन्त्र भनेको राजनीतिक संस्कार हो, हो यस्ता राजनीतिक संस्कार र विपक्षीहरूको आवाजलाई पनि सुन्ने जहाँ चाहिँ के अरे सुन्ने क्षमता राखिन्छ त्यसपछि उन्नत राजनीतिक संस्कारको विकास हुन्छ, मलाई लाग्छ राष्ट्रिय स्वतन्त्र पार्टीमा आजसम्मको मूल्याङ्कन गर्दाखेरि दुई तिहाईको सरकारको मूल्याङ्कन गर्दाखेरि हो कामहरू केही चाहिँ के अरे कामहरू सकारात्मक रूपमा अगाडि बढेका छन्, भ्रष्टाचारका चाहिँ फाइलहरू खोल्दैछन्, यसमा चाहिँ नराम्रो मान्नुपर्ने केही पनि छैन, जनताले यही आशा गरेका थिए, तर त्यो विधि र प्रक्रिया अनुसार हुनुपर्छ, विपक्षीलाई सवाल गर्दैमा तिमीहरूलाई ठेगान लाउँछु तिमीहरूका फाइल खोल्छु भन्ने कुरा होइन, राष्ट्रिय स्वाधीनताका मुद्दाहरूमा सहमति निर्माण गर्न सक्नुपर्छ, संविधान संशोधनको सवालहरू छ, अब विपक्षीहरूलाई पेलेर संविधान संशोधन हुन सक्छ? संविधान संशोधन भनेको दुई तिहाईको चाहिँ के अरे बहुमतले गर्ने कुरा होइन नि, यो त सर्वस्वीकार्य हुनुपर्छ, धेरैको बलिदानले चाहिँ के अरे यो संविधान निर्माण भएको छ, धेरैको आशा र भरोसा छ यो संविधानमा, हो हामीलाई के छ भन्दाखेरि संविधानको सफल कार्यान्वयन सफल चाहिँ अवतरण गर्नुपर्ने निर्णय जिम्मा राष्ट्रिय स्वतन्त्र पार्टीमा आएको छ। मलाई लाग्छ रविजी हिजोभन्दा परिपक्व भएर आउनुभएको छ, सम्मान गर्न हामी चाहन्छौँ। एउटा युवा नेतृत्व अगाडि आइरहनु भएको छ, तर प्रशिक्षण दिनु पर्यो, राजनीति संस्कार स्थापित गर्नु पर्यो, पार्टीका नीति र कार्यक्रमहरू पनि जुन चाहिँ लोकतान्त्रिक मूल्य मान्यता भनिएको छ व्यवहार पनि त्यही अनुरूप अगाडि बढ्नु पर्यो। होइन भने मलाई लाग्छ सस्तो लोक रिजाइले गन्तव्यमा पुग्न सकिँदैन, देश दुर्घटनामा पर्न सक्छ भन्ने कुरा हामीले सचेत गराउन खोजेको हो। आशंका त जहिले पनि आशंकासहित आलोचना गर्न पाउनुपर्छ, विपक्षीहरूको धर्म हो। विपक्षीहरूले आलोचना गरेन उहाँहरूले चाहिँ के अरे त्यो आलोचनाबाट सिक्ने अवसर पाउनुहुन्छ। त्यस कारण उहाँहरूले त्यो आलोचनालाई सम्मान गर्नुपर्नेमा आलोचना गर्नेहरूमाथि तिनीहरूलाई छ्यान लगाउँछु भन्ने जुन अभिव्यक्तिहरू आएका छन् यो गम्भीर चाहिँ के अरे अपराध हो। यो राजनीति संस्कार मूल्य मान्यता संसदीय प्रणाली विपरीत कुरा हो। यसले त्यो महाधिवेशनमा यस्ता एजेन्डाहरू पनि चाहिँ के अरे राष्ट्रिय स्वतन्त्र पार्टीले लिनेछ र सम्बोधन गर्नेछ भन्ने हामीले अपेक्षा गरेका छौँ।
0: हस् डाक्टर साहब, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार। राजनैतिक विश्लेषक डाक्टर भेषराज घिमिरे आजले श्रोता नेपाली बसको समय सकिएको छ, खेमबम बिदा चाहन्छु, नमस्कार।
2: तपाईको समुदायको अनि तपाईको सरोकारको
3: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन प्रक्रिया आइतबारदेखि चितवनको भरतपुरमा शुरू हुँदैछ। महाधिवेशनको औपचारिक शुरूआत हुनुअघि भरतपुर स्थित दियालो फुडल्याण्डमा पार्टीको अन्तिम केन्द्रीय समितिको बैठक बसेको छ। महाधिवेशन अघि बसेको सो अन्तिम बैठकमा पार्टी सभापति रविलामी छानेले वर्तमान केन्द्रीय समितिलाई सम्बोधन गर्दै निकै भावुक र सुझबुझपूर्ण धारणा राख्नु भएको थियो। उहाँले उपस्थित सदस्यहरूलाई देशप्रेमले ओतप्रोत र सुन्दर आकांक्षा बोकेका अनुहारको संज्ञा दिँदै भविष्यमा पनि यसरी नै सहकार्य गर्ने इच्छा व्यक्त गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आफ्नो महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। रासपाका महामन्त्री भूपदेव शाहका अनुसार महाधिवेशनको उद्घाटन प्रधानमन्त्री र पार्टी सभापतिले घण्टी बजाएर गर्नेछन्। महामन्त्री शाहले चितवनमा महाधिवेशन आयोजना गर्नुको कारण प्रश्न पार्दै पार्टीको जन्म भएको र आन्दोलनको शुरूआत भएको उद्गम भूमि चितवन नै हाम्रो हो, त्यसैले हाम्रो पहिचान र ठूलो उत्सव हाम्रो पहिलो र ठूलो उत्सव महाधिवेशन यही हुनुपर्छ भन्ने पूर्व योजना अनुसार चितवनलाई छानेका छौ। महाधिवेशनको स्थान फेरबदल विषयमा उहाँले सबै पक्षलाई विचार गरेर अहिले गेस्ट हाउस सौरमा आयोजना गर्न लागिएको बताउनुभयो। स्वतन्त्र पार्टी रासपाका प्रवक्ता मनिष शाहले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारी मार्फत चन्दा संकलन नगरेको स्पष्ट पार्नुभएको छ। महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता शाहले महाधिवेशनका नाममा व्यापारी र घराना समूहलाई रसिद पठाउने अभ्यास अन्त्य गरिएको बताउनुभयो र राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम राष्ट्रिय महाधिवेशनमा सेना परिचालन गरिएको भन्ने विषयमा विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति जिल्ला प्रशासन कार्यालय चितवनले आपत्ति जनाएको छ। जिल्ला सुरक्षा समितिको बसेको बैठकको विज्ञप्तिमा उक्त समाचार पूर्ण रूपमा कपोकल्पित रहेको उल्लेख गर्दै त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारिएको हो। मोटरसाइकल पर्यटन कृषि प्रबन्धन र सामाजिक सेवाको उद्देश्यसहित सञ्चालन भइरहेको द हिमालयन मोटरसाइकल एक्सपिरियन्सको नौ ब्याङ्गु राइड 2026 टोलीलाई माडीमा स्वागत गरिएको छ। चार दिने यात्रा अन्तर्गत काठमाडौँ हुँदै चितवन प्रवेश गरेको राइड टोली माडी क्षेत्र पुगेको हो। महोत्तरीको बर्दीवाससम्म पुग्ने सो टोलीलाई माडीको बरुवास्थित बुद्धचुकमा नगर उप प्रमुख खेम प्रसाद महतो र अध्यक्ष अमित कुमार लामा सहित बरुवा बजारवासीहरूले स्वागत सत्कार गरेका थिए। तराईका स्वदेशी तथा अर्गनिक एपको प्रबन्धन गर्ने उद्देश्यले सन् 2015 निरन्तर सञ्चालन हुँदै आएको उक्त अभियानमा सहभागी राइडरहरूले विभिन्न स्थानमा आँप बगैँचाको अवलोकन स्थानीय उत्पादनसँगको प्रत्यक्ष अनुभव र पर्यटकीय क्षेत्रको भ्रमण गरिरहेका छन्। राइडमा रोयल इनफिल्ड नेपाल मुख्य प्रायोजक तथा नेपाल पर्यटन बोर्ड ट्राभल पार्टनरका रूपमा सहभागी छन्। म्याङ्गो राइड सन् 2015 चारजना राइडरबाट सुरु भएको थियो। हाल यो देशभरका मोटरसाइकल यात्रा प्रेमीहरूको वार्षिक आकर्षणका रूपमा विकास भएको छ। माध्यमिक शिक्षा परीक्षाको परीक्षामा माडीका सामुदायिक विद्यालयहरूमले निकै नै सुधारिएको र सन्तोषजनक नतिजा हासिल गरेका छन्। माडी नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले सार्वजनिक गरेको विवरण अनुसार माडीका चारवटा माध्यमिक विद्यालयबाट कुल 159 जना विद्यार्थी सहभागी भएका मध्ये 134 जना उत्तीर्ण भएका छन्। नतिजा अनुसार जनकल्याण माध्यमिक विद्यालयले सर्वाधिक 93.75% उत्तीर्ण नतिजा ल्याएको छ। सो विद्यालयबाट 16 जना परीक्षामा सहभागी रहेकोमा 2 जनाले 3.2 र 3.6 जीपीए ल्याउँदा 1 जना नन ग्रेडेड भएका हुन्। यस्तै संख्यात्मक रूपमा 38 जनालाई परीक्षामा सहभागी बनाएको जनजीवन माध्यमिक विद्यालयले पनि निकै राम्रो 92.31% नतिजा हासिल गरेको छ। सो विद्यालयबाट 1 जनाले 3.6 र 4 जीपीए र 5 जनाले 3.2 देखि 3.6 जीपीए ल्याउँदा 3 जना नन ग्रेडेड भएका छन्। यस्तै 54 जनालाई परीक्षामा सहभागी गराएको माडी माध्यमिक विद्यालयले 83.33% उत्तीर्ण गराएको छ। सो विद्यालयबाट 6 जनाले 3.6 देखि 4 जीपीए र 11 जनाले 3.2 देखि 3.6 जीपीए ल्याउँदा 9 जना नन ग्रेडेड भएका छन्। विज्ञान र पशु विज्ञान अध्ययनरत 100% उत्तीर्ण भएका छन्। यसबाहेक सोमेश्वर माध्यमिक विद्यालयले 76% उत्तीर्ण गराउन सफल भएको छ। विद्यालयबाट परीक्षामा सहभागी 50 जना मध्ये 2 जनाले 3.6 देखि 4 जीपीए र 3 जनाले 3.2 देखि 3.6 जीपीए ल्याउँदा 12 जना नन ग्रेडेड भएका छन्। यसमा माडी क्याम्पसको आँकडा पनि समेटिएको छैन।
जन्मदिनको अवसर पारी क्यानाडामा रहनुहुने माडी पाँच बसन्तपुर निवासी प्रेम भूषालले माडी लक्ष्मी निवास स्थित मनमोहन बालग्रामका बाल बालिकाहरूलाई रात्रिकालीन भोजन गराउनुका साथै स्टेसनरी सहयोग गर्नुभएको छ। असार पाँच गते परेको जन्मदिनको अवसरमा भूषालले नै सञ्चालन गरी आउनुभएको होटल प्याराडाइजमा ल्याई बालग्रामका बाल बालिकालाई खाना खुवाउनुका साथै स्टेसनरी र पकेट खर्च स्वरूप जनै रु 100 सहयोग समेत गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय महाधिवेशन आगामी 2083 साल मङ्सिर 26, 27 र 28 गते काठमाडौँमा हुने भएको छ। असार 5 र 6 गते काठमाडौँमा बसेको केन्द्रीय कार्य समितिको बैठकले सुनिर्णय गरेको हो। महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ। अस्पताल तथा राष्ट्रिय ट्रमा सेन्टरमा विभिन्न समयमा मेडिकल अफिसर र कन्सल्टेन्ट लगायतका प्राविधिक पदहरूमा आवश्यक कानूनी प्रक्रिया पूरा नगरी गैर कानूनी नियुक्ति गरिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ। डाक्टर अमित झाले बुधबार आयोगको कार्यालयमा पुगेर उजुरी दिनुभएको हो। उजुरीमाथि अस्पतालहरूमा रिक्त पदपूर्ति गर्दा खुला प्रतिस्पर्धा नगराइएको, सार्वजनिक सूचना प्रकाशन नगरिएको र नियम विपरीत नियुक्ति प्रक्रिया अप्नाइएको दावी गरिएको छ। स्थित नेपाली दूतावासले कम्बोडियामा बसोबास गर्ने नेपालीहरूलाई लक्षित गर्दै राहदानी नवीकरण शिविर सञ्चालन गर्ने भएको छ। दूतावासले आगामी जुन 24 बुधबारका दिन कम्बोडियाको नोम पेन स्थित एनआरएनए एनसिसीको कार्यालयमा उक्त शिविर आयोजना गर्न लागेको हो। शिविर बिहान 12 बजेदेखि साँझ 6 बजेसम्म सञ्चालन हुनेछ। प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले वर्तमान सरकारको शुरूआती 100 दिनको कार्य सम्पादन निराशाजनक रहेको भन्दै आलोचना गरेको छ। शनिबार सिंहदरबारमा बसेको काङ्ग्रेस केन्द्रीय दल कार्य समितिको बैठकपछि काङ्ग्रेसका नेताहरूले सरकारका काम कारवाहीबारे तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको आइतबारबाट चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनमा नेपाली कम्युनिस्ट पार्टी नेकपाबाट नेता वर्षमान पुन अनन्त जानुहुने भएको छ। नेकपाले महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन पुनलाई पठाउने भएको हो। रासपाले भरतपुरको गेस्ट हाउसमा हुने सम्मेलन उद्घाटन समारोहमा सहभागी हुन संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई पनि निमन्त्रणा पठाएको थियो। भवन निर्माण कार्यलाई व्यवस्थित र गुणस्तरीय बनाउन तथा सम्भावित संरचनागत जोखिम न्यूनीकरण गर्न सरकारले नयाँ नियम कार्यान्वयनमा ल्याएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै गाउँपालिका र नगरपालिकालाई परिपत्र गर्दै घर वा भवनको नक्सा स्वीकृत गर्ने र निर्माण सम्पन्न भएको प्रमाणपत्र जारी गर्ने प्राविधिक एउटै व्यक्ति हुन नपाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा 12 को नतिजा छिटो प्रकाशन गर्न उत्तर पुस्तिका जाँचमा हतार नगरेको स्पष्ट पार्नुभएको छ। शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मन्त्री पोखरेलले उत्तर पुस्तिका जाँचमा हतार नगरिएको बरु आवश्यक जनशक्ति बढाइएको बताउनु भएको हो। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: विशाल
1: भट्टराईजी लामो समय भयो तपाईँसँग कुराकानी हुन पाएको थिएन, अहिले के छ अवस्था, तपाईँ कहाँ हुनुहुन्छ?
0: म काठमाडौँमै छु, तपाईँसँग कुरा गरिरहँदाखेरि मर्निङ वाकमा हिँडिरहेको बेला छ, अलिअलि स्वर चाहिँ नै
1: होइन, मर्निङ वाक गर्नुपर्छ, होइन स्वास्थ्यको ख्याल गर्नुपर्छ, मर्निङ वाक गर्नुपर्छ, प्रदूषण पनि छ काठमाडौँमा यतिखेर, होइन गर्मीको समय छ, गर्मा गर्मी पनि त छ नि पार्टीभित्र, होइन नेकपा एमालेभित्र,
0: होइन अब हाम्रो राष्ट्रिय राजनीतिमा जहिले पनि त्यस्तै खालका उतार चढावहरू, चर्चा परिचर्चाहरू, टिकाटिप्पणीहरू हुने गर्छन्, भएको भन्दा अलि ज्यादा हल्ला पनि हुन्छ, भूपी शेरचन्दले भने जस्तो यो हल्लै हल्लाको देश हो भन्ने कविता थियो, त्यस्तै अलि धेरै हल्ला पनि हुने गर्छ,
1: तर हल्ला मात्र होइन अहिले त पार्टी नेतृत्वलाई, अहिले हल्ला मात्र होइन नि त, अब पार्टी नेतृत्वले चाहिँ बिदा लिनुपर्छ, पार्टी नेतृत्वलाई सम्मानजनक बिदाई गर्नुपर्छ भन्ने ढङ्गले महासचिव र उपाध्यक्ष लाग्नु भएको छ नि त, होइन?
0: होइन, अब त्यो चाहिँ एक किसिमको बजार हल्ला हो, अहिले हामीले के भनिरहेका छौँ भने यो पल्टको निर्वाचन परिणाम नेपालको सम्पूर्ण लोकतान्त्रिक र वामपन्थी पार्टीहरूका लागि अप्रत्याशित, अकल्पनीय र प्रतिकूल रह्यो। यस्तो बेलामा अब आफूलाई कसरी समय अनुकूल बनाउने, कसरी हिजोको परिणामलाई फेरि प्रति अनुकूल बनाउने, कसरी अब हिजो आफ्नो जे पोजिसन थियो त्यसलाई फेरि रिभाइभ गर्ने भन्ने बारेमा अनेक किसिमका चर्चा परिचर्चाहरू हुने कुरालाई स्वाभाविक मान्नुपर्छ। तर अहिले हामीले 15 सदस्यीय एउटा कार्यदल बनाएका छौँ, त्यो कार्यदलले चाहिँ रिपोर्ट दिएपछि त्यो रिपोर्टका आधारमा नेकपा एमाले अगाडि बढ्छ। अहिले चाहिँ कसैले के भने, कसैले के भने भन्दा पनि हिजोको चुनावको समीक्षा वस्तुसगत तरिकाले गर्नुपर्छ, विगतमा कैयौँ कमजोरीहरू भए ती कमजोरीहरू हटाउनुपर्छ। अब हिजोको जस्तो अब हामीले हिट गरेर हुँदैन, हिजो हामीले कैयौँ कुरामा चाहिँ नि हामीले वास्तवमा सम्बोधन गर्न सकिएन, जनताका मागहरू सम्बोधन गर्न सकिएन, कार्यशैलीमा, व्यवहारमा, कुराकानीमा, नीतिमा कैयौँ कुराहरूमा चाहिँ त्रुटिहरू भए, सरकारमा बस्दाखेरि पनि कैयौँ कुराहरूलाई हामीले सम्बोधन गर्न सकिने कुराहरू पनि गर्न सकिएन, कार्यशैलीमा कतिपय कमजोरी देखिए, हाम्रा तलदेखि माथिसम्म त्यो व्यक्ति भन्दा पनि सिँगै संस्थाले अब अनुभूति गरेर आफ्ना कमीहरू सच्याएर आफूलाई सही बाटोमा लान सक्नुपर्छ भन्ने कुरामा देशव्यापी हाम्रो एउटा समीक्षा छलफल भइरहेको छ। अब विभिन्न हिसाबले महासचिव, अध्यक्ष, उपाध्यक्ष सबैलाई कुनै न कुनै रूपमा जोडिएको छ, स्वाभाविक छ, एमाले जस्तो पार्टीको चर्चा होस् पनि हुनु पनि पर्छ, तर
1: एमालेको पार्टीको चर्चा त राम्रै तरिकाले भइरहेछ अहिले, होइन? तर एमाले चाहिँ उद्योगतिर लाग्यो, एमाले कमजोर बन्यो, एमाले प्रत्यक्ष रूपमा 1 डिजिटमा आउनुपर्ने एउटा स्थिति बन्यो, होइन? त्यो ढङ्गले बढी चर्चा हुन थालेको छ क्या, एमाले राम्रो भनेर भन्दा पनि एमाले किन चाहिँ यसरी हार खायो, एमाले किन कमजोर भयो, जनताले एमालेलाई आज किन पत्याएनन्, नेतृत्वकै कारणले हो भनिया छ नि त, होइन? महाधिवेशन के अरे महाधिवेशनबाट 11 महाधिवेशनबाट के विषयमा उसले आउँदाखेरि
0: स्वर एकदमै सानो आइरहेछ, एमजी त्यति राम्रो बुझिरहेको छैन।
1: विशाल भट्टराईजी मेरो आवाज सुनिरहनु भएको छ अहिले? अहिले ठिक छ आवाज?
0: के भयो, अलिकति त्यसलाई मिलाउन, अलिकति राम्रोसँग आवाजै आइरहेको छैन।
1: अहिले आइरहेछ विशालजी, सुनिरहनु भएको छ अहिले मेरो आवाजलाई?
0: हेलो,
1: सुनिरहनु भएको छ मलाई? विशालजी, अहिले के छ भने नि एमाले कमजोर बन्यो, होइन? महाधिवेशनबाट चाहिँ पार्टी नेतृत्वमा केपी शर्मा ओली आउनुभयो, जेएनजी विद्रोह भयो, 21 गते निर्वाचनमा जानुपर्ने एउटा परिस्थिति बन्यो, होइन? यो ढङ्गले चाहिँ हेर्दाखेरि चाहिँ नेकपा एमालेको आज चर्चा के हुन थाल्यो भने जनताले किन पत्याएनन्, राष्ट्रिय स्वतन्त्र पार्टी 4 वर्षमा आज एउटा व्यापक रूपमा चाहिँ महाधिवेशन गर्दैछ, प्रथम महाधिवेशन गर्दैछ, होइन? तर चाहिँ नेकपा एमाले वर्षौँदेखिको 7 दशकदेखिको पार्टी आज जनताले चाहिँ किन लखेटे भन्ने आइरहेछ क्या बहसमा।
0: आज तपाईँको स्टुडियोमा, तपाईँको रेडियोमा केही न केही समस्या भएको छ, त्यही पनि मैले अलिकति आशय तपाईँको बुझेँ फोनमा।
1: एमाले कमजोर छ, कमजोर छ,
0: हामी नेकपा एमाले मात्रै होइन, यो मुलुकका स्थापित पुराना पार्टीहरूले यो पल्ट अलिकति धक्का महसुस त गर्नु परौँ नै। अब यो धक्कालाई यदि हामीले चाहिँ कसैलाई दोष लगाएर अरूका कारणले मात्रै भयो भनेर हामी चाहिँ सही निष्कर्षमा पुग्दैनौँ, राम्रोसँग बुझेका छौँ। हामीले आफ्नै कमजोरीहरू सबभन्दा पहिला पहिल्याउनुपर्छ, त्यसमा हामी त्यही भएर अहिले हामी देशव्यापी रूपमा कार्यकर्ताहरूको नेताहरूको खास मन चाहे के हो, उहाँहरूको चाहिँ बुझाइ के हो भन्ने कुरा चाहिँ खोजी गरिरहेका छौँ। त्यसैलाई चाहिँ अहिले देशव्यापी रूपमा हिजो मात्रै पनि सुदूरपश्चिममा त्यसको भेला थियो, अब त्यसै गरी गण्डकीमा, मधेसमा, जनसमर्थनमा र देश विदेशका हामीसँग भएका सबै कमिटीमा आबद्ध सबैसँग हामी परामर्श लिन्छौँ। त्यसपछि त्यसले राम्रै मेहनत गरेर त्यो 15 सदस्यीय कार्यदलले रिपोर्ट दिन्छ। अहिले मैले रिपोर्ट आउनु पूर्व ठ्याक्कै यसै हुन्छ भने मैले त्यो ठ्याक्कै त्यो त्यति राम्रो सुनिँदैन, अरूले बुझ्दाखेरि पनि राम्रो बुझिँदैन। त्यस कारण के म भन्न सक्छु भने जेसुकै भएको भए पनि विगतका थुप्रै गौरवपूर्ण इतिहासहरू, थुप्रै हामीले गरेका कामहरू, क्रियाकलापहरू आम जनताका बिचमा छन्। हामीले ठुला ठुला परिवर्तनको नेतृत्व गरेका छौँ, ठुला ठुला चाहिँ बलिदानको इतिहास छ, थुप्रै नेताहरू जेल बस्नुभएको छ, थुप्रैले त्याग गर्नुभएको छ, सर्वस्वहरण भएको छ, विदेश पलायन हुनुभएको छ, देशभित्र चाहिँ लामो भूमिगत जीवन बिताउनु भएको छ। यो लामो एउटा इतिहास छ हाम्रो, त्यो इतिहास गौरवपूर्ण इतिहासलाई बचाएर फेरि पनि हाम्रा दृष्टिकोणहरू विचारहरू एमआलएले जे हिजो अङ्गीकार गरेको थियो आज पर्यन्त ती एकदमै सही छन् र हाम्रो विचारधाराको जुन जग छ त्यो जगमा उभिएर हेर्दाखेरि भोलि पनि मुलुकमा नेकपा एमालेको आवश्यकता रहिरहन्छ। हाम्रो जस्तो पार्टीले नै हो देशको नेतृत्व गर्ने। अब कहिले काहीँ हावा हुन्डरी आउँदाखेरि कहिले काहीँ परिणामहरू फरक फरक हुन सक्छन्। 64 पनि एउटा हावा हुन्डरी आएको थियो, 70 पुग्दा नपुग्दै हावा हुन्डरी थामिएर ठिकसँगमा आइपुग्यो, जे साइज हो त्यसैमा आयो। अहिले पनि केही हावा हुन्डरी कोशी प्रदेशमा पनि अलिअलि आयो र देशव्यापी रूपमा विशेष त सहर बजारमा पनि आयो, दुई खाले हावा हुन्डरी आएको छ। म यति कुरा तपाईँलाई ठोकुवाका साथ भन्न सक्छु, जुन किसिमले अरूलाई गाली गरेर फगत अरूको आलोचना गरेर विचारको जगमा होइन अरूलाई आलोचना गरेर आएको त्यो शक्ति त्यो एकदमै क्षणभङ्गुर हुन्छ, त्यो दिगो हुनै सक्दैन, अस्थायी हुन्छ। खालि यसलाई हामीले चाहिँ केही समय त्यो जे हो त्यसलाई जनताका बिचमा बुझाउनु पर्छ। अहिले त्यो क्रममा नेकपा एमाले छ, त्यस कारण हामी चुनाव हार्यौँ भनेर एकदमै चाहिँ नि थाप्लामा हात लगाएर निराश भएर
1: अब राष्ट्रिय स्वतन्त्र पार्टीको आज ऐतिहासिक महाधिवेशन हुँदैछ चितवनमा, होइन धेरै मानिसहरू त्यहाँ जम्मा हुँदैछन्, नेकपा एमालेबाट प्रदीप गुराल जाँदै हुनुहुन्छ होइन त्यहाँ सम्बोधन गर्न?
0: होइन, नेकपा एमालेलाई शुभकामनाका लागि राष्ट्रपतिले निम्तो गरौँ, त्यसका लागि उहाँहरूलाई धेरै धेरै धन्यवाद छ। अब 82 निर्वाचनको मुलुकको सबभन्दा ठुलो पार्टी, झन् दुई तिहाईको हाराहारीमा भोट ल्याएको पार्टी, अब एमाले जस्तो पार्टीले शुभकामना दिन्छ, शुभकामना टेलिफोनमा
1: वक्तव्य
0: उपस्थित भएर प्रत्यक्ष उपस्थित भएर एमआरएले त्यहाँ शुभकामना दिनुपर्छ। त्यसका लागि पार्टीको तर्फबाट हाम्रो पार्टीका नेता विदेश विभाग प्रमुख प्रदीप गुवाली जानुहुन्छ,
1: पार्टी अध्यक्ष जानुपर्ने हो नि त यत्रो विगत बेलामा,
0: होइन उहाँ स्वास्थ्यको कारणले पनि भ्याली बाहिर अहिले तत्काल जाने स्थिति छैन। उहाँको चाहिँ तपाईँलाई थाहै छ, उहाँ चाहिँ हालसालै 2 अपरेसन गरेर बिरामी नै हुनुहुन्छ, एउटा मनोबलले बाँचेको मान्छे हो। हिजो मात्रै पनि मिडियामा आइरहेको छ हाम्रो आदरणीय भाउजू राधिका साक्यको एउटा संस्मरण, तपाईँले हेर्नुभयो होला, उहाँ त्यहाँ भन्नुभएको छ, उहाँले मनोबलले मात्रै बाँचेको टिकेको मान्छे हो यो, उहाँ स्वास्थ्य स्थिति असाध्यै कमजोर छ, उहाँको चाहिँ प्रतिकूल स्वास्थ्यका बावजुद पनि उच्च मनोबलका कारणले अहिलेसम्म चाहिँ टिकेर राजनीति गरिरहनु भएको छ। जुन प्रकारको चौतर्फी हमला छ, बिना कारण अनेक खालका लान्छना लगाइएका छन्, आरोप लगाइएका छन्, उहाँले राष्ट्रियताको सन्दर्भमा जे अडान राख्नुभयो, देशको भौगोलिक अखण्डता सार्वभौम सत्ताको रक्षार्थ जसरी उहाँ ठिङ्गो उभिनुभयो, त्यसको प्रहार उहाँले वास्तवमा चाहिँ धेरै ठुलो खप्नु भएको छ। विकासको भिजन दिन सक्ने लिडर हो उहाँ होला, केही कुराहरूमा मान्छेहरूसँग अभिव्यक्तिमा बोलीचालीमा यदा कदा कसैलाई मार्का पर्या होला, तर केपी शर्मा ओली
1: बराबर
0: त्यहाँ नगए पनि राष्ट्रपतिलाई उहाँको शुभकामना नै छ, राम्रै होस् भन्ने छ, किनभने किनभने भर्खरै उदाको पार्टी हो, दिगो विचार लियोस्, राम्रा विचारहरू लिएर अघि बढोस्, अन्यलतामा नबढोस्, अरूलाई गाली मात्रै नगरोस्, त्यसमै छ नेकपा एमालेको शुभकामना। अब हरे प्रदीप गाईले त्यहीं उपस्थित भएर सशरीर शुभकामना दिइहाल्नुहुन्छ।
1: तर पार्टी अध्यक्ष जानु पर्थ्यो होइन, नेकपा एमालेबाट त्यसै गरी नेपाली कङ्ग्रेसबाट चाहिँ पार्टी सभापति जानु पर्थ्यो, अनि अहिले त नेकपा पनि आएको छ एउटा होइन माओवादी थियो हिजो, अहिले नेकपाबाट पनि पार्टी संयोजक नै जानु पर्थ्यो, त्यसै गरी हर्क साम्पाङहरू लगायत राष्ट्रमा राष्ट्रिय के अरे राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि अध्यक्षहरू जानु पर्थ्यो,
0: अलिकति राम्रो बनाउनु पर्यो
1: हरेक पार्टीबाट, विशाल भट्टराईजी हरेक पार्टीबाट अध्यक्षहरू जानु पर्थ्यो भनेर अहिले जनताहरूले चाहिँ यसो भनिरहेछन् क्या सामाजिक सञ्जालतिर, अध्यक्षहरू जानु पर्थ्यो त्यहाँको भिडमा चाहिँ शुभकामना पर्थ्यो होइन,
0: त्यही अनुसार गर्ने हो, स्वास्थ्य स्थिति प्रतिकूल छ, अध्यक्षज्यू त्यहाँ जान सक्ने सम्भावना छैन, किनभने अब अहिले उहाँ भर्खरै बिरामी भएर उठ्नु भएको छ, त्यहाँ जान सक्ने स्थिति छैन, हाम्रो
1: होइन त्यहाँ त जान सक्नुहुन्थेन, तर अस्ति बोलाएको पार्टी सभापतिले बोलाएको बैठकमा पनि त जानु भएन नि त काठमाडौँ उपत्यकामा होइन,
0: अब सबैसम्म जान सक्ने स्थिति हुँदैन नि, अहिले पार्टीका यत्र यत्र प्रदेश वाइज भेला भइरहेका छन्, ती भेलामै उहाँ जान सकिरहनु भएको छैन, आफ्नो पार्टीको कार्यक्रममा त जान सकेका छैन भने अब अरूको कार्यक्रममा जान सक्ने कुरै भएन, मैले अघि भनिहालेँ एमाले सधैँ शुभेच्छा नै दिनने पार्टी हो, उहाँलाई टिकिरहनुहोस्, राम्रो भइराखोस्, स्थायित्व होस्, यो जनमतको कदर गर्नुहोस्, उत्तेजना र आवेगमा नजानुहोस्, उहाँहरू राष्ट्रपाका साथीहरू हामीले भनिराखेकै कुरा हो, अब हाम्रो पार्टीको तर्फबाट जाने नेताले सबै कुरा राखिहाल्नुहुन्छ
1: होइन, उत्तेजनामा छ राष्ट्रिय स्वतन्त्र पार्टी देखेर उत्तेजनामा छ, उत्तेजना देखिरहेको छ सरकार पार्टीमा
0: देखिरहनु भएको छ नि त, कुनै तयारी बेगर चाहिँ सुकुम्बासी बस्तीका घरहरू भत्काइए, आज मान्छेहरू विचल्ने छन्, कति दिनमा चाहिँ हामी व्यवस्थापन गर्छौँ भनेको अहिलेसम्म पनि बस्ने खाने ठेगान छैन, पालमुनि बसिरहेको छ एउटा सानो कुचुरुको परेको कोठामा, जनतालाई यसरी चाहिँ शास्ति दिने कुरा चाहिँ यत्रो दुई तिहाईको सरकारले सुहाउने कुरा हो, सम्पत्ति विवरण देखिहाल्नुभयो, किलोका किलो सुनका कुरा छन्, स्रोत केही पनि खुलिया छैन, अब एकजना मन्त्रीको बारेमा त्यत्र प्रश्न उठे, छानबिनको नाटक गरियो, अलि दिनमा फेरि त्यो न छानबिनको रिपोर्ट सार्वजनिक हुन्छ न जनताले थाहा पाउँछन्, फेरि उहाँलाई अप्रत्याशित मन्त्री नै बनाइहालिन्छ, त्यस्तो छ,
1: तर
0: अरू थुप्रै कुरा तपाईँले देखिरहनु भएको छ उहाँहरूका क्रियाकलापहरू, त्यस कारणले गर्दाखेरि यस्तो खालको अस्थायी कुरा गरेर अस्थिर कुरा गरेर अरूलाई गाली गरेर वास्तवमा चाहिँ अब यो अरूलाई खालि अरूलाई खोट देखाएर र कमजोरीहरू औल्याएर स्थापित भएको शक्ति कहाँ दुनियाँमा दिगो भएको छ भन्नु न, तै पनि दिगो होस्, आज अधिवेशनको दिन हामीले शुभकामना दिनुपर्छ, राम्रो होस् भन्ने हो,
1: तर क्रियाकलापहरू
0: प्रधानमन्त्रीज्यूका फेसबुकमा जे स्ट्याटसहरू आउँदैछन् उहाँले जे जस्तो व्यवहारहरू गर्दै हुनुहुन्छ, यो त प्रष्टै छ नि
1: होइन, प्रधानमन्त्रीज्यू त पिएम एसएम र आइएम होइन, देश बनाउने टोली अस्ति देख्नु भएन आशालजी, देश बनाउनुतिर हुनुहुन्छ नि त उहाँ त यतिखेर, देश त बनिया छ होइन, देश त बनाउनु पर्दैन, देशलाई चाहिँ अलिकति फुलबुट्टा भर्नु पर्यो, देशमा विकास हुनु पर्यो, पूर्वाधार निर्माणहरू हुनु पर्यो भन्ने कुरा हो, देश त बनेकै छ नि, किन देश बनाउनु परेको छ र होइन, नेपाल त छँदैछ नि, बराबर
0: अब सुशासन सम्पत्ति विवरण मागेका छ, सम्पत्ति छानबिन आयोग भन्ने बनाएको छ एउटा, त्यसमा बने बसेका सदस्यहरूकै प्रश्न उठेको छ, त्यसपछि चाहिँ आफू बाहेकको छानबिन गर्ने भनिएको छ, अहिलेको उहाँहरूको नपर्ने बाँकी सबैको चाहिँ छानबिन हुनुपर्ने रे, अब यस्तो खालको चाहिँ गरेर कति दिन उहाँले सुशासनको नारा दिनुहुन्छ, कति दिन भात्नुहुन्छ, कति दिन चाहिँ सामाजिक सञ्जालबाट चाहिँ मान्छेको अल्गोरिदमलाई मिसयुज गरेर मान्छेहरूको दिमाग भुटेर कतिन्जेल काम गर्नुहुन्छ, ठिक छ हेर्छौँ नि हामी त्यो पनि।
1: राज्यसभाको प्रथम महाधिवेशनको शुभकामना दिनुहुन्छ के भन्नुहुन्छ यतिखेर?
0: धेरै धेरै राम्रो शुभकामना, उहाँहरूको नेतृत्व सर्वसम्मत होस्, नेतृत्व चाहिँ राम्रो आओस्, त्यसमा हाम्रो धेरै ठुलो
1: नेतृत्व त राम्रो आउने भन्दा पनि नेतृत्व अब के अरे हाम्रो रवि लामिछानेजी आउने त भन्ने त निर्विकल्प हो नि त राष्ट्रिय स्वतन्त्र पार्टीमा, तपाईँलाई थाहा छ नि होइन,
0: एउटा विजयको रापतापका बेला यस्तै हुन्छ, हाम्रोमा पनि यस्तै भएको थियो, पछाडि जाने त्यो परिस्थिति हेर्दै जानु होला नि, अहिलेको उहाँहरूको कार्य
1: सुपर हिरो नि अहिले त राष्ट्रिय स्वतन्त्र पार्टीमा रवि लामिछानेजी सुपर हिरो सबैले मानेको व्यक्ति होइन अब देश बनाउने व्यक्ति अब राष्ट्रवादले मानिहाल्छ नि भन्ने आइरहेछ नि त होइन
0: ठिक छ त्यो त उहाँहरूलाई हाम्रो शुभकामना नै छ दिगो होस् उहाँहरूको क्रियाकलापहरू नेतृत्वमा पनि उहाँहरूको कुनै विवाद नहोस् शुभकामना छ हाम्रो
1: यहाँको महत्त्वपूर्ण समयका लागि सुझावका लागि धेरै धेरै धन्यवाद विशाल भट्टराईजी नमस्कार
0: धन्यवाद
1: उहाँ हुनुहुन्छ नेकपा एमालेका नेता विशाल भट्टराई आधुनिक श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु विश्रामपछि पुनः उपस्थित हुनेछौँ
2: सिङ्गो नेपाल र सारा नेपालीको

0: Σφοδές FM 30 2 MHz. स्वदेश एफएमको कार्यक्रम समय सन्दर्भमा स्वागत छ, म देवनारायण शाह। आज हामी बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस माडी क्याम्पस बारे कुरा गर्दैछौँ। कुराकानीमा क्याम्पस प्रमुख रामकृष्ण छेत्री, यहाँलाई स्वागत छ।
1: हस्, धन्यवाद।
0: अहिले कक्षा बाह्रको भर्खरै नतिजा प्रकाशन भएको समय छ र क्याम्पसमा अब कक्षा बाह्रभन्दा माथिका कार्यक्रमहरू छन्, के छ कार्यक्रम विद्यार्थीहरूको निम्ति, के छ यहाँहरूसँग?
2: अहिले सर्वप्रथम त म यो बाह्र कक्षा पास हुने एसएलसी पास गरेर सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई माडी क्याम्पसको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। र हामीले बाह्र कक्षा उत्तीर्ण गरिसकेपछि आलसाले हामीले पहिलो सेमेस्टरको मात्रै परीक्षा सक्यौँ, बिएड र बिबिएको। अब हामी नयाँ भर्ना फारम आह्वान गर्ने र कक्षा सञ्चालन गर्ने तयारीमा छ। र म सम्पूर्ण विद्यार्थीहरूलाई, हामीले अहिले 21 शताब्दी सुहाउँदो गुणस्तरीय शिक्षाको परिकल्पना गरेको छ। सेमेस्टर प्रणाली अन्तर्गत बागमती विश्वविद्यालयले बिएड र बिबिएका कार्यक्रमहरू छन्, त्यसको भर्नाका लागि अगाडि बढेको छ। म सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई एकपटक माडी क्याम्पसमा भिजिट गरेर हाम्रा चाहिँ कोर्सहरू, यसमा यसका विशेषताहरू, हाम्रा भौतिक अवस्था, सुविधा, यी सारा चिजहरूलाई अवलोकन गरेर एकपटक हामीलाई चाहिँ भेटेर चाहिँ यो क्याम्पसमा अध्ययन अध्यापन गर्ने वातावरणमा सहजीकरण गर्ने अनुरोध गर्छु।
0: अब हिजोका दिनहरूमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त क्याम्पसका रूपमा माडी क्याम्पस खोल्यो, अगाडि बढ्यो, अझै पनि कुनै कुनै कार्यक्रमहरू चलेकै छ। र अहिले बागमती प्रदेश विश्वविद्यालयमा आउँदै गर्दाखेरि क्याम्पसमा करिकुलमको पाटोमा चाहिँ के परिवर्तन आयो त?
2: यस्तो छ, बिएड र बियुको यो टियु र बियुको करिकुलमको पाटोलाई हेर्दाखेरि के देखिन्छ भने, अब टियु हामीले अहिले पनि दोस्रो, तेस्रो र चौथो वर्ष चलिराखेकै छ। यो नितान्त यसो हेर्दाखेरि चाहिँ सैद्धान्तिक खालको देखिन्छ कोर्सको नेचर हेर्दा, तर चाहिँ यो बागमती विश्वविद्यालयद्वारा जो डिजाइन गरेको कोर्स छ, यो चाहिँ व्यावहारिक ज्ञानसहितको शिक्षा जस्तो देखिन्छ। जस्तै उदाहरणको लागि, म आफैले पनि बिएड पढाए हो, हामीले पढ्दाखेरि यस्तो टेक्निकल खालको डिजिटल स्किलका कुरा, टेक्निकल कुरा केही थिएन। अहिले हामीले 3 वर्ष बिएड पढ्दाखेरि एउटा मात्रै मेजर विषय लिएर पढ्थ्यौँ, र पछि 4 वर्ष बिएड भइसकेपछि त्यो मेजर र माइनर भनेर चाहिँ दुईवटा विषयमा गयो। तर यसमा चाहिँ के छ भने, दुईटै विषयहरू सँगसँगै मेजर बन्ने। जस्तै नेपाली पढ्ने विद्यार्थीले सोसल स्टडी पढ्न पाउने, दुइटै नेपाली पनि सोसल स्टडी पनि मेजर विषय, अथवा मेजर इङ्ग्लिस लिनेले इङ्ग्लिस पनि सोसल स्टडी पनि, यसरी पढाइको हिसाबले दुई दुईवटा विषयमा भोलि शिक्षक बन्न चाहँदाखेरि पनि एकैचोटि एउटा विद्यार्थी चाहिँ दुईवटा विषयको शिक्षक बन्न सक्ने होइन, म पढिसकेपछि यो जागिर खान्न, यो शिक्षणतिर जाँदिनँ भनेर भन्दै गर्दाखेरि पनि हामीले चाहिँ डिजिटल स्किल फर टिचर भनेर राखेका छौँ, जसमा चाहिँ हामीले बिएड को प्रथम, द्वितीय, तृतीय तिनटै सेमेस्टरमा यो कोर्स छ। यसले चाहिँ विद्यार्थीले चाहिँ कम्प्युटर सम्बन्धी नलेज लिइसकेपछि यसैबाट चाहिँ प्रविधिको प्रयोग गरेर पनि थप रोजगारीको अवसर सिर्जना हुन सक्ने। र अहिलेको वर्षदेखि हामीले यो फ्लोरिकल्चर र हर्टिकल्चर भन्ने अर्को विषय पनि भोकेसनल सब्जेक्टको रूपमा राख्ने गरी अगाडि बढेका छौँ विद्यार्थीको सङ्ख्या अनुसार। त्यो भयो भने भोलि म बागवानी विज्ञान पढ्छु, भोलि नर्सरी स्थापना गर्छु, यो नर्सरीलाई म आफ्नो जीवनको व्यवसाय बनाउँछु र यसबाट जीविकोपार्जन गर्छु भन्दाखेरि पनि त्यो खालको अवसर छ हाम्रो क्याम्पसमा।
0: यो बिबिएको अध्यापन पनि अहिले माडी क्याम्पसमा सुरुवात भएको छ।
2: हजुर,
0: अरू विश्वविद्यालय अन्तर्गतको बिबिए र बागमतीको बिबिएमा त खास डिफ्रेन्स चाहिँ के छ, अनि यसको फी स्ट्रक्चर माडीका विद्यार्थी वा माडी बाहिर कयौँ ठाउँहरूका विद्यार्थी निम्ति चाहिँ महँगो सस्तो के छ?
2: अहिले बिबिए चाहिँ यदि म्यानेजमेन्ट स्किममा चाहिँ ब्याचलर पढ्ने हो भने चाहिँ बिबिए अहिलेको सर्वोत्कृष्ट विषयको रूपमा स्थापित छ। र फी स्ट्रक्चरको कुरा गर्दा मलाई लाग्छ, मैले आजसम्म सुने अनुसार चाहिँ माडी क्याम्पसमा जस्तो सस्तो शुल्कमा बिबिए मैले नेपालभरि कुनै पनि ठाउँमा सुनेको छैन। शिक्षाको सवालमा पनि, विषयका सवालमा पनि एकदम रोजेर वाइड रेन्ज छ, र चाहिँ शुल्कको हिसाबले पनि नेपालभरिमा यतिको चाहिँ न्यूनतम शुल्कमा काहीँ पनि पढ्ने अवसर विद्यार्थीले पाउँदैन।
0: अहिले त होस्टेल पनि राख्दै हुनुहुन्छ अरे?
2: होस्टेलको लागि हामीले यही सेमेस्टरदेखि हामी बागमती विश्व बागमती प्रदेश सरकारले हामीलाई चाहिँ भौतिक पूर्वाधारको लागि र शैक्षिक गुणस्तरको लागि भनेर 1 करोड रुपियाँ विनियोजन भएको भन्ने गरी हामीलाई खबर छ। र यो पैसाले हामी आफ्नै क्याम्पसमा होस्टेल स्थापना गरेर हामीसँग एउटा बिल्डिङ पनि छ त्यसमा होस्टेल स्थापना गर्ने र माडीभन्दा टाढाबाट आउने विद्यार्थी भाइ बहिनीहरूलाई यहीँ होस्टेलमा बसेर पढ्न पाउने र त्यो होस्टेल हामी अहिलेसम्मको तयारी पूर्णतया निशुल्क हिसाबले चाहिँ विद्यार्थीलाई होस्टेल प्रदान गर्ने र विद्यार्थीलाई हामीसँग क्यान्टिन पनि छ त्यो क्यान्टिनको पनि क्यान्टिनमा खाना खाने र होस्टेलमा बस्ने यसरी चाहिँ व्यवस्थापन गर्न खोजिरहेको छ।
0: हामीले माडी क्याम्पसका निम्ति अब त माडीको विद्यार्थी मात्रैको कन्सर्न भएन, अहिले त छोरीदेखि उता कावासोतीसम्म नेपाल जनता थुप्रै गोर्खादेखि लमजुङसम्मका विद्यार्थीहरूका निम्ति एउटा केन्द्र हुन सक्नेछ। तपाईँहरूले यो फिडर विद्यार्थी क्षेत्रका रूपमा चाहिँ कहाँ कहाँ पहिचान गर्नुभएको छ, के छ
2: यसको लागि? देवजी हामीले चाहिँ यो 12 को परीक्षा हुँदै गर्दाखेरि हामी ठोरी गाउँपालिकाको विजय बस्तीमा पुगेर विद्यार्थीहरूसँग हाम्रा कार्यक्रमहरू सहितको एउटा प्रचार प्रसारको कार्यहरू गऱ्यौँ, त्यहाँका सरहरूसँग भेट्यौँ, त्यहाँको हेड सरहरूसँग पनि हामीले थप कुराकानी सल्लाह छलफल गरेर ल है विद्यार्थीहरू भाइ बहिनीहरू पास भएपछि हामीलाई यस्तो अवसर छ भने हाम्रो प्रोस्पेक्टस पनि र हाम्रा कार्यक्रमहरू के हुन् कसो हुन् गरेर त्यसरी चाहिँ वितरण गऱ्यौँ। र अहिले हामी यो पश्चिम चितवनदेखि लिएर यता चाहिँ यो नवलपरासीको केही क्षेत्र अनि त्यस्तै गरी गोर्खा लमजुङ्गा क्षेत्रहरूमा तनहको केही क्षेत्रहरूमा पनि हामी विद्यार्थी भाइ बहिनीहरूलाई त्यो खालको आह्वान गर्ने र खास भन्दाखेरि हामी होस्टेल चाहिँ हाम्रो आफ्नो विद्यार्थी यहाँको फिडर विद्यार्थीहरूले मात्रै हामीले टार्गेट गरेको चाहिँ हामी डेस्टिनेसनमा पुग्न सक्दैनौँ, त्यसको लागि चाहिँ विद्यार्थी भाइ बहिनीहरूलाई माडीभन्दा बाहिर पनि खोज्नुपर्छ भन्ने अभियानका साथ हामी लागिरहेछौँ।
0: अनि अहिले कक्षा 12 भर्खरै उत्तीर्ण भएका माडीका विद्यार्थीहरू र बाहिर धेरै ठाउँहरूका विद्यार्थीहरूका निम्ति माडी क्याम्पसले बिएड र बिबिए सुरु गर्दै गर्दाको अवस्थामा यो बिबिए त अलिकति भनौँ न यद्यपि सस्तो छ भन्नुभयो तर फेरि पनि केही न केही शुल्क महँगै हुन्छ, यो अन्त पनि निकै महँगो कोर्स हो, केही राहत अथवा छात्रवृत्ति अथवा केही त्यस्तो खालको व्यवस्था छ?
2: यसमा प्रदेश विश्वविद्यालयले नै हामी विद्यार्थीहरूलाई 10% छात्रवृत्तिको व्यवस्था गरेको छ त्यहीँबाट। र अहिले हामीले के भनेका छौँ भने हाम्रो विशिष्ट भूगोल छ, हाम्रो भूगोल र परिवेशको हिसाबले चाहिँ हाम्रा अहिले भएका बागमती विश्वविद्यालय अन्तर्गतका 6 अङ्ग क्याम्पसमध्ये माडी क्याम्पसलाई चाहिँ अलिक विशेष महत्त्वका साथ हेरिदिनुपर्छ र त्यो अनुसारको यहाँको विद्यार्थीको स्तर आर्थिक अवस्था सबै हिसाबले गर्दाखेरि हामीलाई विशेष चाहिँ पहल गरिदिनुपर्छ र विशेष यो कुरा हामीले चाहिँ हामीसँग बिचमा आउनुभएको थियो डाक्टर हाम्रो देवकोटा हुनुहुन्थ्यो भौतिक पूर्वाधार मन्त्री दिनेश चन्द्र देवकोटा सर, उहाँहरूसित पनि हामीले कुराकानी गऱ्यौँ र प्रदेशका पदाधिकारीज्यूहरूसँग अध्यक्षज्यूसँग उपाध्यक्षज्यूसँग सल्लाह गर्दाखेरि हामी यो विषयमा चाहिँ सकारात्मक छौँ, हामीले के कसो गर्न सक्छौँ। हामी सिधै सिधै त अब यो छात्रवृत्ति यो ट्याक्कै शुल्कको हिसाबले डेभिएसन यताउता गर्न हामीले पनि छात्रवृत्तिको व्यवस्थामा हामी विशेष माडीलाई फोकसमा राख्छौँ भन्ने गरी कुराकानी भएको छ, हामी आशावादी छौँ सोही अनुसारको हुनेछ भन्ने कुरामा।
0: अब माडी क्याम्पस पढ्न आउने विद्यार्थीहरूले त्यहाँबाट चाहिँ हुन्छ नि एउटा क्याम्पसको विशेषताको रूपमा के पाउँछन् त, कस्तो छ तपाईँहरूको त्यो आउटडोर इन्डोर एक्टिभिटिजहरू, त्यहाँको विशेषताहरू फिचर्सहरू?
2: यसमा चाहिँ के छ भने पहिलो कुरा त हाम्रो क्याम्पस चाहिँ अहिले विभिन्न ठाउँका क्याम्पसहरू म हेर्दै जाँदाखेरि पहिलो कुरा चाहिँ हाम्रो क्याम्पस जति चाहिँ यो स्पेसको हिसाबले खुल्ला वातावरणको हिसाबले हाम्रो क्याम्पस जतिको खुल्ला मैले अन्त धेरै क्याम्पसहरू भेटेको छैन। पहिलो कुरा चाहिँ खुल्ला वातावरण छ र माडी आफैमा एउटा भूस्वर्ग पनि हो र त्यो भूस्वर्गको केन्द्रमा अवस्थित माडी क्याम्पस भएको हुनाले यहाँको प्राकृतिक हिसाब त प्राकृतिक वातावरण त अत्यन्तै अनुकूल खालको छ, अत्यन्तै राम्रो छ। त्यस पनि भित्र हेर्दाखेरि हामी चाहिँ यहीँका विद्यार्थीहरू धेरै पढ्ने र यहीँका प्राध्यापकहरू धेरै रहेको हुँदाखेरि पनि हाम्रो एउटा खालको विद्यार्थी र शिक्षक बिच एउटा सुमधुर सम्बन्ध छ, त्यो हिसाबले छ। हामीसँग अनुभवी दक्ष प्राध्यापकहरू हुनुहुन्छ, केही नयाँ सरहरू पनि आउनुभएको छ विषयगत हिसाबले, र हामीसँग पुस्तकालयको लागि पनि अहिले चाहिँ विश्वविद्यालयले हामी खोलेको पहिलो सेमेस्टरमा 5 लाख रुपियाँ त पुस्तकालयको लागि पाठ्य पुस्तकको लागि भनेरै दिइसकेको छ। त्यस्तै गरी हामी अहिले स्मार्ट बोर्ड र प्रविधि मैत्री शिक्षण हामी हरेक प्रोजेक्टरदेखि लिएर हामी स्मार्ट बोर्ड लगायतका यो प्रविधिसँग टच हुँदै हाम्रो शिक्षण सिकाइ क्रियाकलाप अगाडि बढेको छ र यो चाहिँ विशेष गरी सैद्धान्तिक नभएकन जम्मा हामीले 100 मा 60% मात्र सैद्धान्तिक 40% विद्यार्थीलाई व्यवहारिक ज्ञान दिइरहेको छौँ। विद्यार्थीहरूले गरेर सिक्ने लर्निङ बाई डुइङ भन्ने कन्सेप्टमा बागमती विश्वविद्यालय अगाडि बढेछ र हामीले पनि त्यसरी नै अगाडि बढाइरहेछौँ।
0: अन्तिममा हामीले अहिले हेर्ने सुन्ने दर्शकहरू श्रोताहरूलाई जो चाहिँ माडी क्याम्पसमा पढ्न आउन चाहन्छन् वा आफ्नो बालबच्चाहरूलाई पढाउन चाहन्छन् उहाँहरूले क्याम्पससँग कसरी कन्ट्याक्ट गर्ने, माडीभित्र हुनेहरूका हकमा त प्रत्यक्ष भेट्न पनि सम्भव हो, माडी बाहिर धेरै ठाउँहरू लमजुङदेखि गोर्खासम्म, धादिङदेखि काउसोतीसम्म अथवा यता वीरगन्ज विजय बस्तीदेखि लिएर अन्य ठाउँहरूसम्मका हाम्रा विद्यार्थी र अभिभावकहरूका निम्ति सम्पर्क सूत्र के हुन्छ?
2: अब देवजी, पहिलो कुरा यो यसको लागि चाहिँ मैले देवजीलाई अनुरोध गर्छु र सञ्चार माध्यमका सबै साथीहरूलाई, हामीले अरू अन्य सञ्चार माध्यमका मित्रहरूसँग पनि कुराकानी गरिरहेछौँ, हाम्रो यो सन्देश चाहिँ धेरै ठाउँमा तपाईँहरूको चाहिँ यो प्रसारण मार्फत धेरै ठाउँमा पुगोस् र हामी आफै पनि भौतिक हिसाबले जति उपस्थित हुन सक्छौँ त्यो ठाउँमा हाम्रा ब्रोसर प्रोस्पेक्टसहरू लिएर गएर हाम्रा प्रचार प्रसारका सामग्रीहरू त्यहाँको स्थानीय सर म्याडमहरूसँग, त्यहाँका प्राध्यापकज्यूहरूसँग, प्राचार्यज्यूहरूसँग छलफल गरेर त्यो अगाडि बढाउने र तपाईँहरूको जस्तै यो सञ्चार माध्यमद्वारा चाहिँ यसलाई हाम्रो क्याचमेन्ट एरियासम्म पुर्याउने र धेरैभन्दा धेरै विद्यार्थीहरूको, अभिभावकज्यूहरूको बिचमा माडीमा पनि यस्तो सर्वसुलभ मूल्यमा चाहिँ गुणस्तरीय शिक्षा प्रदान हुनसक्छ भन्ने सन्देश चाहिँ पुर्याउनको लागि हामी त्यो अभियानमा छौँ र यो अभियानमा मलाई लाग्छ यहाँहरूको सहयोग साथले चाहिँ यो सफलीभूत हुन्छ भन्ने मैले अनुभव गरेको छु।
0: धन्यवाद यहाँलाई,
2: यहाँलाई पनि धन्यवाद छ।
0: आज कुराकानीमा रहनुभयो माडी क्याम्पसका क्याम्पस प्रमुख रामकृष्ण छेत्री। माडी क्याम्पस अहिले बागमती विश्वविद्यालयको अङ्गी क्याम्पस हो र हिजोका दिनहरूको परिवेश, हिजोको दिनको व्यवस्थापनभन्दा निकै भिन्न परिवेश र भिन्न व्यवस्थापनमा यतिखेर माडी क्याम्पस छ। हिजोका दिनहरूमा माडी क्याम्पसलाई हेर्ने परिवेश वा दृष्टिकोणभन्दा आजको दिनमा माडी क्याम्पसको अवस्था निकै भिन्न छ र यो कुरा हामीले पनि अनुभव गरेका छौँ। अब माडी क्याम्पसलाई माडीवासी र माडीभन्दा बाहिर पनि बिबिए अनि बिएड अध्ययन गर्न चाहने नव विद्यार्थीहरूका निम्ति एउटा केन्द्र वा एउटा आकर्षणको थलोका रूपमा बनेको अवस्था छ। सबैले यो कुरालाई ध्यान दिन अनुरोध हामी पनि गर्छौँ। कार्यक्रम समय सन्दर्भको निम्ति आजको समय यति नै। प्रविधिका शक्ति आजका अतिथि रामकृष्ण छेत्री र म देवनारायण शाह, हामी सबै सफल बिदा हुन्छौँ।
1: स्वदेश FM 93.2 MHz।
3: आज हामीसँग स्टुडियोमा हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी नेत्री, प्रतिनिधि सभा सदस्य एवं कानुन न्याय तथा मानवाधिकार समितिकी सभापति समीक्षा बास्कोटा। आउनुहोस् सुरु गरौँ समीक्षा बास्कोटासँग, जनता जान्न चाहन्छ। समीक्षा बास्कोटाजी, जनता जान्न चाहन्छ, स्वागत छ यहाँलाई।
4: धन्यवाद।
3: रासोपामा रस्साकसी, संसदमा माथा पछि, यस्तै चलिरहेको छ होइन अहिले?
4: कसरी?
3: राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन आइरहेछ, कुन पक्षको पल्लाभारी हुने, रवि गुट कि बालन गुट एकातिर, अनि संसदमा चाहिँ सत्ता पक्ष भर्सेस प्रतिपक्ष।
4: त्यस्तो छ, महाधिवेशन भनेको पार्टीको लागि सबैभन्दा ठुलो महत्त्वपूर्ण अधिवेशन हो होइन। सो महाधिवेशनमा भनौँ न, यो 5-6 महिना अगाडि केही समूह व्यक्तिहरू सबैजना जोडेर आउनु भएको र नेपाली राजनीतिले सिकेकै गुटगत राजनीति हो कि, त्यो भएको कारणले यो पक्ष त्यो पक्ष फलानु पल्ला फलानु ढिस्कानु पल्ला भन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीमा के पनि छैन। हामी 5 महिना अगाडि 6 महिना अगाडि नै राष्ट्रिय स्वतन्त्र पार्टी भइसक्यौँ भने अहिले हामीले गर्न खोजेको चाहिँ राष्ट्रिय स्वतन्त्र पहिलो ऐतिहासिक महाधिवेशन हो। यो महाधिवेशनबाट सक्षम नेतृत्व अगाडि आउनुहुन्छ होइन, त्यो
3: ऐतिहासिक महाधिवेशनमै झुङ्गाको लडाइँ छ
4: छैन, यसो छ
3: कति पानीमा भन्ने देखिँदैछ अब।
4: यसो यसो तपाईँले
3: एक आपसमा कोठे बैठक भइरहेछ, भिडन त कसरी गर्ने होइन, महाधिवेशनमा कसरी आफ्नो पक्षमा पार्ने माहौल भनेर व्यापक तयारी भइरहेछ।
4: ल तपाईँले यसो, हाम्रो महाधिवेशन आउनुभन्दा पहिला प्रदेशको अधिवेशन, त्यस पछाडि जिल्ला वडा गरेर हामी यति भ्याइ नभ्याइमा काम गरिराखेका छौँ नि, ब्याक टु ब्याक ब्याक टु ब्याक. त्यो गर्दाखेरि चाहिँ ओहो यति धेरै भइरहेछ, यो भइरहेछ, त्यो भइरहेछ भन्ने मेसेज तपाईँहरूलाई बाहिरबाट मिडियाबाट हेर्दा चाहिँ बाफले के भइरहेछ. हुन पनि अब देशको सत्ता पक्षको, देशको नेतृत्व गर्ने झन्नै दुई तिहाई नजिकको दलको यति चर्चा चाहिँ हुनुपर्छ, अझ कम भइरहेछ, योभन्दा बेसी नै चर्चा हुनुपर्छ भन्ने लाग्छ मलाई. र प्रथम ऐतिहासिक महाधिवेशन भित्र हामी जो बसेर काम गरिराखेका छौँ, हाम्रो लागि रेगुलर सदन भइरहेछ, रेगुलर कामहरू भइराखेका छन्, व्यवस्थापनको लागि विभिन्न उपसमितिहरूले आफ्नो हिसाबले काम गरिराखेको छन्, हामी त कोठे बैठक बसेर ल यसको गुट यो त्यो भनेर भन्ने फुर्सद पनि छैन के. सदनलाई पनि सुचारू गर्नुपर्नेछ, अधिवेशनलाई पनि सुचारू गर्नुपर्नेछ, अनि महाधिवेशनको लागि तयारी पनि गर्नुपर्नेछ भनेको हाम्रो कोठे बैठक चाहिँ यो महाधिवेशनलाई सभ्य र भव्य बनाउनको लागि भइराखेको छ होइन. अनि बाहिरबाट हेर्दा चाहिँ ओहो केही थाहा छैन, यहाँ त यो गुट पनि होला त्यो गुट पनि होला. अनि नेपाल राजनीतिले पहिला सिकाएको पनि त्यही नै हो नि त, हरेक व्यक्ति पछिको गुट बनाउन सिकाएको. हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीमा त्यस्तो गुटहरू केही पनि छैन, हामी
1: स्थापित बढ्न कोहीले चित्कार गर्नुपर्ने हुँदैछ, कोहीले भरतपुरमा चमत्कार गर्दैछ, क्या अवस्था त त्यस्तो छ नि होइन. रासोपामा रमिता देखिँदैछ अब.
4: यसो तपाईँले यो शब्दजाल चित्कार भनौँ होइन, अनि चमत्कार रमिता वाट एभर यो शब्दजालमा तपाईँले जति नै हाले पनि रासोपाभित्र चाहिँ सभ्य भव्य ऐतिहासिक महाधिवेशनको तयारी हुँदैछ. यो ऐतिहासिक किन भन्दा पार्टी खोलेको चार वर्षभित्रमा एउटा पहिलो महाधिवेशन हुन लागेको छ, विभिन्न समूहहरू राजनीतिक दलहरू जोडिएर आएको छ, वैकल्पिक धारको मूलधारको राजनीतिमा परिणत हुँदैछ, पार्टी संस्थागत हुँदैछ. अवश्य नै नागरिकहरूको लागि पनि एउटा उत्साहको पाटो छ, र झन् राष्ट्रिय स्वतन्त्र पार्टीमै लागेका सदस्यहरूको लागि त यो त पर्व हो, यो अवसर हो, यो उत्सव हो. अब यो उत्सवलाई हामीले एकदमै खुसीका साथ मनाउने नै वाला छौँ, किनभने अन्य कुनै दलको महाधिवेशन पनि हाम्रो महाधिवेशन जस्तो हुनेवाला छैन.
1: राष्ट्रपामा रवि गुट बालन गुट भन्ने छैन,
4: मैले त आजसम्म देखेको छैन. मिडियाले चाहिँ धेरै गुट उपगुटहरू बनाइदिइराखेको छ. मैले राष्ट्रिय स्वतन्त्र पार्टीमा एउटै मात्र
1: प्रधानमन्त्री बालेन्द्र शाहले सार्वजनिक सञ्चार माध्यममा लेख्दा होस्, बोल्दा होस्, या सामाजिक सञ्जालमा लेख्दाखेरि देश बनाउने टोलीमा रवि लामिछाने गुट राख्नुभयो,
4: यसलाई यसरी
1: त्यसपछि झन् शङ्का उत्पन्न भइरहेछ. देश बनाउने टोलीमा बालेन्द्र शाह, सुदन गुरुङ, सुनिल लम्साल
4: अनि त्यो सँगसँगै सम्माननीय ज्यूको अर्को स्ट्याटस आएको थियो, म हप्ताभरि काम गर्छु, विकेन्डमा चाहिँ म जिस्किन्छु. उहाँको त्यो साथी साथीवाला टिममा त्यो फ्रेन्डली नोटमा लेख्नुभयो. मैले कसैको केही फेसबुक पेजमा गएर म त्यसरी कमेन्ट गर्दिनँ, म त्यतातिर छैन. सो मैले देखेको चाहिँ के हो भन्नुहुन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेज्यूको हातमा एउटा ठुलो नेतृत्व गर्ने अवसर आएको छ. उहाँ हाम्रो मात्र होइन कि, यो देशको अभिभावक, उमेरमा सानो भए पनि यो देशको
1: अभिभावक.
4: सुन्नुहोस् न, र देश बनाउनको लागि एउटा व्यक्ति, एउटा दुईजना व्यक्ति या तिनजना व्यक्तिले मात्र बनाउँदैन, त्यसमा देश बनाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण नेतागणहरूको जो स्थापनादेखि काम गरेर आए, हिजो समायोजनको नाममा या त पार्टी एकीकरणको नाममा जो जो साथीहरू जोडिएर आउनुभयो, उहाँहरूको कन्ट्रिब्युसन, सभापतिजीको कन्ट्रिब्युसन, क्याबिनेट मिनिस्टरको कन्ट्रिब्युसन, ब्युरोक्रेसीको कन्ट्रिब्युसन, र आम नागरिक जसले हामीलाई भोट दिएर यो झन्नै दुई तिहाई नजिक पुर्याएर तिमीहरू चाहिँ काम गर भनेर म्यान्डेट दिए, यो सबैको कन्ट्रिब्युसन छ. र अर्को सबैभन्दा ठुलो कन्ट्रिब्युसन कसको छ थाहा छ, मिडियाको, तपाईँहरूको, जसले हामीलाई निरन्तर बोलाउनुहुन्छ, खबरदारी गर्नुहुन्छ, के भइरहेछ भनेर प्रश्न सोधिरहनुहुन्छ, कतै यिनीहरू मात्तिन्छन् कि भनेर हामीलाई घजघचाइरहनुहुन्छ, भनेको हामी सबै देश बनाउने स्टेक होल्डर हो. र कहिलेकाहीँ चाहिँ के हुन्छ भने म तपाईँसित नजिक छु, म तपाईँसित चिया खानलाई भेटिराख्छु भने म कहिले काहीँ मेरो पर्सनल वालमा फोटो पोस्ट गर्न सक्छु. र नेपालको केसमा चाहिँ प्रधानमन्त्रीले जे गरे पनि या सिम्पल कुराहरू गर्दाखेरि पनि न्युज बन्ने, यो नेपालको केसमा छ. बाहिरतिर हेऱ्यो भने उहाँहरूले हप्ता दिनभरि आफ्नो काम गर्नुहुन्छ, विकेन्डमा आफ्नो फ्यामिलीसित टाइम स्पेन्ड गर्नुहुन्छ, बिचमा जानुहुन्छ, त्यसको खासै न्युज बन्दैन के, किनभने एउटा व्यक्ति भनेर हेर्ने हो भने प्रधानमन्त्री या सभापति या राष्ट्रपति जसलाई पनि एउटा व्यक्ति भनेर हेर्ने हो भने उहाँले गर्नुपर्ने जिम्मेवारी एकातिर अनि उहाँको पर्सनल लाइफ पनि त छ नि. पर्सनल लाइफमा त उहाँ ह्युमरस पर्सन एकदमै रमाइलो मान्छे पनि त हुन सक्नुहुन्छ. अब
1: उहाँ
4: त झन् कलाकारिता पृष्ठभूमिको हुनुहुन्छ भनेपछि उहाँको त म्युजिक त साधन

0: भनौँ न अब देशको नेतृत्व गरिरहेको पहिलो दल त हो, संघीय सरकारको नेतृत्व गरेको सरकार सत्ता पक्ष पनि हो, अब स्थानीय चुनाव र प्रादेशिक चुनाव जित्ने गर्ने जित्ने खालको टिम निर्माण गरेर त्यो टिमभित्र समावेशिता पनि झल्किन्छ, त्यो टिमभित्र उत्कृष्टता पनि झल्किन्छ, त्यो टिममा बौद्धिक व्यक्तित्वहरूको पनि समावेश हुन्छ, त्यो टिममा पिछडिएका वर्गहरूको पनि समावेश हुन्छ। सो नेपालको टोटल पिक्चर चाहिँ राष्ट्रिय महाधिवेशनको पिक्चरले दिनेवाला छ।
1: प्रथम ऐतिहासिक महाधिवेशनबाट सभापति को भन्दैछ?
0: यसमा त के तपाईँले प्रश्नै सोध्नै पर्दैन, सभापतिमा दुई मतै छैन। रवि लामिछाने हाम्रो श्रद्धेय पार्टीको नेता हुनुहुन्छ, पार्टीको सभापति हुनुहुन्छ, उहाँ नै पार्टीको सभापति बन्नुहुन्छ, यसमा त दायाँ बायाँ कुरै छैन।
1: सभापतिमा निर्वाचन हुँदैन, प्रतिस्पर्धा हुँदैन,
0: होइन निर्वाचन
1: रवि लामिछानेलाई सभापति घोषणा गर्नुहुन्छ होइन,
0: मलाई
1: ताली बजाएर
0: मलाई जहाँसम्म लाग्छ अब हामी आयोजक समितिमा रूपान्तरण भइसकेका छ, आयोजक समितिले निर्वाचन आयोगलाई त हस्तान्तरण गर्नै पर्यो नि, विधिवत प्रक्रियामा जाँदाखेरि विधानको छलफल होला, पहिलो सत्र उद्घाटन सत्र हुन्छ, दोस्रो सत्रमा जाला विधानको छलफल होला, राजनैतिक दस्तावेज सभापतिले पेश गर्नुहोला, साङ्गठनिक दस्तावेज महामन्त्रीहरूले अहिले के भइरहेछ भनेर, कोषाध्यक्षले आर्थिक दस्तावेजहरू यो पेश गर्ने, यी रेगुलर कामहरू भए, त्यसपछि जब निर्वाचन प्रक्रियामा जान्छ, सभापतिमा रवि लामिछानेको विकल्प अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीमा कोही देखेको छैन। सो सभापतिको उम्मेदवारी दिने भएपछि एकजनाको मात्र परेपछि त निर्विरोध भयो, हल्ले ताली बजाएर गडगडा हात साथ उहाँलाई स्वागत गर्नुभन्दा अर्को केही पनि छैन।
1: र मैले के भनिरहेछु, पार्टीहरूले नेतृत्व छनौट गरे जसरी नै हल्ले ताली बजाउँछ निर्विरोध रूपमा
0: प्रक्रियामा गएपछि कसैले उम्मेदवारी नै हालेन, कसैले उम्मेदवारी हालेर म सभापति बन्छु भन्नै सकेन भने त निर्विरोध त हुने भयो नि त। भनेपछि
1: उम्मेदवारी हाल्ने बाटो चाहिँ खुल्ला राख्नु भएको छ कि
0: अहिलेसम्म
1: दबाबमा पारेर उम्मेदवारी नै नदिनको लागि
0: कसैले
1: तपाईहरुले
0: यो पार्टीमा कसैले कसैलाई दबाबै दिँदैन। तपाईँले हाम्रो प्रदेश अधिवेशनलाई नजिकबाट निहाल्नुभयो, जिल्लाको अधिवेशनहरूलाई नजिकबाट निहाल्नुभयो भने त्यहाँनिर दुई मतले पनि बागमतीकै दुई मतले मतान्तर भएको पनि देख्नुभयो होइन, हरेक
1: प्रदेशमा
0: लोकतान्त्रिक अभ्यास गरेर आन्तरिक लोकतन्त्रको कुरा गर्ने अनि आन्तरिक लोकतन्त्र प्र्याक्टिस गर्दा चाहिँ रस्साकसी भयो भनेर त्यो सनसनीखेज न्युज बनाउने एउटा पाटो हो, त्यहाँभित्र के पनि भएको छैन। हार्दिकताका साथ साथीहरू चुनावमा उठ्नुभयो, अब उठिनै सकेपछि या त रेसमै हिँडेपछि दुईजनाले
1: प्रदेश अधिवेशन र जिल्ला अधिवेशन पछि कति व्यक्तिहरूले पार्टी छाडे, पार्टी त्यागेको घोषणा गरे, असन्तुष्टि पोखे,
0: यो स्वाभाविक हो। तपाईँलाई के लाग्छ भनेदेखि
1: कोशी प्रदेशकै हेर्नुहोस्, तपाईँ
0: यस्तो छ
1: संस्थापकले पार्टी छोड्नुभयो
0: व्यक्ति, अनि म चाहिँ पार्टी छोडेको या पार्टी कसले छोड्छ कसले को जोडिन्छ भन्ने कुरालाई चाहिँ एकदम सरल रूपमा लिन्छु, किनभने यो दस वर्षको राजनीति जसले पार्टी
1: निर्माण नतिजा ल्याउनको लागि उहाँहरूको अहम भूमिका थियो।
0: अनि मैले अहम भूमिका त सबैको हुन्छ, जस्तो तपाईँ यो पार्टी भनेको चाहिँ नि एउटा गन्तव्यमा जाने रेल हो के, अनि त्यो बिचमा को उत्रिन्छ को चढ्छ भन्ने कुराको हिसाब किताब राख्न थालियो भने त्यसले हामीलाई कहीँ पुर्याउँदैन। हरेक व्यक्ति चढ्दै गर्दा आफ्नो जिम्मेवारी वहन गरेर चढ्ने हो, र उत्रिँदाखेरि पनि उसले अब यहाँबाट अगाडि चाहिँ म जान सक्दिनँ भन्ने निष्कर्ष निकाल्छ भने ऊ उत्रिने हो होइन,
1: भनेपछि
0: यसलाई सहज
1: प्रचण्डले भन्नुभएको थियो नि एउटा सन्दर्भमा, त्यो वाक्य निकै भाइरल पनि भएको थियो, आउने आउँछन् नआउने आउँदैनन्, हामी अगाडि बढिसक्यौँ, जो चढ्छ चढ्छ नचढ्ने छुट्छ, रेलगाडी छुटिसक्यो भनेर प्रचण्डले भन्नुभएको थिए। तपाईँहरूको पनि रेलमा जो जो चढ्छ चढ्छ, रासोपाको रेलमा चढ्नेलाई स्वागत गर्ने नआउनेलाई बिर्सेर हिँड्ने होइन, उसको विगतमा गरेको योगदानको कुनै कदर हुँदैन, पार्टीमा राख्नको लागि कुनै प्रयास गरिँदैन
0: होइन। कसैले छ नि तपाईँ नेतृत्वमा आउनेले पनि के बुझ्नु पर्यो भने कि तपाईँ रेसमै लाग्नु हुँदैन होइन, रेसमा उठ्नुभयो या रेसमा खडा हुनुभयो भने दुवैजना प्रथम हुँदैन, एकजना प्रथम हुन्छ, एकजना दोस्रो हुन्छ, अनि दोस्रो हुने साथै चाहिँ म चाहिँ बस्नै सक्दिनँ, मै प्रथम हुनुपर्छ भन्ने मान्यता तपाईँ राख्नुहुन्छ भने फेरि तपाईँ राजनीतिक रूपले नै गलत हुनुहुन्छ कि, किनभने हारजित स्वीकार गर्न नसक्ने व्यक्तिले आन्तरिक लोकतन्त्रको प्रक्रियालाई प्रशय दिउँ भन्न पनि त मिलेन नि। आन्तरिक लोकतन्त्र भन्ने, अनि लोकतन्त्रले निर्णय के दिन्छ त्यो निर्णय स्वीकार गर्न सक्ने क्षमता राजनीति

0: स्थितिमा हुनु पर्यो।
1: त्यो त राष्ट्र सभामा देखिरहेछ त, हार्दिकता कस्तो हुँदो रहेछ होइन, निर्वाचनमा प्रतिस्पर्धामा असफल भइसकेपछि के हुँदो रहेछ,
0: उहाँहरूको व्यक्तिगत विषय हो होइन। जस्तो म मैले प्रत्यक्ष रूपमा हेरेको बागमतीकै कुरा गर्नुहुन्छ भने जो चाहिँ हाम्रो दोस्रो अनुभव माननीय अच्युतम लामिछाने उहाँले उतिखेरै खादा लगाइदिएर उहाँलाई हार्दिकताका साथ बधाई दिएर उहाँ त पछिल्लो चार वर्ष उहाँले नेतृत्व गरिरहनु भएको थियो नि त बागमती प्रदेश होइन। त्यो हार्दिकता चाहिँ हुनुपर्छ। राजनीतिमा हार्दिकता हरायो भने चाहिँ फेरि त्यसले काम गर्दैन। कहिले काहीँ एजेन्डाको हिसाबले आज दुईटा समूह एकै ठाउँमा हुन सक्छ, कहिले एजेन्डा फरक भएको कारणले गर्दाखेरि म र अर्को व्यक्तिमा पनि विचारको फरक चाहिँ हुन सक्छ, फेरि अर्को तेस्रो एजेन्डामा हामी सँगै आउन पनि सक्छौँ के। तर हामीले एकदम हार्दिकै बिर्सेर एकदमै तल्लो लेभलमा पुगेर एकअर्कालाई गाली गरेर पछार्ने र उछाल्ने गर्यौँ भने यसले चाहिँ सही राजनीति या हामीले भने जस्तो वैकल्पिक राजनीति या मूलधारको राजनीति पनि नयाँ संस्कार बसाउने जुन सुसंस्कृत राजनीति भनिरहेछौँ त्यतातिर जाँदैन। सुसंस्कृत राजनीतिको अभ्यास भनेकै के हो भनेदेखि लोकतान्त्रिक अभ्यास गर्ने हो। अभ्यासमा हार जित जे हुन्छ त्यसलाई स्वीकार गर्ने हो। अझ मलाई भन्नुहुन्छ भने चाहिँ मैले कुनै ठाउँमा हारेँ भने या त मैले प्रतिस्पर्धा गर्दाखेरि हार्नु पर्यो भने म चाहिँ त्यो अर्को व्यक्तिभन्दा पनि धेरै मेहनत गर्छु होला के, सायद मेरो क्षमता पुगेन, अर्को पालि मैले प्रुभ गर्नको लागि या त त्यो ठाउँमा म आउनको लागि ऊभन्दा बढी काम गर्नुपर्छ भन्ने हाम्रो नेपालीहरूको सानो चित्त छ। त्यो कारणले गर्दाखेरि चित्त दुखाइहरू धेरै हुन्छन्। अनि
1: राष्ट्रपाको स्थापना काल डे वानदेखि काम गरेकाहरूलाई पार्टीको माया हुँदैन थियो र तपाईँहरू त अझ निर्वाचन अगाडि समाहित हुनुभयो, विवेकशील साझा।
0: अब एउटा
1: संस्थापकहरू धेरै छैनन् अब अहिले त
0: होइन, पहिलो महाधिवेशन नहुँदासम्म हामी जो जो जोडेर आयौँ हामी सबैजना संस्थापकै हुन्छौँ होइन। र अर्को कुरा चाहिँ हामी त अझ मेरो कुरा त के गर्नुहुन्छ, मलाई त के लाग्छ भने हामी नजोडिँदा या त पाँच महिना छ महिना पछि जोडिँदा त यति धेरै माया छ भनेपछि हिजो त्यो सङ्गठन बनाउँदाखेरि थोरै व्यक्ति हुँदा जोडिएकोलाई त कति माया हुन्छ हुन्छ होइन। अनि कहिलेकाहीँ चाहिँ माया भन्दा पनि अब पार्टी ठुलो हुँदै गर्दाखेरि मैले त्यो पार्टीलाई ठिक डिरेक्सनमा लिएर जान सक्छु कि सक्दिनँ, मैले ड्राइभ गर्न सक्छु कि सक्दिनँ, मैले नेतृत्वदायी भूमिका लिन सक्छु कि सक्दिनँ भन्ने विषयमा पनि हामी सेल्फ अवेर चाहिँ हुन जरुरी छ। मैले गरेको योगदानको कदर हुन्छ तर भन्दै गर्दा हिजो कोही नहुँदा म थिएँ त्यही भएर आज पनि म हुनुपर्छ भन्ने कुरा चाहिँ गलत हो होइन। म हिजो पनि सक्षम थिएँ र आजको अवस्थामा पनि म नेतृत्वलाई ड्राइभ गरेर लिएर जान सक्छु, पार्टीलाई ड्राइभ गरेर लिएर जान सक्छु, सबैलाई मिलाएर लिएर जान सक्छु, कलेक्टिभ लिडरसिपमा सबैलाई आफ्नो एउटा ओनरसिप फिल गराएर जान सक्छु भन्ने हो भने त्यस्तो व्यक्ति चाहिँ फेरि अगाडि आउनुपर्छ भन्ने हो।
1: अन्य प्रतिस्पर्धी दलहरूको नेतृत्व को को सहभागी हुँदै हुनुहुन्छ
0: होइन, यो पार्टीको केही जिम्मेवार साथीहरूले काम गरिरहनु भएको छ। अब यो प्रथम महाधिवेशन भएको र हामी पहिलो दल भएको झन्डै दुई तिहाई नजिक पहिलो दल भएको भएर हामीले सबैलाई नै बोलाउँछौँ को को सहभागी हुनुहुन्छ हुनुहुन्न त्यो उहाँहरूको पाटोको कुरा भयो। हामीले बोलाउने बेलामा चाहिँ सबैलाई बोलाउनु पर्छ। हामीभन्दा अब
1: नेकपा एमालेको अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कङ्ग्रेसका सभापति गगन थापा,
0: पार्टीको अध्यक्षलाई बोलाउने पार्टीको अध्यक्ष या सभापतिलाई नै बोलाउने चलन हुन्छ। अब आउने नआउने त्यो उहाँहरूको विषय हो कि, हाम्रो काम भनेको बोलाउने हो।
1: उहाँहरू आउनुभयो भने चाहिँ त्यही हार्दिकतापूर्वक स्वागत गर्नुहुन्छ, रेड कार्पेट बिछाउनुहुन्छ
0: होइन। हाम्रो प्रोग्राममा बोलाएर हाम्रो प्रोग्राममा आएको गेस्टलाई हामीले किन गाली गर्नु छ भने के, उहाँहरू गेस्ट हो नि त। भोलि महाधिवेशनको लागि त उहाँहरूलाई हामीले गेस्ट भनेर बोलाइरहेछौँ र उहाँहरू हाम्रो कार्यक्रममा आउनु भएको छ भने हामीले राजनैतिक हार्दिकता त
1: राख्नुभयो महाधिवेशनै बहिष्कार गर्ने,
0: अब त्यो उहाँहरूको पाटो भयो। त्यसलाई त मैले उहाँहरूको पनि यदि मैले हेर्न पाएको छैन, तपाईँले भन्नुभयो होइन, सायद अब त्यो हो भने समाचारमा आएका होला। अब त्यस्तो हो भने चाहिँ राजनैतिक चरित्र अलि त्यो पोलिटिकल क्यारेक्टर भनेर नयाँ आउने पोलिटिसियनहरूलाई उहाँहरूले जुन भन्नुहुन्छ नि अलि उहाँहरूमा पोलिटिकल क्यारेक्टर भएन भन्ने, सो हामीले पनि उहाँहरूको पोलिटिकल क्यारेक्टरमा प्रश्न चाहिँ गर्न पाइयो यदि उहाँहरूको नजाने सूचना आइसकेको छ। फेरि यसलाई कसैले स्वास्थ्यको स्थिति किनभने केही नेताहरू भर्खरै हस्पिटलाइज भएको भन्ने पनि सुनिरहेको थिएँ होइन, सो हस्पिटलाइज भएर स्वास्थ्यको कारणले गर्दाखेरि आउन नसक्ने उपस्थित हुन नसक्ने हो भने पनि पार्टीमै सिस्टम हुन्छ के, आफू नजाँदाखेरि आफू मातहतको को नेतालाई पठाउने कसलाई पठाउने भन्ने हुन्छ सिस्टम।
1: राष्ट्रसभा छाडेका संस्थापक नेताहरू चाहिँ कसलाई बोलाउँदै हुनुहुन्छ? जस्तो धेरै व्यक्तिहरूले राष्ट्रसभा छाडेका छन्,
0: त्यो पाटोमा
1: राष्ट्रसभाका महामन्त्री डाक्टर मुकुल ढकाल
0: होइन, हाम्रो उपसमितिहरू अब हेर्नु, आम व्यक्तिलाई बोलाएर त अधिवेशनमा हामी यसै नै झन्डै 3,000 हारारी चितवनमा हुने भएको भएर चितवनका साथीहरू त्यहाँ आउनु हुनुभयो, शुभेच्छुकहरू हुनुभयो, पर्यवेक्षकहरू हुनुभयो होइन, अनि त्यसपछि अब विभिन्न गेस्टहरू हुनुहुन्छ भनिसके पछाडि हामीले आम मानिसलाई सबैलाई हाम्रो महाधिवेशनमा आइदेऊ भन्न त मिलेन होइन, अनि यो भित्र पनि कसले अब यो चिठी बोलाउने कसलाई नबोलाउने भन्ने यो सबै व्यवस्थापनको
1: प्रधानमन्त्री बालेन्द्र शाह चाहिँ उपस्थित हुनुहुन्छ
0: हुनुहुन्छ किनभने यसो पार्टीको
1: महाधिवेशन
0: होइन, यो पार्टीको महाधिवेशन
1: अभिमुखीकरण कार्यक्रमदेखि पार्टी कार्यालयमा भएको बैठकदेखि केन्द्रीय समिति बैठकदेखि पदाधिकारी बैठकसम्म उपस्थित हुनु भएको छैन, त्यही भएर यो पटक पनि जानुहुन्न कि
0: जस्तो हाम्रो अभिमुखीकरण एउटा ग्वार्कुमा भएको अभिमुखीकरणमा त्यहाँ आउनु भएन उहाँ होइन, त्यतिखेर उहाँले आफ्नो कारण नआउने कारण बताउनु भएको थियो, तर कयौँ हाम्रा केन्द्रीय कमिटीका बैठकहरू कयौँ अरू संसदीय दलका बैठकहरूमा उहाँ रेगुलर उपस्थित हुनुहुन्छ, कति कुरा मिडियामा आउँछ कति कुरा आउँदैन, र यो प्रथम ऐतिहासिक महाधिवेशन जति मेरो लागि विशेष छ त्यति नै सम्माननीय ज्यूको लागि पनि विशेष छ र त्यति नै सभापतिज्यूको लागि पनि विशेष छ, भनेपछि दुईटा भनौँ न म त दुईजना राजनीतिमा र राष्ट्रिय स्वतन्त्र पार्टीको लागि रवि लामिछाने र बालेन्द्र शाह दुवैजना एकअर्काका परिपूरक हो, र दुईजना एकअर्काको परिपूरक हो र एउटै सिक्काको दुईटा पाटो हो भने उहाँहरू दुवैजना उपस्थित नभए त यो कसरी सभ्य र भव्य हुन सक्छ, सो निशर्त उहाँहरू दुवैजना उपस्थित हुनुहुन्छ।
1: संसदमा चाहिँ तपाईँहरूले भाँडाकुँडी खेल्ने ठाउँ बनाउनु भयो होइन,
0: यो यस्तो रहेछ
1: संसदमा अहिले हेर्नुहोस् त जुवारी छ, प्रधानमन्त्री उपस्थित हुनुहुन्न अनि मन्त्रीको पनि खोजी गरिदिनु पर्छ,
0: होइन यसलाई यसरी बुझ्नु पर्यो के, प्रधानमन्त्रीलाई एभ्रिडे उपस्थित हुने हो कि होइन भना भन्दाखेरि हामीले पहिलादेखिको हेऱ्यौँ भने एभ्रिडे प्रधानमन्त्री कोही पनि आउनुहुन्न, कहिले काहीँ प्रधानमन्त्रीले अर्को व्यक्ति तोकेर जवाफ दिन पठाउने छ चलनै छ प्रचलनै छ होइन, त्यसलाई सहर्ष स्वीकार गरेर अगाडि बढ्ने, र मन्त्रीको हकमा पनि क्याबिनेट मिनिस्टर मध्ये एकजना चाहिँ त्यहाँ उपस्थित हुनुपर्ने र बाँकी टिपोर्ट गर्नलाई उहाँहरूको टिमले टिपोर्ट गरिराखेकै हुन्छ होइन, अनि बेला बेलामा अब विषयगत छलफल हुँदा विषयगत मन्त्रीहरू उपस्थित भइ नै रहनु भएको पनि छ, अब बाँकी अर्को चाहिँ प्रतिपक्षले पनि के बुझिरहेछ भन्दाखेरि यो सदन भनेको चाहिँ प्रतिपक्षको मात्र हो अनि हामीले यहाँ जे गरे पनि हुन्छ भन्ने भाष्य क्रिएट गर्न खोजिरहेछ, र प्रतिपक्षलाई पनि म के भन्न चाहन्छु यही तपाईँकै च्यानल मार्फत आज मात्र मैले प्रतिपक्षलाई भन्दैछु होइन, माइतीघर मण्डला चाहिँ होइन के सदन, सदनलाई माइतीघर मण्डला चाहिँ प्रतिपक्षले नबनाइदिए हुन्थ्यो भन्ने लाग्छ, गरिमामय सदन
1: गरिमा बसाउनु पर्यो सभामुखको भूमिकाले भयो भनेर प्रतिपक्षी दलका सांसदहरू बोलिरहेका छन् त,
0: त्यो भन्दा पेल्ने हिसाबले त पहिलाका सभामुख ज्यूहरूको हेर्यौँ भने पनि देखिन्छ, धेरै टाढा नि जानु पर्दैन 69 हेरियो भने पनि, र राष्ट्रिय स्वतन्त्र पार्टीलाई गरेको व्यवहार होइन, आकस्मिक समयमा बोल्न नदिएको व्यवहार, माइक काटिएको व्यवहार, यी सबै कुराहरूलाई हेर्यो भने धेरै टाढा पनि जानै पर्दैन, मैले धेरै टाढाको एक्जाम्पलै दिन, र हरेक चिजको चाहिँ हामी के भन्छौँ भने प्रश्न गर्दा गर्दै संसदभित्र प्रवेश गरिसकेपछि सांसद ज्यूहरूले र नेताज्यूहरूले के चाहिँ थाहा पाउनु पर्यो भने अब म प्रश्न मात्र गर्ने ठाउँमा छैन, म जिम्मेवार ठाउँमा छु, मेरो जिम्मेवारी जवाफ दिनु पनि हो भन्ने थाहा पाउनु भयो भने चाहिँ सजिलो हुन्छ, तर प्रश्न गर्न पाइन्छ र यहाँ चाहिँ जे गरे पनि छुट्छ, जस्तो व्यवहार गरे पनि छुट्छ र जस्तो बोली पनि
1: होइन,
0: त्यो मैले भने त्यो सत्ता पक्षले देखाएको छ भने सत्ता पक्ष पनि गलत भनिरहेको छु क्या, मैले भनेको संसदलाई संसद जस्तो बनाउन र यसको गरिमा टिकाउनको लागि सत्ता पक्ष र प्रतिपक्ष दुवै सांसदहरूको भूमिका महत्त्वपूर्ण हुन्छ, आफ्नो दायित्व आफ्नो मर्यादा र आफ्नो भूमिका बिर्सिएर अभियन्ता भन्ठान्ने हो भने चाहिँ उहाँहरूको राइट ठाउँ उपत्यकाको हकमा माइतीघर मण्डला हुन सक्छ, संसद भवनलाई माइतीघर मण्डला बनाउनु
1: भएन, न्यायालयलाई धम्की दिनुभयो,
0: मैले न्यायालयलाई घुर्की लगाएको होइन, म के कुरामा क्लियर छु
1: भनेर च्यालेन्ज त दिनु भयो नि हैन,
0: मैले
1: संसदबाट
0: मैले संसदबाट दिएको च्यालेन्ज
1: म आउनुस् कालो कोट खोलेर आउनुस् राजनीति गर्ने भए
0: हो
1: भनेर सर्वोच्च अदालतको तत्कालीन कायम मुकायम प्रधान न्यायाधीशलाई तपाईले जवाफ फर्काउनु भयो
0: के? मैले कायम मुकायम प्रधान न्यायाधीशलाई किन जवाफ फर्काउनु पर्ने स्थिति आयो भन्दाखेरि म के कुरामा क्लियर छु भन्दाखेरि न्यायाधीश ज्यूहरूले न्यायमूर्तिहरूले बेन्चबाट आदेश दिने हो, च्याम्बरबाट कसैले आदेश दिन्छ भने आज मात्र होइन या त गएको दिनमा मात्र होइन भोलिको दिनमा पनि मैले फेरि न्यायाधीशहरूलाई भन्नुपर्ने हुन्छ तपाईँहरू साँच्चीकै राजनीति गर्ने हो भने चाहिँ कोर्ट खोलेर तपाईँहरू आउनुहोस् चुनावमा, अब अन्य दलबाट टिकट पाउनु भएन भने लबी गर्नुहोस् हामी राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकटको व्यवस्था
1: गर्छौँ
0: भनेर पनि भन्नु राजनीति गर्ने इच्छा छ भने राजनीति गरौँ, न्याय सम्पादनको इच्छा हो भने न्याय सम्पादन गरौँ, र न्याय सम्पादन हुने
1: भनेको बेन्चको अहितमा हुने
0: होइन होइन प्रधान न्यायाधीश ज्यूहरूले पनि बेन्चबाट आदेश दिने हो, बेन्च र च्याम्बरको फरक बुझ्नु पर्यो, च्याम्बर भनेको उहाँको लागि बेन्चमा बस्नुभन्दा पहिला उहाँ बस्ने त्यो कक्ष कोठा हो के, कक्षा कोठाबाट आफूले आफ्नो चेम्बरबाट आदेश दिनु हो भने अहिले मात्र होइन भोलिका दिनमा पनि मैले संसदमा
1: तपाईँ त कानुन न्याय तथा मानव अधिकार समितिको सभापति पनि हुनुहुन्छ संसदमा, सरकारले चाहिँ अध्यादेश पनि ल्याउन पाउने, संवैधानिक परिषदले पनि जस्तो सुकै निर्णय पनि लिन पाउने गर्न पाउने, बहुमतको कदर छैन, रातारात जे पनि गर्न पाउने छुट छ?
0: होइन यसो मैले भने नि संसद नचलेको बेलामा संवैधानिक हिसाबले टेकेर अध्यादेश ल्याउन पर्ने बाध्यता हो, त्यो बाध्यता किन भन्दाखेरि सरकारको स्पिड चाहिँ 200 दौडिन्छु भन्ने अनि हाम्रो कानुन निर्माणको स्पिड चाहिँ 50 पनि नदौडिने स्पिड छ है, त्यो स्पिडलाई म्याच नभएर मात्र अध्यादेश ल्याएको, त्यसको जवाफ त आज कानुन मन्त्रीज्यूले पनि दिइसक्नु भयो नि होइन, भोलि प्रतिस्थापन विधेयक आउँछ त्यसमा हामी छलफल गरेर फेरि यही संसदले नै पास गर्ने हो भने पछाडि केही काम बाधा अड्काउ फुकाएर केही काम स्पिडमा गर्नको लागि सरकारको त्यो एक्जिक्युटिभ पावरको स्पिड मिट गर्नलाई काहीँ हामीलाई कानुनी अडचन पर्यो भने संसद नचलेको बेलामा अध्यादेश ल्याउन पाइन्छ र त्यो अध्यादेश ल्याएको विषयलाई नै यति ठुलो बनाउनु पर्छ भन्ने लाग्दैन, र अध्यादेश चाहिँ यदि मन्त्रीज्यूहरूको भत्ता बढाउनेमा, मन्त्रीज्यूहरूलाई व्यक्तिगत फाइदा हुनेमा, प्रधानमन्त्रीले आफ्नो भत्ता बढाउनेमा ल्याएको भए पो विरोध गर्ने त, सुशासनको पक्षमा ल्याएको अध्यादेशको के विरोध गर्ने?
1: राष्ट्रपतिले
0: त्यो हिसाबले
1: सरकारले जे गर्न पनि लचकता हुने गरी ल्याएको अध्यादेश पनि ठिक छ होइन?
0: होइन, मैले राष्ट्रपतिले जे गर्नलाई पनि अध्यादेश ल्याएको छैन, राष्ट्रपतिले ल्याएको अध्यादेशको जग चाहिँ सुशासनको जग हो, सुशासनमा काम गर्दाखेरि केही खारेज गर्नुपर्ने विषयहरू, केही नियुक्ति खारेज गर्नुपर्ने विषयहरूदेखि लिएर धेरै विषयहरूलाई समेटेर एउटा सदन नचलेको अवस्थामा अध्यादेश लिएर आएको, त्यो भनेको स्पिड अप म्याच गर्नलाई मात्र हो, हाम्रो कानुनी झन्झट त छन् हेर्नुहोस्, हाम्रा कानुनहरू भनिन्छ नि नेपालका कानुन दैवले नै जानुन् भनिन्छ, यो कुन हदसम्म छ भन्दाखेरि यति गोलमोटोल गरेर हामीले कानुन बनाएको छौँ, हरेक नागरिकले कानुन थाहा पाउनुपर्छ भन्ने कानुन यति गोलमोटोल गरेर बनाइदिएका छौँ कि त्यो हरेक नागरिकको कानुनमाथि पहुँचै छैन, अनि यस्ता कानुनहरूलाई यो कानुनी छिद्र चिर्नको लागि पनि अध्यादेश ल्याएर त्यो स्पिड म्याच गर्न ल्याएको हो, सधैँ सदन चलेको बेलामा अध्यादेश ल्याउने भन्ने त्यस्तो हुँदैन, र हामीले पनि राष्ट्रपालाई तपाईँहरूले सदनमा राष्ट्रपालकै सांसदहरूको प्रस्तुति हेर्नुभयो भने उहाँहरूले प्रतिपक्षको पनि भूमिका खेलिदिइरहनु भएको छ के, पोजिटिभ क्रिटिसिजम त हामीले सरकारको काम कारवाहीलाई पनि कयौँ मान्यज्यूहरूले गरिरहनु भएको छ नि त, भनेपछि हामी चाहिँ सरकारलाई बिग्रिन नदिन, ट्र्याक बाहिर जान नदिनलाई पोजिटिभ क्रिटिसिजम पनि गरिरहेछौँ, सरकारको बचाउ गर्नुपर्ने ठाउँमा बचाउ पनि गरिरहेछौँ, तर हामी नेगेटिभ भन्दा पनि यसलाई ट्र्याकमा लिएर जाने लिगमा दौडिने हिसाबले चाहिँ अगाडि
1: बढिरहेको राष्ट्रपा चाहिँ अब दबङ शैलीमै प्रस्तुत हुने होइन त, पूर्वाधार विकास मन्त्रीले भन्नुभयो काम नगर्ने ठेकदारको खुट्टा भाँचिदिनु, अनि हालै मात्र प्रधानमन्त्री कार्यालयमा 9 घन्टासम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीलाई नै बन्धक बनाएर राखेर हुर्की धम्की दिएर निर्णय गर्न बाध्य पारियो,
0: त्यो आज संसदमा पनि अख्तियारको विषयको आज संसदमा पनि उठ्यो,
1: होइन
0: म आउँदैछु, त्यो विषय अख्तियारमा पनि उठ्यो, के अरे आज संसद भवनमा पनि उठाउनु भएको छ विपक्षी मान्यज्यूहरूले। यदि त्यस्तो भएको रहेछ भने त्यो गलत हो, गलतलाई गलत भन्नलाई केही अप्ठ्यारो छैन। र मन्त्रीज्यूले हिजै पनि भन्नुभयो मेरो आशय त्यो थिएन भन्नुभयो, र आइन्दा दिनमा उहाँले पनि आशय जे नै होस् पछि स्पष्टीकरण दिनु भन्दाखेरि पनि हामीले पदको गरिमा राख्नुपर्छ। मेरो बटम लाइन क्लियर छ, हेर्नुहोस्, हामीले प्राप्त गरेको पदको गरिमा हामीले नै राख्ने हो, चाहे त्यो मैले प्राप्त गरेको सांसदको पद होस् या त सभापतिको पद होस् या चाहिँ त मन्त्रीको पद होस्, यो पदको गरिमा अर्को थर्ड पार्टीले राखिदिएर हुँदैन। मैले त्यो त्यो पदले के रेस्पोन्सिबिलिटी डिमान्ड गर्छ, त्यो पदले कस्तो किसिमको बोली व्यवहार आचरण डिमान्ड गर्छ, त्यो चाहिँ हामीले थाहा छैन भने सिक्न पनि पर्छ, सिक्न पनि पर्छ। र हामीले गर्ने व्यवहार त अरूले पनि हेर्छन्, सबैले सिक्ने पनि हुन्छ नि त।
1: त्यही भएर
0: होइन त्यो केही कमी कमजोरी छ भने सुधारेर जानुपर्छ। रासुपा सुशासनको
1: चर्चा हुन थालिसक्यो,
0: चर्चा त के
1: झस्किसके मान्छेहरू
0: झस्किनु त पर्छ, हेर्नुहोस् को को झस्किनु पर्छ म भन्छु है तपाईँलाई, झस्किनु को पर्छ भनेदेखि जसले दशकौंदेखि ठेक्का लम्बाउने काम नगर्ने नागरिकलाई शास्ति दिने त्यस्ता ठेकदारहरू झस्किनु पर्छ, जसले कानुनले यो भन्छ त्यो भन्छ भनेर फाइल अड्काएर ब्युरोक्रेसिक झमेला क्रिएट गरिदिएर यो सेवा प्रवाहमा अल्टिमेटली नागरिकलाई शास्ति दिइरहेछ त्यस्ता व्यक्तिहरूले झस्किनु पर्छ, जसले पहुँचको आधारमा भ्रष्टाचार गरेर बसेका छन् त्यस्ता व्यक्तिहरूले झस्किनु पर्छ भनेको हो। त्यस्ता व्यक्ति चाहिँ झस्किने हो र अल्टिमेटली नागरिक चाहिँ खुसी हुने हो, किनभने
1: उहाँहरूले कब्जामा लिएर निर्णय हुन थाल्यो क्या,
0: होइन कानुनलाई कब्जामा लिनु हुँदैन, कानुनलाई त कानुन संशोधन गर्नु
1: जस्तो संवैधानिक आयोगलाई समेत त्यति निरीह पारिन्छ भने अरू संस्थाहरू कमजोर पार्दैन, एउटा सचिवले बोलेको भरमा 9 घन्टासम्म हिरासतमा गएर केरकार गरिन्छ, बयान दिन बाध्य पारिन्छ, यही हो सुशासन, सुसंस्कृत राजनीति, यही हो निलो क्रान्ति।
0: यसलाई कसरी हेर्न पर्यो भने हाम्रो व्यवहारमा पनि केही कमी कमजोरी भएको छ भने यहाँहरूले एज अ फोर्थ स्टेट होइन चौथो अङ्गको रूपमा यहाँहरूले उजागर गरिदिनुहोस्, खबरदारी गरिदिइराख्नुहोस् र हामीले आन्तरिक रूपमा पनि खबरदारी गरिराखेका छौँ। हामी के चाहिँ होइन भन्दाखेरि गलत भएको छ भनेपछि ए गलत भएको पनि सबै ठिक हो भनेर भन्ने पक्षमा छैन, केही बोली व्यवहारमा कमजोरी छन् भने ती सुधार्नुपर्छ, केही हाम्रो कार्यशैलीमा कमजोरी छ भने त्यो कार्यशैलीलाई पनि सुधार्नुपर्छ। तर एउटा कुरा चाहिँ के छ भन्दाखेरि कसैको पनि इन्टेन्ट चाहिँ गलत गरौँ भन्ने छैन, होइन त्यो यङ ब्लडको जोस हुन्छ नि, त्यो जोस चाहिँ अलिक बढी हाबी भएको हो कि भन्ने जस्तो छ, त्यसलाई पनि काबुमा राखेर विधि सम्मत काम गर्नुपर्छ भन्नेमै हो, विधि सम्मत काम गर्नुपर्छ। र विधिभन्दा बाहिर जान चाहिँ न हिजो कसैलाई छुट थियो न आज हामीलाई छुट छ, विधिभन्दा बाहिर गएर हामीले जे मन लाग्यो त्यो गर्न त मिल्दै मिल्दैन।
1: नेपाल सरकारका बहालवाला सचिवलाई गरिएको व्यवहार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टिमलाई गरिएको व्यवहार अनि मन्त्रीको अभिव्यक्ति यी सबै गलत छन् नि त सिधा भन्दाखेरि, तपाईँ कसरी समीक्षा गर्नुहुन्छ? समीक्षाजी
0: मैले भनिहालेँ नि, कसैको बोली त्यो लेभलमा आउँछ भने त्यो गलत हो, कसैको व्यवहार भनौँ न भित्री कुरा, म चाहिँ कानुनको विद्यार्थी पनि भएको भएर मेरो लागि विधि प्रक्रिया चाहिँ मेजर कुरा हो, हामी प्रक्रियागत रूपमा काहीँ अल्झेका छौँ भने त्यो फुकाउने ठाउँमा छौँ, हामीसित त्यो नम्बर छ, नम्बर फुकाउन हामी संसदबाटै सक्छौँ, होइन भनेपछि त्यो प्रक्रियाहरूलाई झन्झटिलो छन् भने त्यसलाई सरलीकृत कसरी गर्ने त्यो हाम्रो पाटो हो। तर हामी भनौँ न कुनै साउथ इन्डियन मुभीको डिरेक्सन गरिराखेको छैनौँ, त्यो शैली छ भने त्यो शैलीमा पनि हामीले सुधार गर्नु पर्छ। तर त्यो भन्दै गर्दाखेरि फेरि काममा ढिलासुस्ती चाहिँ होइन है, हाम्रो स्पिड चाहिँ त्यही मुभीकै स्पिडमा द रफ्तारमा छ, हामी रिजल्ट चाहिँ रफ्तारमा देखाउन खोजिरहेछौँ, त्यो रफ्तारमा रिजल्ट देखाउने काममा हाम्रा केही कमी कमजोरी छन् भने ती कमी कमजोरीलाई स्वीकार गरेर मेरो इन्टेन्ट त्यो थिएन हामीले क्षमा माग्यौँ भनेर अगाडि बढ्ने हो।
1: रफ्तारको राजनीति गर्न खोज्दै गर्दाखेरि
0: हजुर
1: स्टन्ट पोलिटिक्स चाहिँ अलि बढी हाइवे भएको देखिन्छ होइन,
0: होइन हामी स्टन्ट पोलिटिक्समा चाहिँ छैनौँ, यो चाहिँ किन छैनौँ,
1: सांसद मन्त्रीहरू जोसुकेको हेर्नुहोस् न दिनदिनै विवादित भइरह हुन्छन्, कोहीले सिडिओलाई एसपीलाई घिसार्छु भन्नेदेखि ट्राफिक प्रहरीलाई झपार्नेदेखि पालिका अध्यक्षको हुर्मत लिने कामदेखि
0: त्यही भएर मैले भने नि राजसभामा को कस्तो कस्तो व्यक्तिहरू आउनुभयो, जो अभियानमा हुनुहुन्थ्यो उहाँहरू पनि आएर संसद भवनमा हुनुहुन्छ, जो राजनीतिमा हुनुहुन्थ्यो उहाँहरू पनि हुनुहुन्छ, विभिन्न सेक्टरबाट विभिन्न प्रोफेसनल्सबाट आउनुभएको व्यक्तिहरू हुनुहुन्छ, हरेक व्यक्तिको नेचर एज अ इन्डिभिजुअल उहाँहरूको फरक फरक नेचर छ, र त्यो फरक फरक नेचरको कारणले गर्दाखेरि काहीँ समस्या भएको छ भने उहाँहरूले त्यो नेचर पनि सुधार्नु पर्छ भन्छु के म चाहिँ।
1: रन्जु दर्शन नेउपानेले भन्नुभएको थियो, उहाँ नै ट्रोलको शिकार भन्नुभयो फेरि।
0: अनि यो यसो छ, हामीले हरेक व्यक्ति व्यक्तिको पछाडि लागेर सकिँदैन होइन। मैले त्यही भएर अघि फर्स्टमै भनेको थिएँ नि, संसद भवन माइतीघर मण्डला होइन सांसदज्यू,
1: सबै
0: थाहा पाउनु
1: पर्यो।
0: अभिमुखीकरण राज्यसभाका सांसद मात्र होइन, ओभरअल सबै सांसदहरूलाई अभिमुखीकरण चाहिँ जरुरी छ भनेर संसद सचिवालयले नै अभिमुखीकरण 15 र 16 गते गर्ने भनेर एउटा डेट पनि टेन्टेटिभ पब्लिस गराएको छ यो आन्तरिक रूपमा होइन। भनेको जस्तो कतिखेर नियमापत्ति गर्ने, के का लागि नियमापत्ति गर्ने, कहिले काहीँ कस्तो विषय उठ्छ भन्दाखेरि आकस्मिक समयमा सदन बन्द भएपछि भोलि सदन सुरु हुनुभन्दा बिचमा के घटना घटे त्यो विषय मात्र आकस्मिकमा उठाउ हो भन्दै गर्दाखेरि कयौँ प्रतिपक्षकै सांसदज्यूहरूले पनि 2 दिन अगाडिको 3 दिन अगाडिको पनि अब त्यो हाम्रो सत्तापक्षकै सांसदज्यूहरूले पनि उठाइरहनु भएको छ। हामीलाई लाग्छ के उठाइरह होला, यो त आकस्मिक होइन। भनेपछि कयौँ कुराहरू त छ नि त, त्यो विषयमा सबैलाई ट्रेनिङ दिन जरुरी छ। अनि नियमापत्ति एउटाले गर्यो, त्यसपछि फेरि अर्कोले नियमापत्ति गर्यो, अर्कोले भन्या त्यो व्यक्तिगत भनौँ न आवेशको विषय होइन के। संसदमा नियमापत्ति गर्नु भनेको या संसदीय अभ्यास गर्नु भनेको त्यो व्यक्तिगत आवेशको विषय होइन। र मलाई के लाग्छ भने त्यो संसद भवन छिर्दै गर्दा एउटा सबैभन्दा हामी सबै सांसदहरूले बिर्सिनु पर्ने चाहिँ त्यो हो, तर हामीले बिर्सिन सकेको छैन भनेको त्यो ढोकाभन्दा बाहिर चाहिँ हामी सबैजना एकदमै फ्रेन्डली हुन्छौँ होइन। त्यो ढोकाभित्र पसिसकेपछि चाहिँ अटोमेटिक के म राजसभाको म सत्ता पक्ष म प्रतिपक्ष म फलानु म ढिस्कानु भन्ने हुन्छ। जब जुन दिन हामीले पहिला पनि त्यही नै
1: प्रधानमन्त्री बालेन्द्र शाह
0: र म
1: 21 दिन अगाडि म यो कुरा सन्दर्भ जोडिहाल्छु, संसदमा जानुभयो आकस्मिक रूपमा, सभामुखलाई पनि जानकारी थिएन, त्यसपछि आकस्मिक समय लिनुभयो, जानुभयो रोस्टममा प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन्छु भन्नुभयो, अनि सांसदहरूको प्रश्नको जवाफ दिँदाखेरि भनिदिनुभयो नेपालले पनि भारतको भूमि मिचेको छ, 21 दिन भइसक्यो, त्यो विवादास्पद अभिव्यक्ति दिनुभएको, अनि प्रधानमन्त्री बालेन्द्र शाहको खोजी भइरहेछ, उहाँ संसदमा जानुहुन्न टेर्नुहुन्न, प्रतिपक्षी दलका सांसदहरूले खोजिरहेछन्, हर्क साम्पाङ आक्रामक रूपमा प्रस्तुत भइरहनु भएको छ, खोइ त जवाफ भनेर, अनि उहाँहरूलाई जवाफ दिनु पर्दैन तपाईँले?
0: यस्तो यो के हो भने
1: नेपाली जनतालाई जवाफ दिनु पर्दैन
0: पर्छ। यो के हो भन्दाखेरि लोकतन्त्रलाई सभामुखको दाहिने साइड र देब्रे साइड बस्ने व्यक्ति या त दलले मात्र डिफाइन गर्ने हो भने लोकतन्त्र साह्रै कमजोर हुन्छ। म चाहिँ लोकतन्त्रलाई सभामुखको दाहिने साइडमा को बसेको छ र देब्रे साइडमा को बसेको छ भन्ने भन्दा अलिक ब्रोडर फ्रेमवर्कबाट डिफाइन गर्नुपर्छ भन्ने लाग्छ एउटा विषय है। दोस्रो विषय, प्रधानमन्त्री जानुभन्दा पहिला पनि प्रधानमन्त्रीकै विषयलाई लिएर त्यहाँ दिनदिनै प्ले कार्ड देखाउनेदेखि लिएर बेल घेर्ने कार्यक्रमहरू भइ नै राखेको थियो। यो के विषयमा गर्ने, कुन विषयमा नगर्ने, र कतिखेर चाहिँ बेल घेर्न जाने हो, कतिखेर चाहिँ उठेर विरोध गर्ने हो होइन, कतिखेर चाहिँ प्ले कार्ड बोक्ने हो, यस्ता विषयहरूमा हामी सचेत हुन जरुरी छ भन्ने लाग्छ। र हामी आम नागरिकको मुद्दा उठाउन गएको हो, संसद भवन अवरोध हुँदै गर्दा त सत्तापक्षकोले त बरु बोल्नु भएन,
1: प्रधानमन्त्रीले देशको अस्मितामाथि, राष्ट्रियतामाथि, सार्वभौमसत्तामाथि, सार्वभौमिकतामाथि आँच आउने गरी अभिव्यक्ति दिइसकेपछि त त्यसको खण्डन हुनु पर्ला, जवाफ दिनु पर्ला, अथवा रेकर्डबाट हटाइनु पर्ला, प्रतिपक्षीको माग जायज छ होइन र सम्बोधन गर्नु पर्दैन।
0: यसमा त मैले पटक पटक भन्ने गरेको छु, मैले फेरि आज तपाईँकै च्यानलबाट पनि रिपिट गर्छु, विषय उठाउनु मात्र महत्त्वपूर्ण होइन। अब प्रधानमन्त्रीले विषय उठाउनु भयो, प्रधानमन्त्री र प्रधानमन्त्री मात्र होइन अब त्यसको लगत्तै सभापति पनि भारत भ्रमण जानुभयो, यो विषय उठ्नु मात्र ठुलो कुरा होइन, विषय चाहिँ जहिले पनि मिडिया र सदनमा उठेको छ। अब यो विषयलाई टुङ्गो लाउने जिम्मा पनि प्रधानमन्त्रीकै हो, यो विषयलाई टुङ्गो लाउने पनि राष्ट्रिय स्वतन्त्र गणतन्त्र पार्टी विशेष गरेर
1: सभापति
0: डिप्लोमेटिक विषय त उठान भइसकेका छ नि त, विषय उठान भइसकेका छ, प्रधानमन्त्रीको तर्फबाट आएर परराष्ट्र मन्त्रीले जवाफ दिइसक्नु भएको छ, र सीमाको विवाद त पहिल्यैदेखिको विवाद पनि हो, सीमाको विवाद छ, त्यसमा छ भने अब यसलाई अझ पेचिलो
1: सुस्तामा भारतीय सीमा सुरक्षा बल एसएसबी प्रवेश गर्यो, स्थानीयहरूले लखेट्नु पर्यो, कस्तो स्थितिमा पुर्याइदिनु भएको छ
0: यो तपाईँले स्थिति विश्लेषण गर्नुभयो भने नि म आजको स्थितिभन्दा अलिक अगाडि जान चाहन्छु। राज्यको न्यून उपस्थिति किन भयो यो क्षेत्रमा, हामीले त्यहाँबाट हेर्नु पर्यो कि, यो अहिलेदेखि होइन। अनि मैले 35 वर्ष भन्यो भने 35 वर्षको फेरि जोडेर अर्को कुरा गर्छन्,
1: 46 सालदेखि
0: यतापट्टिको कुरा गरौँ न, जब प्रजातन्त्र आयो हामीले भनेको जस्तो आयो नि त, हामीले चाहेको प्रजातन्त्र आएर अब देशले चाहिँ नयाँ दिशा लियो भनेको, प्रजातन्त्र आइसके पछाडि पनि हाम्रा सीमारत क्षेत्रहरूमा राज्यको न्यून उपस्थिति हुनु भनेको चाहिँ राज्यको कमजोरी हो।
1: समीक्षा जी, र अब सीधा भन्दाखेरि, सीधा समीक्षा गर्दाखेरि नेपालले भारतको भूमि मिचेको छ कि छैन,
0: अनि यो विषयलाई तपाईँले अब सिधा यसरी भन्न पर्यो। अब मलाई त हेर्नु, मैले छैन भन्यो भन्यो भने ए ल छैन भन्यो भन्छ होइन, अर्को केही भन्यो भने राष्ट्रपाको सांसद हो यस्तो भन्यो भन्छ होइन, भनिसके पछाडि नेपालले के गरेको छ भन्दा पनि अब यो विषय चाहिँ राजनीतिकरण गर्न पाइँदैन। यो विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति उहाँले यो विषयलाई टुङ्गाउने
1: 181 सांसदहरूले ताली बजाछन्, समर्थन जनाछन्,
0: होइन होइन, सीमा मिचेको विषयमा भन्ने कुरा चाहिँ आयो होइन, तर ताली बजाउँदा उहाँले अन्य विषयहरूको पनि जवाफ दिइरहेको विषयलाई ताली बजाएको हो। म तपाईँलाई के भनिरहेको छु भने, जनतालाई हामीले अब चाहिँ सीमा मिचेको विषय हो होइन के हो, अब प्रधानमन्त्रीको जिम्मेवारी उहाँले निर्कुल गर्नु पर्यो कि, किनभने उहाँले बोल्नु भएको विषय हो, प्रधानमन्त्री जस्तो व्यक्तिले बोलिसकेको विषय, अब यसलाई हामी खोजिरहेछौँ र खोज्छौँ पनि, तर के हो
1: भन्दाखेरि
0: अब यो रेकर्डबाट त कसरी हट्छ, प्रतिपक्षले उहाँले बोलेको 2 सेकेन्डको विषयलाई प्रतिपक्षले 15 दिनसम्म अवरोध गरिकन यसरी यो सबै अब मिडियामा चाहिँ यो रेकर्डबाट हटेन, तर राज्यको के जिम्मेवारी हो, अहिलेको प्रधानमन्त्री र मेरो पार्टी सभापतिको र हाम्रो पनि के जिम्मेवारी हो भनेदेखि त्यो कुरा अब उठ्यो। अब हामीलाई के छुट छैन भन्दाखेरि फेरि पनि नयाँ तरिकाले यसलाई एड्रेस नगरिकन यसरी
1: असलले छुट छैन। 35 वर्ष 36 वर्ष के हेरेर बसेका थियौ भनेर अभिव्यक्ति दिने मात्रै छुट छैन,
0: छैन,
1: तपाईँ माथि पनि प्रश्नको सुई तेर्सियो, फेरि तपाईँ पनि नेपो बेबी हो भनेर सामाजिक सञ्जालमा लेख्न थालिसके,
0: नेपो
1: बेबी नेपो किड, तपाईँका बुवा दीपक बास्कोटा 2052 सालमै गृह राज्य मन्त्री हुनुहुन्थ्यो, अनि 35 वर्षको साक्षी भागी सारथी दीपक बास्कोटा हो कि होइन,
0: यो मैले सायद हाम्रो के अरे प्रतिपक्षीय दलको नेता भीष्मराज आङदाङबेले जुन एउटा भाषण गर्दै संसद अवरोध खुलाउने गतिरोध खुलाउने क्रममा उहाँले एउटा सम्बोधन गर्नुभएको थियो, त्यो सम्बोधन गर्दा गर्दै सांसदहरूलाई चाहिँ जिउँदो लास भनेर जसरी व्याख्या गर्नुभयो र त्यसलाई मैले नियमापति गरेर गरेको थिएँ होइन, र संसदमा मैले पटक पटक 35 वर्षको भाष्य बनाउन खोजिराखेको पनि हो, र म के कुरामा सचेत छु भनेदेखि, म तत्कालीन विवेकशील साझा पार्टी हुँदै गर्दाखेरिदेखि नै हामीले उठाएको एउटा एजेन्डा के हो भनेदेखि, 46 सालदेखि यता जो जो लाभको पदमा बसेका छन् ती सबैको सम्पत्ति छानबिन हुनुपर्छ भन्ने, मैले भने त मैले त कि 52 सालबाट चाहिँ 53 सालबाट मात्र छानबिन गर्नुपर्छ भनेको छैन नि त, 46 सालदेखि लाभको पदमा बसेका हरेक व्यक्तिको छानबिन हुनुपर्छ भनेर म एजेन्डा 10 वर्षदेखि उठाइरहेको छु भनेपछि मैले मेरो बुवाको पनि छानबिन होस् भनेको हो, मैले मेरो बुवालाई छुट दिनु भनेको छैन, मेरो बुवा 52-53मा गृह राज्य मन्त्री अझ पहिला सहायक हुनुहुन्थ्यो, खुमबहादुर खड्का फुल मन्त्री हुनुहुन्थ्यो र उहाँ चाहिँ सहायक हुनुहुन्थ्यो र पछि राज्य मन्त्री हुनुभयो एकदमै छोटो टाइमको लागि, अनि त्यस पछाडि ल एउटा एउटा विषयलाई मैले अहिले भर्खरै तपाईँलाई के जोड्दियो भने
1: त्यति बेला मन्त्री हुनुहुन्थ्यो भन्ने कुरा चाहिँ बिर्सिनु भयो नि।
0: मैले बिर्सेको छैन, मलाई थाहा छ त, मलाई यो एजेन्डा उठाउँदाखेरि म के कुरामा क्लियर छु भनेदेखि 2046 सालदेखिको सम्पत्ति छानबिन हुनुपर्छ भन्दा 52-53 मेरो बुवा गृह राज्य मन्त्री हुनुहुन्थ्यो भन्ने कुरा मैले बिर्सेको छैन। त्यही भएर पनि म एजेन्डा उठाइ पनि राखेको छु र मेरो बुवाको
1: जिम्मेवार हुनुपर्छ,
0: देश नबन्नुमा उहाँ पनि जिम्मेवार भने छैन। यो भाष्यलाई गलत यहाँ सुन्नु ल, 35 वर्ष भनेको के हो? त्यसपछि भोलिपल्ट मैले शून्य समयमा उठाएको काण्डहरू तपाईँले उठाउनु, मैले एक मिनटमा काण्ड पढेर भ्याइन के होइन भनेका यी यावत काण्डहरू छन्।
1: प्रतिपक्षी दलको सांसद पद्मा अर्यालले च्यालेन्ज दिनु भएन, फाइल खोल्नुहोस्, धम्की दिने होइन डाक्टर सोनी मगलेले आफ्नो सन्दर्भमा प्रश्न उठिसकेपछि उहाँले तपाईँहरूको पनि यो काण्डबारे हामी जानकार छौँ भनेर धम्की दिइसकेपछि पद्मा अर्यालले च्यालेन्ज दिनुभयो। यति ओम्नी गिरिबन्धु होइन वाइट बडी के छ छानबिन गर्नुहोस् भनेर छानबिन गरे भयो त।
0: अब सुन्नुहोस् है, अब म तपाईँलाई, अब तपाईँले चाहिँ मलाई 2 मिनट समय दिनै पर्छ है। अब यो कुरा उठाएको छ, मैले आजसम्म मिडियामा काहीँ पनि बोलाएको छैन। विगत मैले त्यो बोलेको दिनदेखि मलाई बहुतै सामाजिक सञ्जालमा ट्रोल गरिरहनु भएको छ। मलाई थाहा छ मेरो बुवा 52-53 गृह राज्य मन्त्री, गृह सहायक हुँदै गृह राज्य मन्त्री हुनुभयो, छोटो समयको लागि मात्र मन्त्री हुनुभयो। त्यसपछि बुवा फेरि चुनावमा जाँदाखेरि हार्नुभयो। त्यसपछि 62-63 शान्ति प्रक्रिया भएपछि बुवालाई लाग्यो यो शान्ति प्रक्रिया नै गलत ढङ्गले आइराखेको छ, म राजनीतिबाट अब निष्क्रिय हुन्छु भनेर 62-63 निष्क्रिय हुनुभयो। र काङ्ग्रेसको यो महाधिवेशनभन्दा पनि पहिल्यै महाधिवेशनबाट चाहिँ म अब साधारण सदस्य मात्र हो, म काङ्ग्रेसको कुनै जिम्मेवारीमा हुनुहुन्न भनेर छोड्नुभयो। र बिचमा पनि उहाँले कुनै पदहरू यो बाहेक कुनै पद लिनु भएको छैन। 46 साल 48 सालमा उहाँ राष्ट्रिय सहकारी विकास बोर्डको अध्यक्ष भएर काम गर्नुभयो। र मलाई के हो भनेदेखि, ठिक छ मेरो बुवा दोषी हुनुहुन्छ कि हुनुहुन्न भनेर सामाजिक सञ्जालले भन्ने होइन, मैले त 46 सालदेखिकै सबैको सम्पत्ति छानबिन हुनुपर्छ भनिसकेपछि मेरो बुवाको पनि छानबिन गर्दा भयो। छानबिन भएर दोषी हुनुभएछ भने बुवाको छोरीको हिसाबले मै पुऱ्याउँला नि त उहाँलाई जेलमा, तर दोषी करार हुनु पर्यो नि त। दोषी नहुँदासम्म चाहिँ अहिले नै सामाजिक सञ्जालले मेरो बुवा र मेरो फोटो जोडेर दोषी करार गर्ने होइन, त्यो छुट चाहिँ सामाजिक सञ्जाललाई छैन। एक दोस्रो, मैले 35 वर्षको भाष्य भन्नुभयो नि, आज प्रतिभा रावल मन्त्रीजी हुनुहुन्छ, उहाँको हजुरबाले 52 सालमा लेखेको रावल प्रतिवेदन चाहिँ आज नातिनीले भनौँ न त्यही मिडियामा आइरहेको थियो, त्यसलाई नै मैले आधार मानेर भने नातिनीले इम्प्लिमेन्ट गर्दै हुनुहुन्छ भनेपछि 31 वर्ष अगाडि आएको प्रतिवेदन सरकारहरूले किन इम्प्लिमेन्ट गरेन हो प्रश्न त्यहाँनेरि हो कि। मेरो प्रश्न चाहिँ 35 वर्ष 31 वर्ष 30 वर्ष 10 वर्ष
1: हामीले
0: त सुरु
1: गरेको अनुसन्धान प्रतिवेदन हेर्नुहोस् गृहमन्त्रीकै सन्दर्भमा सुदन गुरुङको प्रतिवेदन अहिलेसम्म कहाँ छ थाहा छैन, सरकारले ग्रहण गर्यो सार्वजनिक भएको छैन, अर्थमन्त्री डाक्टर सोनी मगले माथि प्रश्न उठ्यो,
0: प्रश्नको जवाफ
1: त्यसबारे छानबिन समिति बन्नुपर्छ भन्ने प्रश्न उठिरहेछ,
0: छानबिन समिति बन्नुपर्छ भन्ने त्यो विपक्षी केही सांसदहरूले प्रश्न उठाउनु भएको, त्यसमा व्यापक रूपमा होइन उहाँले जवाफै दिइसक्नु भएको छ र हामी कार्यान्वयन गर्ने पक्षमा छौँ र दोषी कारवाही भयो भने कसैलाई पनि छोड्दैनौँ भनिसकेपछि हामी एबिसिडी भन्ने कुरै छैन होइन। र तपाईँहरूले अघि मलाई नेपो बेबी भन्नुभयो, म चाहिँ आई रियली वान्ट टु नो नेपो बेबी भने के हो। म बुवा मन्त्री हुँदा म 6 वर्षको थिएँ कि, ए 6 वर्ष रे म 6 क्लासमा पढ्थेँ भनेपछि कहाँ कहाँ के हो होइन, अब यो सबै कुराहरूको हिसाब किताब हुनुपर्छ भन्ने नै हो। र एजेन्डागत रूपमा हामीले 35 वर्षको जुन व्यथितिको कुरा गरेका छौँ नि, त्योभन्दा अगाडि व्यथिति थिएन त भन्ने पनि प्रश्न आएको छ, हामी त्यतातिर गएको छैनौँ। 46 साललाई हामीले एउटा माइल स्टोन मान्ने हो र प्रजातन्त्र आएको माइल स्टोन मान्ने हो भने त्योभन्दा पछाडि चाहिँ किन व्यथिति भयो भनेर प्रश्न गरेको
1: हो। समय र संवादका लागि यहाँलाई हार्दिक धन्यवाद,
0: धेरै
1: नमस्कार।
2: स्वदेश FM 93.2 MHz।

0: तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँ माझ आइपुगेका छौँ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जिउ पुल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नु भएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनु भयो, तर पनि रोग 20 को 19 भएन।
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने बच्नेको ठेगानै थिएन के हेर्नुहोस्।
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नु भयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ हेर्नुहोस्, जमा नै फर्केछ। पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
3: बिनिसरा मसलाङ्गी गाइडको भन्नुभयो 10 सिताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गुडिने के सबै, खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरेँ, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
4: श्री बाबा म बेसरी खुसी, म त अहिले
3: अब त म त बचेँ भनेको छ नि। म
4: सुमाया सुधारे रामराजीपुर कल्याणपुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको कि। यहाँ झस्कार्ने, यहाँबाट झस्कार्ने र नि पटाउने गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतत्तै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसी यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहाँ बहनी हुन्थे। लाउने दबाई पनि खाने दबाई पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
0: पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
5: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556951474, मोबाइल 98550509334।

0: समय सूचक का साथ मा
1: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5550 7071 र 0855 7073 53।
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 98 550 26 440।
3: It's 9 o'clock. अहिले 9 बजेको छ।
4: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राजसोपाको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि। सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने। उद्घाटन स्थल वरपरको सडकमा गाडी चलाउन रोक। कोशी प्रदेशमा आज ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह। पश्चिम तराईमा तातो लहरको जोखिम। आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि मनाइँदै। रोग लाग्न नदिन योग प्रभावकारी। स्विजरल्याण्डमा अमेरिका र इरान बीचको शान्तिवार्ता सुरु हुँदै हर्मुज जलमार्गबारे विवाद चर्कियो। र विश्वकप फुटबलमा कुराकाओ र इक्वेडरले बराबरी खेले। जर्मनी नकआउट चरणमा स्वीडेनलाई हराउँदै नेदरल्याण्ड समूह एफको शीर्ष स्थानमा। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ। पर्सि मंगलबारसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झण्डै 4,000 महाधिवेशन प्रतिनिधिसहित नेता कार्यकर्ता सहभागी हुँदैछन्। 2079 सालमा स्थापना भएको रासोपाले गएको फागुन 21 भएको प्रतिनिधि सभा सदस्य चुनावमा झण्डै 2/3 बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ। रासोपाको पहिलो महाधिवेशनलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। महाधिवेशनलाई व्यवस्थित बनाउन आवश्यक सबैजसो व्यवस्थापनको काम पूरा भएको रासोपाका प्रवक्ता मनिष झाले बताउनुभयो। भरतपुरको गेस्ट हाउस चौरमा दिउँसो हुने रासोपाको महाधिवेशनको उद्घाटन पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम छ। प्रवक्ता झाका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशी स्थित सम्पर्क समितिबाट प्रतिनिधि छनौटको प्रक्रिया पूरा भइसकेको छ। महाधिवेशन स्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालन लगायतका काम सकिएको छ। राजनैतिक, आर्थिक, सांगठनिक विधान सहितका प्रतिवेदन तयार भइसकेका छन्। हिजो चितवनमा बसेको केन्द्रीय समितिले महाधिवेशनमा पेश गर्ने विधान संशोधन गरिसकेको छ। बन्द 17 उद्योग संघ चितवनको सभाहालमा हुनेछ। पहिलो महाधिवेशनले 19 पदाधिकारी सहित 158 केन्द्रीय समिति चयन गर्नेछ। महाधिवेशनमा पार्टीको विधान संशोधन, नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा व्यापक छलफल हुने प्रवक्ता झाले बताउनुभयो। महाधिवेशनमा 3,918 प्रतिनिधि हुनेछन्। त्यसमा 300 प्रतिनिधि रासोपाका दुई महामन्त्रीलाई मनोनयनको जिम्मेवारी प्रदान गरिएको छ। रासोपाले पार्टी सदस्य 5,00,000 पुर्याएको जनाएको छ। सचिवालय सदस्य हरि ढकालका अनुसार 610 पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने 4,063 वडामा अधिवेशन गरिएको छ। यस्तै 6 प्रदेशको 64 जिल्लामा अधिवेशन सम्पन्न भएर प्रतिनिधि छनौट भइसकेका छन्। मधेश प्रदेश र निर्वाचन हुन बाँकी रहेका 13 जिल्लाको तदर्थ समितिबाट महाधिवेशनमा प्रतिनिधि आएको ढकालले जानकारी दिनुभयो। यसैबीच रासोपाको महाधिवेशन उद्घाटनको दिन आज गाडी पार्किङ स्थल व्यवस्थापन सहित उद्घाटन स्थल वरपरको सडकमा गाडी गुड्न रोक लगाइएको छ। चितवन भरतपुरका 4 ठाउँमा पार्किङ स्थल तय गरिएको छ। पूर्वपश्चिम राजमार्गको 24 कोठीदेखि पूर्व र भरतपुर बाइपास सडकको मालपोत चोकदेखि पश्चिममा कार्यक्रम स्थल छ। कार्यक्रम स्थलतर्फ आउने भित्री बाटोका 9 ठाउँमा गाडी रोकिनेछन्। त्यसै गरी भरतपुरको केन्द्रीय बस पार्कको खाली जमिनमा 4 पाङ्ग्रे र 2 पाङ्ग्रे गाडीहरू पार्क गर्न सकिने प्रहरीले जनाएको छ। पूर्वबाट आउने गाडीहरू त्यहाँ पार्क हुनेछन्। बाइपास सडकको विशाल चोकाडको चौरमा पनि 4 पाङ्ग्रे र 2 पाङ्ग्रे गाडी पार्क हुनेछन्। चितवन माविको खेल मैदानमा पनि साना ठुला गाडीहरू पार्क गरिनेछ। भरतपुर अस्पताल अगाडि 2 पाङ्ग्रेका लागि पार्किङ स्थल तय भएको चितवन प्रहरीले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। उम्मेद्वारी मनोनयनका लागि फारम वितरण भोलि दिउँसो 1 बजेदेखि शुरू हुनेछ। उम्मेद्वारी मनोनयन पत्र दर्ता दिउँसो 2 बजेदेखि 4 बजेसम्म हुने कार्यतालिकामा उल्लेख छ। उम्मेद्वारहरूको प्रारम्भिक नामावली भोलि बेलुका 6 बजे सार्वजनिक गरिनेछ। उम्मेद्वार विरूद्ध दावी तथा विरोध दर्ता गर्ने समय भोलि बेलुका 6 बजेदेखि 7 बजेसम्म तोकिएको छ। दावी तथा विरोध परेका उम्मेद्वारबारे जाँचबुझ बेलुका 7 बजेदेखि 9 बजेसम्म गरिनेछ भने उम्मेद्वारी फिर्ता लिने अन्तिम समय राति 9:15 निर्धारण गरिएको छ। कार्यतालिका अनुसार पार्टी सभापति तथा केन्द्रीय सदस्यको निर्वाचनको लागि पहिलो चरणको मतदान पर्सि असार 9 गते बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा सभापति पदका लागि 51,000 र अन्य पदाधिकारीका लागि 41,000 रुपियाँ उम्मेद्वारी शुल्क तोकिएको छ। केन्द्रीय सदस्यको उम्मेद्वारी शुल्क 21,000 रुपियाँ तोकिएको छ। मनसुनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशको पहाडी तथा तराईका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिम तराईका केही क्षेत्रमा तातो लहरको जोखिम कायमै छ। गैराती गण्डकी प्रदेशदेखि पूर्वका धेरै जसो क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भएको छ। विशेष गरी बागमती प्रदेशदेखि पूर्वको भागमा वर्षा भएको हो। आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी र तराई क्षेत्रको 1-2 ठाउँमा ठूलो वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। रातिको समयमा पनि कोशी प्रदेशको पहाडी तथा तराईका केही ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। वर्षासँगै नदी खोला नालामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो तथा तराई क्षेत्रमा डुबानको जोखिम रहने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदको आग्रह छ। मनसुन पूर्वी नेपालमा सक्रिय भए पनि पश्चिम तथा मध्य क्षेत्रमा केही भागमा गर्मीको प्रभाव कायमै छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका केही ठाउँमा तातो लहर चल्ने सम्भावना रहेको छ भने बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रका केही ठाउँमा पनि तापक्रम बढ्ने अनुमान छ। अत्यधिक गर्मीका कारण पश्चिम तराई क्षेत्रको दैनिक जनजीवन प्रभावित हुँदै आएको छ। महाशाखाका अनुसार यस वर्षको मनसुन जुन 13 तारिकमा प्रवेश गर्नुपर्ने औसत मितिभन्दा 6 दिन ढिला गरी अस्ति जुन 19 तारिकमा पूर्वी नेपालबाट भित्रिएको हो। प्रारम्भिक चरणमा मनसुन कमजोर रहेकोले देशभर फैलिन अझै केही समय लाग्ने अनुमान गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
5: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
5: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
5: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। स्वस्थ वृद्ध अवस्थाका लागि योग भन्ने नारा सहित आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। राष्ट्रसङ्घ महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जुन 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रसङ्घको 69 महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकोले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो। यो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए। सङ्घले घोषणा गरेका दिवसमध्ये 90 दिनमा 177 देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ। नेपालमा 2036 माघ 1 गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो। सरकारले माघ 1 गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको छ। अहिले नेपालमा माघ 1 गते राष्ट्रिय र जुन 21 तारिकका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ, जसका कारण पछिल्लो समय नेपालमा योगको राम्रो प्रचार प्रसार भइरहेको छ। रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन योग प्रभावकारी रहेको, योगलाई सर्वव्यापी बनाइनुपर्ने यसबारेको अभियान चलाउँदै आउनुभएका डाक्टर हरिप्रसाद पोखरेल बताउनुहुन्छ। चर्चित हास्य कलाकार खेम शर्मा चतुरेको निधन भएको छ। अमेरिकाको बाल्टिमोरमा उपचारको क्रममा शर्माको आज बिहान निधन भएको हो। हास्य कलाकार शिवहरि पौडेलले सामाजिक सञ्जाल फेसबुक मार्फत कलाकार शर्माको निधन भएको जानकारी दिनुभएको छ। पछिल्लो समय अमेरिकामा रहँदै आएका शर्मा विगत 7 वर्षदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो। उहाँले टेलिफिल्म चतुरेको दाउपेच सहित थुप्रै टेलिफिल्म र फिल्ममा काम गर्नुभएको थियो। अब विदेशको खबर। अमेरिका र इरान बीच स्विजरल्याण्डमा उच्च स्तरीय शान्तिवार्ता सुरु हुन लाग्दा मध्य पूर्वको रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज जलमार्गको अवस्थाबारे दुवै देशबीच तीव्र विवाद देखिएको छ। इरानले इजरायली आक्रमणको विरोधमा जलमार्ग बन्द गरिएको दावी गरे पनि अमेरिकाले त्यसलाई अस्वीकार गर्दै व्यापारिक जहाजहरू निरन्तर आवत जावत गरिरहेको जनाएको छ। रोइटर्सका अनुसार आजदेखि स्विजरल्याण्डमा अमेरिका इरान उच्च स्तरीय प्रतिनिधि मण्डलबीच वार्ता सुरु हुँदैछ। इरानी टोलीको नेतृत्व विदेश मन्त्री अब्बास अरागची र प्रमुख वार्ताकार मोहम्मद बागेर कालिवाफले गरेका छन्। अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्ससहित अन्य विशेष दूतहरू सहभागी छन्। शान्तिवार्तामा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र पाकिस्तानी सेनाका प्रमुख असीम मुनी पनि पुग्नु भएको छ। स्विजरल्याण्डमा हुन लागेको यो वार्तालाई अन्तर्राष्ट्रिय समुदायले निकै चासोका साथ हेरेका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलको समूह चरण अन्तर्गत दोस्रो खेलमा कुराकाओ र इक्वेडर बीचको खेल गोलरहित बराबरी भएको छ। यसअघि समूह चरणको पहिलो खेलमा दुवै टोली पराजित भएका थिए। कुराकाओ जर्मनीसँग 7-1 गोलले पराजित भएको थियो भने इक्वेडर आइभरी कोस्टसँग 1 गोलले पराजित भएको थियो। आजको खेलमा बराबरी भएसँगै दुवै टोलीले 1-1 अङ्क बाँडेका छन्। विश्वकप फुटबलमा अहिले बिहान 9:45 बजे ट्युनिसिया र जापानले खेल्दैछन्। गैराती भएको खेलमा आइभरी कोस्टलाई 2-1ले पराजित गर्दै जर्मनी नकआउट चरणमा प्रवेश गरेको छ। त्यस्तै स्विडेनमाथि 5-1 गोलको फराकिलो जित निकाल्दै नेदरल्यान्ड समूह एफको शीर्ष स्थानमा उक्लिएको छ। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि सभापति लामी छाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने। उद्घाटन स्थल वरपरको सडकमा गाडी चलाउन रोक। कोशी प्रदेशमा आज ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह। पश्चिम तराईमा तातो लहरको जोखिम। आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि मनाइँदै रोग लाग्न नदिन योग प्रभावकारी। स्विजरल्याण्डमा अमेरिका र इरान बीचको शान्तिवार्ता हुँदै हर्मुज जलमार्गबारे विवाद फेरि चर्कियो। र विश्वकप फुटबलमा कुराकाओ र इक्वेडरले बराबरी खेले। जर्मनी नकआउट चरणमा स्विडेनलाई हराउँदै नेदरल्याण्ड समूह एफको शीर्ष स्थानमा।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
8: शाली नदीको शिर,
9: मणिचूडको काख,
8: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
9: शान्ति र आनन्दको अनुभूति,
8: भीडभाडबाट टाढा,
9: सहरबाट नजिकै,
8: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
9: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
10: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 59 54 81। वेबसाइट झुले.com.nt।
11: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
12: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
11: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
13: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
14: फोन 0556 94 33 4 93 555।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। वर्षा र सहकालका देवताको रूपमा पूजिने रातो मच्छिन्द्रनाथको ऐतिहासिक रथयात्रा हिजो बेलुका भोटो देखाएसँगै विधिवत रूपमा सम्पन्न भएको छ। नेपालको सबैभन्दा लामो तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण जात्राका रूपमा परिचित यो जात्रा तिथि अनुसार झण्डै 2 महिनासम्म मनाउने गरिन्छ। गएको वैशाख 8 गते ललितपुरको पुलचोकबाट सुरु भएको रथयात्रामा रातो मच्छिन्द्रनाथको देवतालाई 32 हात अग्लो रथमा विराजमान गराई परिक्रमा समेत गराइएको थियो। परिक्रमा अनुसार तिथि हेराई थतीटोलबाट रथलाई पश्चिमतर्फ तानेर जावलाखेल ल्याइन्छ र जावलाखेल पुगेको चौथो दिन भोटो प्रदर्शन गर्ने चलन छ। राष्ट्र प्रमुख तथा विशिष्ट अतिथिको उपस्थितिमा भोटो देखाउने परम्परा अनुसार यस वर्षको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाह बालेन लगायत सहभागी हुनुभएको थियो। हजारौं भक्तजन तथा दर्शकको उपस्थितिमा हिजो आयोजित कार्यक्रममा गुठी संस्थान ललितपुरका वरिष्ठ सहायक श्रीकृष्ण बाडेले परम्परा अनुसार रथको माथिल्लो भागबाट भक्तजनलाई भोटो प्रदर्शन गर्नुभयो। भोटो प्रदर्शन भएपछि रातो मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट निकालेर सानो खटमा राखी बाजागाजासहित बुङ्गमती लगिएको छ। ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानामा बर्ड फ्लू H5N1 को संक्रमण पुष्टि भएको विषय राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई गुपचुप राखेको आरोपमा चिडियाखानाका प्रमुख सत्यनारायण शाहमाथि छानबिन हुने भएको छ। कोषका अध्यक्ष एवं कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनमा कोषले शाहलाई चिडियाखाना प्रमुखको पदबाट हटाएको छ। कोषले चिडियाखानामा फैलिएको बर्ड फ्लू र जीवजन्तु मरेको कारणबारे छानबिन गर्न प्रजाति विभाग प्रमुख रचना शाहको संयोजकत्वमा 3 सदस्यीय समिति पनि बनाएको हो। समितिको सदस्यमा कोषका प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभागका प्रमुख डाक्टर मधु छेत्री हुनुहुन्छ। समितिलाई 1 हप्ताभित्र छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। वन्यजन्तुको सुरक्षा र सूचना प्रवाहमा संवेदनशील नभएको उल्लेख गर्दै कोषले प्रमुख शाहलाई केन्द्रीय कार्यालयमा तानेको हो। चिडियाखानाको निमित्त प्रमुखको जिम्मेवारी वरिष्ठ अधिकृत बाबुलाल तिरुवालाई दिएको मन्त्रालयले जनाएको छ। पशु सेवा विभागमा गरिएको नमुना परीक्षणबाट चिडियाखानाका जीव जन्तुमा बर्ड फ्लूको संक्रमण पुष्टि भएको थियो। लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले गोली चलाएर 3 जना लागु औषधका कारोबारीलाई हिजो बालकुमारीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाली टिकापुर नगरपालिका 5 का 25 वर्षीय अशोक भोल, सप्तरी राजगढ गाउँपालिका 3 का 20 वर्षीय नीरज कुमार मण्डल तथा पर्सा पर्टेवा सुगौली गाउँपालिका 4 का 39 वर्षीय किशोर प्रसाद ओझैया रहेका लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गराज रेग्मीले जानकारी दिनुभयो। उनीहरूलाई पक्राउ गर्न खोज्दा प्रहरी टोलीमाथि आक्रमण गरी भाग्ने क्रममा चेतावनी स्वरूप 2 राउन्ड हवाई फायर गरी रोकिन अनुरोध गर्दा नरोकी भागेकोले किशोरी प्रसाद ओरैयाजको दाहिने खुट्टाको घुँडामुनि 1 राउन्ड गोली प्रहार गरी उनीसहित 3 जनालाई समातेको प्रहरीले जनाएको छ। गोली लागि घाइते भएका किशोरी प्रसादको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रवक्ता रेग्मीले बताउनुभयो। र काठमाडौँको त्रिवी क्रिकेट मैदानमा चलिरहेको पीएल सिंह मेमोरियल टी ट्वेन्टी कप क्रिकेट प्रतियोगिता अन्तर्गत हिजो भरतपुर महानगर र पोखरा महानगरले जित निकालेका छन्। पहिलो खेलमा भरतपुरले वीरगंजलाई 74 रनले र दोस्रो खेलमा पोखराले विराटनगरलाई 9 विकेटले पराजित गर्यो। आज काठमाडौँ महानगर र वीरगंज महानगर तथा ललितपुर महानगर र भरतपुर महानगर बीच खेल हुँदैछ। प्रतियोगितामा काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगंज गरी 6 महानगरपालिकाबाट राष्ट्रिय खेलाडी सहितको टोली प्रतिस्पर्धामा छन्। प्रतियोगिताको विजेताले 11 लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले 5 लाख रुपैयाँ पाउनेछ। बिहान 9 बजेको राष्ट्रिय र चारभन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि। सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने। उद्घाटन स्थल वरपरको सडकमा गाडी चलाउन रोक। भोटो प्रदर्शनसँगै यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकियो। मूर्तिलाई रथबाट निकालेर बाजागाजासहित बुङ्गमती लगियो। र बर्ड फ्लू संक्रमणको सूचना लुकाएको आरोपमा चिडियाखानाका प्रमुख शाह छानबिनमा।

0: अच्छा चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहित को पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
0: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
0: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश खडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
2: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
0: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 मा गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन

0: त नेट स्लो भयो क्या हो
1: माडीको नेट यस्तै त हो नि
0: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
1: सेवाका लागि माडी सम्पर्क 056-5010-40 र 98-52-02-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
3: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन आज हुँदैछ। महाधिवेशन उद्घाटन समारोह स्थल गेस्ट हाउस चोरमा सहभागीहरू बस्नका लागि तयार गरिएको छानो सहितको जर्मन ह्याङ्गरले तल भुइँमा भने पानी जमेको छ। जिल्ला प्रहरी कार्यालय अगाडिको गेस्ट हाउस चोर होसो भाग भएकाले पानी पर्न साथ जम्ने गर्दछ। महाधिवेशन उद्घाटन स्थलमा सहभागीहरू बस्न बनाइएका तीनवटा सेक्सन मध्ये 20 मिटर चौडा र 75 मिटर लम्बाईको मुख्य खण्डको ह्याङ्गर तल पानी जमेको छ। मुख्य सेक्सन भन्दा माथिको ह्याङ्गरमा भने खासै पानी नजमेको जनाइएको छ। खाम पानी छेक्न बनाइएका ह्याङ्गरमा 5,000 कुर्सी राख्न मिल्ने आयोजकको भनाइ छ। दिउँसो 2 बजे मात्रै रासोपाको पहिलो महाधिवेशनको उद्घाटन सत्र हुने भएकाले त्यतिन्जेलसम्म पानी सुक्ने विश्वास गरिएको छ। महाधिवेशनको रासोपा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालिन्द्र शाहले घण्टी बजाएर महाधिवेशन उद्घाटन गर्दै हुनुहुन्छ। असार 7, 8 र 9 गते हुने रासोपाको पहिलो महाधिवेशनको उद्घाटन सत्र गेस्ट हाउस चौरमा हुने भए पनि बन्द सत्र भने चितवन उद्योग संघको हलमा गर्ने गरी व्यवस्थापन गरिएको छ। बाजुरामा बस दुर्घटना भएको छ। बुढी गंगा नगरपालिका 10 कोरिठा बजार नजिकै आज बिहान पवन तुत यातायातको सुप्र 02001-3555 नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर बसमा सवार 24 जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अतरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले दुर्घटनामा 24 जना घाइते भएको बताउनुभयो। उनीहरू मध्ये 23 जनालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगिएको छ भने 1 जनालाई अछामको बयल पाटा अस्पताल लगिएको छ। बसमा 35 जना सवार रहेकाले बस ब्रेक फेल भएर एक्कासी दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। राष्ट्रिय प्रजातान्त्रिक पार्टी राप्रपाका असन्तुष्ट पक्षको भेला आज शुरू हुने भएको छ। केन्द्रीय समितिमा भाग नलिएका केन्द्रीय सदस्यहरूको सामूहिक भेला सुकेधारा स्थित लेभिज गार्डेनमा शुरू हुन लागेको हो। बैठक महामन्त्री कुन्ती साईले सञ्चालन गर्दै हुनुहुन्छ। कमल थापाको तर्फबाट भर्खरै केन्द्रीय सदस्य मनोनयन भएकाहरू समेत भेलामा सहभागी हुने बताइएको छ। भेलामा करिब 100 जना केन्द्रीय सदस्यको उपस्थिति हुने अनुमान गरिएको छ भने महाधिवेशन नजिकै जाँदा वर्तमान अध्यक्ष राजेन्द्र लिङ्गदेनलाई घेराबन्दी शुरू गर्न भेला आयोजना गरिएको बताइएको छ। असार 5 र 6 गते केन्द्रीय सदस्य बाहेकका अनधिकृत व्यक्तिहरू समावेश गरेर कोरम समेत नपुगेको बैठकले गरेका निर्णयहरू मान्न बाध्य नहुने र महाधिवेशन बाहेक सबै निर्णय अस्वीकार गर्ने असन्तुष्ट पक्षको तयारी छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सिटी वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हात हात मा पुर्याउन IME गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। 12 विश्व योग दिवसको अवसरमा दशरथ रंगशालामा सामूहिक योग कार्यक्रम सम्पन्न भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव सुमन राज अर्याल, सचिवहरू, कर्मचारी तथा योग गुरूहरूको उपस्थिति रहेको थियो। हरेक वर्ष जुन 21 विश्व योग दिवस मनाउने गरिन्छ। योगले शारीरिक र मानसिक स्वास्थ्यमा पुर्याउने सकारात्मक प्रभावबारे जनचेतना जगाउन नेपाल सरकारले वर्षेनी विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ। पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालिकाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका 10 पठान टोलकी अन्दाजी 14 वर्षीय सम्झना थापा र 12 वर्षकी कल्पना रावतको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुवै बालिका घर नजिकै रहेको टुनी खोलामा पौडी खेल्न गएका थिए। पौडी खेल्ने क्रममा डुबेका उनीहरूलाई अचेत अवस्थामा उद्धार गरी प्रदेश अस्पताल कालागाउँ पुर्याइएको थियो। अस्पतालमा शनिबार साँझ नै चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ। अवस्थ काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई तिनै 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 98455 18705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: स्वदेश टाइम चेक
1: इस समय सूचक का साथ
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5855 7071 र 0855 7073 53
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4395 580 र 0985506640
0: It's 11 o'clock. अहिले 11 बजेको छ।
4: समय सँगै हुर्किदै गयो। बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो, सधैँ किन एक नास हुन्थ्यो र। तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल बैंकमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ। मेरो जस्तै बानी।
5: तपाईको नोबेल बैंकमा खाता छ कि छैन त?

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह चितवनतर्फ प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री शाह राष्ट्रपाका वरिष्ठ नेता पनि हुनुहुन्छ। आजदेखि राष्ट्रपाको प्रथम महाधिवेशन चितवनको भरतपुरमा शुरू हुँदैछ। प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चितवनतर्फ प्रस्थान गर्नुभएको हो। साथमा उहाँकी श्रीमती र छोरी पनि हुनुहुन्छ। जहाजमा सवार रहेका यात्रुहरूलाई फोटो तथा भिडियो खिच्न रोक लगाइएको छ। जहाजमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन पनि चितवन जाँदै हुनुहुन्छ। राष्ट्रपाले विभिन्न दल का शीर्ष नेताहरूलाई शुभकामना दिन आमन्त्रण गरेको छ। त्यस्तै राष्ट्रपाको महाधिवेशन उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा सहभागी हुनुहुने भएको छ। सभापति थापाका स्वकीय सचिव शंकर कोइकेलका अनुसार सभापति थापा राष्ट्रपा महाधिवेशनमा सहभागी हुने कार्यक्रम रहेको छ। एक समयका चर्चित हास्य कलाकार खेम शर्मा चतुर्थ एको निधन भएको छ। उहाँको अमेरिकाको बाल्टिमोरमा उपचारको क्रममा आइतबार बिहान निधन भएको हास्य कलाकार शिवहरि पौडेलले जानकारी दिनुभयो। पछिल्लो समय अमेरिका रहँदै आउनुभएका शर्मा विगत 7 वर्षदेखि क्यान्सर रोगसँग लड्दै आउनुभएको थियो। उहाँ टेलिफिल्म चतुरेको दाउपे 6 चर्चामा आउनु भएको थियो। थुप्रै टेलिफिल्म र फिल्महरूमा उहाँले काम गरिसक्नु भएको छ। उहाँले चतुरेको दाउपेस नामक फिल्म समेत निर्माण गर्नुभएको थियो। नेपाल विद्यार्थी संघ नेवी संघले माध्यमिक शिक्षा परीक्षा एसईयूको नतिजा व्यवस्थापन पुनर्योग र उत्तर पुस्तिका संरक्षणमा गम्भीर त्रुटि भएको दावी गर्दै छानबिन र सुधारको माग गरेको छ। नेवी संघ अध्यक्ष करूणा कटवालले आज जारी गरेको विज्ञप्तिमा एसईयू नतिजा प्रकाशनका क्रममा पर्याप्त परीक्षण र प्रमाणीकरण नगरी हतारमा डाटा प्रविष्ट गर्दा हजारौं विद्यार्थीको वास्तविक शैक्षिक मूल्याङ्कन प्रभावित भएको दावी गरिएको छ। विज्ञप्तिमा लेखिए अनुसार हालसम्म पुनर्योगको नतिजा सार्वजनिक भएका मध्ये 5.63% अर्थात 1,559 भन्दा बढी विद्यार्थीको ग्रेडमा उल्लेख्य परिवर्तन भएको छ। केही विद्यार्थीले उत्तर पुस्तिकामा 70 अङ्क प्राप्त गरे पनि कम्प्युटरमा त्रुटिवश 7 अङ्क मात्रै प्रविष्ट भएको तथा सुरुमा अनुत्तीर्ण भनिएका विद्यार्थीले पुनरेकपछि 2.0 जीपीए प्राप्त गरेको उल्लेख गर्दै नेवी संघले यसलाई प्रारम्भिक नतिजा संकलन र डाटा प्रविष्टमा भएको गम्भीर कमजोरीको संकेत भनेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। नेकपा एमालेको सुदूरपश्चिम प्रदेश स्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले पार्टी पुनर्गठनको आवश्यकता उलाएका छन्। प्रदेश कमिटिले धनगढ़ीमा आयोजना गरेको कार्यक्रममा जिल्ला अध्यक्ष, प्रदेश पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको ठूलो हिस्सा लिने, नेतृत्वदेखि संगठनसम्म पुनर्गठन गर्नुपर्ने धारणा राखेका हुन्। पार्टी केन्द्रका उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरूङ तथा महासचिव शंकर पोखरेलको उपस्थितिमा भएको कार्यक्रम करिब 13 घण्टा चलेको थियो। सुझाव संकलन कार्यक्रम अघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल सम्बोधन गर्दै नेताहरूलाई आफ्नो धारणा निर्धक्क राख्न आग्रह गर्नुभएको थियो। सो क्रममा ओलीले अन्यन्त्र जस्तै विभिन्न खालका मानसिकता बोकेर पुगेका नेताहरूलाई धेरै महत्व दिन जरूरी नभएको भन्दै आफ्ना कुरा ढुक्कले राख्न भन्नुभएको थियो। तर ओलीको उक्त निर्देशन अनुसारकै राय दिने नेताको संख्या न्यून देखिएको कार्यक्रममा सहभागी एक नेताले बताएका छन्। कार्यक्रममा सहभागी सबै जिल्ला र प्रदेशका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पाली पालो धारणा राखेका थिए। 12 विश्व योग दिवसको अवसरमा दशरथ रंगशालामा सामूहिक योग कार्यक्रम सम्पन्न भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव सुमनराज अरियाल, सचिवहरू, कर्मचारी तथा योग गुरूहरूको उपस्थिति रहेको थियो। हरेक वर्ष जुन 21 विश्व योग दिवस मनाइने चलन छ। योगले शारीरिक र मानसिक स्वास्थ्यमा पुर्याउने सकारात्मक प्रभावबारे जनचेतना जगाउन नेपाल सरकारले वर्षेनी विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ। हाउस त काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजी नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झैं बनाएर राख्नु भएको छ कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
1: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ
2: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस् खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ
3: सम्पर्क 98119 32811 र 98653 73687
5: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 98550 63172 र 98452 12200
5: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
6: माडीवासीहरूका लागि खुसीको खबर
7: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र
8: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल 98459064977 र 98020352012

0: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
1: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
0: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
1: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
0: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन, भरतपुर 11 बाइपास रोडबाट।
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा।

0: एउटा माइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।

0: साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53, 98-550-77-061 र 98-550-77-53।
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 वन फोन 056-493-440-493-580 र 98-550-26-440।
3: It's 12 o'clock. अहिले 12 बजेको छ।
4: सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
5: अहिले मध्याह्नको 12 बज्यो।
6: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
5: राष्ट्रको शान किसान।
6: A complete piping solutions.

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रपतिको महाधिवेशनमा 4211 प्रतिनिधि लामिछाने र वरिष्ठ नेता शाहले संयुक्त रूपमा उद्घाटन गर्नुहुने। बिहिबार यता विभिन्न जिल्लामा पानीमा डुबेर 7 जनाको ज्यान गयो। पानीजन्य जोखिमबारे जनचेतना फैलाउन आवश्यक। साउन यता सर्पदंशबाट 279 जना बिरामी, गर्मीसँगै सर्प निस्कने भएकाले सावधानी अपनाउन आग्रह। स्विजरल्याण्डमा अमेरिका र इरान बीचको शान्तिवार्ता शुरू हुँदै हर्मुज जलमार्ग बारे विवाद चर्कियो। र विश्वकप फुटबलमा जापानले ट्युनिसियालाई 4 गोलले हरायो। आज राति 10:15 बजे स्पेन र साउदी अरब खेल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदैछ। पर्सि मंगलबारसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झण्डै 4000 महाधिवेशन प्रतिनिधि सहित नेता तथा कार्यकर्ता सहभागी हुँदैछन्। राष्ट्रिय महाधिवेशनका लागि पार्टीले 4211 प्रतिनिधि निर्धारण गरेको छ। पार्टी सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार 7 प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट उनीहरू चुनिएका छन्। 2079 सालमा स्थापना भएको राष्ट्रपाले गएको फागुन 21 भएको प्रतिनिधि सभा सदस्य चुनावमा झण्डै 2/3 बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ। राष्ट्रपाको पहिलो महाधिवेशनलाई राजनैतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। महाधिवेशनलाई व्यवस्थित बनाउन आवश्यक सबैजसो व्यवस्थापनको काम पूरा भएको राष्ट्रपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। भरतपुरको गेस्ट हाउस चौरमा दिउँसो हुने राष्ट्रपाको महाधिवेशनको उद्घाटन पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम छ। शाह परिवार सहित काठमाडौँबाट चितवन पुगिसक्नु भएको छ। बिहिबार यता विभिन्न जिल्लामा पानीमा डुबेर 7 जनाको ज्यान गएको छ। बाराको कलैया उपमहानगरपालिका 6 पर्सा टोलमा पोखरीमा नुहाउने क्रममा डुबेर हिजो 2 बालिकाको ज्यान गएको हो। ज्यान गुमाउनेमा कलैया 6 की 6 वर्षीया सृजना कुमारी मण्डल र 5 वर्षीया अञ्जली कुमारी मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिनुभयो। यस्तै हिजो नै सुर्खेतमा 3 जनाले ज्यान गुमाएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका 10 की 14 वर्षीया सम्झना थापा र 12 वर्षीय कल्पना राउतको हिजो बेलुका टुनी खोलामा पौडी खेल्ने क्रममा तथा दैलेखको गुराँस गाउँपालिकाका 18 वर्षीय रमेश पुनको दहतालमा डुबेर ज्यान गएको छ। यस्तै कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर 2 जनाको हिजो शव भेटिएको छ। बिहिबार बेलुका नुहाउने क्रममा पाल्पाको भग्नास काली गाउँपालिका 6 मदराङमा रहेको कालीगण्डकी नदीमा डुबेर शिखर डाँडाका 14 वर्षीय शिशिर गाह र 24 वर्षीय पूजन गाहको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनु। नदीमा पानी धमिलो भएका कारण खोजीमा समस्या भएको थियो। कालीगण्डकी नदीमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेको तर आवश्यक सुरक्षाका उपाय नअपनाउँदा घटना हुने गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। साथै प्रहरीले यसतर्फ सचेत हुन र आवश्यक पहल गर्न स्थानीय सरकारहरूलाई समेत आग्रह गरेको छ। डुबेर हुने घटनामा धेरैजसो खोला तथा नदी तर्ने, पौडी खेल्ने, नुहाउने एवं खोलामा काम गर्दा गर्दै वा आवतजावतका बेला हुने गरेको पाइन्छ। गर्मीका बेला नदी, पोखरी तथा खोलामा नुहाउने क्रममा जोखिम अझ बढ्न सक्छ। पूर्वाधार विज्ञ एवं सांसद आशिष गजुरेलले डुबेर र बगेर वर्षिने सयौली ज्यान गुमाउने अवस्थातर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो। नेपाल प्रहरीको तथ्याङ्क अनुसार पनि वर्षिनी झण्डै 400 जनाको डुबेर वा बगेर ज्यान जाने गरेको छ। पानीजन्य जोखिमबारे जनचेतना फैलाउन महत्वपूर्ण हुने गजुरेलको भनाइ छ। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु काठमाडौँमा उपचार गर्न आउने सर्पदंशका बिरामी बढेका छन्। गर्मीयाम तथा गर्मी बढेसँगै सर्प दुलोबाट निस्कने र मानिसलाई टोक्ने भएकाले सर्पदंशका बिरामी बढेका हुन्। टेकु अस्पतालका सूचना अधिकारी समीर कुमार अधिकारीका अनुसार साउन यता अहिलेसम्म 279 जना सर्पले डसेका बिरामी आएका छन्। सर्पदंशबाट जेठ महिनामा 25 र वैशाखमा 10 जना बिरामी परेका छन्। यसै गरी साउनमा 66, भदौमा 75, असोजमा 70, कार्तिकमा 20, फागुनमा 1 र अचैतमा 12 जना सर्पदंशबाट बिरामी भएका छन्। नेपालमा गोमन, राजगोमन, करेत, मुगा, बाघे जस्ता विषालु सर्पले टोक्ने गरेका छन्। काभ्रे, धादिङ, तनहुँ, रामेछाप, दोलखा लगायत जिल्लाबाट सर्पदंशका बिरामी धेरै आउने गरेका प्रवक्ता जिल्ला सूचना अधिकारीले बताउनुभयो। सर्पले टोकिहाले डसेको ठाउँलाई चल्न नदी स्थिर राख्ने, सर्पले डसेको ठाउँमा काट्ने, चुस्ने, बाँध्ने जस्ता कार्य नगर्ने, कुनै पनि मलम, रासायनिक पदार्थ, तातो चिसो प्रयोग नगर्ने, बिरामीको आत्मविश्वास कायम राख्ने, डस्ने सर्पको पहिचान गर्ने र बिरामीलाई जति सक्दो चाँडो अस्पताल पुर्याउनु पर्ने हुन्छ। सर्पदंशबाट बस्नका लागि राति हिँडुल गर्न परे टर्च लाइट लिएर हिँड्ने, जुत्ता वा गुम्बाट लगाउने, त्यसै गरी गम्बुट लगाउने, त्यसै गरी खुट्टा राम्ररी छोप्ने, बाक्लो प्यान्ट लगाउने, घर वरपरको घाँस झारपात काटेर सफा राख्ने जस्ता उपाय अपनाउन डाक्टरको सल्लाह छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पोखरा बस पार्क भित्रका 320 सटर हटाइयो, शुक्रबार तोलामै 10,500 रुपियाँले घटेको सुनको भाउ आज बढ्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: हेलो आयन, के छ?
3: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर हाम्रो नेपालमा?
2: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
3: भिडियो अन गर न यार।
2: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
3: कुन जमानामा छौ यार, टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
1: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0656 10 40 र 9852 0 28 40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
4: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई।
1: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
5: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
1: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
5: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 0556-493-580, मोबाइल 98550-26440।
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
6: माडीवासीहरूका लागि खुसीको खबर।
7: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी।
5: 0020-35212
0: बढेको छ सुन, आज तोलामा 600 रुपियाँले बढेको हो। यसअघि अस्ति शुक्रबार सुनको भाउ तोलामा 10,500 रुपियाँले घटेको थियो। शुक्रबार सुन तोलाको 2,86,700 रुपियाँमा कारोबार भएकामा आज आइतबार बढेर तोलाको 2,87,300 रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाउ पनि तोलामा 50 रुपियाँले बढेको छ। अस्ति शुक्रबार चाँदीको भाउ तोलामा 305 रुपियाँले घटेको थियो। शुक्रबार तोलाको 4,640 रुपियाँमा कारोबार भएको चाँदी आज तोलाको 4,690 रुपियाँ पुगेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिका र इरान बीच स्विजरल्याण्डमा उच्चस्तरीय शान्तिवार्ता शुरू हुन लाग्दा मध्यपूर्वको रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण हर्मुज जलमार्गको अवस्थाबारे दुवै देशबीच तीव्र विवाद चर्किएको छ। इरानले इजरायली आक्रमणको विरोधमा जलमार्ग बन्द गरिएको दावी गर्दा पनि अमेरिकाले त्यसलाई अस्वीकार गर्दै व्यापारिक जहाजहरू निरन्तर आवतजावत गरिरहेका जनाएको छ। समाचार संस्था रोइटर्सका अनुसार आजदेखि स्विजरल्याण्डमा अमेरिका इरान उच्चस्तरीय प्रतिनिधि मण्डल बीच वार्ता शुरू हुँदैछ। इरानी टोलीको नेतृत्व विदेश मन्त्री अब्बास अराघ र प्रमुख वार्ताकार मोहम्मद बागेर खालिफाफले गरेका छन् भने अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भ्यान सहित अन्य विशेष दूतहरू सहभागी छन्। शान्ति वार्तामा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असीम मुनी पनि पुग्नु भएको छ। स्विजरल्याण्डमा हुन लागेको वार्तालाई अन्तर्राष्ट्रिय समुदायले निकै चासोका साथ हेरेका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा जापानले ट्युनिसियालाई 4-0 हराएको छ। विश्वकप फुटबलको यो 1000 खेल हो। सन् 1930 सुरु भएको फिफा विश्वकप 96 वर्षमा आइपुग्दा 1000 खेलको कोसे ढुङ्गा पार गरेको छ। आजको खेलमा जापानले खेलको 34, 31, 69, 83 मिनटमा गोल गरेको छ। दाइची कामाडाले 4 र आयसे एदुयाले 31 तथा 83 मिनटमा गोल गरेका हुन्। यस्तै जुनियाले 69 मिनटमा गोल गरे। जापानले समूह चरणको पहिलो खेलमा दुई पटक पछि परेको स्थिति उल्टाउँदै नेदरल्यान्डसँग 2-2 बराबरी खेलेको थियो। आजको जितसँगै समूह एफमा जापानले 4 जोडेको छ। यो समूहमा नेदरल्यान्ड्सको पनि समान 4 छ। यस्तै 3 रहेको स्वीडेन तेस्रो र अङ्कविहीन ट्युनिसिया फुसारमा छ। विश्वकप फुटबलमा आज राति नेपाली समयअनुसार 10:15 स्पेन र साउदी अरबले खेल्दैछन्। त्यस्तै मध्यराति 1:15 बेल्जियम र इरान, भोलि बिहान 4:15 उरुग्वे र केप भर्डे अनि बिहान 7:15 न्युजिल्यान्ड र इजिप्टले खेल्दैछन्। यसअघि आज बिहानको खेलमा इक्वेडर र कुराकाओले बराबरी खेल्दा आइभरी कोस्टलाई हराउँदै जर्मनी नकआउट चरणमा पुगेको छ। यस्तै गैराती भएको खेलमा नेदरल्यान्ड्सले स्वीडेनलाई 5-1 गोलले हराएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राजसभाको महाधिवेशनमा 4211 प्रतिनिधि सभापति लामिछाने र वरिष्ठ नेता शाहले संयुक्त रूपमा उद्घाटन गर्नुहुने। बिहिबार यता विभिन्न जिल्लामा पानीमा डुबेर 7 ज्यान गयो। पानीजन्य जोखिमबारे जनचेतना फैलाउन आवश्यक। सावनेता सर्वदंशबाट 279 बिरामी, गर्मीसँगै सर्प निस्कने भएकाले सावधानी अपनाउन आग्रह। स्विजरल्याण्डमा अमेरिका र इरान बीचको शान्तिवार्ता शुरू हुँदै हर्मुज जलमार्गबारे विवाद चर्कियो। र विश्वकप फुटबलमा जापानले ट्युनिसियालाई 4 हरायो। आज राति 10:15 स्पेन र साउदी अरब खेल्दै। दिउँसो 12 नेपाल खबर सकियो। दिउँसो 3 नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: पर्यावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
1: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाऊ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
1: कहाँ गएर के सिप सिकौ भन त अब।
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98510-61-356
1: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
2: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
3: माडी नगरपालिका, बसन्तपुर, चितवन।

0: नै पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ। यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार, हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
1: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टी का साथ सफल उपचार, हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
0: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
1: सम्पर्क 98-457-31-034 र 97-443-43-915।
2: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
0: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
2: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-5800, मोबाइल 98550-26404।

0: काटेर लिन मिल्ने। बसन्तपुरमा रहेका नापी मालपोत र उडा कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित।
1: जग्गा धनी सिधा सम्पर्क 98 71 88 254 र 98 456 90 042।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरू हुँदैछ। महाधिवेशनको उद्घाटनका लागि प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह भरतपुर पुग्नु भएको छ। प्रधानमन्त्री शाह र पार्टी सभापति रवि लामिछानेले आज दिउँसो 2 बजे संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। आज उद्घाटन सत्र सकिएपछि भोलि असार 8 र 9 गते बन्द सत्र तथा नयाँ नेतृत्वका लागि निर्वाचन हुनेछ। महाधिवेशनका लागि साथै प्रदेश प्रवास समायोजन र मनोनयनबाट गरी कुल 4211 जना प्रतिनिधिहरू चितवन आइपुगेका छन्। महाधिवेशनको उद्घाटन सत्रमा संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनैतिक दलका शीर्ष नेताहरूले शुभकामना मन्तव्य राख्ने कार्यक्रम रहेको छ, जस अन्तर्गत नेपाली कंग्रेसका सभापति गगन थापा, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेन, जनमतका अध्यक्ष डाक्टर सीके राउत र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुने भएको छ। यद्यपि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भने महाधिवेशनमा सहभागी हुनुहुने छैन। उहाँहरूको तर्फबाट एमाले नेता प्रदीप गेवाली र नेकपाले नेता वर्षमान पुनलाई पठाउने निर्णय गरेको छ। राष्ट्रिय प्रजातान्त्रिक पार्टी राप्रपाका असन्तुष्ट पक्षको भेला आज शुरू हुने भएको छ। केन्द्रीय समितिमा भाग नलिएका केन्द्रीय सदस्यहरूको सामूहिक भेला सुकेधारा स्थित लेविस गार्डनमा शुरू हुन लागेको हो। बैठक महामन्त्री कुन्ती शाहीले सञ्चालन गर्नुहुनेछ। कमल थापाको तर्फबाट भर्खरै केन्द्रीय सदस्य मनोनयन भएकाहरू समेत भेलामा सहभागी हुने बताइएको छ। भेलामा करिब 100 जना केन्द्रीय सदस्यहरूको उपस्थिति हुने अनुमान गरिएको सहायक महामन्त्री प्रेम बलायरले बताउनु भएको छ। महाधिवेशन नजिकै जाँदा वर्तमान अध्यक्ष राजेन्द्र लिङ्गदेनलाई घेराबन्दी शुरू गर्न भेला आयोजना गरिएको बताइएको छ। असार 5 र 6 गते केन्द्रीय सदस्य बाहेका अनधिकृत व्यक्तिहरू समावेश गरेर कोरम समेत नपुगेको बैठकले गरेका निर्णयहरू मान्न बाध्य नहुने र महाधिवेशन बाहेकका सबै निर्णय अस्वीकार गर्ने असन्तुष्ट पक्षको तयारी छ। मुलुकको बढ्दो व्यापार घाटा कम गर्दै निर्यातमुखी आर्थिक प्रणालीको विकास गर्न सरकारले नयाँ वाणिज्य नीति कार्यान्वयनमा ल्याएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य नीति 2081 को कार्यान्वयन कार्य योजना स्वीकृत गर्दै यसलाई लागू गरेको हो। यस कार्य योजनाले आगामी केही वर्षभित्रै देशको व्यापार क्षेत्रमा व्यापक संरचनात्मक परिवर्तन गर्ने लक्ष्य राखेको छ। संघीय, प्रादेशिक र स्थानीय गरी तीनै तहका सरकारको सक्रिय सहभागिता रहने गरी तयार पारिएको यो कार्य योजनामा व्यावसायिक वातावरण सुधारका लागि 162 वटा भन्दा बढी विशेष क्रियाकलापहरू समावेश गरिएका छन्। कार्य योजनाको मुख्य प्राथमिकता तुलनात्मक लाभ भएका स्वदेशी वस्तुहरूको उत्पादन बढाएर निर्यातको दायरा फराकिलो बनाउनु रहेको छ। यसका लागि नेपाल व्यापार एकीकृत रणनीति 2080 पहिचान गरेका विशिष्ट वस्तुहरूको उत्पादन र निकासीका लागि छुट्टै कार्यविधि र योजनाहरू निर्माण गरिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर अविरल वर्षा सँगै आएको बाढी र पहिरोले ओखलढुङ्गाको चिसङखु गढी गाउँपालिकामा व्यापक क्षति पुर्याएको छ। बाढीले पालिकाको केन्द्र जोड्ने पक्की पुल नै बगाएपछि अहिले त्यस क्षेत्रको सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण चिसङखु गढी गाउँपालिका 5 स्थित खानी खोलाको पक्की पुल बाढीले बगाएको हो। पुल बगेसँगै गाउँपालिकाको केन्द्र जोड्ने मुख्य सड़क ठप्प हुनका साथै आवत जावत पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। यसै गरी गाउँपालिकाको वडा नम्बर 1 र 2 को सिमानामा पर्ने बाङ्गे खोलामा आएको बाढीले स्थानीय बासिन्दाको घर गोठ र पशु चौपाया बगाउँदा ठूलो नोक्सानी भएको छ। बाढीले कुई भीर र पोखरे क्षेत्रका स्थानीयको घर गोठसँगै झण्डै 100 रोपनी भन्दा बढी क्षेत्रफलमा लगाइएको मकै बारी समेत नष्ट गरेको छ। र आगामी असार 2 सातादेखि बीपी राजमार्गको नयाँ ट्र्याकबाट सवारी साधन सञ्चालनमा आउने भएको छ। मनसुन सुरु भएसँगै खोलाको डाइभर्सनबाट गाडी चलाउन जोखिम हुने भएपछि सड़क डिभिजन कार्यालयले नयाँ ट्र्याक खोल्ने तयारी भइरहेको जनाएको छ। गएको असोजमा आएको बाढीले क्षतिग्रस्त बनाएको बीपी राजमार्गको भकुण्डे बेसीदेखि नेपाल थोकसम्मको खण्डमा अहिले अस्थायी डाइभर्सन मार्फत गाडी चलाइँदै आएको छ। तर बर्खायाममा रोशी खोलाको बाढी डाइभर्सन बगाउने जोखिम बढेपछि सड़क डिभिजन कार्यालय भक्तपुर र सिन्धुलीले माथिल्लो भेगमा नयाँ ट्र्याक तयार पारेका हुन्। असार 15 गते भित्रै नयाँ ट्र्याकबाट गाडी कुदाउने तयारी भइरहेको सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिनुभएको छ। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: देशवासीहरुका लागि खुशीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020235212।
3: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
4: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
5: सम्पर्क 97625 73 09 98 0 74 46 182 र 98 4 91 95 225।
2: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
6: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
2: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
6: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँसपात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
2: सानो लापरवाहीले वन डडेलोको कारण वन, वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
6: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98 5 50 92 260 र वेबसाइट चितवन नेसनल पार्क .gov.np।

0: तिस वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्ष चाहिँ कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ।
2: आयुर्वेद सेवा प्राली लाइन चोक नारगढ़, फोन 0555-95-174, मोबाइल 98-550-50-934।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरी

0: 5540 98 540 5580 98 550 26 440।
1: It's 2 o'clock. अहिले 2 बजेको छ।
2: Radio NRN 99.1 समयको ख्याल राखौं। 2 बज्यो।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले नयाँ नेतृत्व चयन का निर्वाचन तालिका सार्वजनिक गरेको छ। निर्वाचन तालिका अनुसार आगामी मंगलबार बिहान 8:30 बजेदेखि मतदान शुरू हुने भएको छ। मंगलबार दिउँसो 3 बजेसम्म सभापति र केन्द्रीय सदस्य पदका लागि मतदान हुनेछ। चितवनमा हुन लागेको प्रथम राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन आयोगले निर्वाचन प्रक्रियाका सम्पूर्ण तालिका सार्वजनिक गरेको छ। जसअनुसार भोलि सोमबार दिउँसो 2:00 बजेदेखि 4:00 बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएको छ भने सोही दिन राति 11:00 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिनेछ। मंगलबार मतदान सकिएको 2 घण्टापछि नै मतगणना शुरू गरी परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। यसैबीच महाधिवेशनका लागि साथै प्रदेशबाट 4211 जना प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ, जसमा सबैभन्दा बढी बागमती प्रदेशबाट 744 जना र सबैभन्दा कम कर्णालीबाट 343 जना प्रतिनिधि छानिएका छन्। प्रधानमन्त्री बारेन शाह बस्ने भएपछि चितवनको कालिका नगरपालिका स्थित लटौली सेन्चुरी रिसोर्ट अहिले कड़ा सुरक्षा घेरामा राखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको महाधिवेशनमा भाग लिन पुग्नुभएका वरिष्ठ नेता एवं प्रधानमन्त्री शाह आगामी 3 दिनसम्म सोही रिसोर्टमा बस्ने भएपछि सो क्षेत्रको सुरक्षा व्यवस्था कड़ा पारिएको हो। महाधिवेशनको उद्घाटन र बन्द सत्रमा सहभागी हुन प्रधानमन्त्री शाह श्रीमती र छोरीसहित आज चितवन पुग्नु भएको छ। प्रधानमन्त्री शाह र गृहमन्त्री सुदन गुरुङ सहितका विशिष्ट नेता बस्ने भएपछि लटौली सेन्चुरी रिजोर्टका सबै 16 कोठाहरू असार 6 गतेदेखि नै 4 दिनका लागि बुक गरिएको छ। सुरक्षा र गोपनीयतालाई ध्यानमा राख्दै रिजोर्टका सबै सीसी क्यामेरा बन्द गरिएको छ भने कर्मचारीलाई समेत मोबाइल बोक्न र फोटो खिच्न रोक लगाइएको छ। रिजोर्टमा शनिबारदेखि नै नेपाली सेना र प्रहरीको टोली तैनात गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक जीवनको तनाव र प्रदूषणबाट मुक्त भई स्वस्थ जीवन यापन गर्न योगलाई दैनिक जीवनशैलीको रूपमा अपनाउन आह्वान गर्नुभएको छ। 12 विश्व योग दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले योग ध्यान र साधनाले शरीर मन र आत्मालाई सन्तुलनमा ल्याई सकारात्मक ऊर्जा प्राप्त हुने सहयोग गर्ने बताउनु भएको हो। राष्ट्रपति पौडेलले ऐतिहासिक एवं पुरातात्विक तथ्यहरूले नेपाल योगभूमि रहेको पुष्टि गरेको उल्लेख गर्दै योगलाई राष्ट्रिय नीति शैक्षिक पाठ्यक्रम र जनस्वास्थ्यको क्षेत्रमा अभिन्न अङ्गका रूपमा स्थापित गर्नुपर्नेमा जोड़ दिनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद बिक्री पीपीए सम्झौता गरेर पनि काम सुस्त गरेका वा प्रगति नलुकाएका जलविद्युत आयोजनामाथि निगरानी बढाउने भएको छ। प्राधिकरणले निर्माणाधीन सबै जलविद्युत आयोजनाका प्रवर्तक कम्पनीलाई 7 दिनभित्र अनिवार्य रूपमा आफ्नो कार्य प्रगति विवरण बुझाउन कडा निर्देशन दिएको हो। प्राधिकरणको विद्युत व्यापार विभागले सूचना जारी गर्दै तोकिएको समयभित्र प्रगति प्रतिवेदन पेश नगरी सम्झौता बमोजिम सिधै कार्यवाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ। अमेरिकामा रहेका गैर आवश्यक नेपालीलाई नेपालका उत्पादनशील र तुलनात्मक लाभका क्षेत्रमा ढुक्क भएर लगानी गर्न आह्वान गरिएको छ। वाशिङटन डीसी स्थित नेपाली दूतावासले नेपाली डायस्पोराको ज्ञान सिप र पुँजीलाई मातृभूमिको समृद्धिमा जोड्न आग्रह गरेको छ। दूतावासद्वारा आयोजित नेपाली डायस्पोरा र नेपालको समृद्धि व्यापार लगानी र नवपरिवर्तनमा चुनौती र अवसर विषयक कार्यक्रममा कार्यवाहक राजदूत शरद राज अर्यालले नेपालमा लगानी मैत्री वातावरण निर्माण गरिएकाले पुँजी परिचालन गर्न अनुरोध गर्नुभएको छ। काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ। कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
1: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
2: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्का त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119 32811 र 98653773687।
5: यो बिजेपीले दाना खुवाउ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
6: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12200 छ।
6: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। हस्पिटलमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556951474, मोबाइल 9855505934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143318898, मोबाइल 9855240934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको, भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक हस्पिटल अगाडि,
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो,
6: सम्पर्क 97625 73 99 98 0 74 46 142

0: हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556-493-440-493-580-98-550-26-440
1: It's 3 o'clock. अहिले 3 बजे को छ
2: एफ्रोकबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर राष्ट्रपतिको पहिलो महाधिवेशन चितवनमा सुरु हुँदै स्थापनाको 4 वर्षमै अत्यधिक बहुमतका साथ सत्ताको नेतृत्व पाएको पार्टीको नीति र नेतृत्व परिष्कृत हुने विश्वास व्यापार घाटा कम गर्न सरकारको नयाँ रणनीति वाणिज्य नीति कार्ययोजना मार्फत स्वदेशी उत्पादन र निर्यातमा जोड आज अन्तर्राष्ट्रिय योग दिवस स्वस्थ वृद्ध अवस्थाका लागि योग नाराका साथ मनाइयो विद्यालय तहदेखि नै योग ध्यान र आरोग्यका पाठ्यक्रम तर्जुमा गरेको मुख्य सचिव अरियालको भनाई अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू संक्रमण पुष्टि अब भाइरस सबै महादेशमा फैलियो र फिफा विश्वकपमा आज राति स्पेन र साउदी अरेबिया खेल्दै दुवै टोली पहिलो जितको खोजीमा नेपाल खबरमा अब पूरा खबर राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो महाधिवेशन चितवनमा सुरु हुँदैछ राष्ट्रपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले केही बेरमा संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गर्नुहुने कार्यक्रम छ उद्घाटन समारोहमा नेपाली काँग्रेसका सभापति गगन थापा नेकपा एमालेबाट नेता प्रदीप गेवाली नेकपाबाट नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष राजेन्द्र लिङदेन सहभागी हुनुहुनेछ यस्तै पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई पनि उद्घाटन समारोहमा सहभागी बन्न चितवन पुग्नु भएको छ स्थापनाको 4 वर्षमै झण्डै 2/3 बहुमतका साथ सत्ताको नेतृत्व गर्ने जनमत पाएको राष्ट्रपाको नीति र नेतृत्व परिष्कृत गर्ने महाधिवेशन भएकोले यसलाई महत्वका साथ हेरिएको छ पार्टीका महामन्त्री कविन्द्र बोर्लाकोटीका अनुसार नीतिमा पार्टीको संगठनात्मक र वैचारिक प्रतिवेदन प्रस्तुत हुन्छ अनुशासन आयोगको प्रतिवेदन र पार्टी सभापतिको राजनीतिक प्रतिवेदनमा छलफल भएर नीति निखारको काम हुन्छ 3 दिने महाधिवेशनले पार्टीको अहिलेको तदर्थ केन्द्रीय समितिबाट निर्वाचित केन्द्रीय समिति बनाउनेछ यस महाधिवेशनपछि पार्टी एक तहमा परिपक्व भएको ठहरनेछ महाधिवेशनमा 4,200 भन्दा धेरै प्रतिनिधि सहभागी हुने राष्ट्रपाले जनाएको छ महाधिवेशन गर्न लागि प्रस्तावमा केन्द्रीय समितिमा 151 जना निर्वाचित हुने र 7 प्रदेश सभापति पद नै सदस्य हुने उल्लेख छ महाधिवेशनमा 2 चरणको मतदान प्रक्रिया हुनेछ पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरू चयन हुने र दोस्रो चरणमा निर्वाचित केन्द्रीय सदस्यहरू मध्येबाट पदाधिकारी निर्वाचित हुने राष्ट्रपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो उहाँका अनुसार मतदानका लागि 80 विद्युतीय मेसिन प्रयोग गरिनेछ र देश बाहिर रहेका राष्ट्रपाका प्रतिनिधिहरूले मोबाइल एपमा मतदान गर्न पाउनेछन् भोलिदेखि चुनावको प्रक्रिया शुरू भएर पर्सि मतदान हुनेछ यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि चुनावको कार्यतालिका सार्वजनिक गरेको छ पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित तालिका अनुसार महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ प्रारम्भिक नामावलीमा 4,211 जना प्रतिनिधिको नाम छ प्रतिनिधिहरूमाथि दावी विरोधको समय भोलि बिहान 9 बजेसम्मका लागि तोकिएको छ प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन भोलि बिहान 10 बजे हुनेछ भोलि दिउँसो 2-4 बजेसम्म उम्मेद्वारी दर्ताको समय छ भने भोलि राति 11 बजे उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ असार 9 गते अर्थात् पर्सि बिहान 7 बजेदेखि 8:30 बजेसम्म मौन अवधि तोकिएको छ पर्सि बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म पार्टी सभापति र केन्द्रीय सदस्यका लागि मतदान हुनेछ केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदान सम्पन्न भएको 2 घण्टापछि मतगणना शुरू गरी परिणाम सार्वजनिक गरिनेछ आवश्यकता परेमा दोस्रो चरणको चुनाव सम्बन्धी थप कार्यतालिका पछि सार्वजनिक गर्ने आयोगले जनाएको छ सरकारले वाणिज्य नीति कार्ययोजना 2081 लागू गरेको छ देशको बढ्दो व्यापार घाटा न्यूनीकरण गर्दै निर्यातमुखी अर्थतन्त्र निर्माणका लागि सरकारले नयाँ कदम चालेको हो यही असार 4 गतेको मन्त्री स्तरीय निर्णयबाट स्वीकृत यो कार्ययोजनाले तीनै तहका सरकारको समन्वयमा देशको व्यापारिक संरचनामै व्यापक सुधार गर्ने लक्ष्य छ व्यावसायिक वातावरण सुधार्न कार्ययोजनामा 162 विशेष क्रियाकलाप समेटिएका छन् कार्ययोजनाले तुलनात्मक लाभ भएका स्वदेशी वस्तुको उत्पादन बढाउनका साथै साना तथा मझौला उद्योगलाई विशेष आर्थिक सहुलियत दिने नीति लिएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको प्रवर्धन गर्न देशभित्रै हरेक वर्ष अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गरिनेछ। यसै व्यापारिक नाकाहरूमा अत्याधुनिक प्रयोगशाला, गोदाम र शीत भण्डार निर्माण गरी गैर भन्सार अवरोध हटाइने मन्त्रालयले जनाएको छ। ई कमर्स र डिजिटल भुक्तानीलाई सहज बनाएर हस्तकला र सफ्टवेयर जस्ता क्षेत्रको विश्वव्यापी पहुँच बढाउने रणनीति पनि कार्ययोजनामा छ। स्वदेशी उत्पादनको खपत बढाउन सरकारी निकायहरूमा कम्तीमा 20% नेपाली वस्तुको प्रयोग अनिवार्य गरिनेछ भने मेक इन नेपाल अभियानलाई तीव्र पारिनेछ। जलवायु परिवर्तनको जोखिम कम गर्न हरित व्यापार र न्यून कार्बन उत्सर्जन गर्ने उद्योगलाई विशेष प्राथमिकता प्रोत्साहन गर्ने नवीनतम योजना समेत यसमा समावेश छ। अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत गठित मूल समारोह समितिले योग अभ्याससहित प्रवचन कार्यक्रम सम्पन्न गरेको छ। समितिले त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा विशेष कार्यक्रम गरी दिवस मनाएको हो। कार्यक्रममा मुख्य सचिव सुमन राज अरियालले विद्यालय तहदेखि नै योग, ध्यान र आरोग्यका पाठ्यक्रम तर्जुमा गरी पठन पाठन पनि शुरू भइसकेको जानकारी गराउनुभयो। यस्तै पतञ्जली योग पीठ नेपालले काठमाडौँको खुल्ला मञ्चमा विशेष कार्यक्रम गरी योग दिवस मनाएको छ। कार्यक्रममा हजारौंको संख्यामा योग अनुयायीहरू भागी थिए। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन 21 तारिकका दिन विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइन्छ। यस वर्षको नारा स्वस्थ वृद्ध अवस्थाका लागि योग भन्ने रहेको छ। संयुक्त राष्ट्र संघको महासभाले 2014 गरेको निर्णय अनुसार 2015 जुन 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। नेपालमा 2036 साल माघ 1 योग दिवस मनाउन शुरू भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रको खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556943334955।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। बाजुरामा बस दुर्घटना हुँदा 24 घाइते भएका छन्। बिहान बुढी गंगा नगरपालिका वडा नम्बर 10 रिठा बजार नजिकै पवन दूत यातायातको बस दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बसमा 35 यात्रु रहेकामा 24 घाइते भएका हुन्। घाइते मध्ये 23 उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगिएको छ भने 1 अछामको बैलपाटा अस्पताल लगिएको छ। बस ब्रेक फेल भएर दुर्घटना भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विदेशको खबर, अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू H5N1 संक्रमण पुष्टि भएको छ। यो सँगै बर्ड फ्लूको अत्यधिक संक्रामक भेरिएन्ट सबै महादेशमा पुगेको छ। पश्चिमी अस्ट्रेलियाको दुर्गम क्षेत्रमा ब्राउन स्कुआ नामक प्रवासी चरामा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ। अस्ट्रेलियाकी कृषि मन्त्री जुली कोलिन्सका अनुसार एस्पेरेन्स सहर नजिक केप ले ग्रान्ड राष्ट्रिय निकुञ्जको समुद्र किनारमा त्यो चरामा संक्रमण देखिएको हो। कृषि मन्त्री केलिन्सले एस्पेरेन्स समुद्री तटमा अत्यन्तै थकित अवस्थामा भेटिएको साउर्दन पेट्रोल नामक चरामा पनि बर्ड फ्लूको आशंका गरिएको छ। यद्यपि अहिलेसम्म ठूलो संख्यामा चराहरू मरेका प्रमाण भने नभेटिएका उहाँले बताउनुभयो। गएको वर्षको अक्टोबरमा अस्ट्रेलियाको दुर्गम क्षेत्र हर्ड म्याकडोनाल्ड टापुमा पनि बर्ड फ्लू देखिएको थियो, तर ती टापुहरू दक्षिणी हिन्द महासागरमा रहेका छन्। ठूलो आकारको समुद्री चरा ब्राउन स्कुआले मुख्यतया आर्कटिक क्षेत्रमा प्रजनन गर्ने गर्दछ। प्रजनन अवधि सकिएपछि यो चरा खाना र उपयुक्त वातावरणको खोजीमा उत्तरतर्फका क्षेत्रमा बसाई सर्ने गर्छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति समूह एचका स्पेन र साउदी अरेबिया खेल्दैछन्। यो खेल अमेरिकाको एटलान्टा रंगशालामा राति पाउने 10 बजे शुरू हुनेछ। दुवै टोली पहिलो जितको खोजीमा छन्। विश्व विजेता स्पेनले पहिलो खेलमा नवप्रवेशी केप भर्डेसँग गोलरहित बराबरी खेलेको थियो। यस्तै साउदीले उरुग्वेसँग एक एक गोलको बराबरी खेलेको थियो। फिफा वरियतामा स्पेन तेस्रो र साउदी 59 स्थानमा छन्। विश्वकपमा राति पाउने 1 बजे समूह जीका बेल्जियम र इरान खेल्दैछन्। यो खेल अमेरिकाको लस एन्जलसमा हुनेछ। आफ्नो पहिलो खेलमा बेल्जियमले इजिप्टसँग 1-1 र इरानले न्यूजील्याण्डसँग 2-2 गोलको बराबरी खेलेका थिए। फिफा वरियतामा बेल्जियम 10 र इरान 22 स्थानमा छन्। भोलि बिहान पाउने 4 बजे उरुग्वे र केप भर्डे खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा हुनेछ। फिफा वरियतामा उरुग्वे 18 र केप भर्डे 63 स्थानमा छन्। विश्वकपमा बिहान पाउने 7 बजे समूह जीका न्यूजील्याण्ड र इजिप्ट खेल्दैछन्। यो खेल क्यानाडाको बीसी प्लेस भ्यानकुभरमा हुनेछ। फिफा वरियतामा न्यूजील्याण्ड 83 र इजिप्ट 28 स्थानमा छन्। भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रपाको पहिलो महाधिवेशन चितवनमा शुरू। स्थापनाको 4 वर्षमै अत्यधिक बहुमतका साथ सत्ताको नेतृत्व पाएको पार्टीको नीति र नेतृत्व परिष्कृत हुने विश्वास। व्यापार घाटा कम गर्न सरकारको नयाँ रणनीति। वाणिज्य नीति कार्ययोजना मार्फत स्वदेशी उत्पादन निर्यातमा जोड। आज अन्तर्राष्ट्रिय योग दिवस। स्वस्थ वृद्ध अवस्थाका लागि योग नाराका साथ मनाइयो। अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू संक्रमण पुष्टि। अब भाइरस सबै महादेशमा फैलियो। र फिफा विश्वकपमा आज राति स्पेन र साउदी अरेबिया खेल्दै दुवै टोली पहिलो जितको खोजीमा।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
8: साली नदीको शिर,
9: मणिचूडको काख,
8: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
9: शान्ति र आनन्दको अनुभूति,
8: भीडभाडबाट टाढा,
9: सहरबाट नजिकै।
8: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
9: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
10: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 49 54 81। वेबसाइट झुले.com.nt।
11: घाटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी। फोन नम्बर 0152-3552-5523
13: सबैका लागि दृष्टि, सधैँका लागि दृष्टि।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको नयाँ बानेश्वरको निजामती कर्मचारी सिभिल अस्पतालमा बितेको छ महिनादेखि सिटी स्क्यान मेसिन बिग्रिएर सेवा पूर्ण रूपमा बन्द भएको छ। अस्पतालका निमित्त कार्यकारी निर्देशक डाक्टर रवि प्रकाश शर्माका अनुसार मेसिन बिग्रिएपछि दैनिक उपचारका लागि आउने 600 भन्दा बढी बिरामीहरू मारमा परेका छन्। बिरामीहरूलाई सिटी स्क्यानका लागि अरू स्वास्थ्य संस्थामा पठाउनु पर्ने बाध्यता सृजना भएको छ। काठमाडौँ महानगरपालिकाले टोलटोलमा फिल्म महोत्सव अन्तर्गत नेपाली चलचित्र इलिफेन्ट एन द फगलाई नगद 10 लाख रुपियाँसहित सम्मान गरेको छ। महानगरी कार्यवाहक मेयर सुनिता डङ्गोलले चलचित्रलाई उत्कृष्ट ठहर गर्दै सम्मान प्रदान गर्नुभएको हो। निर्देशक अविनाश विक्रम शाहको निर्देशन रहेको यस चलचित्रका लेखक, निर्माता, प्राविधिक र कलाकारसहित सबै विभागका 40 जना सर्जकलाई सृजनात्मक प्रोत्साहन स्वरूप सम्मान गरेको महानगरले जनाएको छ। चलचित्रलाई समुदाय स्तरमा पुर्याउने र रचनात्मक उद्योगको प्रवर्धन गर्ने उद्देश्यले सञ्चालन गरेको टोल टोलमा फिल्म महोत्सव गएको शुक्रबारदेखि शुरू भएको हो भने असार महिनाभर हरेक शुक्रबार र शनिबार काठमाडौँका विभिन्न ठाउँमा आयोजना गरिनेछ। इजरायलको तेल अभिभमा आयोजना हुने 10 म्युनिसिपल कन्फरेन्समा भाग लिन काठमाडौँ महानगरपालिका कार्यवाहक मेयर सुनिता डङ्गोल हिजो राति इजरायल प्रस्थान गर्नुभएको छ। इजरायल सरकारको विदेश मन्त्रालयको निमन्त्रणामा असार 9-11 गतेसम्म चल्ने सफल साझेदारी शीर्षकको 3 दिने सम्मेलनमा विश्वका 150 भन्दा धेरै शहरका प्रमुख, शहर योजनाकार र विज्ञहरूको सहभागिता रहनेछ। इजरायलको स्थानीय सरकार र महासंघको यो प्रमुख वार्षिक कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलले शहरी व्यवस्थापनका उन्नत प्रविधि, नवीन अभ्यास र स्थानीय शासनका सफल मोडलका विषयमा आपसी ज्ञान, सिप र अनुभव आदान प्रदान गर्नुका साथै वृहत व्यावसायिक प्रदर्शन र सञ्जाल निर्माण सत्रहरूमा समेत सहभागिता जनाउने कार्यक्रम छ। बितेको 24 घण्टामा 1782 जना गाडी चालक ट्राफिक नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 4,94,000 रुपियाँ जरिवाना संकलन भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाँड रक्सी खाएर गाडी चलाउने 83 जना कारवाहीमा परेका छन् भने नियम विपरीत राइड सेयरिङ गर्ने 75, संकेत बत्ती उल्लङ्घन गर्ने 82, तीव्र गतिमा गाडी चलाउने 110 जनालाई कारवाही गरिएको छ। यसै गरी लेन अनुशासन पालन नगर्ने 65, निषेधित क्षेत्रमा हर्न बजाउने 71 जना, सडक पेटीमा गाडी पार्किङ गर्ने 87, एकतर्फी बाटोमा गाडी चलाउने 68 र अन्य नियम पालना नगरे 1,141 जना कारवाहीमा परेका हुन्। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज अन्तर्राष्ट्रिय योग दिवस स्वस्थ वृद्ध अवस्थाका लागि योग नाराका साथ मनाइयो। सिभिल अस्पतालमा सिटी स्क्यान सेवा 6 महिनादेखि ठप्प, बिरामीलाई शास्ति र इलिफेन्ट इन द फगलाई काठमाडौँ महानगरपालिकाको 10 लाख रुपियाँ पुरस्कार। अहिलेलाई 4 भन्ज्याङ भित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै सुन्दै गर्नुहोला।

स्वदेश एफएम 93.2 मेगाहर्ट्ज़।

0: इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटल को ठीक अगाडि सम्पर्क 0556 5369 53 98 5577061 र 98 5577 53।
1: 24 घंटा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4394 4440 4395 580 98 5576 2640।
2: It's 4 o'clock. अहिले 4 बजेको छ।
3: जोरदार तालीले स्वागत गर्दिन अनुरोध गर्न चाहन्छु म प्राविधिक मित्रहरूलाई। तल हुने नाचलाई क्यामेराबाट डिस्प्लेमा ल्याइदिन अनुरोध पनि गर्न चाहन्छु। भरतपुर 27 मेगौली पुरानो थारू सांस्कृतिक तथा सहयोगी संस्थाबाट यो नाच हुँदैछ र यसको नेतृत्व गरिराख्नु भएको छ त्यसका अध्यक्ष जीवन गुरौलाई म यो नाच थारू डम्फू नाचको लागि म स्वागत गर्न चाहन्छु।
4: हेलो पसौँ पसौँ अलि छिटो लाइन पसिहालो माइक कसले खोज्यो।

भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो।

0: संविधानको घोषणा गरियो। त्यो संविधान त्रुटिपूर्ण, अधुरो र अपुरो रहेको छ, आफैभित्र विरोधाभास रहेको छ। निश्चित रूपमा यसमा केही महत्त्वपूर्ण आयामहरू पनि छन्, संघीयता, गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता जस्ता महत्त्वपूर्ण पक्षहरू भए तापनि ती धेरै कुराहरू अधुरा र अपूर्ण र अमूर्त रूपमा रहेको छ। र आजको आवश्यकता संविधानलाई संशोधन गरी, संविधानलाई परिमार्जन गरी, संविधानमा रहेका विकृति र विसङ्गतिलाई हटाएर यसकालाई संशोधन गर्नुपर्ने महत्त्वपूर्ण ऐतिहासिक जिम्मेवारी पनि यहाँहरूमाथि आइपरेको छ। पिछडिएको अर्थतन्त्र, गरिबी, बेरोजगारी, अशिक्षाले चाहिँ के छ भन्दाखेरि भरिएको यो मुलुकमा जहाँ रोजगारका लागि लाखौँ लाख युवाहरू विदेशी बाध्य भएको अवस्थालाई अन्त्य गर्नका लागि आर्थिक विकास र समृद्धिको बाटोमा अगाडि बढ्नु परेको छ। आर्थिक विकास र समृद्धिका लागि सबभन्दा महत्त्वपूर्ण शर्त भनेको सुशासन हो र सामाजिक न्याय हो। त्यसका लागि यो महाधिवेशन अत्यन्त कारगर हुनेछ भन्ने मैले विश्वास लिएको छु। र यो महाधिवेशनले ऐतिहासिक निर्णयहरू गर्ने नै छन् र मुलुकको परिवर्तनको लागि, मुलुकमा रहेका विकृति र विसङ्गतिलाई अन्त्य गरेर नयाँ सुरुवात र नयाँ दिशामा मुलुक लैजानका लागि सफलता मिलोस्, यही म शुभकामना दिन चाहन्छु। नयाँ युगमा, नयाँ परिवर्तित सन्दर्भमा नयाँ युवाहरू नेतृत्वमा आउनु भएको छ, उहाँहरूलाई हाम्रो पार्टी र मेरो तर्फबाट सधैँ सहयोग साथ र सदा सहायता सधैँ रहिरहनेछ र हामी सहकार्य गरेर अगाडि बढ्ने नै छौँ। र अन्तमा यहाँहरूको यो महाधिवेशन नयाँ नेपालको तस्विर, नयाँ भविष्यको निर्माण र पुराना विकृति र विसङ्गतिबाट मुक्ति दिन सफल होस्, यही शुभकामना व्यक्त गर्दछु। धेरै धेरै धन्यवाद।
1: धन्यवाद छ जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवज्यू। अब म राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष राजेन्द्र लिङ्गदेलज्यूलाई शुभकामना मन्तव्यको लागि हार्दिक अनुरोध गर्न चाहन्छु, जोरदार दलले स्वागत गर्न अनुरोध गर्न चाहन्छु।
2: धेरै धेरै धन्यवाद छ महामन्त्री कविन्द्र बुर्लाकोटीज्यू। यस महाधिवेशनका सभापति आदरणीय रवि लामिछानेज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, पूर्व प्रधानमन्त्रीज्यू, नेपाली काङ्ग्रेसका सभापति गगन थापा लगायत मञ्चमा रहनुभएका विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि साथीहरू, राष्ट्रपा सचिवालय परिवार र उपस्थित यो ऐतिहासिक महाधिवेशनका सहभागी दिदीबहिनी तथा दाजुभाइहरू, राष्ट्रिय स्वतन्त्र पार्टीको यो ऐतिहासिक महाधिवेशनमा उपस्थित भएर शुभकामना व्यक्त गर्ने अवसर दिनुभएकोमा म सभापति लगायत राष्ट्रपा परिवारलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट आफ्नो तर्फबाट धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु र यो राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन पूर्ण रूपमा सफल रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। हामी कुनै समय फरक फरक कितामा रहेर तर एउटै कुरा गरिराखेका थियौँ कि देशमा 2046 सालको राजनैतिक परिवर्तनपछि चाहे त्यो प्रजातन्त्र भनियोस्, चाहे त्यो लोकतन्त्र भनियोस्, चाहे त्यो गणतन्त्र भनियोस्, केही सीमित राजनैतिक दल र तिनका पनि सीमित नेताहरूले देशमा एक प्रकारको लुटतन्त्र मचाइराखेका छन् र त्यसबाट देशलाई निकास दिन आवश्यक छ र देशमा एउटा परिवर्तन जरुरी छ भन्ने कुरा हामीले वकालत गरिराखेका थियौँ। आज फागुन 21 गते सम्पन्न आम निर्वाचन मार्फत त्यो परिवर्तनको चाहनालाई संस्थागत गर्ने जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीको काँधमा आएको छ। म रवि लामिछानेजी, सम्माननीय प्रधानमन्त्रीजी लगायत उहाँको टिमलाई हार्दिक बधाई र जनताको सपना पुरा गर्ने यात्रामा तपाईँहरूलाई सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। अहिले इतिहासले एउटा तपाईँहरूलाई यस्तो अवसर दिएको छ कि एउटा पार्टीको हिसाबले कुरा गर्ने हो भने एउटा पार्टीको जीवनमा, व्यक्तिको हिसाबले कुरा गर्ने हो भने एउटा व्यक्तिको जीवनमा यस्तो अवसर कहिल्यै आउँदैन र यो अवसर चुक्यो भने, यो अवसर चुकाउनु भयो भने धोका तपाईँको पार्टीलाई र तपाईँ नेतृत्वलाई मात्र होइन सिङ्गो देशलाई हुन्छ। त्यसकारण मेरो आग्रह छ यो मौका पारेर कि यो जिम्मेवारी सफलतापूर्वक तपाईँहरू पुरा गर्न सक्नुहोस्। परिणाम हेरौँ, यसपालिको मत परिणाम हेर्दाखेरि कुन राजनैतिक दर्शनले काम गर्यो, कुन राजनैतिक दलहरूको सङ्गठनले काम गर्यो, यो एउटा यस्तो चुनाव भयो जहाँ राजनैतिक दलको सङ्गठनले काम गरेन, पैसाले काम गरेन, आज झन्डै दुई तिहाई बहुमत ल्याउने राजनैतिक दलले अहिले पनि 77 जिल्लामा अधिवेशन सम्पन्न गरेको छैन, सबै वडामा सबै गाउँपालिकामा आफ्नो सङ्गठन बनाइसकेको छैन, तर जनताले उसलाई झन्डै दुई तिहाईको बहुमत दियो भने आज जनता राजनैतिक दलहरूभन्दा, राजनैतिक दर्शन र सङ्गठनको सीमाभन्दा अरू एक कदम पर अगाडि सरेर निर्णय गर्न अग्रसर भएको छ र यो जनताको विश्वासलाई निराशामा परिणत हुन नदिनुहोस् भन्ने मेरो शुभकामना छ। अघि सिकेजी भन्दै हुनुहुन्थ्यो यो तपाईँहरूले पाएको भोटमा मेरो जनमत पार्टीको पनि भोट छ भन्दै हुनुहुन्थ्यो। तपाईँहरूलाई थाहा छ, प्रधानमन्त्रीजीलाई थाहा छ होला, सभापतिजीलाई थाहा छ होला, यो भोटमा नेपालमा राजा चाहिन्छ भन्नेहरूको भोट पनि छ तपाईँहरूलाई। नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा, तर राप्रपालाई नदिएर बालै नै राजा ल्याउँछ भनेर तपाईँलाई भोट दिएका मान्छेहरू छन्। त्यसकारण तपाईँहरूको विशिष्ट जिम्मेवारी छ, तपाईँहरूले जनताको यो विशिष्ट चाहनालाई सम्बोधन गर्नुपर्नेछ। समस्या हामीले देखेका हिजोको नेताहरूमा मात्रै होइन, हामीले बारम्बार भनेका छौँ समस्या हिजोको नेताहरूमा पनि थियो, त्यसैले जनताले उनीहरूलाई बढाए, तर समस्या नेतामा मात्र होइन, उनीहरूले ल्याएको संविधान र संवैधानिक व्यवस्थामा पनि छ। त्यसकारण यो संविधानमा परिवर्तन र सुधार नगरिकन देशमा एउटा राष्ट्रिय सहमति निर्माण नगरिकन देशले लिक पक्रिदैन। त्यसकारण एउटा ऐतिहासिक जिम्मेवारी र ऐतिहासिक अवसर तपाईहरुले प्राप्त गर्नुभएको छ। यो अवसरको सदुपयोग होस्। हिजो अरूले निषेध गरे, हिजो अरूले ठीक लगाए, त्यसकारण हामी पनि ठीक लगाएर जानुपर्छ भन्ने बाटोमा गइयो भने, फेरि त्यही बाटो पक्रियो भने हामीले त्यही दुर्दशा भोग्नुपर्छ र जनताले फेरि निराश हुनुपर्छ। त्यसकारण हामीले निषेधको राजनीति होइन, एउटा सहमतिको राजनीतिबाट देशलाई अगाडि लैजान सकौँ। समयले तपाईँहरूलाई यो अवसर दिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी सदैव सकारात्मक प्रतिपक्षको हिसाबले तपाईँहरूका राम्रा कामहरूमा सदैव साथ दिन्छ, तपाईँहरूको शुभेच्छुकको रूपमा रहन्छ, हाम्रो सदैव साथ रहन्छ र गलत कुराहरू भए भने हामी खबरदारी गर्छौँ। हामी तपाईँहरू प्रति औँला पनि फड्याउँछौँ। त्यसकारण म तपाईँहरू सबैलाई र खास गरी नेतृत्व तहलाई आग्रह गर्छु कि यो मौकाको सदुपयोग गर्नुहोस्। यो अधिवेशनको पूर्ण सफलताको धेरै धेरै शुभकामना व्यक्त गर्दछु।
1: धेरै धन्यवाद छ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनज्यूलाई। हाम्रो यो ऐतिहासिक महाधिवेशनको उद्घाटन सत्रमा धेरै कलाकारहरू, राष्ट्रिय व्यक्तित्वहरू, साहित्यकारहरूलाई हामीले आमन्त्रण गरेका छौँ र उहाँहरू यही बिचमा हामी सँगै सँगै रहनु भएको छ। उहाँहरू सबैलाई यथास्थानमा रहेर हामीलाई हौसला प्रदान गर्न म अनुरोध गर्न चाहन्छु र एकचोटि उहाँहरूलाई जोरदार तालीका साथ हाम्रै बिचमा स्वागत गरौँ। अब म हाम्रो देशभित्रका राजनीतिक दलहरूको तर्फबाट शुभकामना सन्देश त आइरहेकै छ र देश बाहिरका अथवा छिमेकी मुलुक र अन्य मित्र राष्ट्रहरूबाट समेत त्यहाँका राजनीतिक दलहरूबाट हामीलाई शुभकामना सन्देशहरू प्राप्त भएको छ। विशेष गरी चाइनिज कम्युनिस्ट पार्टी CPC र भारतीय जनता पार्टी BJP र अन्य राष्ट्रबाट प्राप्त शुभकामना सन्देशलाई पढेर सुनाइदिनु हुन म पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु।

0: पार्टी सभापतिज्यू, पार्टीका वरिष्ठ नेता तथा सम्माननीय प्रधानमन्त्रीज्यू, पूर्व प्रधानमन्त्रीज्यू, विभिन्न पार्टीका सम्मानित र उपस्थित नेतागण, राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी, सचिवालय सदस्य लगायत सम्पूर्ण राष्ट्रिय स्वतन्त्र पार्टीका महाधिवेशन प्रतिनिधिज्यूहरू लगायत सम्पूर्ण उपस्थित महानुभावहरूमा मेरो जय घन्टी सहितको नमस्ते। सर्वप्रथम आज यो ऐतिहासिक दिन, आज पार्टीको चौथो वार्षिक उत्सव, आज भन्दा चार वर्ष अगाडि समृद्ध नेपाल, सुशासन सहितको नेपाल र नेपाली आम नेपाली जनताको समस्याको समाधान सुन्न, बुझ्न र समाधान गर्न सक्ने नेतृत्वको सपना बोकेर रवि लामिछानेले सुरु गर्नुभएको अभियानको आज चौथो वार्षिक उत्सव हो। आज हाम्रो सामूहिक ह्याप्पी बर्थडे हो। म तपाईँहरू सबैलाई, राजसभा परिवारलाई ह्याप्पी बर्थडे भन्न चाहन्छु। पार्टी स्थापना भएको एक वर्षपछि पार्टीले अन्तर्राष्ट्रिय मामिला हेर्ने गरेर नेतृत्वमा अन्तर्राष्ट्रिय सम्बन्ध समिति बनायो तिन वर्ष अगाडि। यसबिच हामीले विभिन्न देशका विभिन्न मुलुकका पार्टीहरूसँग सम्बन्ध विस्तार गर्दै गएका छौँ र भर्खरै हामीले एउटा अन्तर्राष्ट्रिय प्लेटफर्मको इन्टरनेसनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टिज, विभिन्न देशका 300 बढी राजनीतिक पार्टीहरूको यो सामूहिक सङ्गठनको हामी अहिले स्ट्यान्डिङ कमिटीका सदस्य पनि भएका छौँ। त्यो इन्टरनेसनल कन्फरेन्स अन एसियन पोलिटिकल पार्टिजबाट हामीलाई शुभकामना सन्देश प्राप्त भएको छ। म त्यो पहिला त्यसको वाचन गरेर सुरु गर्छु। अन बिहाफ अफ द इन्टरनेसनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टी ICAPP, आई हेभ द ग्रेट प्लेजर अफ एक्सटेन्डिङ माई वार्मेस्ट कङ्ग्रेचुलेसन्स टु द राष्ट्रिय स्वतन्त्र पार्टी अन द ओकेजन अफ फर्स्ट जेनरल कन्भेन्सन एन्ड फोर्थ एनिभर्सरी अफ इट्स फाउन्डिङ। I would also like to congratulate the RSP on its recent electoral success. This significant achievement reflects the trust and expression of Nepali people in the party's vision for public service, political renewal and national progress. In particular, I'm pleased to note that RSP's participation in ICAPP standing committee. This represents an important new chapter in the relationship between RSP and ICAPP, and we look forward to working closely with you as the representative of RSP in the standing committee. I firmly believe that RSP's active engagement in ICAPP will contribute to further strengthen dialogue, cooperation on and mutual understanding among political parties in Asia and beyond. With the RSP's constructive leadership and strong commitment to good governance, I am confident that Nepal will commit to make steady progress in its political, economic and social development. As a young and dynamic political force, the RSP is also well placed to offer valuable perspective to our shared efforts in Asia to promote democratic resilience, inclusive governance and public trust in political institutions. Furthermore, I'd be delighted to welcome you and the representative of RSP to the 13th ICAPP General Assembly, which will be held in Seoul from 4th through 7th November 2026. Please accept my best wishes for the continued success of Rashtriya Swatantra Party as well as for the prosperity and development of Federal Democratic Republic of Nepal. With warm regards, Chung Yo Young, chairperson of ICAPP Standing Committee and former Minister of Foreign Affairs, Republic of Korea. त्यसै गरी हामीलाई भारतबाट, भारतको रुलिङ पार्टी भारतीय जनता पार्टीबाट पनि शुभकामना सन्देश आएको छ। पार्टी सभापति श्री रवि लामिछानेलाई पठाइएको सन्देशमा, Dear Sri Ravi Lamichaneji, warm greetings. I thank you for gracious letter and kind invitation for the first national convention of Rashtriya Swatantra Party. I greatly value your recent visit to BJP headquarters in New Delhi and our meaningful interaction under the No BJP initiative. The exchange of views on party organization, grassroots outreach, and democratic engagement reflected the growing warmth in BJP-RSP relationship. I extend my heartiest congratulations to you, the RSP leadership, and all party workers on the occasion of your first national convention and fourth anniversary of party. Please accept my warm best wishes for the success of this important milestone. With regards, yours sincerely, Nitin Nabin, Chair National President, BJP. त्यसै गरी अत्यन्त महत्त्वपूर्ण अर्को छिमेकी राष्ट्र उत्तरी छिमेकी राष्ट्रबाट चाइनिज कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागबाट पनि हामीलाई शुभकामना सन्देश प्राप्त भएको छ. शुभकामना सन्देश हाम्रो केन्द्रीय समितिलाई लेखिएको छ. सेन्ट्रल कमिटी अफ राष्ट्रिय स्वतन्त्र पार्टी, अन द ओकेजन अफ द फर्स्ट नेसनल कन्भेन्सन अफ द राष्ट्रिय स्वतन्त्र पार्टी, द इन्टरनेसनल डिपार्टमेन्ट अफ सेन्ट्रल कमिटी अफ Communist Party of China, CPC, wishes to extend its warm congratulations. Linked by mountain and rivers, China and Nepal enjoy a time-honored friendship. Under the strategic guidance and leaders of two countries, China and Nepal have established a strategic partnership of cooperation featuring everlasting friendship for development and prosperity. Bringing bilateral relations to new stage, the CPC stands ready to further consolidate and develop friendly exchanges, enhance close interaction, strengthen experience sharing of party and state governance with the RSP, so as to jointly promote the sustained, sound and stable development bilateral relations. Wishing the convention a complete success, International Department, Central Committee of Communist Party of China. त्यस्तै गरेर भुटानका प्रधानमन्त्री तथा पिपुल्स डेमोक्रेटिक पार्टीले हस्तलिखित सन्देश पठाउनु भएको छ पार्टी सभापतिलाई. बङ्गलादेशको रुलिङ पार्टी, बङ्गलादेश नेसनलिस्ट पार्टीको पनि सन्देश छ. पाकिस्तानको रुलिङ पार्टी लगायत मलेसिया, कोरिया लगायत थुप्रै देशहरूबाट शुभकामना सन्देश आइराखेको छ. यो हाम्रो चार वर्षीयको पार्टीको अन्तर्राष्ट्रिय सम्बन्धलाई आगामी दिनहरूमा हाम थप विस्तार गर्ने नै छौँ. फेरि पनि यहाँहरूलाई पहिलो हाम्रो ऐतिहासिक महाधिवेशनमा उपस्थित सम्पूर्ण महानुभावहरूलाई मेरो तर्फबाट विशेष शुभकामना. यो महत्त्वपूर्ण दिनले राष्ट्रिय स्वतन्त्र पार्टी र देशको नै नयाँ बाटो गर्न सफल हुनेछ भन्ने अपेक्षा लिएको छु. धन्यवाद.
1: धन्यवाद छ पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालज्यू र पार्टीको यो ऐतिहासिक महाधिवेशनमा शुभकामना सन्देश पठाउनुहुने हाम्रा छिमेकी मुलुकका त्यहाँका रुलिङ पार्टीहरूलाई म धन्यवाद दिन चाहन्छु. अब म शुभकामना सन्देशको लागि नेपाली कम्युनिस्ट पार्टीका नेता प्रतिनिधि सभा सदस्य वर्षमान पुनज्यूलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु. जोरदार तालीले स्वागत गरिदिनुहोला.
2: धन्यवाद कार्यक्रम सञ्चालक ज्यू. यो भव्य उद्घाटन समारोहको अध्यक्षता गरिरहनु भएका राष्ट्रपतिका आदरणीय सभापतिज्यू, वरिष्ठ नेता एवं सम्माननीय प्रधानमन्त्रीज्यू, सम्मेलन सफलताको शुभकामना दिन आउनुभएका विभिन्न राजनीतिक दलका नेता मित्रहरू, राष्ट्रपतिका नेतागण, देशका विभिन्न भूभागबाट महाधिवेशन सफल पार्न आउनुभएका प्रतिनिधि पर्यवेक्षक एवं उपस्थित आदरणीय जनसमुदाय, तीव्र रूपमा आधुनिक सहरका रूपमा विकास हुँदै गरेको मध्य नेपाल भनेर चिनिने चितवनको भरतपुर नगरीमा सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन भव्यतापूर्वक सफल होस् भन्ने म हार्दिक शुभकामना व्यक्त गर्दछु. नेपाली समाजको रूपान्तरणको कथा त्यति सरल छैन. एउटा लामो कालखण्डमा नेपाली जनताका गरिबीला आन्दोलनहरू, सङ्घर्षहरू र समावेशी लोकतान्त्रिक गणतन्त्र बलिदान सङ्घर्षहरू र बलिदानको जगमा राजनैतिक परिवर्तन सम्भव भएर आज हामी सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेका छौँ। म यस अवसरमा जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलन र पछिल्लो नवयुवाहरूको जेन्जी आन्दोलनमा शहादत प्राप्त गर्नुहुने महान शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। उहाँहरूका परिवारजनमा उच्च सम्मान व्यक्त गर्दछु। घाइते योद्धाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। हाम्रो पार्टीका संयोजक कमरेड प्रचण्डको तपाईँहरूको यो ऐतिहासिक सम्मेलनमा आउने उत्कट चाहना थियो, स्वास्थ्यका कारण आउन सक्नु भएन। पार्टी र उहाँको प्रतिनिधिको रूपमा म यहाँ उपस्थित छु। कमरेड प्रचण्डले देशभरिबाट आउनुभएका रासोपाका शुभचिन्तक, शुभेच्छुक कार्यकर्ता, प्रतिनिधि र नेताहरूलाई मेरो गृह नगरीमा हृदयदेखि नै स्वागत छ भन्ने सन्देश पठाउनु भएको छ। म उहाँको यो सन्देश यहाँ राख्न चाहन्छु। विशाल जनमत सहित सत्तारूढ दलको यो महाधिवेशनलाई सिङ्गो देशले हेरिरहेको छ। यस कारण पनि तपाईँहरूको महाधिवेशनमाथि धेरैको आँखा छ। महाधिवेशनबाट तपाईँहरूले कस्तो नेतृत्व, विचार, रणनीति, कार्यदिशा तय गर्नुहुन्छ भन्ने विषयले समग्र राष्ट्रिय जीवनलाई नै प्रभाव पार्दछ। तपाईँहरू यस महाधिवेशन मार्फत पहिलो पटक देशव्यापी रूपमा पूर्ण सङ्गठनको आकारमा जाँदै हुनुहुन्छ। यस अर्थमा तपाईँहरूको पार्टी जीवनमा यो महाधिवेशनले विशेष महत्त्व राख्नेछ। तपाईँहरू र हाम्रा कैयौँ विषयमा समानताहरू छन्। हामी दुवै शक्तिले निरन्तरतालाई क्रमभङ्ग गरेर आफ्नो राजनीतिक बाटो तय गरेका हौँ। पृष्ठभूमि र तरिका फरक भए पनि क्रान्ति, परिवर्तन र समाज रूपान्तरणका एजेन्डामा हामी तपाईँहरूलाई नजिक पाउँदछौँ। हामीहरू बिच अर्को समानता पनि छ, त्यो हो सुशासनको एजेन्डा। हामीले विगतमा सरकारमा र सरकार बाहिर हुँदा पनि सुशासनको एजेन्डामा सहकार्य गरेका थियौँ। सुशासनको एजेन्डामा नेकपा र रासोपाको जतिको निकट सहकार्य सायद अरूका बिचमा भएको छैन। कठिन परिस्थितिमा पनि हामीले लोकतान्त्रिक मूल्य र न्यायको पक्षमा सँगै उभिने प्रयास गरेका थियौँ। आज पनि सुशासन, पारदर्शिता र थिति बसाउने अभियानमा हाम्रो यहाँहरूलाई पूर्ण समर्थन छ। भ्रष्टाचार र विथिति अन्त्य तथा सुशासनको एजेन्डामा हामी सँगै थियौँ, छौँ र रहनेछौँ। त्यस सन्दर्भमा एउटा सुझाव र आग्रह, थिति बसाउन चालिएका कदमहरू विधिसम्मत र संविधानभन्दा बाहिर नहोस् भन्नेमा तपाईँहरूको पर्याप्त ध्यान पुग्ने नै छ भन्ने हाम्रो विश्वास रहेको छ। यसका अलावा तपाईँ र हामी बिचमा केही भिन्नताहरू छन्। ती भिन्नताहरू केही आशंका, केही नीतिगत, केही व्यवहारगत र केही शैलीगत छन्। हामीलाई तपाईँहरूको नियतमाथि शङ्का छैन, तर सामाजिक न्यायसहितको सङ्घीय लोकतान्त्रिक प्रणालीप्रति यहाँहरूबाट अझ उच्च तहको प्रतिबद्धता आइदियोस् भन्ने हामी चाहन्छौँ। मलाई विश्वास छ यो ऐतिहासिक महाधिवेशनले तपाईँहरूमाथिका संविधान, लोकतन्त्र, स्थापित प्रणाली जस्ता विषयमा रहेका प्रश्न, आरोप र आशंकाहरूलाई मेटाउन सफल हुनेछ। यो पहिलो महाधिवेशनले तपाईँहरूलाई वैचारिक तथा संगठनात्मक दिशानिर्देश एवं स्पष्टता प्रदान गर्नेछ भन्ने शुभेच्छा प्रकट गर्दछु। उपस्थित मित्रहरू, दलहरू लोकतान्त्रिक प्रणालीका खम्बा हुन्। दलहरू सुदृढ भए मात्र लोकतन्त्र बलियो हुन्छ। लोकतन्त्रमा शक्ति जनताले दिन्छन्, आवश्यक परे फिर्ता पनि लिन्छन्। हिजो सङ्ख्या हामीसँग थियो, बिचमा अरूसँग भयो, आज यहाँहरूसँग छ। त्यसैले राजनीतिमा बहुमतले विनम्रता सिक्नुपर्छ र अल्पमतले धैर्यता, यो विगतको हाम्रो अनुभव हो। लोकतन्त्रमा सङ्ख्या र सरकारहरू अस्थायी हुन्छन्, तर लोकतान्त्रिक प्रणाली, विधि, प्रक्रिया र संस्था स्थायी हुनुपर्छ भन्ने स्थापित लोकतान्त्रिक मान्यता हो। नेपालको राजनीतिक इतिहासमा तपाईँहरूले छोटो समयमा ठुलो लोकप्रियता हासिल गर्न सफल हुनुभएको छ। नयाँ पुस्ताको सहभागिता र नयाँ राजनीतिक शक्तिको उदयले नेपाली जनतामा एक तहको आशा जगाएको छ। तपाईँहरूमध्ये धेरै युवा हुनुहुन्छ, जोस, जागर र उत्साह छ। तपाईँहरूलाई देखेर मलाई आफ्नो विगतको सम्झना भयो। तपाईँहरूलाई यो कुरा जानकारी गराउन पाउन मलाई खुसी लागेको छ कि म शक्तिशाली कम्युनिस्ट पार्टीको केन्द्रीय समितिमा आउँदा म जम्मा 27 वर्षको मात्रै थिए, धेरै साथीहरू म त्यो उमेरसम्म यहाँहरूलाई पाउँछु। युवा अवस्थामा परिवर्तनको उत्साह, साहस र सपना हुन्छ, त्यो ऊर्जा देश निर्माणमा ल्याउन सकियो भने समाज अघि बढ्छ। अन्त्यमा तपाईँहरूको यो महाधिवेशन भव्य र सभ्य रूपले सफल होस्, महाधिवेशनले सक्षम नेतृत्वको टिम चयन गरोस्, नेकपा र मेरो व्यक्तिगत तर्फबाट पुनः महाधिवेशन सफलताको पूर्ण हार्दिक शुभकामना व्यक्त गर्दै बिदा हुन चाहन्छु। धन्यवाद।
1: धेरै धन्यवाद छ वर्षमान पुनज्यू। अब म केन्द्रीय सांस्कृतिक विभागबाट प्रस्तुत रोयल डान्स एकेडेमीका नृत्य निर्देशक बसन्त लामाबाट निर्देशित हरि योञ्जन, चन्द्रमान तामाङ, ईश्वर मगिया र लक्ष्मी साङताङले गाउनुहुने एउटा स्वागत गीतको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। जोरदार तालीले कलाकारहरूलाई स्वागत गरौँ।
3: हेलो, हजुरहरू अलिकति यसो साइड लगाइदिनु होला, सबै साइड लगाइदिनु होला, सबै है। समादरणीय मित्रबन्धुहरू, आज राष्ट्रिय स्वतन्त्र पार्टीको रमाइलो राजनीतिक कुम्भ मेलाको सु अवसरमा सङ्गीत रूपी पुष्पगुच्छाहरू हात हातमा थमाउँदै चितवन जिल्ला घन्टीको किल्लामा यहाँहरूलाई केन्द्रीय सांस्कृतिक विभागको तर्फबाट निलो क्रान्तिको हार्दिक स्वागत छ। त हार्दिक नमन पनि व्यक्त गर्न चाहन्छ, स्वीकार्नुहोस्। चितवन जिल्लामा घन्टीको किल्लामा ट्र्याक

0: श्री प्रदीप ग्यावालीजीलाई म मञ्चमा आमन्त्रण गर्न चाहन्छु र बाँकी कार्यक्रम सञ्चालनको लागि म पार्टी महामन्त्री भूपदेव शाहजीलाई पनि अनुरोध गर्न चाहन्छु। म पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटी केही क्षण छायामा पर्छु। धन्यवाद छ।
1: धन्यवाद महामन्त्रीज्यू। कार्यक्रमका सभापति माननीय रवि लामेछानेज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, पूर्व प्रधानमन्त्रीज्यू, राजनीतिक दलका नेतागण, रासोपाका नेताज्यूहरू र यस ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण प्रतिनिधि र समर्थक शुभेच्छक साथीहरू, यहाँहरू सबैलाई आरम्भमै म हार्दिक तथा न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु र नेकपा एमालेको तर्फबाट तपाईँहरूको यस ऐतिहासिक राष्ट्रिय महाधिवेशन भव्यताका साथ एउटा बेन्चमार्कको रूपमा सफल हुन सकोस् भन्ने हार्दिक शुभकामना पनि व्यक्त गर्न चाहन्छु। राजनीतिक दलहरूको निम्ति महाधिवेशनका दुईटा अर्थ हुन्छन्। एउटा त्यसले राजनीतिक नेतृत्व चयन गर्छ र अर्को उसले राजनीतिक नीति सिद्धान्त र कार्यदिशा तय गर्छ। नेतृत्वको हकमा सायद यहाँहरूको बिचमा कुनै दुविधा छैन भन्ने म ठान्दछु। माननीय रवि लामेछानेज्यू सर्वसम्मत ढङ्गले सभापति भइ नै सक्नुभएको छ भन्दा जस्तो हुन्छ। म उहाँलाई हार्दिक बधाई दिन चाहन्छु। त्यस्तै सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह पनि वरिष्ठ नेताको रूपमा सर्वसम्मत नै भइसक्नु भएको म ठान्दछु। अरू जो जो साथीहरू या त सहमतिबाट या प्रतिस्पर्धाबाट निर्वाचित हुनुहुनेछ मेरो हार्दिक शुभेच्छा छ। सँगसँगै यो महाधिवेशनका सामु यो पार्टीको एउटा मार्गचित्र तयार गर्ने एउटा ऐतिहासिक अभिभारा छ भन्ने म ठान्दछु। राष्ट्रिय राजनीतिमा रासोपा कहाँनिर उभिनेछ यो प्रश्न सबैका सामु छ, किनभने एउटा राजनीतिक पार्टी निर्माणका लागि उसले लिने सिद्धान्त, उसले लिने कार्यदिशा, उसको पोलिटिकल फिलोसफीको साह्रै ठुलो महत्त्व हुन्छ। तपाईँहरू एउटा टर्निङ पोइन्टमा हुनुहुन्छ आन्दोलनलाई सङ्गठनमा रूपान्तरित गर्ने र लार्जली रवि लामिछानेज्यू र बालेन्द्र शाहको प्रशंसकको रूपमा रहेको यो समूहलाई एउटा वैचारिक रूपमा प्रष्ट सङ्गठित शक्तिको रूपमा रूपान्तरित गर्ने यो महाधिवेशनको दायित्व छ भन्ने म ठान्दछु। त्यसो हुँदा मलाई थाहा छैन राष्ट्रिय राजनीतिमा रासोपा सेन्टरमा उभिन्छ या सेन्टर टु थोरै लेफ्ट ढल्किन्छ या थोरै राइट ढल्किन्छ, त्यो ठुलो कुरा भएन अथवा त्यो महत्त्वपूर्ण कुरा भएन। महत्त्वपूर्ण कुरा राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानवाद, विधिको शासन, मौलिक अधिकार, सामाजिक न्याय, समावेशिता र सामाजिक मूल्यहरू, गरी खाने जनताका लागि पनि राज्य चाहिन्छ है, राज्य केवल हुने खानीका लागि मात्रै होइन भन्ने एउटा उत्तरदायी राज्यको अवधारणा बोकेको त्यो बाटो तय गरोस् मेरो धेरै धेरै शुभकामना छ। सँगसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा असाधारण जनादेश सहित अहिले यहाँ तपाईँहरू उपस्थित हुनुभएको छ। सम्भवतः अरू राजनीतिक दलहरूका लागि गएको चार वर्षमा तपाईँहरूले हासिल गर्नुभएका उपलब्धिहरूबाट सिक्नुपर्ने, तपाईँहरूले जसरी युवाहरूलाई जोड्नुभयो, आकर्षित गर्नुभयो, त्यसबाट सिक्नुपर्ने धेरै महत्त्वपूर्ण कुराहरू छन्। यो जनादेश अब भोलि एउटा सुदृढ लोकतन्त्र निर्माणका लागि कसरी रूपान्तरित हुन्छ सिङ्गो देशले प्रतीक्षा गरिरहेको छ भन्ने म ठान्दछु। जनादेश प्राप्त गर्नु साह्रै महत्त्वपूर्ण कुरा हो। चाहने चुने प्रयासले त्यो उपलब्धि हासिल हुँदैन, तर त्योभन्दा ठुलो कुरा त्यो जनादेशको सदुपयोग कसरी हुन्छ भन्ने कुरा चाहिँ बढी महत्त्वपूर्ण हुन्छ भन्ने मलाई लाग्छ। विश्व राजनीतिमा जनादेशको सन्दर्भमा दुईटा रेफरेन्सहरूलाई प्राय उल्लेख गरिन्छ। एउटा 1933 जर्मनको संसद राइस्टागमा त्यहाँको नेसनलिस्ट सोसलिस्ट जर्मन वर्कर्स पार्टीले हासिल गरेको जनमत र अर्को 1994 दक्षिण अफ्रिकामा अफ्रिकन नेसनल कङ्ग्रेसले नेल्सन मण्डेलाको नेतृत्वमा प्राप्त गरेको जनादेश, यी दुईटा जनादेशको कसरी प्रयोग भयो या सदुपयोग भयो हाम्रा निम्ति निकै महत्त्वपूर्ण रेफरेन्स हुन सक्छ भन्ने म ठान्दछु।

0: र मलाई विश्वास छ राष्ट्रिय स्वतन्त्र पार्टीले इतिहासका गलत शिक्षाहरू होइन यो जनादेशलाई राष्ट्र निर्माणको निम्ति लोकतन्त्रको सुदृढीकरणको निम्ति तपाईँहरूलाई मत दिने र तपाईँहरूलाई मत नदिने पनि जनताको अनुहारमा उज्यालो लाउनका निम्ति सदुपयोग गर्न सक्नेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु। त्यो शुभकामना पनि म दिन चाहन्छु। त्यसो मैले किन भनिरहेको छु भने चुनाव लोकतन्त्र सरकार या लोकतन्त्रहरू मूलत साधनहरू हुन्, साध्य चाहिँ जनताको श्रीवृद्धि र राष्ट्रको समृद्धि हो। त्यो साधनहरूको सदुपयोग मार्फत त्यो साध्य कति हासिल गर्न सकियो भन्ने कुरा ज्यादै महत्त्वपूर्ण हुन्छ र तपाईँहरूको काँधमा जुन असीम एउटा जनमत छ त्यो ठिक ढङ्गले सदुपयोग भएन भने त्यसले निम्त्याउन सक्ने जोखिम पनि उत्तिकै भयावह हुनेछ भन्ने कुरालाई पाइला पाइलामा यहाँहरूले एकता राख्नुहुनेछ भन्ने म आग्रह गर्न चाहन्छु। मैले यसो भनिरहँदा मैले दुई तिनवटा कुरातिर ध्यान आकर्षण पनि गराउन खोजेको छु। भर्खरै माननीय रवि लामिछानेले मित्रराष्ट्र भारतको भ्रमण गरेर फर्किनु भएको छ, माननीय परराष्ट्र मन्त्रीजीले मित्रराष्ट्र भारत र चिनको भ्रमण गरेर फर्किनु भएको छ। यी भ्रमणहरूबाट उहाँहरूले अहिलेको भूराजनीति, त्यो भूराजनीतिभित्रका जटिलताहरू र नेपाल जस्तो देशले अनिकालमा बिउ जोगाउनु, हुलचालमा जीव जोगाउनु गर्दै बडो सतर्क भएर राष्ट्रिय हितको संरक्षण गर्नुपर्ने त्यो कम्प्लेक्सिटीलाई अवश्य पनि अनुभूत गर्नुभएको छ भन्ने म ठान्दछु। हाम्रा साना पनि गल्तीहरू एउटा अभिव्यक्ति, एउटा जेस्चर या एउटा कुनै पनि गलत निर्णयले पार्न सक्ने भूरान्तिक दबाव नेपाल जस्तो देशले थ्याक्न धेरै गाह्रो हुन्छ। त्यस भएर तपाईँहरूको त्यो जनमत राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षाका निम्ति सुदृढ हुन सकोस् भन्ने मेरो कामना छ। दोस्रो, सरकारले भर्खरै 100 दिन अझै पुरा गरेको छैन, 80 दिनको हारिमा होला, आलोचना गर्न मन छैन र यो आलोचना गर्ने थलो पनि होइन। म तपाईँहरूलाई शुभकामना दिन आएको हुँ, तर पनि प्रारम्भिक केही निर्णयहरू, प्रारम्भिक केही गतिविधिहरूले केही प्रश्नहरू भने खडा गरेका छन्। तपाईँहरूले यो महाधिवेशनबाट ती प्रश्नहरूको जवाब मलाई चाहिँदैन, तर नेपाली जनतालाई ती प्रश्नहरूको जवाब, किनभने लोकतन्त्र भनेको स्वाभाविक हो, नियन्त्रण र सन्तुलनको व्यवस्था हो। यदि न्यायालयहरू कमजोर भए, यदि राष्ट्रपति संस्था कमजोर भयो, यदि संसद कमजोर भयो, यदि आलोचनाका स्वरहरू कमजोर भए, यदि जनताका आलोचनाहरूलाई व्यवस्था गर्ने प्रवृत्तितिर अगाडि बढियो र पारदर्शिता होइन अपारदर्शितातिर गइयो भने स्वाभाविक छ त्यो जनमत सधैँभरि नरहन सक्छ। प्रारम्भिक दिनहरूले लोकतन्त्रलाई बलियो बनाउने, तपाईँहरूको आफ्नै बाछा पत्रसँग मेल नखाने खालका कतिपय घटनाहरू भएका छन्। हामी चाहन्छौँ ती कुराहरू अपवाद बनुन् र आगामी दिनमा नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टीको हातमा नेपालको लोकतन्त्र सुरक्षित छ भन्ने कुरा एस्योर हुने स्थिति बनोस्। काम गर्न तीव्र हुटुटी देखिन्छ, तर मेरो एउटै आग्रह छ, गाडीमा एक्सिलेटर सँगसँगै ब्रेक पनि राखिएको हुन्छ। ब्रेक र एक्सिलेटरको समुचित सन्तुलन भएन भने एक्सिलेटर मात्रै थिच्दा दुर्घटना पनि हुन सक्छ भन्ने कुरालाई ध्यानमा राख्दै यहाँहरू अगाडि बढ्नुहुनेछ। म राष्ट्रिय स्वतन्त्र पार्टीको यो महाधिवेशन भव्यताका साथ सफल होस् र यसले तपाईँहरूको लागि मात्रै होइन देश र जनताको निम्ति पनि एउटा भरोसा जगाउन सकोस्, यही शुभेच्छाका साथ यो कार्यक्रममा नेकपा एमालेलाई आमन्त्रित गरेर तपाईँहरूको यो खुसियालीमा खुसी बाँड्ने जुन मौका दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद भन्दै बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार।
1: धन्यवाद महामन्त्री कविन्द्र बुढाकोटीज्यू। सर्वप्रथम म राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुढाकोटीज्यूलाई चाहिँ आफ्नो यथास्थानमा आसन ग्रहण गरिदिन अनुरोध गर्न चाहन्छु। उहाँले हामी सबैलाई यति राम्रोसँग कार्यक्रम सञ्चालन गर्नुभयो, हामी सबैको कुरा सुन्न पाइरहेका छौँ। उहाँलाई चाहिँ अब मैले पनि यो मौकाबाट सम्झिने मौका पाएँ। त्यस्तै अब कति पनि ढिलो नगरिकन कार्यक्रमलाई अगाडि बढाउने क्रममा केही महिना अगाडि अरुन्धति रोएको मदर मेरी कम्स टु मी पढ्दै गर्दा त्यसमा बाबुराम भट्टराई ज्यूको नाम उल्लेख भएको पाउँदा एकदमै खुसी लाग्यो। गोर्खाको एउटा सामान्य किसान परिवारमा जन्मिएर पढाइमा सधैँ अग्रपन्क्तिमा रहेका एक विद्यार्थी शान्तिवार्तामा अग्रणी भूमिका खेल्दै देशैभरि चलेको द्वन्द्वलाई शान्तिपूर्ण निकासतर्फ डोर्याउने काममा उहाँको महत्त्वपूर्ण योगदान पनि रह्यो। 68 सालमा प्रधानमन्त्रीको जिम्मेवारी पाउँदा संविधान निर्माण र शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने अभियानमा अग्रसर रहेका पात्र, नयाँ शक्ति पार्टी खोलेर परम्परागत राजनीतिक संरचनाभन्दा बाहिर युवा र नवीनतामा आधारित राजनीतिको खोजी गरेका डाक्टर बाबुराम भट्टराईलाई जोरदार तालीले स्वागत गर्दै यहाँ आफ्नो मन्तव्य राखिदिन हुन अनुरोध गर्न चाहन्छु।
2: नयाँ र वैकल्पिक राजनीतिको यो महामेलामा को रूपमा आयोजित राष्ट्रसभाको यो प्रथम महाधिवेशनका सभापति रवि लामिछानेज्यू, वरिष्ठ नेता तथा सम्मान्य प्रधानमन्त्री बालेन्द्र शाहज्यू, विभिन्न दलका नेतागण, राष्ट्रसभाका नेतृत्व तहमा रहनुभएका र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण साथीहरू, तपाईँहरू सबैलाई मेरो तर्फबाट हार्दिक अभिवादन नमस्कार। म अस्ति असार 4 गते मात्रै 71 वर्ष पुगेर 72 वर्ष लागे, तर आज तपाईँहरूलाई देख्दा र यो मञ्चमा सबै मभन्दा उमेर धेरै पछिका साथीहरू देख्दा म आफै 72 होइन 27 वर्षको छु कि जस्तो मलाई अनुभूति भएको छ। तपाईँहरूलाई थाहा छ म आफूलाई एउटा निरन्तर विद्रोहीको रूपमा चित्रित गर्न चाहन्छु र मेरो सारा जीवन मैले त्यसै नै सुम्पेको छु। तपाईँहरू यो समकालीन नेपालका सबभन्दा पपुलर व्यक्तित्व रवि लामिछाने र बालेन्द्र शाहज्यूका कुरा सुन्न आतुर हुनुहुन्छ, त्यसैले मेरो सबै समय उहाँलाई दिने गरी मैले के मात्र भन्नु खोजेँ भने यो जुन राष्ट्रपाले 4 वर्षभित्रै जुन यो उपलब्धि हासिल गर्यो, आन्दोलन गरेर सङ्घर्ष गरेर भन्दा पनि जनताको मन जितेर आधुनिक विज्ञान प्रविधि मार्फत आफ्ना विचार सम्प्रेषण गरेर जसरी तपाईँहरूले यो ऐतिहासिक सफलता हासिल गर्नुभएको छ, यसलाई नेपाली इतिहासको नयाँ एउटा क्रान्तिको कडीको रूपमा लिनुपर्छ भन्ने मेरो मान्यता छ। मेरा पुस्ताका साथीहरूलाई ठुलो भ्रम छ, उहाँहरू खालि यो कन्सपिरेसी थ्योरी उसले गरायो, दक्षिणले गरायो, उत्तरले गरायो, पश्चिमले गरायो भन्ने कथा बुनिरहनु भएको छ। तर मेरो स्पष्ट धारणा के छ भने समाज बदल्न हिँड्नेहरू ज्वार भाटाको विरुद्ध टाइडको विरुद्धमा लाग्छन् उनीहरू भन्नेले भनिराख्छन्, तर सत्य र न्यायको पक्षमा उभिराख्नुपर्छ र तपाईँहरू उभिनु हुनेछ। र यो म आफैले गत 10-11 वर्षदेखि जो नयाँ शक्ति अभियान भन्दै वैकल्पिक राजनीतिको पैरवी गरेँ, अहिले म यो राष्ट्रपालाई त्यही अभियानकै सबभन्दा महत्त्वपूर्ण उपलब्धिको रूपमा ग्रहण गरेको छु। त्यसो भन्दा कतिपय साथीहरू, हाम्रो समाज असाध्यै न्यून चेतना स्तरको छ, स्वार्थ के पाउनु लाग्यो, के ललिपप देखाइदियो, म सारा जीवन मर्नेको मान्छे के ललिप खाने भन्नुहोस् त, सबै थोक प्राप्त गरेको मान्छे, तपाईँहरूको सरकारले प्रधानमन्त्री भइसकेको मान्छे, अनि मैले के ललिप खाने यो उमेरमा, म त ललिपप होइन। तपाईँ साँच्चै सबैलाई सुशासन र समृद्धिको यस्तो एउटा फल सबै नेपालीलाई तपाईँहरूलाई तपाईँ पिस्तालाई प्राप्त होस् त्यसको निम्ति मेरो पुस्ताले मभन्दा अगाडिको बिपी कुशलालहरूको पुस्ताले र त्योभन्दा अगाडि देश बनाउन पृथ्वीनारायण शाहको पुस्ताले जुन योगदान गर्यो त्यसैको पछिल्लो कडी वैकल्पिक र नयाँ राजनीति हो र त्यसको अगुवा शक्तिको रूपमा राजसभा जुन आएको छ यो स्वनिम्ति म उहाँहरूलाई बधाई दिन चाहन्छु। र मेरा खालि दुई तिनवटा मात्रै तपाईँले के सुझाव हो भने एउटा यो क्रान्ति भनेको निरन्तर परिवर्तन भनेको एउटा रिले रेस हो। एउटा पुस्ताले एउटा बिन्दुसँग पुर्याउँछ अर्को पुस्ताले त्योभन्दा अगाडि पुर्याउँछ र अर्को पुस्ताले झन अगाडि पुर्याउँछ। त्यस अर्थमा लोकतान्त्रिक आन्दोलनको इतिहासमा पहिलो पुस्ता टङ्गप्रसाद बिपी पुष्पलालहरूले जुन सुरुवात गर्नुभयो र हाम्रो पुस्ता दोस्रो पुस्ताले गणतन्त्र र संविधान सभासम्म पुर्यायो र अब तपाईँहरूको यो नयाँ पुस्ताले हाम्रो रविजी र बालनजीहरूको पुस्ताले नेपालको यो जुन हाम्रो सुन्दर स्वाधीन देश छ यसलाई सुशासन र समृद्धिको एउटा चुचो रूपमा पुर्याओस् विश्वको नमुना बनाओस् त्यस अर्थमा म तपाईँलाई विशेष शुभकामना दिन चाहन्छु। र यो दुईवटा कुरा अलिकति के सचेत हुन जरुरी छ म पूर्व तपाईँहरूको सदावले प्रधानमन्त्री नि भैटो पलेको मान्छे र 50 लाखको पुरस्कार टाउकोमा भइसकेको पनि मान्छे र नेपालको जुन एउटा जटिल भूराजनीति छ देशको हिमाल पहाड तराई मधेसको जुन विविधता छ हाम्रा राज्यका अङ्ग यति कमजोर र यति भ्रष्टाचारले जर्जर छन् त्यसको बिचमा हामीले कसरी सुशासन र समृद्धि ल्याउने भन्ने अहम प्रश्न छ। त्यसले त्यसको निम्ति जनताले तपाईँहरूलाई मत दिएकै त्यसको निम्ति हो सुशासन र समृद्धिकै निम्ति हो। अरूले जतिसुकै भनौँ अरूका कुरा सुन्नुहोस् तर मलाई तपाईँहरूको चुनाव ताका पनि सुने चुपचाप घन्टीमा छाप भन्ने तपाईँको नारा निकै पपुलर सुनिन्थ्यो। अब सायद तपाईँले त्यो नारालाई अब सत्तामा पुगिसकेको नाताले अब चुपचाप सुशासन र विकास भनेर तपाईँले अपग्रेड गर्नुपर्छ भन्ने मलाई लाग्छ। पक्कै सोध्नु भएकै छ तपाईँहरूले र यो सुशासन र समृद्धिको जुन विषय छ अब अहिले यहाँ समय व्याख्या गर्ने समय छैन म त्यता जान्न पक्कै पनि तपाईँले त्यसलाई सोचेर नेपाली जनता 50 लाख युवाहरू जो अहिले विदेश जान बाध्य छन् एउटा तपाईँहरूलाई यो चुपचाप घन्टीमा छाप भनेर मेसेज पठाउनेहरू पनि नेपालका 110-170 देशमा छरिएका युवाहरू तिनीहरूको नै सबभन्दा ठुलो योगदान छ। त्यसैले त्यो अहिमतलाई ध्यान दिएर तपाईँहरूले सुशासन र समृद्धिमा केन्द्रित भएर काम गर्नुहोस् र तपाईँहरूले सफलता मिल्नेछ। र म अन्त्यमा केही मेरा निजी सुझाव के हो भने यो महाधिवेशन भनेको विचार नीति कार्यक्रमलाई प्रष्टता दिने 5 वर्षसम्मको निम्ति तय गर्ने र नेतृत्व चयन गर्ने पनि स्थान हो। नेतृत्वमा त मेरो पनि अनुमानै हो रविजी बालेनजीहरूको सर्वसम्मत हुन्छ भन्ने मैले पनि अनुमान गरेको छु र तपाईँले मन बनाएको पनि म बुझ्छु र अरू साथीहरू पनि यो नाम लिनबाट अन्यथा अर्थ लाग्छ म यहाँ बस्नुभएका साथीहरूलाई चिन्दछु म खुसी छु जो मन्त्री परिषदमा हुनुहुन्छ हाम्रो सोडिङ वाग्लेजी हाम्रो शिशिर खनालजी लगायतका जो मन्त्रीजीहरू हुनुहुन्छ हो कमी कमजोरी अलिअलि हुन सक्छन् तर मूल रूपमा छोटो अवधिमा जुन एउटा झिल्को देखाइरहनु भएको छ मलाई लाग्छ उहाँहरूले आगामी दिनमा नेतृत्वी भूमिका खेल्न सक्नुहुन्छ। अब मेरा भर्खर यहाँ देख्दै थिएँ मेरा जिल्लाकै मित्र सुदन गुरुङजी उहाँसँग त्यति धेरै उता छैन तर एउटा जल्दो युवाको रूपमा उहाँले जुन एउटा आँट देखाइराख्नु भएको छ र उहाँले पनि उहाँहरूलाई पनि जुन नाउँकोले तान्ने प्रयास भइरहेको छ त्यसबाट चाहिँ उत्तेजित नभइकन उहाँले अगाडि बढ्नुहोस् मेरो जिल्लाकै युवा साथी हुनुको नाताले पनि मेरो उहाँलाई शुभकामना र सबैलाई पनि मेरो शुभकामना छ। र मेरो खालि एउटा मात्रै अनुभवजन्य आधार के हो भने खास गरी रविन्द्रजी र बालनजीहरूलाई नेतृत्व भनेको असाध्य महत्त्वपूर्ण हुन्छ यस्तो नयाँ शक्ति जुन उदय भएको छ त्यति बेला वैचारिक रूपले पश्चता त चाहिन्छ नै मुख्य कुरो त त्यही हो। तपाईँहरूको जुन अहिलेको विधानको चाहिँ केही कुरा छुट्टपुट्ट बाहिर आएको छ मूल रूपमा म ठिकै देख्छु केही अलिकति अस्पष्टताहरू छन् मैले खुला रूपमा सामाजिक सञ्जालमा पनि राखेको छु खास गरी तपाईँले संवैधानिक समाजवाद जुन भन्नुभएको छ त्यो के हो अलि व्याख्या गर्दै राम्रो हुन्थ्यो भनेर मैले हिजो लेखेको पनि थिएँ त्यसैले यी विषयमा त तपाईँहरू ध्यान जाने नै छ। मैले भन्नु खोजेको चाहिँ कुरा के छ भने नेतृत्व यो तपाईँले यति ठुलो जनमत प्राप्त गरेर प्राप्त गर्नुभएको छ, यसले पुरा 5 वर्ष कार्यकाल पुरा गर्नुपर्छ र म त चाहन्छु 10-15 वर्षसम्म राजनीति स्थिरता पास भन्ने मेरो चाहना छ। त्यसको निम्ति के कुरा के हुन्छ भने अब हामी त मान्छे हो, हामी त स्वार्थी लोभीपन अलिअलि हुन्छ पनि, अनि अरू आसेपासे र बाह्य र विभिन्न भित्रका शक्तिहरूले पनि खेलेर कोभन्दा को ठुलो, रवि ठुलो कि बालन ठुलो भनेर त्यहाँ खेलिदिन सक्ने खतरा मान्दै रहेन। देख्छु मलाई खुसी लाग्यो, म त्यहाँ सँगै बसिरहेको छु, उहाँ कुराकानी खासुस गरिराख्नु भएको छ, गर्नुहोस् गर्नुहोस् र पटक पटक गरिराख्नु र भेटिराख्नुहोस्। तपाईँहरूको एकतामा नै यो यसको चाहिँ राष्ट्रपाको तत्कालको 5 वर्षको निम्ति भविष्य सुनिश्चित छ। 5 वर्षसम्म एक भएर तपाईँहरू काम गर्नुहोस् र अगाडि बढ्नुहोस्, यो तपाईँहरूले शुभकामना हुन्छ। र अन्त्यमा मेरो पुस्ताका मेरा समबयी र मेरो पुस्ताका साथीहरू जो अहिले पनि षड्यन्त्रको सिद्धान्त आविष्कार गरेर यो जेएनजी विद्रोह यो राष्ट्रपाको उदयलाई पचाउन नसकेर अनेक थरी उहाँहरूले ताना बाना बुन्नु भएको छ, त्यसमा केही सत्यता होला तर त्यो प्रमुख बाटो होइन। त्यसैले म उहाँहरूलाई अकबर बिरबलको पालाको एउटा कथा भनेर म आफ्नो कुरा टुङ्ग्याउँछु। तपाईँलाई थाहा छ बादशाह अकबर अङ्ग्रेजहरूले भारतमा उपनिवेश जलाउनु अघि सबभन्दा ठुलो साम्राज्यका बादशाह थिए र उनको यति ठुला मुठा जुङ्गा तपाईँले देख्नु भएको, यस्तो जुङ्गा तिनले पाल्थे। एक दिन उनले भाइ बारदारले बोलाएर के भनेछन् भने, हेर भाइ बारदार हो, मेरो यो जुङ्गा उखेल्नेलाई के सजाय दिउँ भनेछन् उनले। अनि त भाइ बारदार त चापुली चापलिसी गर्ने मान्छे हुन्छन्, बादशाहको चाकरी गरेर त केही पाइएला भन्ने लोभ थियो होला। एउटाले भने चाहिँ त्यसलाई तातो कराईमा राखेर मार्नुपर्छ, अर्कोले भने खाल्टो मारेर पुर्नुपर्छ, अर्कोले भन्यो भने त्यसलाई काट्नुपर्छ, यस्तै यस्तै भन्दै गए सबै। तर बिरबल एउटा छेउमा बसेर मुसु मुसु हाँसिरहेका छन्, अनि अकबरले भनेछन्, बिरबल तिमी त चुपचुप हाँसेर बस्छौ, बस्दैन बोल्दैनौ किन हो भनेको। उनले भनेछन्, जहाँ पनाहा सरकार भने जहाँ पनाहा भन्थे बादशाहलाई, जहाँ पनाहा त्योलाई तपाईँको जुगा तान्ने मान्छेलाई मिठाई खान दिनुहोस् भनेछन् उनले। भने के भन्छौ तिमी, मेरो जुगा तान्ने मिठाई खान दिने भने जङ्गिए। अनि उनले फेरि भनेछन्, जहाँ पनाहा हजुरको जुन यत्रो सुरक्षा छ त्यसभित्र नागेर पस्ने कसको हिम्मत हुन्छ, अनि तपाईँको काखमा बसेर जुगा उखेल्ने कसको हिम्मत हुन्छ, त्यो तपाईँकै नाति हो, त्यसैले नातिले जुगा उखेल्यो भनेर तपाईँले सजाय दिने होइन, उसलाई मिठाई दिनुहोस् भन्नुहुन्थ्यो। त्यसैले मेरा पुराना साथीहरूलाई पनि आग्रह, तपाईँ हाम्रा जुगा निरानी अलिअलि उखेल्नुहुन्छ साथीहरूले, कहिलेकाहीँ छोटै छन् मेरा त बादशाह त छैनन्, उखेले भने पनि हामीले हाम्रै छोरा नाति यो पुस्ता यो बालेन्द्रजी त भर्खर 36 वर्ष हुनुहुन्छ, मेरो छोरीभन्दा 4 वर्ष कान्छो हुनुहुन्छ, रविजी 50 को आसपास हुनुहुन्छ भने उहाँहरूले त आगामी 15-20 वर्ष 30 वर्ष नेतृत्व गर्नुपर्छ। त्यसो हुनाले हामीले उहाँलाई तान्ने होइन, उहाँले हामीलाई मिठाई खुवाएर उहाँलाई चाहिँ विचारका चाहिँ खुराकहरू दिएर सहयोग गर्नुपर्छ। त्यसमा मेरो उहाँलाई आग्रह, अहङ्कारले तपाईँलाई नच्यापोस् र बौद्धिले लोकतन्त्रमा अरू भिन्न विचारहरू पनि हुन्छन् त्यसलाई पनि साथ लिएर अगाडि बढ्नुहोस्, मेरो तपाईँलाई यही शुभकामना छ। यही शुभकामनासहित यहाँ आएर यति शब्द राखिदिने यी कुरा सुनिदिनु भएकोमा सबैलाई धन्यवाद दिँदै म बिदा हुन्छु। नमस्कार, आदि नमस्कार।
1: आफ्नो शुभकामना र मनन योग्य सुझाव हामीलाई दिएर जानुभएकोमा पूर्व प्रधानमन्त्री आदरणीय बाबुराम भट्टराईज्यूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यी सुझावहरू हामीले आत्मसात गर्दै अगाडिका दिनमा हामीमा लागू गर्न सकौँ हामीलाई पनि शुभकामना छ। कार्यक्रमलाई अगाडि बढाउने क्रममा हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गर्दै पार्टीको यस ऐतिहासिक महाधिवेशनमा शुभकामना मन्तव्य राखिदिन हुन नेपाली काङ्ग्रेसका सभापति श्रद्धेय श्री गगन थापाज्यूलाई आमन्त्रण गर्न चाहन्छु।
3: यस कार्यक्रमका श्रद्धेय सभापतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू पूर्व प्रधानमन्त्रीज्यू विभिन्न राजनीतिक दलका नेतागण राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण नेतागण र यहाँ उपस्थित देशबाट आउनुभएका महाधिवेशन प्रतिनिधि साथीहरू यहाँहरू सबैलाई हार्दिक नमस्कार जय नेपाल म राष्ट्रिय स्वतन्त्र पार्टीको यो प्रथम ऐतिहासिक अधिवेशनको मेरो तर्फबाट हाम्रो पार्टी नेपाली काङ्ग्रेस तर्फबाट सम्पूर्ण सफलताको कामना व्यक्त गर्दछु पार्टी गठन भएको करिब चार वर्षमै तपाईँहरूले जुन जनसमर्थन प्राप्त गर्नुभएको छ यो लोभलाग्दो छ म यसको मुक्त कण्ठले प्रशंसा गर्दछु सङ्गठन निर्माणदेखि निर्वाचनमा सफलता प्राप्त गर्ने यो यात्रामा पार्टी सभापति आदरणीय रवि लामिछाने सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले जुन कुशलतापूर्वक नेतृत्व गर्नुभएको छ तपाईँहरूले जुन साथ दिनुभएको छ तपाईँहरू सबै बधाईको पात्र हुनुहुन्छ तपाईँहरू सबैलाई हार्दिक बधाई ज्ञापन गर्छु यो अधिवेशनबाट नेतृत्व चयन कसरी गर्ने भन्ने बारेमा तपाईँहरूले निलो गरिसक्नुभयो भन्ने हामीले छापाहरूमा पढ्यौँ रविजीले फेरि सभापतिको रूपमा जिम्मेवारी लिने र बालेनजी वरिष्ठ नेताको रूपमा रहने भन्ने हामीले छापाहरूमा पढ्यौँ तपाईँहरू दुवैजनालाई फेरि यसका निम्ति शुभकामना छ तपाईँहरूले मिलेर सबै कुरा टुङ्गाउँदै हुनुहुन्छ तपाईँहरूले हामीलाई अप्ठ्यारो पनि पार्ने हुनुहुन्छ डेमोक्रेसी रुल अफ ल इन्क्लुजन सोसल जस्टिस यो केवल संविधानमा सजाउनका निम्ति राखिएका विषयहरू मात्र रहेनन् नेपाली सोसाइटीको डिएनएमा यी सबै कुराहरू राम्रोसँग घुलिएका छन् म विश्वास गर्छु राष्ट्रिय स्वतन्त्र पार्टीको यो अधिवेशनले समाजका यी आधारभूत मूल्यहरूमा आफ्नो दृष्टिकोणलाई स्पष्ट बनाउँछ मात्र होइन मन वचन र कर्मले यी मूल्यहरूलाई लिएर अगाडि बढ्ने कुराको प्रण पनि गर्छ भन्ने विश्वास पनि व्यक्त गर्छु र मेरो शुभकामना पनि व्यक्त गर्छु नेपालको राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको यो जनमत असाधारण छ यसमा दुई मत सहित इतिहासमा तिन सात पटक एकपटक यस्तै खालको जनमत बाँकी रहेको समयमा यस्तै यस्तै खालको जनमत करिब तिन सात पटक नेपालको राजनीतिक दलहरूले प्राप्त गरे तर हरेक पटक त्यो जनमत दुर्घटनामा पर्यो किन पर्यो एउटा जुन राजनीतिक दलले त्यो जनमत प्राप्त गर्यो त्यो राजनीतिक दलको नेताहरूको अहङ्कारको बिचमा टकराव भयो व्यक्तिहरूको बिचमा टकराव भयो जसको कारणले दुर्घटना भयो अर्को जनमत प्राप्त गरिसके पछाडि जनमतलाई यसरी बुझियो कि यो जनमतले मलाई शक्ति दियो त्यो शक्तिको सीमा हुन्छ भनेर बुझिएन त्यसले सत्ताको उन्मादमा हामीलाई चढायो जसले गर्दा हामी अप्रजातान्त्रिक व्यवहार गर्न थाल्यौँ जसको कारणले गर्दा जनमत दुर्घटनामा पर्यो म कामना गर्छु राष्ट्रिय स्वतन्त्र पार्टीले यी दुवै अवस्थाको सामना गर्नु नपरोस् र म शुभेच्छा पनि व्यक्त गर्छु तपाईँलाई लाग्न सक्छ काङ्ग्रेसको एउटा सदस्य आएर राष्ट्रिय स्वतन्त्र पार्टीले शुभकामना किन दिँदैछ तर यसको दुईवटा कारण छ पहिलो कारण इतिहासले हामीलाई यो पनि बताएको छ जुन जुन बेला जनमत प्राप्त गरेका पार्टीहरू दुर्घटनामा परे आफूलाई सम्हाल्न सकेनन् त्यो बेलामा पहिलो शिकार त्यो पार्टी भयो तर त्यो पार्टी मात्र भएन सँगै रहेका अरू पार्टीहरू पनि त्यसको शिकार बने प्रणाली बन्यो डेमोक्रेसी बन्यो सबैभन्दा बढी नेपाली नागरिकहरू बने हाम्रो अधिकार कुण्ठित भयो हाम्रो वर्षौँ खेर गयो हाम्रो जेनेरेसन टु जेनेरेसन हाम्रो खेर गयो यो असफलता अब नेपालले बिहोर्नु हुँदैन त्यस कारणले गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको यो सफलता स्थिरताका निम्ति सही ढङ्गले अगाडि बढोस् भन्ने नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट म मनैबाट शुभकामना व्यक्त गर्दछु दोस्रो कारण नेपाली काङ्ग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो दुश्मन होइन हामी प्रतिस्पर्धा गर्ने हो हामी अग्लो हुन चाहन्छौँ तपाईँहरूको अग्लाइ देखेर लोभ लागेको छ तर हामी तपाईँहरूभन्दा अग्लो हुन चाहन्छौँ बन्छौँ पनि एक दिन तर तपाईँहरूलाई सानो बनाएर होइन तपाईँहरूको खुट्टा काटेर होइन मन वचन र कर्मले इमान्दारितापूर्वक काम गरेर हामी अग्लो भन्न चाहन्छौँ हामी सफा हुन चाहन्छौँ तर तपाईँहरूलाई फोहोर देखाएर होइन हामी आफ्नो पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छौँ हामी तपाईँहरूको दुश्मन होइन हामी संसदमा प्रतिपक्ष छौँ तपाईँहरू सत्ता पक्ष हुनुहुन्छ जहाँ प्रश्न उठाउनु पर्ने हो औँला ठडाउनु पर्ने हो त्यहाँ औँला ठडाउँछौँ, जहाँ थपडी बजाउनु पर्ने हो त्यहाँ थपडी बजाउँछौँ। नीति तथा कार्यक्रम पारित गर्ने बेलामा सम्माननीय प्रधानमन्त्रीजी आउनु भएन, मजाले औँला ठडायौँ, तर याद गर्नुभयो त्यही दिन राष्ट्रिय सभामा एकजना पनि राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद हुनुहुन्न थियो, राष्ट्रिय सभामा अलमल थियो। यो त्यही नेपाली काङ्ग्रेस हो जसले भन्यो भर्खर आएको सरकारको नीति कार्यक्रम बिना व्यवधान पारित हुनुपर्छ, प्रतिनिधि सभामा औँला उठायौँ, राष्ट्रिय सभामा थप्पडी बजाएर त्यही नीति र कार्यक्रम पारित गऱ्यौँ। हामी प्रतिपक्ष हौँ, जहाँ औँला उठाउनु पर्ने औँला उठाउँछौँ। सरकारको एउटा जिम्मेवार मन्त्रीले कुनै एउटा नागरिकलाई रुखमा बाँध्नुपर्छ, खुट्टा भाँच्नुपर्छ भने पनि औँला उठाउँछौँ, तर कानुनको डोरीले सरकारले कुनै पनि समयमा गरेको अपराधको गल्तीको दण्ड दिनुपर्छ भन्दै गर्दा काङ्ग्रेसको जतिसुकै ठुलो नेता होस् नेताको बा होस् सरकारको पक्षमा उभिन्छौँ, दोहोरोसँग थपडी बजाउँछौँ। देशको सिमाना मिच्यो भनेर देशले सिमाना मिच्यो भन्दै गर्दा औँला उठायौँ, तर राष्ट्रिय स्वतन्त्र पार्टीले यो नेपाल देशले कुनै पनि देशको सिमाना मिचेको छैन, मिच्न पनि दिन्न, हामी कसैको मिच्दा पनि मिच्दैनौँ भनेर बोलेको दिन जोरदारसँगले राष्ट्रपा भन्दा पनि ठुलो स्वरले हामी थपडी बजाउँछौँ। हामी प्रतिपक्ष हौँ, हामी प्रतिद्वन्दी होइनौँ। सम्माननीय प्रधानमन्त्रीज्यू, आदरणीय पार्टी सभापतिज्यू, आदरणीय साथीहरू, म छोटकरीमा दुईवटा कुरा भनेर बिदा हुन्छु। मैले बाल काङ्ग्रेसबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेको हुँ, आज म नेपाली काङ्ग्रेस पार्टीको सभापति छु। पार्टी कार्यालयमा जाँदै गर्दा कहिलेकाहीँ एक्लै सम्झन्छु, जननायक बिपी कोइरालाले लगाउनु भएको जुत्तामा खुट्टा हाल्ने अवसर म जस्तो एउटा सामान्य नागरिकका लागि ठुलो कुरा हो, म गौरव गर्छु। पुराना कुराहरू सम्झेर रोमाञ्चित पनि हुन्छु, तर गएको दस बाह्र वर्षमा मेरो पार्टी समेत संलग्न भएर गरेका कतिपय कामहरूका सन्दर्भमा मेरो शिर निहुराउँछु पनि, म ग्लानीको बोध पनि गर्छु र म आत्मआलोचित पनि हुन्छु। गएको 10-12 वर्ष हामीले केवल एउटा कुरा हेऱ्यौँ, निर्वाचन जित्नै पर्ने, त्यो निर्वाचनबाट सरकारमा पुग्नै पर्ने, सरकारमा पुगेर शक्ति चाहिने, शक्ति के को लागि चाहिने भन्दा घरको लागि चाहिने, परिवारका लागि चाहिने, आफ्ना लागि चाहिने। यो गल्ती गएकै हो, यो गल्ती भएकै हो, र यसका निम्ति गठबन्धनको राजनीतिमा लाग्यौँ, यसका निम्ति भागवण्डाको राजनीतिमा लाग्यौँ, सफा गर्ने कोसिस गऱ्यौँ, हामीले सकेनौँ। 2023 र 2024 गते एउटा ठुलो झड्का लाग्यो, थुप्रै युवाहरूले शहादत प्राप्त गरे, हामीले पनि महसुस गऱ्यौँ अब अवेर गरेर हुँदैन, अब सानो धक्का दिएर हुँदैन, आफ्नै पार्टीभित्र लड्यौँ, विद्रोह गऱ्यौँ, बाहिर सफा गर्नुभन्दा पहिला आफ्नै घर सफा गर्नुपर्छ भन्ने ठान्यौँ। सभापतिजी र साथीहरू, बाहिर लड्न सजिलो हुँदो रहेछ, आफ्नो घरभित्र लड्न गाह्रो हुँदो रहेछ, किनकि त्यहाँ नाता पर्छ, त्यहाँ सम्बन्ध हुन्छ, त्यहाँ माया हुन्छ, त्यहाँ सम्मान हुन्छ, तर हामी लड्यौँ। म यही अनुभवका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका तमाम साथीहरूलाई भन्न चाहन्छु, भर्खर यात्रा सुरु भएको छ, सुशासन तपाईँहरूको मन्त्र छ, तपाईँहरूले यसमा सफलता प्राप्त गर्नुपर्छ, तर यसका निम्ति तपाईँहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन। हामीले हाम्रा दलका नेताहरूलाई भगवान् बनाएर गल्ती गरिसक्यौँ, बा बनाएर गल्ती गरिसक्यौँ, तपाईँले नगर्नुहोला। गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला, हामीले ढिलो गऱ्यौँ त्यसैले सजाय पनि पायौँ, हाम्रो पार्टी दास र लासको पार्टी होइन भन्ने कुरा हामीले केही अगाडि भन्न सक्नु पर्थ्यो, सकेनौँ, हामीले ढिलो गऱ्यौँ, त्यसबाट पनि सिक्नुहोला। तपाईँहरू प्रत्येक राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यलाई म भन्न चाहन्छु, आफ्नै नेतालाई पनि प्रश्न गर्ने आँट गर्नुहोला, साहस गर्नुहोला, गल्ती हुँदै गर्दा अरू पार्टीका साथीहरूलाई भन्नै पर्छ, तर आफ्नो भित्र भन्ने साहस पनि तपाईँले राख्नुपर्छ भन्ने ठान्दछु। अन्त्यमा आज म चितवन आउँदै गर्दा मैले जताततै निलो भएको देखेँ, सहरभरि निलो छ, गजब छ, यो चितवनले डिजर्भ गर्छ, चितवनको हक हो यो, राष्ट्रिय स्वतन्त्र पार्टीको पनि हक हो यो। तपाईँहरू भोलि 4,000 चान्चुन प्रतिनिधिहरू बसेर यो निलो झन्डा मुनि बसेर नेपालको भविष्यको बारेमा छलफल गर्नुहुन्छ, तपाईँहरू त्यही गर्न जुट्नु भएको छ, तपाईँहरूलाई फेरि पनि शुभकामना छ। तपाईँहरू विगतमा धेरै फर्कनु पर्दैन, हामीसँग लामो विगत छ, विगतका केही प्रेरणाहरू पनि हामीसँग छन्, केही सबल पक्षहरू पनि छन्, विगतका केही ब्यागेजहरू पनि हामीहरूसँग छन्, हामी त्यसबाट भागेर हुँदैन, त्यसबाट सिक्दै सक्षमले जानुपर्छ। तपाईँलाई अगाडि बढ्न सजिलो छ, मेरो तपाईँहरूलाई शुभकामना छ, मैले तपाईँहरूबाट धेरै कुरा सिक्ने हो, म सिक्छु, मेरो पार्टीले पनि सिक्छ, हामी सिक्न चाहन्छौँ, तर एउटा कुरा तपाईँहरूलाई अनुरोध गर्छु, तपाईँहरूले विगतलाई इन्कार गर्दै गर्दा जब यो निलो झन्डा मुनिको बसेर चितवनमा तपाईँ विगत खराब भन्नुहुन्छ, कृपया एकैपटक 35 वर्षमा केही पनि भएन भनेर नभनिदिनु होला। कृपया पञ्चायतका 30 वर्षका सङ्घर्षका कथाहरूलाई अन्डरमाइन पनि नगरिदिनु होला। तपाईँ जुन ठाउँमा उभिनु भएको छ नि त्यहीँ मुनि करिब 50 जना मानिसहरूको लास गाडिएको छ 2018 सालमा। पञ्चायतको सरकारले काटेर गाडेको छ त्यहीँ मुनि बस उभिनु भएको छ। तपाईँले भोलि कार्यक्रम गर्ने ठाउँ पनि त्यहाँभित्र पनि थुप्रै साथीहरू गाडिएका छन्। ती सबैले काङ्ग्रेसको चार तारे झन्डा उठाएका थिए, जय नेपाल भनेका थिए, तर आफ्नो लागि होइन, आफ्नो परिवारका लागि होइन। टाउको काटियो, रेटियो, तर तिनले बोलेको त्यो कुरा तपाईँको लागि थियो, मेरो लागि थियो, डेमोक्रेसीको लागि थियो। आज निलो झन्डा फहराउन तपाईँले पाउनु भएको छ। एकपटक झन्डा फहराउँदै गर्दा भुइँमा हेर्नु होला, चितवनको भुइँमा पनि हेर्नु होला, त्यहाँ अलिअलि रातो छ। त्यो रातो थुप्रै त्यही शहीदको रगतले लगाएको रातो थियो, त्यसलाई तपाईँले बिर्सन पाउनुहुन्न। हामी कसैले बिर्सन पाउनु न, जेएनजी आन्दोलनमा सहदात दिएकाहरूलाई बिर्सन पाउँछौँ, न नेपालका ती आन्दोलनका बलिदानहरूलाई बिर्सन पाउँछौँ। त्यही डेमोक्रेसीलाई हामीले मन्त्र बनाएर अब हामीले सुशासन दिने हो, अब हामीले डेलिभरी दिने हो, शिक्षामा राम्रो गर्ने हो, स्वास्थ्यमा राम्रो गर्ने हो, सबैतिर राम्रो गर्ने हो। हाम्रो कोही पनि दुश्मन छैन, म फेरि अन्त्यमा दोहोऱ्याउँछु, गरिबी हाम्रो दुश्मन हो, अज्ञानता हाम्रो दुश्मन हो, विभेद हाम्रो दुश्मन हो, अक्षमता हाम्रो दुश्मन हो। यी सबैका विरुद्धमा राष्ट्रिय स्वतन्त्र पार्टी लड्दै गर्दा नेपाली काङ्ग्रेस पार्टीलाई तपाईँले तपाईँको साथमा उभिएको पाउनुहुन्छ। जहाँ विधि मिचिन्छ त्यहाँ तपाईँले काङ्ग्रेसलाई प्रश्न गर्दै गरेको पाउनुहुन्छ, किनकि तपाईँको धर्म तपाईँले निर्वाह गर्ने हो, हाम्रो धर्म हामीले निर्वाह गर्ने हो। आफ्नो धर्म हामीले निर्वाह गर्यौँ भने मलाई विश्वास छ नेपालको राजनीति लामो समयको आरोह अवरोहपछि एक ठाउँमा आएर थामिएको छ। यो संविधानलाई हामी जोगाउँछौँ, व्यवस्थालाई हामी जोगाउँछौँ र अवस्थालाई फेर्छौँ भन्ने कुराको जुन उद्घोष हामीले गऱ्यौँ, कोही हामी आफ्नो दलभित्र लड्यौँ, कोही बाहिर लड्यौँ, तर हामी सबै मिलेर सफलता प्राप्त गर्छौँ भन्ने विश्वास राख्दै राष्ट्रिय स्वतन्त्र पार्टीको यो अधिवेशनलाई नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट हृदयबाटै फेरि एकपटक हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै रविजी, बालेनजी र सिङ्गो टिमलाई हृदयबाटै बधाई प्रकट गर्दै शुभेच्छा दिँदै मेरो आफ्नो भनाई टुङ्ग्याउन चाहन्छु। धन्यवाद, नमस्कार, जय नेपाल।
1: नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाज्यूलाई शुभकामना सन्देशको लागि धेरै धेरै धन्यवाद। हामी ती सबैप्रति कृतज्ञ छौँ जसले आलोचना गरे, जसले प्रश्न उठाए, जसले प्रतिस्पर्धाको भय देखाए, किनकि त्यही आलोचनाले हामीलाई अझ स्पष्ट बनायो, त्यही प्रतिस्पर्धाले हामीलाई अझ मजबुत बनायो र त्यही प्रश्नहरूले हामीलाई अझ जिम्मेवार बनायो। हामी सबै पार्टीहरूसँग हाम्रा राम्रा काममा धपेडी गर्दै गर्दा, हामीले गलत गर्दै गर्दा आलोचनात्मक भावनाले भनिदिनु होला, प्रश्न उठाइदिनु होला र जहिले पनि प्रतिस्पर्धात्मक माहौलबाट अगाडि हामी पनि बढौँ, यहाँहरू पनि बढ्नुहोला भन्ने सन्देश दिन चाहन्छु। त्यस्तै अब कति पनि ढिलो नगरी राजनीति के हो भनेर सिक्दै हुर्केको हामीलाई राजनीति के होइन भनेर छोटो समयमै सिकाउन सफल एउटा व्यक्तित्व, शब्दभन्दा कामले बोल्न रुचाउने, जसको परिचय राजनीति मात्रैमा अट्न सकेन, परिवर्तनको अभ्यास पनि बन्यो। बदलिदो सोच, नयाँ अभ्यास र जिम्मेवार नेतृत्वको प्रतीकको रूपमा विश्वकै सबैभन्दा कान्छो राष्ट्र प्रमुखहरू मध्येको एक अनुहार, पार्टीका वरिष्ठ नेता तथा सम्माननीय प्रधानमन्त्रीज्यूलाई विशेष सम्बोधन गरिदिन मञ्चमा आमन्त्रण गर्न चाहन्छु।

नमस्ते नमस्ते नमस्ते, नबोलौँ भन्छु बोल्ने दिन आइहाल्छ है। यस ऐतिहासिक राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपस्थित पार्टीका सभापति रवि लामिछानेज्यू, विशेष अतिथिका रूपमा आउनुभएका पूर्व प्रधानमन्त्रीज्यू, प्रमुख प्रतिपक्षीय दलका सभापतिज्यू तथा सम्पूर्ण विशिष्ट अतिथिहरू, पार्टीका पदाधिकारीहरू, मन्त्रीगणहरू, सांसदज्यूहरू तथा उपस्थित सम्पूर्ण देशप्रेमी राष्ट्रिय स्वतन्त्र पार्टी प्रेमी सबैलाई हार्दिक शुभकामना दिन चाहन्छु। कुरा कताबाट सुरु गरौँ त, आज खासमा चाहिँ यो महाधिवेशन भनेको पार्टीको विषयमा बोल्ने, पार्टीलाई कसरी सुदृढ बनाउने, पार्टीलाई कसरी बलियो बनाउने, हाम्रो पार्टी जुन एउटा सानो महत्त्वाकाङ्क्षा, सानो इच्छा, सानो देश बनाउने हुटुटीले सुरु भएको पार्टी आज महाधिवेशनको पहिलो दिनसम्म आउँदै गर्दाखेरि यो पार्टी, यो आन्दोलनको रूपमा भएको पार्टी, भावनाको रूपमा भएको पार्टीलाई संस्थागत गर्ने, स्थापित गर्ने दिनमा आउँदाखेरि हामीले धेरैजसो पार्टीलाई कसरी एक ठाउँमा ल्याउने भन्ने नै कुरा गर्नुपर्छ। आज विभिन्न विशिष्ट अतिथिहरूले विभिन्न सल्लाह दिनुभएको छ, शुभकामना दिनुभएको छ, सुझावहरू पनि दिनुभएको छ, चिन्ता पनि लिनुभएको छ। सरकार भनेको त गाडी जस्तो हो, गाडीमा एक्सिलेटर मात्र होइन, ब्रेक हुन्छ, ब्रेक पनि लाउनुपर्छ भनेर चिन्ता पनि मान्नुभएको छ। त्यस्तो चिन्ता चाहिँ लोकल रोडहरूमा हिँड्दाखेरि गाडी सिधा गइराख्दाखेरि कहिले लेफ्टबाट गाडी आउँछ, कहिले राइटबाट मान्छेहरू आउँछ, तर हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन, हाम्रो एक्सप्रेस वेमा हिँडेको गाडी हो। गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ, गन्तव्यमा पुग्नुभन्दा अगाडि ब्रेक लाउन जरुरी हुँदैन। र हाम्रो गाडी अनियन्त्रित पनि छैन, वातावरण पनि मिलेर गएको छ। त्यही भएर हाम्रो पार्टीप्रति, हाम्रो सरकारप्रति जुन चिन्ता लिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। चिन्ता लिनु राम्रो कुरा हो, जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर चिन्ता लिनुभएको छ। हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढी ल्याएर खोला फर्काएको, र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। यो हावा जस्तो कहिले लेफ्ट राइट उत्तर दक्षिण पूर्व पश्चिम बग्दैन। त्यही भएर चिन्ता लिनु हुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीलाई दिइराख्नुहोला, हामीलाई मार्गदर्शन दिइराख्नुहोला। मेरो एकजना अनन्य मित्र उहाँ अहिले हुनुहुन्न, उहाँले सधैँ भन्नुहुन्थ्यो मलाई, मैले म्युजिक गर्दाखेरि बालिन स्पटलाइटमा आउन सहज हुन्छ तर त्यो स्पटलाइटलाई मेन्टेन गर्न गाह्रो हुन्छ सधैँ। त्यस्तै चिन्ता आज यहाँ हाम्रा आदरणीय नेतागणले पनि लिनुभएको छ। त्यो स्पटलाइटमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ, द्वितीय आएको छ, यो मेन्टेन गर्न गाह्रो हुन्छ। तर यहाँहरू सबैलाई म के भन्न चाहन्छु भने हामीले स्पटलाइटमा हामीले ल्याएको होइन, जनतालाई ल्याएको हो। र जनता सधैँ स्पटलाइटमा थियो, स्पटलाइटमा छ, स्पटलाइटमै रहन्छ। हामीले दिएको प्रकाश नेतालाई दिएको प्रकाश होइन, हाम्रो सूर्य नेताप्रति मात्रै चम्किँदैन, हाम्रो सूर्यले जनतालाई प्रकाशित गर्छ। त्यही भएर यो जनता सधैँ अगाडि नै रहन्छ। र आज पार्टीप्रति र आज र आज पार्टीको विषयमा विशेष गरी कुरा राख्नुपर्छ भनेरै हाम्रो पार्टीको चिन्तन कस्तो हो, लेफ्ट हो, राइट हो, सेन्टर हो, धेरै चिन्ता लिइराख्नु पर्दैन। हाम्रो पार्टी विकासवादी पार्टी हो, विकास गर्ने काम गर्ने पार्टी हो। हाम्रो पार्टी अगाडि बढ्ने पार्टी हो, हामी प्रतिशोध साध्ने, पुरानो पुरानो कुरा लिएर न्यु खोज्दै बस्ने होइन। न्यु खोज्नु पऱ्यो, अगाडि बढ्दै गर्दा न्यु खोजिन्छ। कस्तो केसमा मात्रै भन्दाखेरि विगतका दिनहरूमा कुनै फटाइ भएका छन्, सरकारी सम्पत्तिको दोहन भएको छ, सरकारी रकमको दोहन भएको छ भने त्यहाँनिर न्यु खोज्न जरुरी हुन्छ, त्यहाँ न्यु खोज्छौँ हामी। र त्यो न्यु खोज्दै गर्दाखेरि अख्तियारलाई 5 घन्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने हामी 5 घन्टा मात्रै होइन 5 वर्ष गर्छौँ।
पाँच वर्षै अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ, त्यसमा चिन्ता लिइराख्नु पर्दैन। हामीले नियम कानुन मिच्दैनौँ, नियममा बसेरै काम गर्छौँ, नियमभन्दा बाहिर जाँदैनौँ। हाउभाउ हेर्दाखेरि यस्तो सोसल मिडियाहरू हाउभाउ हेर्दाखेरि अलिकति अनियन्त्रित देखिएला, त्यो देखिएको मात्रै हो, सबै चिज नियन्त्रणमा छ, कुनै चिज आउट अफ कन्ट्रोल गएको छैन। चिन्ता कुनै विषयमा लिनु पर्दैन, सीमाको विषयमा पनि चिन्ता लिनुभएको थियो। सीमाको हामीले सीमाको विषयमा बोल्दाखेरि पक्कै पनि जुनसुकै देशसँग सीमाको विषय कुरा गर्दाखेरि उहाँहरूले पनि आफ्नो आपत्ति जनाउनुहुन्छ, आपत्ति जनाउनु भयो, मलाई अचम्म लाग्यो। ल ठिक छ, तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुहोस्, हामीसँग त प्रमाण छ, हामीसँग कालापानी लिपुलेखको प्रमाण छ। र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनु पर्छ भने ल्याउँछौँ भनेका हो, हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौँ। हामी हाम्रो छिमेकीहरूसँग आफै कुरा गरेर मिलाउँछौँ, हामीसँग प्रमाण छ र हामी ल्याउँछौँ, त्यो कुरा गरिएको हो। यसमा आशंका मान्नु पर्दैन, मेरो राष्ट्रियताप्रति कुनै आशंका मान्नु पर्दैन, कसैले पनि मान्नु पर्दैन। र विशेष गरी पार्टीको कुरा गर्दाखेरि पार्टीको महाधिवेशन चल्दैछ, आज भोलि पर्सि, भोलि चुनाव होला, र पार्टीको महाधिवेशनमा पहिलेदेखि एउटा हाम्रो संस्कार चाहिँ कता कता बिग्रिएको थियो, पहिला गुट बनाउने, उपगुट बनाउने। एउटा कुरा तपाईँहरूलाई यहाँ हुनुहुन्छ होला, महाधिवेशन प्रतिनिधिहरू हुनुहुन्छ होला, यहाँ केन्द्रीय सदस्य उठ्छु भनेर बस्नुभएका व्यक्तिहरू हुनुहुन्छ होला, पदाधिकारी उठ्छु भनेर बस्नुभएका व्यक्तिहरू हुनुहुन्छ होला, तपाईँहरूलाई एउटा कुरा स्पष्ट के भन्न चाहन्छु भने, एउटा राम्रो नेता बन्नलाई, एउटा राम्रो राजनीतिज्ञ बन्नलाई जनताको आस्था, जनताको माया जित्नुपर्छ, कुनै समूहको मायालाई हुँदैन। त्यही भएर समूह बनाउने पछाडि नलाग्नु होला, त्यस्तो बिउ अहिले नै नरोप्नु कि त्यो बिउ भोलि रुख बनेर बिचबाट फाड्नु परोस्। त्यही भएर यस्तो बिउ रोप्ने काम, यस्तो रुख फलाउने कामहरू हामी चाहिँ नगरौँ, हामीले पुरानाहरूबाट यो सिक्नुपर्छ। र एउटा कुरा के भन्न चाहन्छु भने, हामी नयाँ पार्टी हो, नयाँ सोचले गर्दा हामीले हरेक चुनावमा गएर एउटै एजेन्डा बोकेर जाने, सुशासन ल्याउँछु भनेको छ, सुशासनको लागि एजेन्डा बोकेको छ, सुकुम्बासी समस्या हटाउँछु भनेको छ, हामीले यही कार्यकालमा सुकुम्बासी समस्या समाधान गर्छौँ, यही कार्यकालमा सहकारी समस्या समाधान गर्छौँ, अर्को चुनावमा फेरि यही एजेन्डा बोकेर जाँदैनौँ, अर्को चुनावमा नयाँ एजेन्डा बोकेर जाने हो। र भोलि पर्सि हुने चुनाव भयो अथवा केही भयो, चुनावमा कसैलाई सिसिएम बन्न मन लाग्छ, कसैलाई पदाधिकारी बन्नुभयो, ठिकै छ, बन्नु भएन भने पनि चिन्ता किन लिनु पर्दैन भन्दाखेरि, हाम्रो गठबन्धनको सरकार होइन, हाम्रो एकल पार्टी सरकार हो। र एकल पार्टीको सरकार हुँदा के बुझ्नुपर्छ भन्दा, हरेक मन्त्री प्रधानमन्त्री हो, हरेक सांसद प्रधानमन्त्री हो, हरेक पदाधिकारी प्रधानमन्त्री हो, हरेक सिसिएम प्रधानमन्त्री हो, हरेक कार्यकर्ता प्रधानमन्त्री हो, हरेक आस्था राख्ने मान्छे प्रधानमन्त्री हो। भोलि तपाईँले सिसिएम जित्नु भएन, म सिसिएम भएको भए यो गर्थेँ भन्ने छ भने आउनुहोस्, भन्नुहोस् पार्टीलाई, भन्नुहोस्। भोलि तपाईँ सांसद हुन सक्नु भएको छैन, म सांसद भएको भए यो काम गर्थेँ भनेर लिएर आउनुहोस्। तपाईँलाई जे गर्न मन लाग्छ यो पार्टीले गर्छ, यो सरकारले गर्छ, र हाम्रो पार्टीका पदाधिकारीहरूलाई, सरकार र पदाधिकारीहरू, सिसिएमहरू विभिन्न जिल्लाबाट आउनु भएको छ, उहाँहरूसँग कनेक्ट भएर उहाँहरू र सरकार एउटै हो भन्ने उहाँहरूलाई चाहिँ अनुभूति गराउन अझै पनि उहाँहरूलाई अनुरोध गर्न चाहन्छु। अझै बोलौँ के गरौँ, ठिकै छ, अब नबोलौँ भन्दा बोल्ने दिन आइहाल्छ भने जस्तै, ठिकै छ। अब अर्को यो पछाडिको मन्तव्य हाम्रो सभापतिज्यूको रहेको नै छ, र एउटा कुरा फेरि अन्तिममा के भन्न चाहन्छु तपाईँहरूलाई भन्दाखेरि, पार्टी चाहिँ एकै ठाउँमा राख्ने कुरा हो, पार्टीलाई एक बनाउनुपर्छ। आज भोलि पर्सि चाहिँ हामी पार्टीको बारेमा सोचौँ, र त्यो पछाडि पाँच वर्ष देशको बारेमा सोचौँ। धेरै धेरै धन्यवाद।

छोटो मिठो र सटिक सम्बोधनका लागि हाम्रा पार्टीका वरिष्ठ नेता तथा सम्माननीय प्रधानमन्त्रीज्यूलाई धेरै धेरै धन्यवाद। अब कति पनि ढिलो नगरी सुदूरपश्चिमदेखि लुम्बिनीसम्म, कर्णालीदेखि कोशीसम्म नेपालको भूगोल मात्र होइन यहाँका सबै जात जाति भाषा र समुदायलाई एउटै सूत्रमा बाँध्नुपर्छ भनेर निरन्तर ओकालत गर्ने एक दृढ र अडिग व्यक्तित्व, चाहे चार पर्खालभित्र सीमित भएर बस्नु परेको अवस्था होस् वा विशाल जनसागर बीच उभिनु परेको छेड, जहाँ सुकै भए पनि नागरिक प्रतिको आफ्नो अडान साहस र आत्मबल कहिले कमजोर हुन नदिने नेतृत्व, यो पार्टीको प्रमुख जननी जसले व्यक्तिगत रूपमा धेरै गुमाए पनि कहिले जनताको विश्वास गुम्न दिनु भएन, जसले आफ्नो सहजता होइन जसले आफ्नो सहजता होइन जिम्मेवारीलाई प्राथमिकता दिनुभयो, आफ्नो आराम होइन जनताको आवाज रोज्नुभयो, पार्टीका श्रद्धेय नेता पार्टीका सभापति श्री रवि लामे सानेज्यूलाई विशेष सम्बोधन गरिदिन हुन र यस सत्रको समापन गरिदिन हुन आमन्त्रण गर्न चाहन्छु।

राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक पहिलो महाधिवेशनमा पाल्नुभएका सम्पूर्ण महानुभावहरूलाई एकमुष्ट रूपमा निलो क्रान्तिको राजधानी चितवनमा हार्दिक स्वागत गर्न चाहन्छु। परिवर्तनको सपना देखेर त्यसलाई साकार पर्ने आँट र साहस मलाई यही चितवनको माटोले दिएको छ र मबाट हामी बनाउने साहस पनि यही चितवनले दिएको छ। त्यसैले यो देवभूमि चितवनलाई नमन गर्दै फेरि पनि यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। उपस्थित आदरणीय महानुभावहरू, रासोपाको निमन्त्रणालाई स्वीकार गरेर विभिन्न राजनैतिक दलबाट आउनुभएका तमाम नेतागणहरूलाई म स्वागत गर्न चाहन्छु। यहाँहरूको उपस्थितिका लागि धेरै धेरै धन्यवाद पनि ज्ञापन गर्न चाहन्छु। उपस्थित आदरणीय महानुभावहरू, हामी आज यहाँ आइपुगेका छौँ। यहाँ आइपुग्दा यो यात्रा यहाँसम्म ल्याउँदा धेरै मानिसको बलिदानी पुगेको छ, धेरै मानिसको बलिदानी चढेको छ। ती बलिदानीले ल्याएका विभिन्न कालखण्डका परिवर्तनले आज हामी साँच्चै नै अग्लो देखिएका छौँ। ती तमाम बलिदानीमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने तमाम शहीदहरूलाई सम्झन चाहन्छु, घाइते साथीहरूलाई सम्झन चाहन्छु, जो आज शरीरभरि छर्रा बोकेर, घाइते शरीर बोकेर पनि यो देशमा परिवर्तन गरेरै छाड्ने हुटहुटी बोकेर राजनीतिमा लागिरहनु भएको छ, ती सबैलाई एकमुष्ट सम्झन चाहन्छु। रासोपा एउटा यस्तो साझा मञ्च बन्न सकेको छ जहाँ अहिले अधिकांश गैर राजनीतिक मानिसहरू आइपुगेका छन्। यो एउटा बाध्यता हो, यो रहर थिएन। हामीले पटक पटक भन्यौँ तर हाम्रो कुरा सुनिएन, धेरै पटक भन्यौँ सुनिएन, टेलिभिजनको पर्दाबाट भन्यौँ सुनिएन, राजनीतिको मैदानमा आउने बित्तिकै घोषणा गर्दा भन्यौँ सुनिएन, यतिसम्म कि जेलको काल कोठरीबाट पनि भन्यौँ सुनिएन। आज चितवनमा गर्मी छ, थोरै गर्मी छ, तर आजभन्दा एक वर्ष अगाडि पार्टी स्थापना दिवस मनाइरहेको थियो, तपाईँसँग साक्षात्कार गर्ने मसँग कुनै माध्यम थिएन, भैरवामा योभन्दा धेरै गर्मी थियो, निकै गर्मी थियो। अरूका लागि जेल एउटा ठुलो कम्पाउन्ड हुन्थ्यो, मेरो लागि एउटा गोल घर, एउटा कोठा नै जेल बनाएर सरकारले सुविधासँग सुविस्तासँग राखेको थियो। मैले तपाईँहरूलाई धेरै सम्झेको थिएँ, धेरै सम्झेको थिएँ। म आज तपाईँहरूलाई धन्यवाद भन्न चाहन्छु कि त्यो आवाज सुनियो। म धेरै त सम्झन्न, म एउटा लाइन मात्र सम्झन्छु, जुन सन्देश मैले गत वर्ष भैरवा कारागारबाट लेखेको थिएँ, त्यो सन्देशको अन्त्यमा मैले भनेको थिएँ कि एक दिन जनताले तपाईँहरूको हातमा भएको तस्करले दिएको घडी खोज्नेछ र त्यहाँ हत्कडी लगाउनेछ भनेको कुरा मलाई सम्झना छ। तर आज परिस्थिति फेरिएको छ, बदलिएको छ। बदलिएको यो परिस्थितिले हामीलाई देशको सबैभन्दा शक्तिशाली पार्टी बनाएको छ। आदरणीय उपस्थित महानुभावहरू, शक्तिशाली हुनु भनेको दम्भ गर्ने लाइसेन्स प्राप्त गर्नु होइन, प्रतिशोध साध्ने लाइसेन्स प्राप्त गर्नु होइन, यो मलाई र रासोपालाई राम्रोसँग थाहा छ। आज रासोपा प्रतिशोध र दम्भ भन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पुरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ र म आज मञ्चमा उपस्थित तमाम नेपाली राजनीतिका शीर्ष महानुभावहरूलाई साक्षी राखेर रा भन्न चाहन्छु कि निर्धक्क हुनुहोला, देश रासोपाको हातमा छ, देश सुरक्षित छ। लोकतन्त्रका स्थायी मान्यताहरू, शक्ति पृथकीकरणका सिद्धान्तहरू, संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नागरिक हक अधिकार, मानवाधिकारको प्रत्याभूति, समतामूलक समाज, समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो। हामी त्यसको जगेर्ना गर्नेछौँ, त्यसलाई माया गरेर राख्नेछौँ, हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौँ। यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन, त्यो कदम हामी कदापि चाल्ने छैनौँ। म यहाँहरूलाई निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु ल, रासोपाले त्यो लाइन क्रस गर्दैन, यहाँहरू निर्धक्क भएर यहाँबाट जानुहोला। यहाँहरूलाई पनि एउटा सानो अनुरोध गर्न चाहन्छु, राष्ट्रिय राजनीतिमा आफ्नो दल मात्र ठिक भएर हुँदैन, राष्ट्रिय राजनीतिमा रहेका सबै दलहरू ठिक हुनुपर्छ। म शुभकामना दिन चाहन्छु विशेष गरेर दुई शक्तिशाली दल, नेपाली कङ्ग्रेस
र नेकपा एमाले भित्र कहीं कतै केही न केही अप्ठ्याराहरू देखिएका छन्। त्यो अप्ठ्यारो त्यो दलको मात्र होइन, त्यो दलको अप्ठ्यारोहरू सुलझिएनन् भने समग्रमा त्यो देशको अप्ठ्यारो पनि बन्न सक्छ। मेरो शुभकामना छ आफ्नो दलभित्रका अप्ठ्याराहरूलाई मिलाउनु होला, आफ्नो दल मात्र होइन अन्य दलहरूको अप्ठ्यारा पनि सुलझिए भने देश एउटा राम्रो बाटोमा जानेछ र त्यस सँगसँगै हामीले साझा प्रतिबद्धता पनि गर्नु छ। यस अगाडि राजनीतिक दलहरू प्रतिस्पर्धी भने हामीलाई प्रतिस्पर्धा गर्ने छुट छैन। हाम्रा व्यक्तिगत वैमनस्यताहरू हाम्रा निजी हुनु हुँदैन, त्यो सकिनुपर्छ। कहिले सकिनुपर्छ भने अहिले यहीँबाट सकिनुपर्छ। हामी वैमनस्यता बोकेर बाँच्ने होइन, ठुलो हृदय बोकेर अगाडि बढ्ने राजनीतिज्ञ बन्नुपर्नेछ। हामीले एक अर्कालाई जवाफ दिनु पर्दैन, हामीले इतिहासलाई जवाफ दिनुपर्छ। इतिहासका लागि पनि हामीले हाम्रा वैमनस्यहरूलाई तत्काल त्यागेर सहकार्यको बाटोमा अगाडि बढ्नुपर्ने आवश्यकता परेको छ, किनकि हाम्रा दम्बहरू हुन्, हाम्रा कमण्ड हुन्, हाम्रा अप्ठ्यारा हुन् या हाम्रा कुनै पनि कुराहरू हुन्, ती हाम्रा निजी रहेनन्, देशका रहे, देश हितमा तिनको महत्त्व हुन्छ। आज यस ऐतिहासिक अवसरमा म रासोपा परिवारका सबै साथीहरूलाई केही छोटो जानकारी मात्र गराउन चाहन्छु। साथीहरू, मैले जलेश्वर बैठकको बेलामा राजनीतिक प्रतिवेदनमा लेखेको एउटा कुरा स्मरण गराउन चाहन्छु। त्यहाँ लेखिएको दुईवटा कुरा स्मरण गराउन चाहन्छु। पहिलो कुरा मैले भनेको थिएँ, लेखेको थिएँ कि रासोपा लड्यो भने आफ्नै गोडामा अल्झेर लड्छ, अरू कसैको ताकत छैन रासोपालाई लडाउने। आज यसलाई अझ बढी सार्थक बनाउने बेला आएको छ। हो, जब धेरैको मन जित्न सकिँदैन त्यसपछि केहीको मन जितेर राजनीतिमा अगाडि बढ्ने प्रचलन चलेको छ, तर त्यो प्रचलनको बिउ हामीले रोप्न हुँदैन। त्यो बिउ हुर्कियो, बढ्यो, फुल्यो, फल्यो भने के हुन्छ भन्ने कुरा त भर्खरै हामीले देखिसकेका छौँ। त्यसकारणले गुट र उपगुट बनाएर हामीले त्यो बिउलाई रोप्यौँ भने भोलि देशले दिने फल त्यो विषालु फल हुनेछ। र अघि पार्टीका वरिष्ठ नेताजीले भन्नुभयो जस्तै, त्यो फल यदि फल्यो भने हामीले त्यो वृक्ष नै काट्नुपर्ने अवस्थामा हामी पुग्नेछौँ। यतिखेर हामी बेला ठिक समयमा छौँ, हामी ठिक समयमा छौँ साथी हो। हामी कस्तो फल रोप्ने, कस्तो बिउ रोप्ने भन्ने बेलामा अडिएका छौँ। यतिखेर हामीले समग्र रूपमा कुनै गुट र उपगुटमा नलागिकन विगतका राजनीतिक दलहरूका अनुभवलाई हेरेर अगाडि बढ्ने हो भने म फेरि पनि भन्छु, रासोपालाई लडाउने अर्को कुनै पनि शक्ति अबको युगमा आउन सक्दैन। म यो तपाईँहरूलाई निर्धक्कका साथ भन्न सक्दछु। तर साथी हो, कहिलेकाहीँ के हुँदो रहेछ भने यो त्याग र बलिदान भनेको अरूले गर्यो भने खुसी मान्ने तर आफूले गर्नु पर्यो भने दुःख मान्ने कुरा हुने रहेछ। यसबाट चाहिँ यहाँहरूलाई म सचेत रहनको लागि अनुरोध गर्न चाहन्छु। र यो ऐतिहासिक महाधिवेशनले हामी बिचमा पनि केही वैमनस्यता रहेछन् भने, हामी बिचमा पनि त्यस्ता समस्या रहेछन् भने त्यसलाई अन्त्य गर्ने एउटा महत्त्वपूर्ण बिन्दु यो बनोस् भन्ने म चाहना राख्दछु। रासोपाको दुई तिहाईको सरकार बनेको छ साथीहरू,

धेरैहरू हल्लाको विषय भने हाम्रा प्रतिवेदन हाम्रा राजनीतिक दस्तावेजलाई हेर्ने समय निकालिएन। मलाई विश्वास छ सिङ्गो देश र संसारले केन्द्रमा राखेको रासोपाका अबका दस्तावेजहरू हेरिने छन् पढिने छन् र तिनलाई हचुवाको भरमा होइन गहन अध्ययन गरेर त्यसमाथि विद्वत समूहले विश्लेषण गर्नेछ भन्ने कुरामा म आशावादी छु। म आशावादी छु हाम्रा साथीहरूले स्वस्थ प्रतिस्पर्धा गर्नुहुनेछ, स्वच्छ प्रतिस्पर्धा गर्नुहुनेछ। सँगसँगै म आशावादी छु सरकार जुन आशा र भरोसामा उभिएको छ त्यसमा खरो उत्रिनेछ। प्रयास त निकै हुनेछ, प्रयास त लडाउने ढलाउने फाटो ल्याउने प्रयास त निकै हुनेछ। म आज यस ऐतिहासिक स्थानमा उभिएर भन्न चाहन्छु हामीले नेपाली जनतालाई र इतिहासलाई साक्षी राखेर रा। रासोपामा जुन सहमति गरेका छौँ त्यो सहमतिको एक एक अक्षर इमान्दारिताका साथ पालना गर्ने प्रण म यहाँहरूलाई उभिएर गर्न चाहन्छु। यो हाम्रो निजी कुरो होइन, इतिहासलाई जवाफ दिनुपर्नेछ, व्यक्तिको इच्छा ठुलो कुरो होइन। त्यसकारणले सरकार सञ्चालन गर्नको निमित्त रासोपाले चुनाव अगाडि नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको खुट्टामा बल पुर्याइसकेको छ। अब भट्टाभट गोल हान्ने जिम्मा बालेन्जीको, अब भट्टाभट गोल हान्ने जिम्मा सम्माननीय प्रधानमन्त्री बालेन शाहजीको हुनेछ र उहाँले त्यसको निरन्तरता दिइरहनु भएको छ। झुकिएर त्यो बल कहीँ आएछ भने पनि त्यसलाई त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो हो।

किनकि यहाँ मुख मिठ्याउनेहरू धेरै छन्, यहाँ मुख मिठ्याउनेहरू धेरै छन्, चुकली लगाइदिनेहरू पनि धेरै छन्। म तिनलाई जवाफ दिन बोलिरहेको छैन साथीहरू, म त इतिहासलाई जवाफ दिनको लागि खडा भएर बोलिरहेको छु, किनभने आजको दिन त बितेर जानेछ, भोलि फेरि सन्ततिहरूले सोध्नेछन्, इतिहासले तिमीहरूलाई मौका दिएको थियो, इतिहासले तिमीहरूलाई पहिलो महाधिवेशनभन्दा पनि अगाडि तिमीहरूलाई यति जनमत दिएको थियो कि संसारको कुनै पनि राजनीतिक दललाई महाधिवेशन हुनुभन्दा अगाडि दुई तिहाईको बहुमत दिएको मलाई सम्झना छैन, यस्तो अवसर दिएको थियो। आज जन्मेकाहरूले मात्र होइन, भोलि यस देशमा यस धरतीमा जन्मेकाहरूले पनि मलाई र बालेनजीलाई प्रश्न गर्नेछन्, यो मौकालाई तिमीहरूले किन गुमाउनु थियो? हामी त्यो प्रश्नलाई सदाका लागि बाँच्न चाहन्छौँ इमान्दारिताका साथ, यो अवसरलाई हामी सदुपयोग गर्न चाहन्छौँ, हाम्रा लागि होइन, आउने सन्ततिका लागि, जन्मिसकेका लागि मात्र होइन, जन्मन बाँकी यस देशका नागरिकका लागि पनि। उपस्थित आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म आफ्नो भनाइ छुट्याउने क्रममा गएको छु। पार्टी जीवनमा समस्याहरू नआउने भनेर आउँछन्, विभिन्न तहमा समस्याहरू आउँछन्, र हाम्रो पार्टी केवल हाम्रा साथीहरूले मात्र बनेको पार्टी होइन, विभिन्न राजनीतिक दलबाट हामी कहाँ आउनुभएका साथीहरू पनि आउनुभएको छ, हाम्रो परिवार बनेर आउनुभएको छ, यो सबैको सम्मिश्रणले पार्टी बनेको छ। पार्टीभित्र या राजनीतिक दलभित्रको आबद्धता भनेको, कुनै पनि राजनीतिक दलमा म आबद्ध हुन्छु भन्नु भनेको तत्कालको लाभका लागि होइन। इतिहासको पाना पल्टाएर हेर्नुहोस् त, मैले यसभन्दा अगाडिको कुनै एउटा समारोहमा भनेको सम्झना गर्दछु, सम्झिहेर्नुहोस्। आज त रासोपामा एउटा लहर छाएको छ, सम्भवतः भोलि टिकट पाइन्छ होला, पर्सि पालिकामा जितिन्छ होला, म मेयर हुन्छु होला, उपमेयर हुन्छु होला भनेर केही साथीहरू लोभिनु भएको छ होला, लोभ्याइएको पनि छ होला। तर कुनै पनि दिन पार्टीले होइन, अब हामीले 8-10 वर्ष विद्रोह गर्नुपर्नेछ, त्यसका लागि हामी तयार हुनुपर्नेछ भन्यो भने कि त्यो त्याग, त्यो बलिदान र त्यो यात्रामा होमिनका लागि हामी तयार छौँ, हामी तयार छौँ त भन्छौँ। तर आजैबाट टिकट फलाउनलाई दिएँ भनेर गुटको राजनीतिमा लाग्यौँ भने इतिहासले हामीलाई धिक्कार्नेछ। त्यस कारणले आफ्नै परिवारलाई म आज यो पहिलो महाधिवेशनमा उभिएर यति भन्न चाहन्छु, साथी हो, मलाई केही पनि चाहिएको छैन। संस्थापक सभापति भएका नाताले भर्खरै सुरु भएको पार्टीमा

0: एउटा सानो पदका लागि चौबाटोमा लडेर हेलमेटले हानेर एकअर्काको दाँत झार्न गएको दृश्य बाँचुन्जेल हेर्न नपरोस् मेरो यति कामना छ। आफूले जन्माएको पार्टी भएको हुनाले कुनै एउटा पदका लागि अस्वस्थ प्रतिस्पर्धा गरेको सदस्यताहरू जम्मा गर्दै आफूनिर्वाचित हुने प्रपञ्च गरेको र षड्यन्त्रको राजनीतिको बिउ रोपेको कम्ती कम आफू बाँचुन्जेल हेर्न नपाए हुन्थ्यो भन्ने कामना म आज ऐतिहासिक महाधिवेशन राख्न चाहन्छु। एउटा कुरा चाहिँ मलाई के थाहा छ भने जसले जिते पनि घन्टी बाहकले जित्छ, जसले जिते पनि रासोपाले जित्छ। आफ्ना जिताउन होइन, जितेका आफ्ना हुन् भन्ने भावना लिएर गयौँ भने हामी विशाल रासोपा बन्नेछौँ। यो विशाल रासोपाको पहिलो ऐतिहासिक महाकुम्भमा फेरि पनि म यहाँहरूलाई धेरै धेरै स्वागत गर्न चाहन्छु र फेरि पनि विभिन्न राजनीतिक दलबाट आउनुभएका साथीहरूलाई उहाँहरूले गर्नुभएको त्याग र बलिदानको सम्मान स्वरूप विगतमा भएका सम्पूर्ण राजनीतिक क्रान्तिहरूको सम्मान राख्ने प्रतिबद्धता व्यक्त गर्दै बदलिँदो व्यवस्था बदलिएको परिस्थिति सबैमा हाम्रो साझा प्रतिबद्धता भएको कुरा स्पष्ट पार्न चाहन्छु। अन्त्यमा पार्टी स्थापना दिवसको दिन मैले यसै गरी दर्शक दीर्घाकै बिचमा रहेकी मेरी धर्मपत्नी अर्धाङ्गिनीलाई भनेको थिएँ। उनले मलाई भनेकी थिइन् म घर चलाउँछु तिमी देश सम्हाल भनेकी थिइन्। यो चार वर्षको यात्रामा देश चलाउन भन्दा गाह्रो घर चलाएर मेरो सङ्घर्षको हरेक पाइलामा साथ दिएर एकपटक पनि नरोइकन ठाडो शिर लगाएर एकपल्ट पनि नझुकेर मलाई यतिका धेरै बल दिएकोमा मैले यो मञ्चबाट धन्यवाद दिनै पर्छ। साथै मेरो परिवारको एउटा जमघटमा मेरी 64 वर्षकी वृद्ध मृत्यु सय्याबाट भर्खर फर्केकी दिदीले भनेको कुरा सम्झना सुनाएर बिदा हुन्छु। जतिखेर मलाई ममाथि राज्यले ज्यादती गरेको थियो त्यतिखेर वरपरका छरछिमेकीले मेरो वृद्ध दिदीलाई भनेछन् तिम्रो भाइलाई त मार्छन् क्यारे। मेरो दिदीले छाती पिटेर भनेछन् मारेछन् भने मेरो भाइ शहीद हुन्छ चिन्ता नगर भनेकी थिइन्। मलाई आँट र साहस दिने मेरो परिवारलाई मैले अलिकति धन्यवाद दिन यो विशिष्ट समारोहको समय लिएर केही गल्ती गरेछु भने क्षमा गर्नुहोला। तर सबै रासोपाको परिवारलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरो नेतृत्वमा यो पार्टीलाई यहाँले गर्नुभएको विश्वासले आज यहाँ पुर्याएको छ। पार्टी यहाँ आइपुग्नुको सम्पूर्ण श्रेय तपाईँहरूलाई बाँडेर बाँकी रहेको थोरै श्रेय लिने प्रण गर्दै सबैजनालाई फेरि पनि चितवनमा स्वागत गर्दछु र यसको यो हाम्रो ऐतिहासिक महाधिवेशनको भव्य सफलताको शुभकामना अभिव्यक्त गर्दै बिदा चाहन्छु। सबैको जय होस्, जय देश, जय घन्टी।
1: अनुरोध गर्दछौँ साथै विक्रमसम्म 2080 साल
2: सिधा कुरा प्रष्ट विचार
3: किसान

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: रासोपाको पहिलो महाधिवेशन चितवनमा सुरु। स्थापनाको 4 वर्षमै अत्याधिक बहुमतका साथ सत्ताको नेतृत्व पाएको पार्टीको नीति र नेतृत्व परिष्कृत हुने विश्वास।
0: व्यापार घाटा कम गर्न सरकारको नयाँ रणनीति वाणिज्य नीति कार्य योजना मार्फत स्वदेशी उत्पादन र निर्यातमा जोड।
1: आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो। स्वास्थ्यकर वृद्धावस्थाका लागि योग प्रभावकारी रहेको विज्ञको भनाई।
2: बुढेली पन्छसँगै आउने समस्याको समाधान गर्नलाई पनि योग इफेक्टिभ भएको कारणले गर्दाखेरि स्वास्थ्यकर बुढेली जीवन अथवा बुढेसकालमा सँगै हामी स्वास्थ्यकर र एक्टिभ जीवन जिउन चाहन्छौँ। योग र आध्यात्मको कुरालाई चाहिँ हामीले जोड्नुपर्ने हुन्छ।
0: आज अमेरिका र इरान बीच प्रत्यक्ष वार्ता हुँदै दुवै देशका प्रतिनिधि स्विजरल्यान्डमा लेबनान द्वन्द्वलाई मुख्य एजेन्डा बनाएको इरानको भनाई।
1: र फिफा विश्वकपमा आज राति स्पेन र साउदी अरेबिया खेल्दै दुवै टोली पहिलो जितको खोजीमा।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु।
0: गर्दै प्रधानमन्त्री शाहसम्म 2080 साल राष्ट्रपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहमा नेपाली काङ्ग्रेस सभापति गगन थापा, नेकपा एमालेका नेता प्रदीप गेवाली, नेकपाका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, जनमत पार्टीका अध्यक्ष सीके राउत, जसपा नेपालका अध्यक्ष उपेन्द्र राउत, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई लगायतका नेताहरू पनि समारोहमा सहभागी बन्नुभएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपा उपसभापति डाक्टर स्वर्णिम वाग्लेले पार्टी सरकार मात्र नभई राजनीतिक संस्कार परिवर्तनको अभियानमा रहेको बताउनु भएको छ। उहाँले नेपालको मुख्य समस्या स्रोत वा सम्भावनाको अभाव नभई गलत राजनीति तथा आर्थिक प्रोत्साहन संरचना भएको पनि बताउनुभयो। विगतमा राजनीतिक दलहरूले अवसरभन्दा पहुँचवालालाई प्राथमिकता दिने संस्कार विकास गरेको आरोप लगाउँदै उहाँले अब त्यो अवरोध हटाउने अभियानमा राष्ट्रपा रहेको दावी गर्नुभयो। यस्तै प्रधानमन्त्री एवं राष्ट्रपाका वरिष्ठ नेता बालेन्द्र शाहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएको बारे स्पष्टीकरण दिनुभएको छ। राष्ट्रपाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सरकारी सम्पत्तिको दोहन भएको कुरामा न्यू खोज्न आवश्यक नरहेको बताउनु भएको हो। उहाँले आफ्नो पार्टी विकासवादी पार्टी भएको र पुरानो कुरामा न्यू खोज्ने पार्टी नभई न्यू खोज्नु परे विगतमा सरकारी सम्पत्ति दोहन भएको छ भनेर न्यू खोज्न आवश्यक रहेको बताउनुभयो। त्यसपछि उहाँले अख्तियारसँग 5 घण्टा मात्र नभई आवश्यक परे 5 वर्ष पनि सोधपुछ गर्न सक्ने बताउनुभयो। त्यस्तै प्रधानमन्त्री शाहले सरकार एक्सप्रेस वेमा हिँडिरहेको भन्दै गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताउनुभयो। त्यसअघि वक्ता एमाले नेता प्रदीप गेवालीले सरकारका प्रारम्भिक गतिविधिहरूमा काम गर्ने हुटुटी देखिए पनि सन्तुलन नमिलेको बताउनु भएको थियो। गाडीभित्र एक्सिलेटरसँगै ब्रेक पनि हुन्छ, दुवैको सन्तुलन मिलेन भने दुर्घटना पनि हुनसक्छ भन्नुभएको थियो। त्यही कुराको जवाफ दिँदै शाहले अहिले नरोकिने बताउनु भएको हो। यस्तै राष्ट्रपा महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै काङ्ग्रेस सभापति गगन थापाले राष्ट्रपाले पाएको जनमत लोभलाग्दो भएको बताउनु भएको छ। तर विगतमा पुराना दलको जनमतको उन्माद लागेका कारण दुर्घटना परेको उल्लेख गर्दै थापाले नेताहरूको अहंकार बीच टकराव भएमा र व्यक्ति बीच टकराव भएमा दुर्घटना हुन सक्ने बताउनुभयो। विगतमा जनमतले शक्ति दिँदा शक्तिको सीमा हुन्छ भनेर नबुझेका कारण अप्रजातान्त्रिक व्यवहार गरेको र त्यसै कारण जनमत दुर्घटनामा परेको भन्दै सभापति थापाले राष्ट्रपाले यी दुवै अवस्थाको सामना गर्न नपरोस् भन्ने शुभकामना दिनुभयो। काङ्ग्रेस राष्ट्रपाको दुश्मन नभई प्रतिस्पर्धी रहेको भन्दै सभापति थापाले राष्ट्रपालाई सानो बनाएर नभई आफ्नो कर्मले अग्लो हुनमा काङ्ग्रेस केन्द्रित रहेको बताउनुभयो।
1: यस्तै शुभकामना मन्तव्यका क्रममा जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त अर्थात् सीके राउतले नवयुवा आन्दोलनको भावलाई नबिर्सन सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपालाई सुझाव दिनुभयो। आन्दोलनबाट प्राप्त विश्वास नभुल्नका लागि राष्ट्रपालाई सम्झाउन पनि आफू महाधिवेशनमा सहभागी हुन आएको भन्दै उहाँले आफूले आफ्नो पार्टीको देश बनाउने सपना पनि राष्ट्रपाबाटै पूरा होस् भन्ने चाहेको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले तिथि बसाउन चालिएका कुनै पनि कदमहरू विधिसम्मत र संविधानभन्दा बाहिर नहोस् भन्ने कुरामा पर्याप्त ध्यान दिन सरकार र राष्ट्रपालाई आग्रह गर्नुभयो। नेकपा एमालेका नेता प्रदीप गेवालीले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा नेतृत्वको सरकारका प्रारम्भिक निर्णय र गतिविधिमाथि प्रश्न उठाउँदै लोकतान्त्रिक संस्थालाई कमजोर बनाउने प्रवृत्ति दोहोरिए वर्तमान जनमत दीर्घकालीन रूपमा कायम नरहने चेतावनी दिनुभयो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सत्य र न्यायको पक्षमा दृढतापूर्वक उभिन राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई सुझाव दिनुभयो।
0: स्थापनाको चार वर्षमै झण्डै दुई तिहाई बहुमतका साथ सत्ताको नेतृत्व गर्ने जनमत पाएको रासोपाको नीति र नेतृत्व परिष्कृत गर्ने महाधिवेशन भएकोले यसलाई महत्वका साथ हेरिएको छ। पार्टीका महामन्त्री कविन्द्र बुढाकोटीका अनुसार पार्टीको संगठनात्मक र वैचारिक प्रतिवेदन प्रस्तुत हुन्छ। अनुशासन आयोगको प्रतिवेदन र पार्टी सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा छलफल भएर नीति निखारको काम हुन्छ। तीन दिने महाधिवेशनले पार्टीको अहिलेको तदर्थ केन्द्रीय समितिबाट निर्वाचित केन्द्रीय समिति बनाउनेछ। यस महाधिवेशनपछि पार्टी एक तहमा परिपक्व भएको ठहरनेछ। महाधिवेशनबाट केन्द्रीय समितिमा 151 जना निर्वाचित हुनेछन् भने 7 जना प्रदेश सभापति पदेन सदस्य हुनेछन्। महाधिवेशनमा दुई चरणको मतदान प्रक्रिया हुनेछ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरू चयन हुने र दोस्रो चरणमा निर्वाचित केन्द्रीय सदस्यहरू मध्येबाट पदाधिकारी निर्वाचित हुने राष्ट्रपतिका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। उहाँका अनुसार मतदानको लागि 80 विद्युतीय मेसिन प्रयोग गरिनेछ र देश बाहिर रहेका राष्ट्रपतिका प्रतिनिधिहरूले मोबाइल एपमा मतदान गर्न पाउनेछन्। भोलिदेखि चुनावको प्रक्रिया शुरू भएर पर्सि मतदान हुनेछ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ। प्रारम्भिक नामावलीमा 4211 जना प्रतिनिधिको नाम छ। प्रतिनिधिहरूमाथि दाबी विरोधको समय भोलि बिहान 9 बजेसम्मका लागि तोकिएको छ। प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन भोलि बिहान 10 बजे हुनेछ। भोलि दिउँसो 2 बजेदेखि 4 बजेसम्म उम्मेद्वारको दर्ता गर्ने समय छ भने भोलि राति 11 बजे उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ। असार 9 गते अर्थात् पर्सि बिहान 7 बजेदेखि 8 बजेसम्म मौन अवधि तोकिएको छ। पर्सि बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म पार्टी सभापति र केन्द्रीय सदस्यका लागि मतदान हुनेछ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदान सम्पन्न भएको 2 घण्टापछि मतगणना शुरू गरी परिणाम सार्वजनिक गरिनेछ। आवश्यक परेमा दोस्रो चरणको चुनाव सम्बन्धी थप कार्यतालिका पछि सार्वजनिक गरिने आयोगले जनाएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सूचना निकालेर महाधिवेशनलाई व्यवस्थित निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्नका लागि 22 सदस्यीय निर्वाचन समिति गठन गरेको जानकारी दिएको छ।
1: भरतपुरमा चलिरहेको रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन मोहिमय बनेको छ। 4200 भन्दा धेरै प्रतिनिधि सहित पाहुना स्वयंसेवक लगायतको सहभागिता रहेको महाधिवेशन स्थलमा दिउँसो धेरैले मोही पिउँदै गरेको देखियो। असारको गर्मीमा सहभागीलाई शीतलता दिन आयोजकले पनि मोही बाँड्ने व्यवस्था मिलाएको छ। यस्तै दुग्ध विकास संस्था डीडीसी र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ अन्तर्गत विभिन्न डेरीले मोही सहित दुग्धजन्य उत्पादन बिक्री गरिरहेका छन्। ती बिक्री केन्द्रहरूमा सबैभन्दा धेरै व्यापार मोहीको भइरहेको छ। राजनीतिक सरगर्मीका बीच महाधिवेशन स्थल पूर्ण रूपमा मोहीमय र मौलिक बनेको छ। पहिलो दिन नै झण्डै 7-8 हजार लिटर मोही खपत हुने अनुमान छ।
0: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सार्वभौम अस्तित्व जोगाउन जङ्गबहादुर राणाबाट सिक्नुपर्ने बताउनु भएको छ। काठमाडौँमा आयोजित नेपाली राष्ट्रियता र श्रीतिन महाराज जङ्गबहादुर राणा विषयक प्रवचन कार्यक्रममा उहाँले 19 शताब्दीको औपनिवेशिक विस्तारको चुनौतीपूर्ण समयमा नेपालको स्वतन्त्र अस्तित्व र सार्वभौमिकता जोगाउन जङ्गबहादुरको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। भण्डारीका अनुसार दक्षिण एसियाको ठूलो भूभाग ब्रिटिस साम्राज्य अन्तर्गत गइसक्दा पनि नेपालले स्वतन्त्र अस्तित्व कायम राख्न सक्नुको श्रेय जङ्गबहादुरले जान्छ। उहाँको बेलायत भ्रमणले अन्तर्राष्ट्रिय शक्ति सन्तुलन बुझ्न मद्दत गरेको र त्यसपछिको कूटनीतिक व्यवहारले नेपाल ब्रिटिस सम्बन्ध व्यवस्थित बनाएको भण्डारीले बताउनुभयो। सीमा निर्धारणका लागि बनाएका जङ्गे पिलरलाई पनि उहाँले महत्वपूर्ण योगदानको रूपमा उल्लेख गर्नुभयो। आज जङ्गबहादुर राणाको 209 जन्म जयन्ती हो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। स्वास्थ्यका लागि योगको महत्व बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2000 ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
0: अन्तर्राष्ट्रिय संघको महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जुन 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। यस वर्षको नारा स्वस्थ वृद्ध अवस्थाका लागि योग भन्ने रहेको छ। योगको महत्वका बारेमा साथी हृदय रिमालले योग तथा प्राकृतिक चिकित्सक संघ नेपालका अध्यक्ष डाक्टर जनक बहादुर बस्नेतसँग कुराकानी गर्नुभएको छ।
2: हाम्रा ऋषि मुनिहरूले हजारौं वर्षको खोज र अनुसन्धानबाट ल्याएको एउटा यस्तो विज्ञान हो जुन चाहिँ अहिलेको सन्दर्भमा अझ यसको सान्दर्भिकता र महत्व बढ्दै गरेको छ। अहिले जुन किसिमको चाहिँ शारीरिक र मानसिक समस्याहरू चाहिँ विश्वव्यापी रूपमा बढिरहेका छन् ती समस्याहरूसँग चाहिँ जुझ्नको लागि ती समस्याको समाधान गर्नको लागि योग एकदमै प्रभावकारी देखिएको छ। सुरुमा चाहिँ आध्यात्मिक रूपमा मात्र योगलाई लिइन्थ्यो भने अहिले स्वास्थ्यको एउटा अभिन्न अङ्गको रूपमा र अपरिहार्य उपचार पद्धतिको रूपमा यसलाई विकास भइरहेको छ। त्यो कारणले गर्दाखेरि यसको महत्व अहिले दिनदिनै बढ्दै गरेको छ। खालका रोगहरू जस्तो चाहिँ मधुमेह भनौँ अथवा उच्च रक्तचाप भनौँ मोटोपन त्यसै गरी चाहिँ मानसिक समस्याहरू जस्तो चाहिँ एन्जाइटी डिप्रेसन स्ट्रेसका समस्याहरू स्ट्रेससँग सम्बन्धित अन्य रोगहरू यी समस्यासँग जुझ्नको लागि चाहिँ योग एकदमै प्रभावकारी देखेको छ र योग एउटा थेरापीकै रूपमा विकास भइरहेको छ र अहिले चाहिँ जुन योगमा आकर्षण देखेको छ त्यसको पनि मुख्य कारण यसको चाहिँ चिकित्सकीय प्रभाव जुन चाहिँ मान्छे विभिन्न रोगबाट आक्रान्त भयो त्यसपछि त्यसको समाधान खोज्दै जाँदाखेरि योगमा यसको आकर्षण बढिरहेको देखिन्छ।
5: विशेष गरी स्वस्थ वृद्ध अवस्थाका लागि योग भन्ने छ, यो वृद्ध अवस्थाका लागि किन अझ महत्त्वपूर्ण छ?
2: वृद्ध अवस्थामै विभिन्न किसिमका चाहिँ नपर्ने खालका रोगहरू चाहिँ आउने गर्छन् होइन, जस्तो चाहिँ मधुमेह भनौँ अथवा उच्च रक्तचाप भनौँ अथवा कोलेस्ट्रोल पर्ने जोर्नीका समस्याहरू वातजन्य रोगहरू होइन यी विभिन्न खाले चाहिँ अनि एक्लोपन महसुस हुने किनभने वृद्ध अवस्थामै मान्छेहरूलाई एक्लोपन अथवा डिप्रेसनमा जाने यस्तो किसिमको चाहिँ समस्याहरू बढ्दै गएको छ र ती समस्याहरूसँग जुझ्नको लागि पनि योग चाहिँ इफेक्टिभ छ। त्यो कारणले गर्दाखेरि हेल्दी एजिङको लागि अथवा बुढेसकालमा आउने समस्या चाहिँ सकेसम्म एजिङ प्रोसेसलाई नै सुरु गर्न सक्छ योगले भन्ने छ। किनभने योगमा एउटा रिसर्च चाहिँ गरिएको छ यो अल इन्डिया इन्स्टिच्युट मेडिकल साइन्स दिल्लीमा, त्यसमा एउटा रिसर्च चाहिँ एजिङ प्रोसेसमा चाहिँ योगले कसरी काम गर्छ यसले त्यो जिनलाई नै मोडिफाई गरेर एजिङ प्रोसेसलाई सुरु गर्छ भन्ने एउटा चाहिँ रिसर्च नै पब्लिस भएको छ र त्यो आधारमा यसले चाहिँ एजिङ प्रोसेसलाई पनि एज अ होल सुरु गर्ने कुरा भयो र सँगसँगै बुढ्योलीपनसँग सँगसँगै आउने समस्याको समाधान गर्नलाई पनि योग इफेक्टिभ भएको कारणले गर्दाखेरि युनाइटेड नेसनले चाहिँ अहिले योगा फर हेल्दी एजिङ भनेर चाहिँ यो नारा चयन गरेको हो र पक्कै पनि बुढ्योलीसँग अथवा स्वस्थकर बुढ्यौली जीवन अथवा बुढेसकालमा सँगै हामी स्वस्थकर र एक्टिभ जीवन हामी जिउन चाहन्छौँ, हामी चाहिँ बुढेसकालमा चाहिँ यता शान्तिपूर्वक बाँच्न चाहन्छौँ अथवा आनन्दमय रूपमा बाँच्न चाहन्छौँ भने योग र आध्यात्मको कुरालाई चाहिँ हामीले जोड्नुपर्ने हुन्छ र त्यसको आधारमा यो नारा अहिले चयन गरिएको
5: हो। आम मानिसले चाहिँ दैनिक जीवनमा यसलाई कसरी लागू गर्ने र सिक्ने, जस्तो योग गर्न चाहने व्यक्तिहरूले कहाँ सम्पर्क गर्ने?
2: योगको लागि चाहिँ दुई किसिमले हामीले सिक्न सक्छौँ। एउटा त हामी योगमै क्यारियर बनाउँछौँ, योगमै हामीले यसलाई पेसाको रूपमा अँगाल्छौँ भन्यो भने विभिन्न युनिभर्सिटी लेभलमा चाहिँ योगका कोर्सहरू डिजाइन भएका छन्। हामीले त्यसमै चाहिँ अब बास्टर मास्टर चाहिँ गरेर पनि यसलाई चाहिँ एउटा पेसाको रूपमा पनि अगाल्न सक्छौँ भने अर्को चाहिँ आफूले चाहिँ आफ्नो स्वास्थ्यको लागि आफ्नो समृद्धिको लागि आफ्नो चाहिँ खुसीको लागि यदि गर्न चाहने भने त अहिले विभिन्न किसिमका सङ्घ संस्थाहरू चाहिँ हरेक टोलमा जस्तो चाहिँ योगका सेन्टरहरू खोलेका छन् र त्यो ठाउँमा गएर हामी चाहिँ आफ्नो स्वस्थ रहनको लागि नियमित अभ्यास गर्नको लागि चाहिँ नजिकको संस्थामा कुनै पनि संस्थामा थुप्रै किसिमका संस्थाहरू छन्, थुप्रै किसिमका गुरुहरूले बनाएका संस्थाहरू छन्। विभिन्न सङ्घ संस्थाले बिहानको टाइममा चाहिँ जुम अनलाइन मार्फत पनि योगको क्लासहरू चलाइराख्नु भएको छ। फिजिकल्ली क्लासमा जान सक्दैनौँ भने घरमै बसेर अनलाइन मार्फत पनि हामीले योग सिक्न सक्छौँ, यसको फाइदा लिन सक्छौँ।
1: उहाँ हुनुहुन्थ्यो योग तथा प्राकृतिक चिकित्सक संघ नेपालका अध्यक्ष डाक्टर जनक बहादुर बस्नेत। नेपाल दर्पणमा अब खबरकै सिलसिला। आज राति कोशी प्रदेशका तराई तथा पहाडी भूभागका एक दुई ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद सरोज पुडा सैनिका अनुसार काठमाडौँ उपत्यका सहित बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मध्यम वर्षा हुन सक्नेछ। कोशीको पहाडी क्षेत्रमा निरन्तर वर्षाका कारण पहिरोको जोखिममा बढेकाले यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। पछिल्लो 12 घण्टामा कोशी, बागमती, गण्डकी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। त्यस्तै पश्चिमी तराईमा अत्याधिक गर्मी कायमै रहेको छ। आज सबैभन्दा बढी तापक्रम नेपालगञ्जमा 40.2 डिग्री सेल्सियस मापन भएको छ भने भैरहवामा 37.8 र रामेछापको मन्थलीमा 36.6 डिग्री तापक्रम मापन भएको छ। भोलि पनि लुम्बिनी, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम 38 40 डिग्री सेल्सियससम्म पुग्ने सम्भावना रहेको भन्दै विभागले दिउँसोको चर्को घाममा बाहिर ननिस्किन बिहान वा बेलुकाको समयमा मात्रै खेतबारीको काम गर्न तथा मौसम बुलेटिन अनुसार सतर्क रहन आग्रह गरेको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353 आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
4: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छाड सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
6: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
7: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ
8: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ
1: अब बाँकी खबर राष्ट्रिय मानवाधिकार आयोगकी सदस्य डाक्टर लिली थापाले सामाजिक सञ्जालमा बढ्दो साइबर बुलिङका कारण मानवाधिकार संकटमा निष्पक्ष अनुसन्धान गर्न डराउनु पर्ने स्थिति आएको बताउनु भएको छ शान्तिका लागि सामूहिक अभियानको क्यापले आयोजना गरेको मानवाधिकार रक्षकहरूको राष्ट्रिय सम्मेलनमा उहाँले नवयुवा आन्दोलनको घटनामा आयोगले निष्पक्ष प्रतिवेदन तयार पारे पनि आरोप लाग्ने गरेको गुनासो गर्नुभयो आयोगले तथ्यका आधारमा पूर्वाग्रहविहीन प्रतिवेदन सार्वजनिक गरेको तर त्यसपछि सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी र चरित्र हत्याको प्रयास बढेको उहाँको गुनासो छ आयोगका पदाधिकारी सञ्चारकर्मी र अनुसन्धानमा संलग्नहरू साइबर आक्रमणको निशानामा परिरहेकाले स्वतन्त्र काम गर्ने वातावरण खुम्चिँदै गएको उहाँले बताउनुभयो नागरिक समाज यस्ता घटनामा मौन बसेको आरोप पनि उहाँले लगाउनुभयो द्वन्द्वकालीन घटनामा छानबिनको दायरामा पर्नुपर्ने व्यक्तिहरू नै नीति निर्माण तहमा पुगेका कारण धेरै मुद्दा टुङ्गमा नपुगेको उदाहरण दिँदै उहाँले नवयुवा आन्दोलनको अनुसन्धान पनि त्यही नियतिमा पुग्न सक्ने आशंका व्यक्त गर्नुभयो यसैबीचको क्यापले मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गर्यो अध्यक्ष पुष्प भूषालले चुनौतीका बावजुद रक्षकहरूले लोकतन्त्र र मानव अधिकार संरक्षणमा साहसिक भूमिका निर्वाह गरिरहेको र उनीहरूको सुरक्षा राज्य नागरिक समाज र सबैको साझा जिम्मेवारी भएको बताउनुभयो उहाँले मानव अधिकार रक्षक संरक्षण नीति तत्काल स्वीकृत गरी लागू गर्न माग गर्नुभयो
0: बाजुरामा बस दुर्घटना हुँदा 24 जना घाइते भएका छन् बिहान बुढीगंगा नगरपालिका वडा नम्बर 10 को रिठा बजार नजिकै पवनदूत यातायातको बस दुर्घटना भएको प्रहरीले जनाएको छ जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बसमा 35 जना यात्रु रहेकामा 24 जना घाइते भएका हुन् घाइते मध्ये 23 जनालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगिएको छ भने 1 जनालाई अछामको बयलपाट अस्पताल लगिएको छ बस ब्रेक फेल भएर दुर्घटना भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
1: जुम्लामा 1 वर्षमा 3,671 मेट्रिक टन सिमी उत्पादन भएको छ कृषि विकास कार्यालय जुम्लाका प्रमुख राम भक्त अधिकारीका अनुसार आर्थिक वर्ष 2081-82 जिल्लामा सिमी बिक्रीबाट 1,33,92,000 आमदानी भएको छ जिल्लाभर 2,257 हेक्टर क्षेत्रफलमा सिमी उत्पादन हुने गरेको छ पछिल्लो समयमा सिमीको माग बजारमा अत्याधिक आउने गरेसँगै जुम्लाका किसान सिमी खेतीतर्फ आकर्षण बढ्दै गएको कृषि विकास कार्यालयका प्रमुख अधिकारीले बताउनुभयो जुम्लामा किसानका लागि सिमी महत्वपूर्ण नगदे बालिका रूपमा स्थापित हुँदै गएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो तिला गाउँपालिका तातोपानी चन्दननाथ कनका सुन्दरी पातारासी हिमा तातोपानी र गुठी चौर क्षेत्रका किसानले सिमी खेतीबाट राम्रो आमदानी गरेका छन् सिमी उत्पादन को अवस्था राम्रो भए पनि बजार व्यवस्थापन र मूल्य निर्धारणमा एकरूपता नहुँदा किसानलाई समस्या भएको तिला गाउँपालिका एकका किसान करण बुढाले बताउनुभयो।
0: नेपाल दर्पणमा अब विदेशका खबर। प्रत्यक्ष वार्ताका लागि अमेरिका र इरानका प्रतिनिधि स्विजरल्याण्ड पुगेका छन्। अमेरिकाका उपराष्ट्रपति जेडी भान्स नेतृत्वको टोली र इरानका विदेश मन्त्री अब्बास अराक्सी र सभामुख मोहम्मद बगर गालिबाफ सहितको टोली स्विजरल्याण्डमा रहेको बीबीसीले जनाएको छ। प्रत्यक्ष वार्ता केही बेरमा सुरु हुनेछ। इरानले लेबनानमा इजरायल र हिजबुल्लाह बीच चलिरहेको द्वन्द्वलाई स्विजरल्याण्डमा अमेरिकासँग हुने वार्ताको मुख्य विषय बनाउने जनाएको छ। इरानको सरकारी समाचार संस्था इर्ना ले सार्वजनिक गरेको भिडियो सन्देशमा विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले इजरायलले लेबनान सम्बन्धी आफ्ना प्रतिबद्धता उल्लङ्घन गरिरहेकाले त्यो विषय वार्ताको प्रमुख एजेन्डा हुने बताउनुभयो। उहाँका अनुसार वार्तामा इरानका रोकका तथा प्रतिबन्धित सम्पत्ति फुकुवा गर्ने विषय साथै इरानी तेल बिक्रीका लागि आवश्यक अनुमति तथा इजाजत पत्र जारी गर्ने सम्बन्धमा पनि छलफल हुनेछ। इरान र अमेरिका बीच क्षेत्रीय सुरक्षा, आर्थिक प्रतिबन्ध तथा अन्य द्विपक्षीय चासोका विषयमा वार्ता हुन लागेको हो। आज हुने वार्ता अमेरिका र इरान बीच युद्ध विरामलाई दीर्घकालीन शान्ति सम्झौतामा विस्तार गर्न महत्वपूर्ण हुने अपेक्षा छ। वार्ताको शुरूमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ पनि सहभागी हुने उहाँको कार्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। पाकिस्तानले युद्धकालभरि मध्यस्थकर्ताको रूपमा काम गरेको थियो। यसैको सहमति विपरीत युद्ध विराम शुरूमै कमजोर भएको छ। इरानले लेबनानमा हिजबुल्लाहमाथि भएको इजरायली आक्रमणलाई लिएर आक्रोश व्यक्त गर्दै स्ट्रेट अफ हर्मुज बन्द गर्ने घोषणा गरेको छ, जुन युद्ध अन्त्य गर्न इरानले अमेरिकासँग गरेको सम्झौताको उल्लङ्घन हो। हिजबुल्लाहले अमेरिका इरान सम्झौता ध्वस्त पार्न इजरायलले ती आक्रमणहरूलाई प्रयोग गरिरहेको आरोप लगाएको छ, तर अमेरिकी सेनाले त्यो दावीको खण्डन गरेको छ।
1: अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू H5N1 संक्रमण पुष्टि भएको छ। यो सँगै बर्ड फ्लूको अत्याधिक संक्रमण भेरिएन्ट संक्रामक भेरिएन्ट सबै महादेशमा पुगेको छ। पश्चिमी अस्ट्रेलियाको दुर्गम क्षेत्र ब्राउन स्काउ नामक प्रवासी चरामा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ। अस्ट्रेलियाकी कृषि मन्त्री जुली कोलिन्सका अनुसार एस्पेरेन्स सहर नजिक केपले गार्ड अन्तर्राष्ट्रिय निकुञ्जको समुद्री किनारमा त्यो चरामा संक्रमण देखिएको हो। कृषि मन्त्री कोलिन्सले एस्पेरेन्स समुद्री तटमा अत्यन्तै थकित अवस्थामा भेटिएको साउदर्न पेट्रेल नामक चरामा पनि बर्ड फ्लूको आशंका गरिएको जानकारी दिनुभयो। यद्यपि अहिलेसम्म ठूलो संख्यामा चराहरू मरेका प्रमाण भने नभेटिएका उहाँ ले बताउनुभयो। गएको वर्षको अक्टोबरमा अस्ट्रेलियाको दुर्गम क्षेत्र हर्ड र म्याकडोनल्ड टापुमा पनि बर्ड फ्लू देखिएको थियो, तर यी टापुहरू दक्षिणी हिन्द महासागरमा रहेका छन्। ठूलो आकारको समुद्री चरा ब्राउन स्काउले मुख्यतया अन्टार्क्टिका क्षेत्रहरूमा प्रजनन गर्ने गर्दछ। प्रजनन अवधि सकिएपछि यो चरा खाना र उपयुक्त वातावरणको खोजीमा उत्तरतर्फका क्षेत्रहरूमा बसाइ सर्ने गर्छ।
0: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति समूह एसका स्पेन र साउदी अरेबिया खेल्दैछन्। यो खेल अमेरिकाको एटलान्टा रङ्गशालामा राति 9:45 सुरु हुनेछ। दुवै टोली पहिलो जितको खोजीमा छन्। विश्वविजेता स्पेनले पहिलो खेलमा नवप्रवेशी केब भर्डेसँग गोलरहित बराबरी खेलेको थियो। यस्तै साउदीले उरोगीसँग 1-1 गोलको बराबरी खेलेको थियो। फिफा वरितामा स्पेन तेस्रो र साउदी 59 स्थानमा छन्। विश्वकपमा राति 12:45 समूह जीका बेल्जियम र इरान खेल्दैछन्। यो खेल अमेरिकाको लस एन्जलसमा हुनेछ। आफ्नो पहिलो खेलमा बेल्जियमले इजिप्टसँग 1-1 र इरानले न्युजिल्याण्डसँग 2-2 गोलको बराबरी खेलेका थिए। फिफा वरितामा बेल्जियम 10 र इरान 22 स्थानमा छन्। भोलि बिहान 4:45 उरोगे र केप भर्डे खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रङ्गशालामा हुनेछ। फिफा वरितामा उरोगे 18 र केप भर्डे 63 स्थानमा छन्। विश्वकपमा बिहान 7:00 समूह जीका न्युजिल्याण्ड र इजिप्ट खेल्दैछन्। यो खेल क्यानाडाको बीसी प्लेस भ्यानकुभरमा हुनेछ। फिफा वरितामा न्युजिल्याण्ड 83 र इजिप्ट 28 स्थानमा छन्। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: रासोपाको पहिलो महाधिवेशन चितवनमा सुरु। स्थापनाको 4 वर्षमै अत्याधिक बहुमतका साथ सत्ताको नेतृत्व पाएको पार्टीको नीति र नेतृत्व परिष्कृत हुने विश्वास।
0: व्यापार घाटा कम गर्न सरकारको नयाँ रणनीति। वाणिज्य नीति कार्ययोजना मार्फत स्वदेशी उत्पादन र निर्यातमा जोड।
1: आज अन्तर्राष्ट्रिय योग दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो। स्वास्थ्यकर वृद्धावस्थाका लागि योग प्रभावकारी रहेको विज्ञको
6: भनाई।
0: आज अमेरिका र इरान बीच प्रत्यक्ष वार्ता हुँदै दुवै देशका प्रतिनिधि स्विजरल्यान्डमा लेबनान द्वन्द्वलाई मुख्य एजेन्डा बनाएको इरानको भनाई।
1: र फिफा विश्वकपमा आज राति स्पेन र साउदी अरेबिया खेल्दै दुवै टोली पहिलो जितको खोजीमा।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।
9: तपाईको समुदायको अनि तपाईको सरोकारको
10: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
11: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

माडीको बसन्तपुर स्थित एमजे मार्टमा गइराती चोरी चोरी गरेका छ मध्ये पाँचजना बालकहरूलाई प्रहरीले फेला। माडीको समेश्वरगढीमा गत वर्ष झै यस वर्ष पनि जेठासारी पूजा हुने माडी क्याम्पसले बीबीए र बीएड अध्ययन गर्ने विद्यार्थीहरूलाई निशुल्क छात्रावासको व्यवस्था गर्ने। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको महाधिवेशन चितवनमा शुरू। महाधिवेशनमा रासपाका 4,200 भन्दा बढी प्रतिनिधि सहभागी। र नेपाल भारत सीमा विवादबारे चितवन आएका प्रधानमन्त्री बालिन शाहले दिए थप स्पष्टीकरण। देश रासपाको हातमा रहेको र सुरक्षित रहेको रासपा सभापति रवि लामी छानेको नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। माडीको बसन्तपुर स्थित एमसी मार्टमा गैराती चोरी भएको छ। छजनाको संख्यामा आएका करिब 10-17 वर्षसम्मका बालकहरूले मार्टमा चोरी गरेको सीसीटीभी फुटेजमा देखिएको छ। यस्तै गरी चोरी गरेका छ मध्ये पाँचजना बालकहरूलाई प्रहरीले फेला पारेको छ। अर्को बालकको पनि पहिचान भइसकेको जनाउँदै प्रहरीले सबैलाई इलाका प्रहरी कार्यालयमा ल्याएको जनाएको छ। उनीहरूमध्ये 2 जना 12 वर्षका, 3 जना 13 वर्षका र 1 जना 14 वर्षका रहेका छन्। उनीहरू सबैजना बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयमा कक्षा 4-8 अध्ययन गर्ने र माडी 1 लक्ष्मनिया गाउँ निवासी छिमेकीहरू रहेको खुलेको छ। रातको करिब 12 बजे माटको दोस्रो तल्लाको झ्यालबाट प्रवेश गरी कपडा, झोला, सुटकेस, खानेकुरा, वाइन, आइसक्रिम लगायतका सामानहरू चोरी गरेको सीसीटीभी फुटेजमा देखिएको थियो। फुटबल खेल्ने भन्दै समूहमा रहने उनीहरूको जक्सन भने माडी 2 पहुवारीस्थित शिवको मूर्ति निर्माणाधीन होटल 21 परिसर रहेको पनि खुलेको छ। प्रहरीले बालकका अभिभावकहरूलाई समेत झिकाई जिम्मेवार बनाउने प्रयास गरेको देखिएको छ। तराईको सगरमाथाका रूपमा परिचित माडीको सोमेश्वरगढीमा गत वर्ष चाहिँ यस वर्ष पनि जेठासारी पूजा हुने भएको छ। सोमेश्वरगढी संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा असार 8 गते जेठ शुक्ल अष्टमी तिथिका दिन दक्ष गुरूद्वारा जेठासारी पूजा हुने भएको हो। राम्ररी वर्षा भई खेती बाली सप्रियोस् र कुनै रोगव्याधिले नसताओस् भन्ने प्रार्थना सहित जेठ असार महिनामा जेठासी पूजा गर्ने र त्यसपश्चात सोमेश्वर कालिकालाई धन्यवाद स्वरूप कार्तिक महिनामा अर्को पूजा गर्ने प्रचलन रहेको थारू अगुवाहरू बताउँछन्। सो पूजामा सहभागी भई प्रसाद ग्रहण गर्न र पूजाको दिन माडीभर बरना हलो बार्ने प्रचलनको थारू नाम हलो बार्ने प्रचलन गर्न पनि आयोजकले सार्वजनिक आग्रह गरेको छ। माडी क्याम्पसले बीबीए र बीएड अध्ययन गर्ने विद्यार्थीहरूलाई निशुल्क छात्रावासको व्यवस्था गर्ने भएको छ। दूरदराजका गाउँबाट आउने तथा देशका विभिन्न भागबाट अध्ययनका लागि आउने विद्यार्थीहरूलाई लक्षित गरी होस्टेल व्यवस्था निशुल्क गरिने क्याम्पस प्रमुख रामकृष्ण छेत्रीले जनाउनुभयो। क्याम्पसमा क्यान्टिन सुविधा पनि उपलब्ध रहेको र खानपानको खर्चलाई पनि किफायती बनाउने योजना रहेको उहाँले बताउनुभयो। बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा रहेको सो क्याम्पसमा बीबीए कार्यक्रम नेपालमै सबैभन्दा सस्तो शुल्कमा अध्ययन गर्न सकिने समेत उहाँले जनाउनुभयो। सेमेस्टर प्रणालीमा सञ्चालन हुने क्याम्पसमा अनुभवी तथा दक्ष प्राध्यापकहरूले शिक्षण गराउने, पुस्तकालय, स्मार्ट बोर्ड, प्रोजेक्टर जस्ता प्रविधि मैत्री साधनको प्रयोग गरी आधुनिक शिक्षण प्रणाली अप्नाइएको क्याम्पसले जनाएको छ। क्याम्पसले हाल भर्ना प्रक्रिया चलिरहेको र असार मसान्तभित्र भर्ना फर्म बुझाउनुपर्ने समयसीमा रहेको छ। साउन दोस्रो साता प्रवेश परीक्षा, दोस्रो सातादेखि भर्ना, तेस्रो सातादेखि कक्षा सञ्चालन, पुस अन्तिम साता पहिलो सेमेस्टरको अन्तिम परीक्षा सञ्चालन हुने कार्यतालिका रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको महाधिवेशन शुरू भएको छ। आइतबार चितवनमा रासपाको प्रथम महाधिवेशन शुरू भएको हो। पार्टी सभापति रवि लामी छाने र वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री बालेन शाहले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशन सत्रको उद्घाटन गर्नुभयो। महाधिवेशनमा शुभकामना दिन नेपाली काङ्ग्रेसका सभापति गगन थापा, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुन, नेकपा एमालेका नेता प्रदीप ग्यावाली, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउत र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन महाधिवेशनमा पुग्नु भएको छ। महाधिवेशनमा रासपाका 4,200 भन्दा बढी प्रतिनिधि सहभागी रहेका छन्।
प्रधानमन्त्री बालन शाहले प्रतिनिधि सभामा आफूले उठाएको नेपाल भारत सीमा विवादबारे चितवन पुगेर थप स्पष्टीकरण दिनुभएको छ। आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले आफ्नो अभिव्यक्तिको आशय प्रष्ट पार्नुभयो। उहाँका अनुसार नेपाल आफ्ना छिमेकी देशहरूसँग प्रमाणका आधारमा प्रत्यक्ष संवाद गरेर सीमा समस्या समाधान गर्न सक्षम रहेको छ। हामी आफै कुरा पनि मिलाउँछौ। मेरो राष्ट्रियतामाथि कसैले पनि शंका गर्नुपर्ने कारण छैन, उहाँले जोड दिनुभयो। सोही कार्यक्रममा उहाँले सरकारी सम्पत्तिको दुरूपयोग र विगतका अनियमितताबारे आवश्यक परि कडा रूपमा छानबिन गर्ने संकेत पनि दिनुभयो। उहाँले अख्तियार दुरूपयोग अनुसन्धान आयोगसँग लामो समयसम्म सहकार्य गरेर पनि सत्य पत्ता लगाउन तयार रहेको बताउनुभयो। आवश्यक परे 5 घण्टा होइन 5 वर्षसम्म पनि अख्तियारसँग सल्लाह गरेर काम गर्न तयार छौ। हामी नियमभन्दा बाहिर जाँदैनौ, उहाँले भन्नुभयो। बालिनले आफ्नो पार्टीलाई विकासमुखी शक्ति भएको उल्लेख गर्दै प्रतिशोधको राजनीति नगर्न स्पष्ट पार्नुभयो। तर विकासका क्रममा विगतका गलत काम र सरकारी सम्पत्तिको दोहन भएको प्रमाण भेटिएमा त्यसको खोजी गर्नु आवश्यक रहेको उहाँको भनाइ थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले देश रासपाको हातमा रहेको र सुरक्षित रहेको बताउनु भएको छ। पार्टीको चितवनमा शुरू भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अन्य पार्टीका नेताहरूलाई लामिछानेले यस्तो बताउनुभयो। देश रासपाको हातमा छ, देश सुरक्षित छ। सभापति लामिछानेले भन्नुभयो, बदलिएको परिस्थितिले हामीलाई सबैभन्दा शक्तिशाली पार्टी बनाएको छ। उहाँले शक्तिशाली हुनु भनेको दम्भ र प्रतिशोधको लाइसेन्स नभएको बताउनुभयो। नागरिक जिम्मेवारी पूरा गर्ने जिम्मेवारीका साथ रासपा उभिएको भन्दै अन्य दलका नेताहरूलाई आग्रह गर्नुभयो। कर्णाली प्रदेशको सुर्खेतमा आयोजित 46 राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप 2026 बागमती प्रदेशबाट सहभागी हुनुभएका माडीका खेलाडी ललित राउतले रजत पदक जित्नु भएको छ। राउतले 12.19 मिटर थ्रो गर्दै दोस्रो रजत पुरस्कार पाउनु भएको हो। नेपाल एथलेटिक्स संघद्वारा आयोजित सो स्पर्धामा कर्णाली प्रदेशका तिलक विकले 12.47 मिटर थ्रो गर्दै प्रथम स्वर्ण पदक र नेपाली सेनाका राईबहादुर शाहीले 11.58 मिटर थ्रो गर्दै तेस्रो काश्य पदक जित्नुभयो। राउतलाई कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले पुरस्कार एवं प्रमाणपत्र प्रदान गर्नुभयो। राउतले गत साता मात्रै तेस्रो बागमती प्रदेश स्तरीय वृहत खेलकुद प्रतियोगितामा सटपुट थ्रो र डिस्कस थ्रो खेलमा स्वर्ण पदक जित्नु भएको थियो। चितवनको भरतपुरमा सञ्चालित राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन स्थलमा रासपा माडीले माडीको पर्यटकीय स्थलहरूको जानकारी दिने गरी ब्यानर राखेको छ। माडीका विभिन्न पर्यटकीय स्थल र त्यहाँका होमस्टेहरूको जानकारी दिने गरी फ्लेक्स ब्यानर राखिएको रासपा युवा अगुवा रामचन्द्र लम्सालले बताउनुभयो। महाधिवेशनमा सहभागी हुन देशभरबाट आएका प्रतिनिधि र पर्यवेक्षकहरूलाई माडीबारे जानकारी दिन एवं माडीको पर्यटन प्रबन्धन गर्न बोर्ड राखिएको उहाँले जनाउनुभयो। रासपा महाधिवेशन उद्घाटन सत्रमा पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री समेत भएका वरिष्ठ नेता बालिन शाह, विभिन्न दलका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि लगायत शुभचिन्तक र पार्टी कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको छ। राष्ट्र स्वतन्त्र पार्टी रासपाका उपसभापति एवं अर्थमन्त्री डाक्टर छोडेम वाग्लेले नेपालमा इमान्दार व्यक्तिलाई राजनीतिमा प्रवेश गर्न कठिन र पहुँचवालालाई सफल हुन सहज हुने प्रणाली विकास भएको बताउनु भएको छ। आइतबार चितवनमा आयोजित पार्टीको प्रथम महाधिवेशन उद्घाटन समारोहमा उहाँले राज्यले सृजनाभन्दा वितरण, प्रतिस्पर्धाभन्दा नियन्त्रण र अवसर विस्तारभन्दा पहुँचको संरक्षण गर्ने संस्कारलाई बढावा दिएको उल्लेख गर्दै रासपाको उद्देश्य केवल सरकार परिवर्तन नभई राजनीतिक संस्कार परिवर्तनको अभियान रहेको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले रासपाले प्राप्त गरेको मतमा रासाको माग गर्नेहरूको पनि मत रहेको बताउनु भएको छ। आइतबार चितवनमा आयोजित रासपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले राजा चाहिन्छ भन्ने पार्टी राप्रपालाई भोट नदिएर बालेन शाहले राजा ल्याउँछन् भनेर भोट दिएको मानिसहरू पनि रहेको धारणा राख्नुभयो। जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई विगतका विकृति र विसङ्गतिबाट मुक्त गर्दै नयाँ दिशातर्फ लैजान अवसर राष्ट्रिय स्वतन्त्र पार्टीले लाई प्राप्त भएको बताउनु भएको छ। आइतबार चितवनमा आयोजित रासपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले रासपाको महाधिवेशनले नेपाली राजनीतिमा नयाँ युगको थालनी गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले लिने नीति र महाधिवेशनबाट चयन गर्ने नेतृत्वले देशकै लागि महत्व राख्ने नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुनले बताउनु भएको छ। आइतबार चितवनमा आयोजित पहिलो महाधिवेशनमा बोल्दै उहाँले भन्नुभयो, चितवनको भरतपुरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचार व्यतिथि अन्त्य तथा सुशासनको एजेन्डामा सँगै रहेको र आगामी दिनमा पनि रहने विश्वास व्यक्त गर्नुभयो।
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले ठूलो जनमत प्राप्त गरेका राजनीतिक दलहरू आन्तरिक द्वन्द्व र नेतृत्व बीचको टकरावका कारण कमजोर बन्ने गरेको बताउनु भएको छ। आइतबार चितवनको भरतपुरमा आयोजित राजसभाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विगतमा नेपालका विभिन्न राजनीतिक दलहरूले ठूलो जनमत प्राप्त गरे पनि त्यसको सही व्यवस्थापन गर्न नसक्दा जनमत दुर्घटनामा परेको बताउनुभयो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफूले गरेको वैकल्पिक राजनीतिको पैरवीको उपलब्धि राजसपा भएको बताउनु भएको छ। आइतबार चितवनको भरतपुरमा आयोजित राजसपाको पहिलो महाधिवेशनमा शुभकामना वक्तव्य राख्दै पूर्व प्रधानमन्त्री भट्टराईले यस्तो बताउनु भएको हो। राजसपाले चार वर्षभित्र जुन उपलब्धि हासिल गर्यो आधुनिक प्रविधि प्रयोग गरेर जनताको मन जितेको छ यसलाई नयाँ क्रान्तिका कडीका रूपमा लिनुपर्छ। सुझाव दिँदै भट्टराईले राजसपालाई जनताले दिएको मत सुशासन र समृद्धिको लागि भएको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाले पार्टीको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई व्यवस्थित निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्नका लागि 22 सदस्यीय निर्वाचन समिति गठन गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले एक सूचना जारी गर्दै महाधिवेशनका लागि आवश्यक सांगठनिक संरचना तयार गरेको जानकारी दिनुभएको हो। पार्टीद्वारा सार्वजनिक विवरण अनुसार 10 सदस्यीय केन्द्रीय निर्वाचन आयोग र त्यस अन्तर्गत रहने गरी 12 सदस्यीय राष्ट्रिय महाधिवेशन निर्वाचन समिति 2083 गठन गरिएको छ। आइतबारदेखि पहिलो अधिवेशन शुरू गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाले 6 प्रदेश र 64 जिल्लामा अधिवेशन गरेको जनाएको छ। मध्य प्रदेश र 13 जिल्लामा भने अधिवेशन नभएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जनाउनुभयो। महाधिवेशनको उद्घाटन सत्र शुरू हुने बेलामा बोल्दै महामन्त्री बुर्लाकोटीले अधिवेशन नभएका 13 जिल्ला र मध्य प्रदेशबाट पनि प्रतिनिधि आउने व्यवस्था गरिएको जानकारी दिनुभयो। र हुम्ला जिल्लाको श्रीनगर आसपास केन्द्रबिन्दु भएर आइतबार 4.1 म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो 2:32 बजे हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रबिन्दु बनाएर 4.1 म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का हुम्लासहित आसपासका जिल्लामा महसुस गरिएको जनाइएको छ। भूकम्पबाट भएको सम्भावित क्षतिको कुनै विवरण पनि प्राप्त भएको छैन। आज माडीको अधिकतम तापक्रम 35 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 29 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 5 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 77% मापन गरिएको छ। देशखबरको अन्त्यमा प्रमुख खबरका आमुखहरू पुनः एकपटक। माडीको बसन्तपुर स्थित एमसी मार्टमा चोरी गरेका 6 मध्ये 5 जना बालकहरूलाई प्रहरीले फेला। माडीको सोमेश्वरगढीमा गत वर्ष झै यस वर्ष पनि जेठा सारी पूजा हुने। माडी क्याम्पसले बीबीए र बीएड अध्ययन गर्ने विद्यार्थीहरूलाई निशुल्क छात्रावासको व्यवस्था गर्ने। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको महाधिवेशन चितवनमा शुरू। महाधिवेशनमा राजसभाका 4,200 भन्दा बढी प्रतिनिधि सहभागी। र नेपाल भारत सीमा विवादबारे चितवन आएका प्रधानमन्त्री बालेन शाहले दिए स्पष्टीकरण। देश राजसभाको हातमा रहेको र सुरक्षित रहेको राजसपाका सभापति रवि लामिछानेको भनाई। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु।

सन्तोष बोलेको, हिजो काम गर्ने क्रममा ठुलेको माथिबाट खसेर मृत्यु भयो।

0: टाइम चेक।
1: इस समय सूचक का साथ मा
2: दक्षिण कोरिया मा पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केंद्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5358 7070 61 र 0558 7070 53
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4493 5880 र 0855 26 4740
0: It's 7 o'clock. अहिले 7 बजे को छ।
4: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन चितवनको भरतपुरमा सुरु। महाधिवेशनलाई विभिन्न दलका नेताहरूद्वारा सम्बोधन। सरकारले नियम कानून मिचेर काम नगर्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। आफ्नो राष्ट्रियताप्रति कुनै शंका नगर्न प्रधानमन्त्रीको आग्रह। स्याप्रोवेसी रसुवागढी सड़कको स्तरोन्नति तीव्र। अमेरिका र इरान बीचको प्रत्यक्ष वार्ता स्विजरल्याण्डमा सुरु। र विश्वकप फुटबल अन्तर्गत आज राति स्पेन र साउदी अरेबिया बीच खेल हुँदै।
5: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर। मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS।
6: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस।
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 26 गतेसम्म।
6: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन चितवनको भरतपुरमा सुरु भएको छ। भरतपुरको गेस्ट हाउस चौरमा निर्माण गरिएको सभाहालभित्र विशेष समारोहबीच पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले रासोपा नेतृत्वको सरकारको गति गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताउनुभयो।
8: हामीले कुनै हावा चलाएका छैनौँ। हामीले बाढी ल्याएर खोला फर्काएको र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। त्यही भएर चिन्ता लिनुहुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीलाई दिइराख्नु होला। यहाँहरू सबैलाई म के भन्न चाहन्छु भने हामीले स्पटलाइटमा हामीले ल्याएको होइन जनतालाई ल्याएको र जनता सधैँ स्पटलाइटमा थियो स्पटलाइटमा छ स्पटलाइटमै रहन्छ। अब हेर्दाखेरि अलिकति अनियन्त्रित देखिएला त्यो देखिएको मात्रै हो। सबै चिज नियन्त्रणमा छ कुनै चिज आउट अफ कन्ट्रोल गएको छैन। सीमाको विषयमा पनि चिन्ता लिनुभएको।

0: थियो ल ठिक छ तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुहोस् हामीसँग त प्रमाण छ हामीसँग कालापानी लिपि लेखेको प्रमाण छ र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनु पर्छ भने ल्याउँछौँ भनेका हो हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइन हामी हाम्रो छिमेकीहरूसँग आफै कुरा गरेर मिलाउँछौँ हामीसँग प्रमाण छ र हामी ल्याउँछौँ त्यो कुरा गरिएको हो यसमा आशंका मान्नु पर्दैन र विशेष गरी पार्टीको कुरा गर्दाखेरि एउटा कुरा स्पष्ट के भन्न चाहन्छु भने समूह बनाउने पछाडि नलाग्नु होला त्यस्तो बिउ अहिले नै नरोप्नु कि त्यो बिउ भोलि रुख बनेर बिचबाट फाड्नु पर्छ
1: प्रधानमन्त्री शाहले सरकारको यही कार्यकालभित्रै सुकुम्बासी तथा सहकारी क्षेत्रका समस्यालाई पूर्ण रूपमा समाधान गर्ने दृढ विश्वास दिलाउनुभयो प्रधानमन्त्री शाहले संसदमा आफूले भारतसँगको सीमा विवादबारे ब्रिटिस सँग पनि कुरा गर्न तयार रहेको भनी दिएको अभिव्यक्तिमा तेस्रो देशको मध्यस्थता किन चाहियो भनी उठेका प्रश्नको जवाफ दिँदै उहाँले हामीसँग कालापानी र लिपुलेख नेपालकै हो भन्ने अकाट्य ऐतिहासिक प्रमाण छ भन्नुभयो तत्कालीन समयमा ब्रिटिसले राज गर्दाको प्रमाण आवश्यक परे त्यो पनि ल्याउँछौ मात्र भनिएको हो हामीले ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन खोजेका होइनौ उहाँले भन्नुभयो प्रधानमन्त्री शाहले छिमेकी राष्ट्रसँग प्रमाणका आधारमा आफै संवाद गरेर सीमा समस्या हल गर्ने उल्लेख गर्दै आफ्नो राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह गर्नुभयो उद्घाटन समारोहमा मन्तव्य राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छानेले मुलुकको द्रुत विकास र राजनीतिक स्थिरताका लागि राजनीतिक दलबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै व्यक्तिगत तथा दलीय वैमनस्यता त्यागेर अगाडि बढ्नुपर्ने बताउनुभयो सभापति लामी छानेले हामीले एकअर्कालाई गाली गरेर समय बिताउने होइन बरु इतिहासलाई जवाफ दिनका लागि तत्काल सहकार्यको बाटोमा अगाडि बढ्नुपर्ने बताउनुभयो
0: प्रतिशोध र दम्भ भन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पूरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ र म आज मञ्चमा उपस्थित तमाम नेपाली राजनीतिका शीर्ष महानुभावहरूलाई साक्षी राखेर भन्न चाहन्छु कि निर्धक्क हुनुहोला देश रासोपाको हातमा छ देश सुरक्षित छ लोकतन्त्रका स्थायी मान्यताहरू शक्ति पृथकीकरणका सिद्धान्तहरू संविधान संघीय लोकतान्त्रिक गणतन्त्र नागरिक हक अधिकार मानव अधिकारको प्रत्याभूति समतामूलक समाज समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो हामी त्यसको जगेर्ना गर्नेछौँ त्यसलाई माया गरेर राख्नेछौँ हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौँ यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन त्यो कदम हामी कदापि चाल्ने छैनौँ म यहाँहरूलाई निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु
1: उहाँले रासोपा बाहिरी शक्तिका कारण नभई पराजित भए आफ्नै आन्तरिक कमजोरीका कारण मात्र पछि पर्न सक्ने धारणा राख्नुभयो महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले आफ्नो पार्टी रासोपाको दुश्मन नभएको बताउनुभयो
0: नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो दुश्मन होइन हामी प्रतिस्पर्धा गर्ने हो हामी अग्लो हुन चाहन्छौँ तपाईँहरूको अग्लाई देखेर लोभ लागेको छ तर हामी तपाईँहरूभन्दा अग्लो हुन चाहन्छौँ भन्छौँ पनि एक दिन तर तपाईँहरूलाई सानो बनाएर होइन जहाँ प्रश्न उठाउनु पर्ने हो औँला ठडाउनु पर्ने हो त्यहाँ औँला ठडाउँछौँ जहाँ थपडी बजाउनु पर्ने हो त्यहाँ थपडी बजाउँछौँ हामी प्रतिपक्ष हौँ जहाँ औँला उठाउनु पर्ने औँला उठाउँछौँ सरकारको एउटा जिम्मेवार मन्त्रीले कुनै एउटा नागरिकलाई रुखमा बाँध्नुपर्छ खुट्टा भाँच्नुपर्छ भने पनि औँला उठाउँछौँ तर कानुनको डोरीले सरकारले कुनै पनि समयमा गरेको अपराधको गल्तीको दण्ड दिनुपर्छ भन्दै गर्दा काङ्ग्रेसको जतिसुकै ठुलो नेता होस् नेताको बा होस् सरकारको पक्षमा उभिन्छौँ दोहोरोसँग थपडी बजाउँछौँ
1: सभापति थापाले ठूलो जनमत प्राप्त गरेका राजनीतिक दलहरू आन्तरिक द्वन्द र नेतृत्व बीचको टकरावका कारण कमजोर बन्ने गरेको समेत बताउनुभयो राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ केन्द्रीय निर्वाचन आयोगका अनुसार गए राति नै महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ तालिका अनुसार आज राति 11 बजे प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ भने भोलि 1 बजेदेखि उम्मेद्वार मनोनयनका लागि फारम वितरण गरिने आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। दिउँसो 2 बजेदेखि 4 बजेसम्म उम्मेद्वार मनोनयन दर्ता गरिनेछ भने साँझ 6 बजे उम्मेद्वारहरूको नामावली प्रकाशन गरिनेछ। यस्तै सोमबार बेलुका 6 बजेदेखि 7 बजेसम्म उम्मेद्वार विरूद्ध दावी विरोध, 7 बजेदेखि 9 बजेसम्म दावी विरोध परेका उम्मेद्वारको जाँचबुझ गरिनेछ। उम्मेद्वारको अन्तिम नामावली राति 11 बजे प्रकाशन गरिनेछ। यही असार 9 गते मंगलबार बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म पहिलो चरणको मतदान शुरू गरिनेछ, जसमा 1 जना सभापति र 900 जना केन्द्रीय सदस्यका लागि मतदान गरिने उहाँले जानकारी दिनुभयो। मतदानपछि पहिलो चरणको मतगणना र मतपरिणाम घोषणा 2 घण्टापछि गरिने राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। स्वस्थ वृद्धावस्थाका लागि योग नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। दिवसका अवसरमा शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत गठित मूल समारोह समितिले दशरथ रङ्गशालामा आयोजना गरेको कार्यक्रममा योगाभ्यास सहित प्रवचन कार्यक्रम सम्पन्न गरेको छ। त्यस अवसरमा मुख्य सचिव सुमन राज अर्यालले राष्ट्रिय रूपमा योग ध्यान र आरोग्य दिवस मनाउने निर्णय गरिसकेको बताउनुभयो। विद्यालय तहदेखि नै योग ध्यान र आरोग्यका पाठ्यक्रम तर्जुमा गरी पठन पाठन पनि सुरु भइसकेको उहाँले जानकारी गराउनुभयो। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन 21 तारिकका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। संयुक्त राष्ट्र संघको महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जुन 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। पोखराको पृथ्वी चोक स्थित प्रस्तावित बस पार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको वास्तोला कम्प्लेक्सका 320 सटर लगायत संरचना महानगरले हटाएको छ। पोखरा बस पार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वी चोक स्थित सेती नदीपट्टिको वास्तोला कम्प्लेक्स हटाएको हो। महानगरपालिका र जग्गा धनीका बीचमा संरचना हटाउने सहमति अनुसार व्यवसायीले सटर खाली गरेका थिए। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कम्प्लेक्सका संचालक र त्यहाँ व्यवसाय गरेर बसिरहेका व्यवसायीसँग निरन्तर छलफल तथा संवादपछि खाली गर्ने सहमति भएको बताउनुभयो। यसैबीच महानगरले सुकुम्बासी बस्तीका 572 परिवार मध्ये हालसम्म 337 परिवारको डकुमेन्ट भेरिफिकेसन सम्पन्न भएको र बाँकीको समेत छिट्टै सकिने जनाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गरेको अभियोगमा 7 जनालाई पक्राउ गरेको छ। अर्घाखाँचीका 28 वर्षीय सन्तोष अधिकारीले ग्रीस पठाइदिन्छु भन्दै 10 लाख रुपियाँ, दाङका 29 वर्षीय हेमन्त केसीले क्रोएसिया पठाइदिन्छु भन्दै 13,30,000 रुपियाँ, सुनसरी घर भएका 42 वर्षीय सुकदेव राईले सुकुदेवले सर्बिया पठाइदिन्छु भन्दै 13 लाख, सोही नगरपालिका 3 बस्ने सुनसरीका 34 वर्षीय मनिष पोदारले युके पठाइदिन्छु भन्दै 2 लाख रुपियाँ लिएर सम्पर्कविहीन भएपछि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरत कुमार थापा छेत्रीले जानकारी दिनुभयो। यस्तै रूपन्देहीका 47 वर्षीय राम रतन मिश्रले युएई पठाइदिन्छु भन्दै 2,30,000, कास्कीका 39 वर्षीय अमृत अधिकारीले अजरबैजान पठाइदिन्छु भन्दै 3,50,000 र रौतहटका 35 वर्षीय मीर इस्लामानाले युके पठाइदिन्छु भन्दै 12,63,000 रुपियाँ लिएर सम्पर्कविहीन भएपछि पक्राउ गरिएको प्रहरी उपरीक्षक छेत्रीले जानकारी दिनुभयो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग ताहसल काठमाडौँ पठाइएको प्रवक्ता छेत्रीले बताउनुभयो। पाल्पाको तिनाउ गाउँपालिकाको मस्याम र डुम्रे क्षेत्रका किसानहरूले व्यावसायिक पशुपालन गरेर गाउँमा वार्षिक करोडौं रुपियाँ भित्राउन सफल भएका छन्। किसानहरूको मेहनतलाई डुम्रेमा रहेको दुग्ध सहकारीले बजारको ग्यारेन्टी गरिदिएको छ भने गाउँपालिकाले अनुदान र प्राविधिक सहयोग घर दैलोमै पुर्याइरहेको छ, जसबाट किसानहरू व्यावसायिक बन्न हौसिएका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
2: पाल्पाको तिनाउ गाउँपालिकाका जनप्रतिनिधि र प्राविधिकहरू आज भोलि किसानका गोठ गोठमा पुग्छन्। उनीहरूका समस्या सुन्छन् र हात हातमै अनुदान एवं प्राविधिक सहयोग समेत प्रदान गर्दछन्। पशुपालन पेसाबाट गाउँमा करोडौं भित्र आएका यहाँका किसानलाई स्थानीय सरकारले दिएको अनुदानले कृषि र पशुपालन पेसामा थप हौसला बढाएको छ। गाउँपालिकाबाट सहयोग पाउँदा खुसी हुनुहुन्छ तिनाउकी किसान सरस्वती रायमाझी।
3: 27 गाई साना ठुला गरेर 4,00,000 भन्दा माथिको दुध बिक्री गर्छौँ, एकदम खुसी लागेको छ। बेला बेलामा सहयोग मिसिनहरू पनि आयो।
2: सरकारी सेवा वा अनुदान पाउनका लागि महिनौसम्म झन्झट बेहोर्नु पर्ने समस्या अहिले छैन। स्थानीय सरकारले किसानलाई वर्गीकरण गरेर हात हातमै अनुदान दिने गरेको छ। पशुपालक किसान लेखबहादुर जीसीले स्थानीय सरकारबाट सहयोग पाए पनि दुधको मूल्य कम भएको गुनासो गर्नुभयो।
4: 2079 सालमा यो मूल्य वृद्धि भयो, त्यसपछि मूल्य वृद्धि नगरेको अवस्था, घाँस मात्रै लेपिन नपुग्ने हुनाले दानाको पनि आवश्यकता पर्छ।
2: तिनाउ गाउँपालिकाको मस्याम र डुमे क्षेत्रका किसानहरूले पशुपालन व्यवसायबाट वार्षिक करोडौं रुपैयाँ गाउँमा भित्र्याउन सफल भएका छन्। अहिले हरियाली घाँस र आधुनिक गोठले गाउँ भरिएको छ। यस अभियानमा डुम्रेमा रहेको स्थानीय दुग्ध सहकारी संस्थाले किसानलाई निकै सहज बनाएको छ। किसानले उत्पादन गरेको दुध खेर नजाने र उचित मूल्य पाउने ग्यारेन्टी सहकारीले गरिदिएको छ। सहकारी मार्फत वार्षिक 50 करोड गाउँमा भित्रिएको दुग्ध सहकारी संस्थाका व्यवस्थापक गोपाल जीसीले बताउनु भयो।
5: डुम्रे दुग्ध कृषि सहकारीले आफ्नै पशु प्राविधिकहरू प्रयोग गर्ने अनि किसानहरूलाई घर घरमा किट सप्लिमेन्टहरू डेलिभरी गरिदिने निशुल्क, डेरीले बजारबाट वार्षिकमा 50 करोड पैसा किसानको घरसम्म पुर्याइदिएको छ। किसानको आर्थिक स्थिति चाहिँ धेरै सुधार भयो।
2: तिनाउ गाउँपालिकाका अनुसार कृषि र पशुपालनलाई रैथाने ग्रामीण पर्यटनसँग जोडेर तिनाउलाई एउटा नमुना गाउँपालिका बनाउने योजना छ। गाउँपालिका दुध र मासुमा पूर्ण रूपमा आत्मनिर्भर बन्दै गएको छ। कृषि र पशुपालनलाई जोड दिँदै किसानकै हातमा अनुदान दिने गरेको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठको भनाइ छ।
6: विशेष गरी अब किसानकै हातमा दिइसकेपछि किसानलाई पनि एउटा स्थानीय सरकारले गरेको अनुभूति हुने, किसानलाई ठुलो राहत पनि हुने भएको हुँदाखेरि हामी किसानसँगै जोडिएको हिसाबले हामीले यो कृषिलाई र पशुपालनलाई पहिलो प्राथमिकता दिएका छौँ र अहिले पनि गाउँपालिकाको समग्र कृषि र पशुमा झन्डै 4 करोड रुपियाँ पैसा विनियोजित गरेका छौँ।
2: गाउँमा अहिले बसाइसलाई रोकिएको छ भने अन्यत्रबाट कृषि जन्य व्यवसाय गर्न मानिसहरू आउन थालेका छन्। सरकारले अभिभावकीय भूमिका खेल्ने हो भने युवाहरूलाई उत्पादनमा जोड्न सकिन्छ भन्ने उदाहरण मस्याम र डुम्रेका किसानले प्रमाणित गरेका छन्। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच मध्य पूर्वको युद्धको स्थायी अन्त्यका लागि लक्षित वार्ता आज स्विजरल्याण्डमा शुरू भएको मध्यस्थकर्ता कतारले पुष्टि गरेको छ। कतारको विदेश मन्त्रालयले लेक लुसर्न समिटको शुरूआत र उच्च स्तरीय समितिको पहिलो बैठक अमेरिका, इस्लामिक गणतन्त्र इरान र दुई मध्यस्थकर्ता राष्ट्र कतार र पाकिस्तानका प्रतिनिधिहरूको सहभागितामा शुरू भएको विज्ञप्ति मार्फत जनाएको छ। कतारले यी बैठकहरूले अमेरिका र इरान भएको समझदारी पत्रमा उल्लेखित सबै पक्षहरूलाई सम्बोधन गर्ने, व्यापक र स्थायी सम्झौतातर्फ नेतृत्व गर्ने विज्ञप्तिमा उल्लेख छ। उक्त सहमतिको घोषणा गत हप्ताको बिहिबार अमेरिका र इरान बीच हस्ताक्षर भएको समझदारी पत्रमा उल्लेख गरिएको थियो। अमेरिका र इरान बीचको प्रत्यक्ष वार्ता गर्नका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स आज बिहान स्विजरल्याण्ड पुग्नु भएको थियो। उपराष्ट्रपति भान्सले आजको वार्तामा आणविक कार्यक्रम तथा लेबनान युद्धविराम सम्बन्धी विषयमा प्रगति हुने अपेक्षा गर्नु भएको छ। इरानको संसदीय सभामुख मोहम्मद वाघेर गालिबाफ र विदेश मन्त्री अब्बास अराघाँची सहितको प्रतिनिधि मण्डल शनिबार अबेर स्विजरल्याण्ड पुगिसकेको थियो। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल वाघेले सम्झौता अनुसार अन्य पक्षले आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्ने बताउनुभयो। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख फिल्ड मार्शल सैयद असीम मुनीर अमेरिका इरान समझदारी पत्र एमओयू कार्यान्वयन सम्बन्धी उच्चस्तरीय वार्तामा सहभागी हुँदैछन्। पाकिस्तानको सरकारी टेलिभिजनका अनुसार पाकिस्तानी प्रतिनिधि मण्डलले वार्ताका क्रममा अमेरिकी, इरानी तथा कतारी प्रतिनिधि मण्डलसँग छुट्टा छुट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। प्राविधिक तहको वार्ता छिट्टै सुरु हुने र सोमबारसम्म जारी रहन सक्ने जनाइएको छ। यद्यपि छलफलका लागि कुनै औपचारिक समय सीमा तोकिएको छैन। प्रतिवेदन अनुसार समझदारी पत्रको कार्यान्वयनलाई अगाडि बढाउन तथा बाँकी रहेका विषय टुङ्ग्याउन आवश्यकता अनुसार वार्ता जारी रहनेछ। वार्ता अमेरिका र इरान बीच हालै हस्ताक्षर भएको समझदारी ज्ञापन पत्रको कार्यान्वयन प्रक्रियालाई केन्द्रमा राखेर हुन लागेको हो। अब आर्थिक समाचार।
7: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: सरकारले वाणिज्य नीति 2081 कार्यान्वयन कार्ययोजना कार्यान्वयनमा ल्याएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य नीति 2081 कार्यान्वयन कार्ययोजना तर्जुमा गरी कार्यान्वयन ल्याएको जनाएको छ। मन्त्री स्तरीय निर्णयबाट स्वीकृत गरी कार्ययोजना कार्यान्वयनमा ल्याइएको हो। कार्ययोजनाको प्राथमिक लक्ष्य तुलनात्मक लाभ भएका वस्तुको उत्पादन बढाएर निर्यातको दायरा फराकिलो बनाउने रहेको छ। त्यसका लागि नेपाल व्यापार एकीकृत रणनीति 2080 पहिचान गरेका विशिष्ट वस्तुहरूको उत्पादन र निकासीका लागि छुट्टै कार्यविधि र योजनाहरू निर्माण गरिने भएको छ। नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन वर्षमा कम्तीमा एक पटक नेपालमै अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने र वैदेशिक मुलुकमा हुने विभिन्न ठूला मेलाहरूमा नेपाली उद्यमीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने नीति कार्ययोजनाले अघि सारेको छ। नेपाली वस्तुहरूले अन्तर्राष्ट्रिय व्यापारमा भोग्दै आएका गैरभन्सार अवरोधहरूलाई हटाउन कार्ययोजनाले प्राविधिक पूर्वाधार विकासमा विशेष लगानी गर्ने योजना अघि सारेको छ। विशेष गरी कृषि तथा जडीबुटी जन्य उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरणका लागि नेपाल गुणस्तर तथा नापतोल विभाग र खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागलाई थप शक्तिशाली र प्रविधि मैत्री बनाइने भएको छ। साथै प्रदेशमा प्रदर्शन स्थल र कोसेली घरहरू निर्माण गरी स्थानीय उत्पादनहरूको ब्रान्डिङ र बजारीकरण गरिने कार्ययोजनामा उल्लेख छ। नेपाल विद्युत प्राधिकरणले खरिद बिक्री सम्झौता सम्पन्न भई निर्माणाधीन अवस्थामा रहेका जल विद्युत आयोजनाहरूका प्रवर्तक कम्पनीहरूलाई आयोजनाको प्रगति विवरण अनिवार्य रूपमा विभागमा बुझाउन निर्देशन दिएको छ। प्राधिकरणको व्यवसाय विकास निर्देशनालय विद्युत व्यापार विभागले सूचना जारी गर्दै पीपीए बमोजिम निर्माणाधीन जल विद्युत आयोजनाको प्रगति प्रतिवेदन चौमासिक रूपमा उपलब्ध गराउने व्यवस्था अनुरूप सबै प्रवर्तक कम्पनीहरूलाई विवरण पेश गर्न सूचित गरेको हो। प्रवर्तक कम्पनीले सूचना प्रकाशित भएको मितिले 7 दिनभित्र आफ्नो आयोजनाको प्रगति प्रतिवेदन विभागमा पेश गर्न भनेको छ। तोकिएको अवधिभित्र प्रगति प्रतिवेदन प्राप्त नभए पीपीएमा उल्लेखित प्रावधान अनुसार आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाइने विभागले चेतावनी दिएको छ। अमेरिकामा रहेका नेपालीलाई नेपालमा तुलनात्मक लाभका क्षेत्रमा लगानी गरी प्रतिफल प्राप्त गर्न त्यहाँ स्थित नेपाली दूतावासले आग्रह गरेको छ। नेपाली दूतावास अमेरिकाले आयोजना गरेको छलफल कार्यक्रममा कार्यवाहक राजदूत शरद राज अरणले मातृभूमिको उन्नयनका निम्ति पुँजी परिचालन गर्न गैर आवासीय नेपालीहरूलाई अनुरोध गर्नुभयो। विदेशमा रहेका नेपालीको ज्ञान सिप र पुँजीलाई नेपालको विकासमा उपयोग गर्नुपर्नेमा जोड दिँदै कार्यवाहक राजदूत अरणले गैर आवासीय नेपालीका लागि लगानी मैत्री वातावरण निर्माण गरिएकोले भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभयो। सहभागीहरूले नेपालमा लगानीको सम्भावना अवसर र चुनौती बारे विस्तृत छलफल गरेका थिए। कार्यक्रममा वाणिज्य दूत लक्ष्मण खनालले नेपालमा सूचना प्रविधि पर्यटन ऊर्जा क्षेत्रबाट उच्च प्रतिफल प्राप्त हुने जानकारी गराउँदै प्रवासी नेपालीहरूले ती क्षेत्रमा लगानी गरी पर्याप्त लाभ लिन आग्रह गर्नुभएको थियो। कैलालीमा सञ्चालित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले किसानलाई नयाँ प्रविधिसँग जोड्दै व्यावसायिक बनाउँदै लगेको छ। जिल्लामा सञ्चालित गाउँ सुपर जोन, तेल बाली जोन, धान जोन र माछा जोन कार्यक्रममा विभिन्न आधुनिक यन्त्र उपकरण मार्फत किसानलाई नयाँ प्रविधिसँगै जोड्दै अघि बढाइएको हो। परम्परागत खेतीलाई व्यावसायिक र यन्त्र मैत्री बनाउन चालु आर्थिक वर्षमा अनुदानमा विभिन्न किसिमका आधुनिक कृषि औजार कृषकहरूलाई वितरण गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख सञ्जु उपाध्याय रिमालले जानकारी दिनुभयो।
1: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
9: विश्वकप अन्तर्गत आज राति स्पेन र साउदी अरेबिया बीच खेल हुँदैछ। नेपाली समयअनुसार राति 9:45 एटलान्टा स्टेडियममा खेल सुरु हुनेछ। स्पेनले आफ्नो पहिलो खेलमा केप भर्डेसँग 0-0 बराबरी खेल्दा साउदी अरेबियाले उरुग्वेसँग 1-1 बराबरी खेल्दै अङ्क बाँडेको थियो। विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि स्पेन दबावमा रहेको छ। स्पेनको यस दोस्रो खेललाई खेल प्रेमीहरूले निकै चासोका रूपमा हेरेका छन्। आज भएका खेलमा एसियाको शक्ति राष्ट्र मध्येको एक जापानले फिफा विश्वकपमा ट्युनिसियामाथि सनसनीपूर्ण जित निकालेको छ। समूह एफ अन्तर्गत मोन्टेरी स्टेडियममा आज बिहान भएको खेलमा जापानले ट्युनिसियालाई 4-0 गोलले हरायो। एकपक्षीय खेलमा जापानले पहिलो र दोस्रो हाफमा 2-2 गोल गरेको थियो। जितसँगै दुई खेलबाट 4 अङ्क बनाएको जापानले नकआउट सम्भावना बलियो बनाएको छ। जापान समूहको दोस्रो स्थानमा छ। लगातार दोस्रो हार खेपेको ट्युनिसिया एक खेल अगावै विश्वकपको समूह चरणबाट बाहिरिएको छ। यही समूहको अर्को खेलमा नेदरल्यान्ड्सले स्विडेनलाई 5-1 गोलले हराउँदै अघिल्लो चरणमा पुग्ने आधार बलियो बनाएको छ। दुई खेलबाट 4 अङ्क बनाएको नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा छ। पहिलो हार खेपेको स्विडेन दुई खेलबाट 3 अङ्क जोड्दै तेस्रो स्थानमा छ। जनकपुर धाम स्थित राम जानकी बहुद्देश्य रङ्गशालामा सञ्चालित निको कप महिला T20 राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई पराजित गर्दै कोशी प्रदेशले दोस्रो जित हासिल गरेको छ। वर्षाका कारण प्रभावित खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित 5 ओभरमा 5 विकेट गुमाएर 18 रनको योगफल बनायो। लुम्बिनीका कुनै पनि ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन्। लुम्बिनीलाई कम रनमा समेट्न कोशीका रिया शर्मा र रुबिना छेत्रीले समान 2-2 विकेट लिए। 19 रनको झिनो लक्ष्य लिएर मैदान प्रवेश गरेको कोशीले 3 ओभरमा बिना कुनै क्षति लक्ष्य भेटायो। कोशीका लागि काजल श्रेष्ठ र अप्सरी बेगमले अभिजित 19 रनको साझेदारी गर्दै टिमलाई महत्वपूर्ण जित दिलाएका हुन्। यो जितसँगै कोशी दुई खेलबाट 4 अङ्क जोड्दै शीर्ष स्थानमा छ। यसअघि शनिबार भएको उद्घाटन खेलमा कोशीले मध्य प्रदेशलाई 20 रनले पराजित गरेको थियो। प्रतियोगितामा 7 प्रदेश र 2 विभागीय टिम आर्मी र एपीएफ गरी 9 टिमले सहभागिता जनाएका छन्। प्रतियोगिता यही असार 14 गतेसम्म जनकपुर धाम र वीरगंजमा सञ्चालन हुनेछ। राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खेलकुद भन्ने मूल नारा सहित प्रथम गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष 5S हकी प्रतियोगिता तनहुँको शुक्ला गण्डकी नगरपालिका 5 बेल चौतारामा शुरू भएको छ। जिल्ला हकी संघ तनहुँको आयोजनामा आइतबारबाट शुरू भएको प्रतियोगितामा महिला र पुरुष तर्फ 4-4 टोलीको सहभागिता रहेको छ। जिल्ला हकी संघ तनहुँका अध्यक्ष कविराज श्रेष्ठले गण्डकी प्रदेशमा हकी खेलको विकास विस्तार तथा नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो।
1: खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमटा। अब मौसम। आज राति कोशी र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा तथा बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा, सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। कोशी प्रदेशको तराईका केही स्थानमा तथा मधेस र बागमती र कर्णाली प्रदेशको तराईका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी प्रदेशका पहाड़ी तथा तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30.2 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 2.9 मिलिमिटर। काठमाडौँको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 39.3 मिलिमिटर। पोखराको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 23.9 डिग्री सेल्सियस, वर्षा 1.6 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 37.8 डिग्री सेल्सियस, न्यूनतम 24.9 डिग्री सेल्सियस। दिपालको अधिकतम 36.9 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा फाटफुट। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन चितवनको भरतपुरमा शुरू। महाधिवेशनलाई विभिन्न दलका नेताहरूद्वारा सम्बोधन। सरकारले नियम कानून मिचेर काम नगर्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। आफ्नो राष्ट्रियताप्रति कुनै शंका नगर्न प्रधानमन्त्रीको आग्रह। स्याप्रुवेसी र स्वागढी सड़कको स्तरोन्नति तीव्र। अमेरिका र इरान बीचको प्रत्यक्ष वार्ता स्विजरल्याण्डमा शुरू। र विश्वकप फुटबल अन्तर्गत आज राति स्पेन र साउदी अरेबिया बीच खेल हुँदै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
10: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीड़ित हुनुहुन्छ भने अब माडीमै पाइल्स फिस्टुलाको उपचार हरेक मंगलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा
11: बिना अपरेशन पाइल्स फिस्टुलाको 100% ग्यारेन्टी का साथ सफल उपचार हरेक मंगलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
10: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिक का डाक्टरबाट माडीमै पाइल्स फिस्टुलाको ग्यारेन्टेड उपचार
11: सम्पर्क 98-4-57-31-34 र 97-4-43-43-915
12: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना
13: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4, र 5 मा गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ
12: माडी नगरपालिका बसन्तपुर चितवन
10: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडी न्यू कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका
7: सिप हुन्छ साथमा रोजगारी हातमा
10: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना
13: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छिटोनमा एसएई एसएलसी तथा टिएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो
14: अध्यापन हुने विषयहरू डिप्लोमा कृषितर्फ पशु विज्ञान डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी
11: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र सिट सीमित छ आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्
10: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98-5-40-122 र 98-5-40-123 नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
10: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
7: 24 घण्टा इमर्जेन्सी सेवा
10: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड
10: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
10: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
7: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
10: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
7: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
10: भेन्टिलेटर सेवा
7: होल बडी चेकअप जाँचको सुविधा
10: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853
15: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ रासोपाको पहिलो महाधिवेशन चितवनमा सुरु 4211 प्रतिनिधिबाट नयाँ नेतृत्व चयन हुने जनमतको कदर गर्न दलहरूको सुझाव सक्षम नेतृत्व चयनमा ध्यान नदिए क्षति बेहोर्नुपर्ने
16: डेमोक्रेसीमा प्रतिस्पर्धा हुन आवश्यक छ प्रतिस्पर्धा भएन भन्ने स्थितिले चाहिँ डेमोक्रेसीलाई अलिकति खुम्च्याउँछ त्यो चाहिँ पक्कै हो
15: पौडी खेल्ने क्रममा डुबेर मृत्यु हुने क्रम बढ्दो, 24 घण्टामा 3 जनाको मृत्यु। बीपी राजमार्गमा असारको दोस्रो सातादेखि नयाँ ट्र्याकबाट सवारी साधन सञ्चालन हुने। पोखराको बस पार्क क्षेत्रमा बनेका करिब 220 वटा अनाधिकृत संरचना हटाइयो। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय अझै पनि विभेदमा, साइबर बुलिङका कारण निष्पक्ष छानबिनमै चुनौती।
17: यस्तो साइबर बुलिङ छ कि तपाईँलाई कतिसम्म भन्ने, मैले झन् मेरो त मैले हेर्न छाडिसके फेसबुक थ्रेड्सका कुरा तपाईँहरूले गर्नुहुन्छ।
15: र विश्वकप अन्तर्गत आज राति र बिहान गरी 4 खेल हुँदै नकआउटमा पुग्ने दौडमा सबै टोली दबावमा।
18: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
15: नेपालमा गुण्डा लगाएर ठेक्का हात पार्ने प्रवृत्तिको बिस्तारै अन्त्य हुन थालेको छ, तर प्राविधिक र वित्तीय क्षमताको सही मूल्याङ्कन नगरी अत्यधिक न्यून दरमा ठेक्का ओगट्ने प्रवृत्ति भने अझै व्याप्त छ। गैर व्यावसायिक आचरणको सुधार गर्न, उनीहरूलाई कानूनी परिधिभित्र बाँध्न र आन्तरिक नियमन कायम गर्नको लागि अब सरकारले जोरदार काम गर्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
13: चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन जारी छ। आजदेखि शुरू भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि 4211 प्रतिनिधि भेला भएका छन्। महाधिवेशनबाट सभापति सहित 19 पदाधिकारी र 158 केन्द्रीय सदस्य चयन गरिनेछ। उद्घाटन सत्रलाई सम्बोधन गर्दै रासोपा सभापति रवि लामिछानेले विगतका आन्दोलनहरूले दिएको उपलब्धिलाई स्वीकार गर्दै त्यसलाई संस्थागत गरेर अघि बढ्ने बताउनुभयो।
0: प्रतिशोध र दम्भ भन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पुरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ। समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो। हामी त्यसको जगेर्ना गर्नेछौँ, त्यसलाई माया गरेर राख्नेछौँ। हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौँ। यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन, त्यो कदम हामी कदापि चाल्ने छैनौँ। म यहाँहरूलाई निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु।
13: रासोपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले भने सरकारप्रति लिएको चिन्ताका लागि धन्यवाद व्यक्त गर्नुभयो। उहाँले रासोपाको गाडी अनियन्त्रित नभएको भन्दै गन्तव्यमा पुगेर रोकिने बताउनुभयो।
19: र हाम्रो गाडी अनियन्त्रित पनि छैन, वातावरण पनि मिलेर गएको छ। त्यही भएर हाम्रो पार्टीप्रति, हाम्रो सरकारप्रति जुन चिन्ता लिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। चिन्ता लिनु राम्रो कुरा हो। जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ कहिले उताबाट चल्छ भनेर चिन्ता लिनुभएको छ। हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढी ल्याएर खोला फर्काएको र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। यो हावा जस्तो कहिले लेफ्ट राइट उत्तर दक्षिण पूर्व पश्चिम बग्दैन। त्यही भएर चिन्ता लिनु हुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीलाई दिइराख्नुहोला, हामीलाई मार्गदर्शन दिइराख्नुहोला।
13: उद्घाटन सत्रमा विभिन्न दलका नेताहरूले शुभकामना र सुझाव दिएका छन्। काङ्ग्रेस सभापति गगन थापाले रासोपाले पाएको जनमतलाई जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्ने बताउनुभयो। उहाँले अहंकार भयो भने दलहरू विगतमा जस्तै समस्यामा पर्न सक्ने चेतावनी दिनुभयो।
20: नेपाली काङ्ग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुश्मन होइन। म यही अनुभवका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका तमाम साथीहरूलाई भन्न चाहन्छु, भर्खर यात्रा सुरु भएको छ, सुशासन तपाईँहरूको मञ्च छ, तपाईँहरूले यसमा सफलता प्राप्त गर्नुपर्छ। तर यसका निम्ति तपाईँहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन। हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौँ, बा बनाएर गल्ती गरिसक्यौँ। तपाईँले नगर्नुहोला, गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला, हामीले ढिलो गऱ्यौँ।
13: एमाले नेता प्रदीप ग्यावलीले रासोपाले युवाले राजनीतिमा जोड्न सफल भएको उल्लेख गर्दै यसलाई संस्थागत बनाउनु पर्ने बताउनुभयो।
21: एउटा अभिव्यक्ति, एउटा जेस्चर या एउटा कुनै पनि गलत निर्णयले पार्न सक्ने भूरान्तिक दबाव नेपाल जस्तो देशले थेग्न धेरै गाह्रो हुन्छ। त्यस भएर तपाईँहरूको त्यो जनमत राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षाका निम्ति सुदृढ हुन सकोस् भन्ने मेरो कामना छ।
3: नेकपाका नेता वर्षमान पुनले सुशासन र पारदर्शिताका मुद्दामा सहकार्यको सम्भावना रहेको बताउनुभयो भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेलले जनताले दिएको अवसर घुमी देशलाई ठूलो क्षति हुने बताउनुभयो। पूर्व प्रधानमन्त्री तथा नेता डाक्टर बाबुराम भट्टराईले भने रासुपाको उदयलाई नेपाली राजनीतिमा नयाँ मोडका रूपमा व्याख्या गर्दै सुशासन र स्थायित्वका केन्द्रित हुन सुझाव दिनुभयो। यसैबीच रासुपालाई चीनको कम्युनिष्ट पार्टी र भारतको भाजपा लगायतबाट पनि शुभकामना सन्देश आएको थियो जसलाई महाधिवेशनमा औपचारिक रूपमा सुनाइएको थियो। स्थापनाको चार वर्षपछि पहिलो महाधिवेशन आयोजना गरेको रासुपाले आगामी नेतृत्व चयन गर्नेछ। सभापति र वरिष्ठ उपाध्यक्ष तय गरिसकेको रासुपाको पहिलो महाधिवेशनबाट कस्तो नेतृत्व आउने भन्ने अहिले सबैमा चासोको विषय बनेको छ। सन्तोष गन्धर्वको रिपोर्ट।
4: गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट पहिलो पार्टी बनेको राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको प्रथम महाधिवेशनलाई सर्वत्र चासोको रूपमा हेरिएको छ। मुख्य गरी बालेन्द्र शाह र जेन्जी आन्दोलनमा अगुवाई गरेका कतिपय नेता अभिनेता र अभियन्ताको प्रवेशले उजिलो बनेको रासुपा महाधिवेशनबाट थप बलियो बनेर आउने अपेक्षा गरिएको छ। वर्तमान राजनीतिक परिवेशमा लामो विरासत बोकेका दलहरूलाई पछि पार्दै संसदीय अभ्यासमा पहिलो दलका रूपमा भूमिका निभाइरहेको रासुपाको आगामी नेतृत्वले अर्थ राख्ने भन्नुहुन्छ राजनीतिक विश्लेषक चन्द्र किशोर।
22: रासुपाले पहिलो पटक आफ्नो नीतिप्रति प्रतिबद्धता जाहिर गर्यो, त्यो भनेको गणतन्त्र लोकतन्त्र प्रति होइन, अनि जस्तो नीति हुन्छन् त्यही अनुसारको नेतृत्व हिँड्नुपर्छ भन्ने सामान्य मान्यता रहिआएको छ। त्यसकारणले राष्ट्रपाले गणतन्त्रको जुन बाटो लगिदिएको छ, उन्नत लोकतन्त्रको जुन बाटो प्रस्तावितीकरण गरेको छ, बहुदलीय लोकतन्त्रमा दलले नेतृत्वलाई दलले सरकारलाई मार्गनिर्देशन गर्ने हो, अनुशासनमा राख्ने हो र ओन ओनरसिप लिने हो होइन। अहिले वालेन्द्र शाहजी निर्दलीय रूपमा अगाडि बढिराख्नु भएको थियो, उहाँले पहिलोपटक यसरी चाहिँ दलीयतालाई स्वीकार गर्नुभएको छ, त्यसलाई कालो बादलभित्र चाँदीको घेराको रूपमा अहिले हामीले हेर्नुपर्ने हुन्छ।
4: चार वर्षमा राष्ट्रपाले प्राप्त गरेको जनमतकै कारण अहिलेको महाधिवेशनबाट नेतृत्वमा आउने आकांक्षी धेरै देखिएका छन्। तर रासुपाले नेतृत्वको चयनका लागि अप्नाएको फर्मुला भने अन्य राजनीतिक दलहरूको भन्दा फरक देखिन्छ। मुख्य नेतृत्व सभापति र वरिष्ठ नेता यथावत राख्ने सहमति भए पनि अन्य पदमा प्रतिस्पर्धा हुने निश्चित छ। पार्टीभित्रको आकर्षण र नेतृत्वमा आउन चाहने नेता कार्यकर्तालाई रोक्न सभापति बाहेक पदाधिकारी पदमा एक प्रस्तावक र 21 समर्थक चाहिने नियम बनाइएको छ। सभापतिको हकमा भने 21 प्रस्तावक र 51 समर्थक हुनुपर्नेछ। त्यस्तै महाधिवेशन आउन केही समय अघि मात्रै आकांक्षीलाई सो घोषणा र प्रचार प्रसार नगर्न पनि भनिएको थियो। राष्ट्रपाले महाधिवेशन लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न गर्ने तयारी गरे पनि सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको हकमा भने खुकुलो बनाइएको छ। सम्भवत सो पदमा दुवैजना बाहेक अन्यको उम्मेदवारी पर्ने छैन। मुख्य पदमा नै छेकबारको नीति अप्नाएको राष्ट्रपाको प्रथम महाधिवेशनलाई कसरी लिन सकिन्छ? राजनीतिक विश्लेषक डाक्टर रुद्र शर्मा भन्नुहुन्छ,
16: डेमोक्रेसीमा प्रतिस्पर्धा हुन आवश्यक छ। प्रतिस्पर्धा भएन भनेदेखि त्यसले चाहिँ डेमोक्रेसीलाई अलिकति खुम्च्याउँछ, त्यो चाहिँ पक्कै हो। तर उहाँहरूको अब आन्तरिक रूपमा एउटा प्रक्रियाबाट गएर प्रक्रिया पार गरेर अनि त्यसपछि चुनिँदाखेरि चाहिँ अब त्यसलाई अन्यथा भन्न चाहिँ मिल्दैन। तर अब प्रतिस्पर्धा भएको भएदेखि चाहिँ त्यसले डेमोक्रेसीलाई अलिकति फराकिलो बनाउँथ्यो।
4: छोटो राजनीतिक कोर्समै जनमत तान्न सफल रासुपामा यसअघि नेतृत्वमा मतभेद नदेखिएको होइन। 4,000 भन्दा बढी प्रतिनिधि सहभागी महाधिवेशनबाट विधान संशोधन सहित नयाँ नेतृत्व चयन हुनेछ। दुई तिहाई शक्तिसहित सरकारमा रहेको दलको प्रथम महाधिवेशनबाट आउने नेतृत्व र लिने नीतिले देशकै राजनीतिक कोर्स तय गर्ने विश्लेषण भइरहेका छन्। राजनीतिक विश्लेषक पुरञ्जन आचार्य मुख्य पद सभापति र वरिष्ठ नेतामा अहिलेकै व्यक्ति यथावत हुने भएकाले केही नयाँ आकांक्षी र नेता व्यवस्थापन बाहेक केही आशा गर्न नसकिने बताउनुहुन्छ। यद्यपि राष्ट्रपाको महाधिवेशनबाट पुराना दललाई भने निश्चित रूपमा केही सिकाइ हुने उहाँको भनाइ छ।
23: जस्तो चाहिँ अब आफ्नो चाहिँ फाउन्डिङ मेम्बर जो थिए, जो पार्टीको विषयका एकजना सदस्यहरू थिए, तिनीहरूलाई ससम्मान चाहिँ बिना निर्वाचन फेरि तिनीहरूलाई चाहिँ केन्द्रीय कार्य समितिमा राख्ने उनीहरूले निर्णय गरे। त्यस्तै चाहिँ अब जसको नेतृत्वमा चुनाव भयो, बालेन र रवि लामिछाने, र जनताले त्यसलाई इन्डोर्स पनि गरे, त्यो पनि एज इट इज नै रहने भयो। त्यो कुरालाई चाहिँ स्वाभाविक रूपमा मान्न सकिन्छ। जनताको बीचको म्यान्डेट लिएर आइसकेपछि त्यो छ। अब बाँकी अरू कुराहरू भनेको चाहिँ पद्धति लोकतान्त्रिक पनि छ, अरू कुराहरूमा कसलाई कहाँ कसरी एडजस्ट गर्ने भन्ने कुरा चाहिँ तपसिलका भए।
4: निर्वाचन अघि राष्ट्रपाभित्र नेतृत्व नेतृत्वमा आन्तरिक तिक्तता थियो। त्यही बीचमा तत्कालीन पार्टी महामन्त्री केही पदाधिकारीहरूले पार्टी छोडेको घोषणा समेत गरे। पार्टीबाटै मन्त्री बनेका व्यक्ति पनि आन्तरिक विमतिले अलग भएका थिए। तर जेएनजी आन्दोलनपछि पार्टीमा बालेन्द्र शाह र उहाँ निकट नेताहरूको आगमनले पार्टीलाई थप उचाइमा पुर्यायो। नेपाली उखान छ, बलेको आगो सबैले ताप्छन्। त्यसैले नेतृत्व चयनमा प्रतिनिधिले विवेक पुर्याउनु पर्ने विश्लेषकहरू बताउँछन्। सन्तोष गन्धर्व, सिआइएन, काठमाडौँ।
3: यसैबीच महाधिवेशनलाई व्यवस्थित र निष्पक्ष बनाउन रासोपाले 10 सदस्यीय निर्वाचन आयोग र 12 सदस्यीय निर्वाचन समिति परिचालन गरेको छ। त्यस्तै गत 24 घण्टामा सुर्खेतमा छुट्टा छुट्टी घटनामा 2 बालिका सहित 3 जनाको डुबेर मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका 10 पठान टोलका 15 वर्षीय सम्झना थापा र 13 वर्षीय कल्पना राउत टोनी खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। दुवैलाई अचेत अवस्थामा उद्धार गरी कर्णाली प्रदेश अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। त्यस्तै दैलेख घर भई हाल वीरेन्द्रनगर 6 मा बस्ने 18 वर्षीय रमेश पुन मगर पनि पुञ्च परी नगरपालिका 8 स्थित दहतालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै बाढीले क्षति पुर्याएको बीपी राजमार्गमा असार 2 सातादेखि नयाँ ट्र्याक मार्फत सवारी साधन सञ्चालन गर्ने तयारी भइरहेको छ। सडक डिभिजन कार्यालय काभ्रे र सिन्धुलीका अनुसार अधिकांश स्थानमा ग्राभेल सडक तयार भइसकेको छ भने वर्खामा समस्या नआओस् भनेर ठुला ढुङ्गा राख्ने काम पनि भइरहेको छ। हाल रोसी खोलामा बनाइएको अस्थायी डाइभर्सनबाट सवारी सञ्चालन हुँदै आएको छ। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 का खेल अन्तर्गत आज समूह एसमा स्पेन र साउदी अरेबिया बीच खेल हुँदैछ। खेल राति 9:45 हुनेछ। त्यस्तै समूह जीमा बेल्जियम र इरान बीच बिहान 9:45 प्रतिस्पर्धा हुनेछ। यस्तै बिहानी पख 4:45 समूह एसमा उरुग्वे र केप भर्दे बीच खेल हुनेछ भने समूह जीमा न्युजिल्यान्ड र इजिप्ट बीच बिहान 6:45 खेल हुनेछ। आज सम्पन्न खेलमा भने समूह यफ जापानले ट्युनिसियालाई 4-0 गोल अन्तर्गतले पराजित गरेको छ। यस्तै समूह ईमा इक्वेडर र कुरासाओ बीचको खेल 0-0 बराबरीमा सकेको छ। समूह चरणका खेलहरूमा प्रतिस्पर्धा झन रोचक बन्दै गएको छ र टोलीले नकआउट चरणमा पुग्ने लक्ष्य सहित मैदानमा उत्रिरहेका छन्।
15: सन्तोषी राहुल, डडेलधुरा सदरमुकामको फोहोर व्यवस्थापनमा फेरि विवाद सुरु।
2: जिल्लाको फोहोर चाहिँ सलोमरमा फाल्दैछन्, त्यही हिसाबले यो गन्दगी बढाएको छ। हाम्रो छोरा नाति चाहिँ भोलि पुस्तो पुस्तोमा हामीलाई गाली पाउने हो यो ठाउँमा।
15: स्थानीय सचेत नहुँदा र स्वार्थपूर्ण निर्णयका कारण समस्या बढ्दो, रिपोर्टसँगै युनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले भोग्नु परेका समस्या, संवाद श्रृङ्खला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
5: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक सहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कुलमा कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेसन एन्ड ल समूहमा भर्ना खोल्यो।
6: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
8: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कुल पाटन ढोका ललितपुर।
24: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक, शक्तिशाली 4 एंटीना में वाइड कवरेज, 5G स्ट्रेंथ, लो लेटेंसी र फास्ट स्पीड, सबे अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया में, साथ में IPTV मात्र 250 प्रति महीना। बुकिंग को लागी 9801004477 शर्तहरू लागू हुने छन्। क्लासिक टेक छोयो कि चल्यो।
25: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
15: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। पोखराको पृथ्वी चोक स्थित प्रस्तावित बस पार्क क्षेत्रमा बनेका 320 संरचना हटाइएको छ। पोखरा महानगरपालिकाले डोजर प्रयोग गर्दै वास्तोला कम्प्लेक्सका उक्त सटरहरूलाई हटाएको हो। महानगर र जग्गाधनी बीचको सहमतिपछि व्यवसायीहरूले सटर खाली गरेपछि संरचना हटाइएको हो। डणेलधुरा सदरमुकामको फोहोर व्यवस्थापनका बारेमा फेरि विवाद सुरु भएको छ। अमरगढी नगरपालिकाको वडा नम्बर 6 को गुनेघाट क्षेत्रमा स्थायी रूपमा फोहोर फाल्न संरचना निर्माण प्रक्रिया अगाडि बढाउन खोजिए पनि स्थानीयले विरोध गरेपछि समस्या आएको हो। प्रहरी र डोजर सहित पुगेका टोली समेत स्थानीयको अवरोधपछि फर्किएका छन्।
1: डडेलधुराको अमरगढी नगरपालिकाले दीर्घकालीन फोहोर व्यवस्थापनका लागि वडा नम्बर 6 को गुनेघाट क्षेत्रमा करिब 4 करोड रुपियाँको लागतमा फोहोर व्यवस्थापन केन्द्र बनाउने तयारी गरेको छ। तर प्रस्तावित स्थान बस्ती र खानेपानीका मुहान नजिक रहेको भन्दै स्थानीयवासीले सुरुदेखि नै विरोध गर्दै आएका छन्। स्थानीय प्रेम टमाटा:
9: यो नगरपालिकाले जबरजस्ती फोहोर लिएर फोहोर फाल्नेर यो 6 नम्बरका नेताहरू पनि यो भ्रष्टाचारी नेताहरू 6 नम्बरको यो त्यही भएर यो वडामा ताला लागेको हो। यदि जहिलेसम्म यो हाम्रो माग पुरा हुँदैन दोबारा डोजर आयो भनेपछि फेरि नगरपालिका पनि ताला लाउनु नपरोस्। यो सारा जनता चाहिने जनतामाथि बन्दुक तेर्सिएर यो चाहिने 17 शताब्दीको चाहिने शासन ल्याउनु मिल्दैन। यदि त्यो नगरपालिकाले वार्ता गर्छ भने हामीलाई पुरै व्यवस्थित अर्को ठाउँमा गराएर 6 नम्बरवासीलाई अनि चाहिँ त्यो घरमा पनि फाल्छ भने हामीलाई सहयोग त मात्र यो कुरा सहयोग हुने छैन।
1: असन्तुष्ट स्थानीयले अमरडी 6 को वडा कार्यालयमा तालाबन्दी समेत गरेका छन्। जिल्लाको फोहोर आफ्नै बस्ती नजिक ल्याउँदा दुर्गन्ध फैलिने, वातावरण प्रदूषित हुने र जनस्वास्थ्यमा असर पर्ने चिन्ता स्थानीयवासीमा छ। अर्का स्थानीय राजेन्द्र ताम्रकार:
2: जिल्लाको फोहोर चाहिँ फलोमरमा फाल्दैछन्, त्यही साले यो गन्दगी बढाएको छ। हाम्रो छोरा नाति चाहिँ भोलि पुस्तो पुस्तोमा हामीलाई गाली पाउने हो यो ठाउँमा।
1: करिब 14 रोपनी जग्गा खरिद गरी विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र ठेक्का प्रक्रिया समेत अघि बढाइएको नगरपालिकाले जनाएको छ। अमरगढी नगरपालिका 5 का वडाध्यक्ष तथा सरसफाइ समिति संयोजक टङ्क छेत्री यसअघि विभिन्न स्थानमा अस्थायी रूपमा फोहोर व्यवस्थापन गरिए पनि ती सबै स्थान भरिँदै गएको कारण दीर्घकालीन समाधानका लागि नयाँ केन्द्र आवश्यक परेको बताउनुहुन्छ।
10: अमरगढी 5 मा पनि व्यवस्थापन गर्यौँ, त्यसलाई 2-3 महिना त्यहाँ पनि राखेर काम चलाऊ, त्यहाँबाट पनि विरोध हो। त्यस कारण हामीले नेपाल खाद्य संस्थानको जग्गामा हामीले चाहिँ व्यवस्थापन हालसम्म गरिराखेका छौँ। अब त्यहाँ पनि डम्पिङ गर्दा गर्दै त्यो पनि पूर्ण रूपले भरिएको अवस्था छ। अमरगढी नगरपालिकाको मेजर विषयको भनेको यो डम्पिङ साइट हो। अब त्यहाँ अमरगढी नगरपालिकाले जग्गा खरिद गरेको छ, उद्देश्य त्यही डम्पिङ साइट बनाउनुको लागि हो।
1: फोहोर व्यवस्थापनका बारेमा स्थानीयवासीसँग पटक पटक छलफल भए पनि सहमति टुट्न सकेको छैन। यहाँ फोहोर व्यवस्थापनको काम रोक्न माग गर्दै अदालतमा मुद्दा परेको कारण पनि अन्तिम टुङ्गो नलाग्दासम्म अघि नबढाउनु पर्ने माग सरकारवालाको छ। सागर ताम्रकार, सिआइएन, आफ्नो एफएम डडेलधुरा।
15: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले मनाइरहेको प्राइड मन्थ र समाजले उनीहरूलाई हेर्ने दृष्टिकोण
11: हेर्ने बारे अलि नराम्रो हुन्छ, झगडा हुन्छ, त्यसैले आत्महत्या गरेर मरिन्छन्। त्यस्तो मर्दाखेरि संसारमा घाटा त सबै राज्यलाई नै हो, अनि त्यो घाटाबाट बच्नको लागि पनि बचाउनको लागि पनि यो प्राइड मन्थ हामीले देखाउनु पर्छ। हामी पनि छौँ
15: सरकार र समुदायसँग यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अपेक्षा। हाम्रो पालो बाँकी नै छ, सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
12: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाडी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
14: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
26: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352, 5224-353।
25: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
15: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
0: नमस्कार, म सुशीला। संवाद श्रृंखला हाम्रो पालोमा तपाईंलाई स्वागत छ। आज हामी हाम्रो पालोको 307 खण्डमा छौं। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले प्रत्येक वर्ष जून महिनामा प्राइड मन्थ मनाउँदै आफ्नो पहिचान, अधिकार र समानताको पक्षमा आवाज उठाउँछन्। प्राइड मन्थले विविध यौनिक र लैंगिक पहिचान भएका व्यक्तिहरूप्रति सम्मान, स्वीकार्यता र समावेशिताको सन्देश दिन्छ। नेपालमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले प्राइड मन्थलाई कसरी लिनुहुन्छ? उहाँहरूको अनुभव उहाँहरूको आवाजमा।
7: नमस्कार, मेरो नाम सिमरन सिर्चन हो। म ट्रान्सजेन्डर महिला र मेरो प्रणाम सिंहर र म यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको महासंघ नेपालमा कार्यरत छु। सबैभन्दा पहिला सुरुज तपाईँ सम्पूर्णलाई प्राइड मन्थको उपलक्ष्यमा धेरैभन्दा धेरै शुभकामना। अब कुरा गरौँ प्राइड मन्थको। प्राइड मन्थ हामी किन मनाइरहेको छौँ, कहिले सुरुवात भयो भन्ने कुरा गर्नु पर्दाखेरि सन् 1969 जुन 28 दिन अमेरिकाको राज्यको एउटा सहरमा स्टोनवाल भन्ने बारमा भएको घटना, त्यहाँ गरिएको सङ्घर्ष र त्यसको जितसँगै अन्याय विरुद्धको आवाज उठाउनेको रूपमा चाहिँ हरेक वर्ष यो दिवस मनाइन्छ र यो एउटा मुभमेन्ट पनि हो। यसले हाम्रो समुदायको पहिचान, अधिकार र संस्कृतिलाई सम्मान गर्ने र एउटा आफ्नो पहिचानमा खुलेर आउने र गौरव गर्ने महिनाको विषय पनि हो र यो हाम्रो आवाजलाई विश्वसम्म पुर्याउने एउटा गर्वको महिनाको रूपमा पनि हामी लिइरहेका छौँ। र यो प्राइड मन्थले भनौँ अथवा गौरवको महिनाले के विशेषता बोकेको छ, के कुरामा अडिक छ भन्दाखेरि हामी सबै समान छौँ, चाहे त्यो लैङ्गिकताको हिसाबमा होस्, यौनिकताको हिसाबमा होस्, हामीले अन्य नागरिक सरह जुनसुकै राष्ट्रको होस् सबैले समान अधिकार पाउनुपर्छ भन्ने कुराको उठान गर्न पनि र सँगसँगै हामी माथि घटिने भेदभाव, लाञ्छना, विभेदलाई न्यूनीकरण गर्न अथवा घटाउन र हाम्रो आफ्नो पहिचानलाई पनि स्वीकार गर्दै एउटा इतिहासमा लाई सम्मान गर्न पनि हामीले यो दिवसहरू चाहिँ मनाइरहेका छौँ र यसको महत्त्व नै त्यति नै छ।
13: म हनी महर्जन, आफूले आफूलाई तेस्रो लिने भन्न अहिले गर्वै फिल गर्छु र आफूले पनि अब अरूसम्म हाम्रो समुदायले लुकेकोहरूलाई चाहिँ मैले धेरै खुलाएर ल्याएको छु एज अ ट्रान्सजेन्डर भएर। प्राइड मन्थ हाम्रो लागि एकदमै जरुरी छ किनभने अहिलेसम्म पनि यो संसारमा हामी जस्तो LGBTIQ कम्युनिटीलाई बुझेको छैन, हामीलाई एडजस्ट गरेको छैन, तर हामी जस्तो अहिले LGBTIQले धेरै समस्याहरू भोगिराख्नु परेको छ संसारमा। हामी जस्तो LGBTQ संसारमा धेरै छन् तर नेपालमा मात्रै अब नभएको नभएको जस्तो मान्छेले कुरा गर्छ, यो त होइन। नेपालमा हामी पनि छौँ, हाम्रो समुदाय पनि छन् र हाम्रो समुदायको अधिकारको लागि पनि हामी यो प्राइड मन्थ मनाउनै पर्छ किनभने अहिले प्राइड मन्थ मनाएन भने रोडमा आएर मात्रै भएन, मिडियाले साथ नदिएको खण्डमा हाम्रो यो प्राइड मन्थ सक्सेस पनि हुँदैन। हामी जस्ता समुदायको धेरै समस्याहरू छन्, त्यो समुदायलाई समस्या भोग्न परिरहेको छन् र यसैले गर्दा समस्याले गर्दा मानसिक रूपमा धेरै समस्या आइरहन्छ, मेन्टल प्रब्लम हुन्छ, अनि जुन कारणले गर्दा कि घरैसी समस्या निस्किन्छ, झगडा हुन्छ, साथीहरूमा पनि LGBTIQलाई हेर्ने बारे अलि नराम्रो हुन्छ, झगडा हुन्छ, त्यसैले आत्महत्या गरेर मरिन्छन्। त्यस्तो मर्दाखेरि संसारमा घाटा त सबै राज्यलाई नै हो अनि त्यो घाटाबाट बच्नको लागि पनि बचाउनको लागि पनि यो प्राइड मन्थले हामीले देखाउनै पर्छ, हामी पनि छौँ है भन्ने खालको हाम्रो यो सबैले समाजले देखाउनु पर्छ, त्यसैले हामीले यो प्राइड मन्थ मनाउनै पर्छ, मनाउँछौँ पनि हामीले।
17: हेलो नमस्ते, प्राइड मन्थको बारेमा कुरा गर्दाखेरि अब सबैजना समुदायले यसलाई चाहिँ यो जुन महिना चाहिँ स्पेसली होइन यो जुन महिनालाई चाहिँ हाम्रो गौरवको महिना भनेर मनाउने गर्नुभएको छ। लगभग हाम्रो यो 2-4 वर्ष भयो यो बिस्तारै सबैजनाले मनाउनु लाग्नु भएको। अब मेरो विचारमा चाहिँ जुन महिनामा मनाउने एकदमै राम्रो हो, तर अब जुन महिना मात्रै होइन, हाम्रो गौरवको महिना भनेको हाम्रो पहिचान, हाम्रो अब आइडेन्टिटीको गौरव त हामीलाई 12 महिना हर क्षण हुन्छ भन्ने चाहिँ मलाई लाग्छ र त्यसै गरी चाहिँ आफूलाई प्राउड फिल गराउनु पर्छ। अब जुन महिनामा मनाउने जुलाईदेखि चाहिँ आफ्नो आइडेन्टिटी के हो भन्ने कुरामा कन्फ्युजन हुने अथवा अब जुन जुलाईदेखि चाहिँ फेरि अभियानमा एलजिबिटी मुभमेन्ट नै बिर्सिने गरी चाहिँ अब जुनमा मात्रै मनाएर चाहिँ हुने केहीवाला छैन। त्यो पनि अब कुनै फन्डले अथवा कुनै फन्डिङ एजेन्सिजहरूले फन्डिङ गर्यो भनेर सेलिब्रेसन गर्ने अनि फेरि भोलिदेखि चाहिँ अब यो सबैले बिर्सिने खालको हुन्छ क्या यो जुन परिपाटीले। त्यो भएको हुनाले चाहिँ हामीले आफ्नो आइडेन्टिटी आफ्नो पहिचान चाहिँ हरेक गौरवसँग मनाउनु पर्छ अथवा पहिचानलाई चाहिँ हामीले गौरवताको साथ आफूले चाहिँ अब ग्रहण गर्नुपर्छ भन्ने चाहिँ मेरो धारणा हो, मेरो व्यक्तिगत धारणा हो। तर पनि अब सबै साथीहरूले अब नेपालमा मात्रै नभएर विश्वभरि नै अब यो एउटा इन्सिडेन्टलाई यसरी मनाउनु भनेको हाम्रो आफ्नो कम्युनिटीको लागि जुन एलजिबिटी कम्युनिटीको लागि चाहिँ साँच्चै नै गौरव पनि हो। र यो गौरवको महिना चाहिँ फेरि हाम्रो जुन यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले मात्रै नभएर सम्पूर्ण नेपाली सिटिजनले पनि यसमा सहभागी भएर अझ मनाउनुभयो, राम्रोसँग सेलिब्रेसन गर्नुभयो भनेदेखि चाहिँ हाम्रो एलजिबिटीआई कम्युनिटीको भिजिबिलिटीमा पनि राम्रो प्रभाव पर्छ, जसले गर्दाखेरि चाहिँ हामीले आगामी दिनहरूमा अब यो पैरवीहरू गर्नको लागि सजिलो हुन्छ, वकालत गर्न सजिलो हुन्छ र सामान्य मानिसहरूलाई चाहिँ एलजिबिटी भन्ने के हो भन्ने कुरा बुझाउनलाई नपर्ने अवस्था आउन सक्छ इन द डेज टु कम होइन। त्यो भएको हुनाले चाहिँ अब मनाउनु राम्रो हो, सबैले मनाइरहनु भएको छ, सङ्घ संस्थाहरूले व्यक्तिहरूले मिलेर यथाशक्य यसलाई चाहिँ अब सापेक्षिक रूपमा लिनुपर्छ। तर मेरो व्यक्तिगत धारणा भनेको चाहिँ अब एउटा महिना मात्रै होइन, हामीले सधैँभरि मनाउनु पर्छ।
0: यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले भोग्नु परेका विभेदका कारण मानसिक स्वास्थ्यमा परेको असर लगायत तपाईँको कुनै पनि प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो

लागि पूर्ण तयारी गरेको छ। बाढीले क्षति पुर्याएको बीपी राजमार्गमा असारको दोस्रो सातादेखि नयाँ ट्र्याक मार्फत सवारी सञ्चालनमा ल्याइने तयारी भएको छ। राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डाक्टर लिली थापाले सामाजिक सञ्जालमा बढ्दो साइबर बुलिङका कारण आफूहरूले काम गर्नै नसकेको बताउनु भएको छ र फिफा विश्वकप 2026 का खेल अन्तर्गत आज समूह एचमा स्पेन र साउदी अरेबिया बीच खेल हुँदैछ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई भने म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN. उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग

0: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार। राजसपा महाधिवेशनको भव्य उद्घाटन, कांग्रेस एमालेको अप्ठ्यारोमा रविको चिन्ता, पुराना कुरामा न्यु नखोज्ने र राष्ट्रियतामा शंका नगर्न बालिनको आग्रह, गलत काममा प्रश्न गर्न र नेतालाई भगवान बनाउने काम नगर्न गगनको सुझाव।
1: राष्ट्रिय राजनीतिमा आफ्नो दल मात्र ठिक भएर हुँदैन, राष्ट्रिय राजनीतिमा रहेका सबै दलहरू ठिक हुनुपर्छ।
2: हामी प्रतिपक्ष हौ, जहाँ औँला उठाउनु पर्ने औँला उठाउँछौँ।
3: हामीले उहाँहरूलाई तान्ने होइन, उहाँहरूले हामीलाई मिठाई खुवाएर उहाँलाई चाहिँ विचारका चाहिँ खुराकहरू दिएर सहयोग गर्नुपर्छ।
4: तर हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन, हाम्रो एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ।
0: राहदानी अनियमितता प्रकरणमा पूर्व मन्त्री श्रेष्ठसँग अख्तियारको सोधपुछ, कक्षा 12 र एसईईको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थी संगठनहरूको आपत्ति, तत्काल छानबिन गर्न परीक्षा बोर्ड र मन्त्रालयसँग माग। त्रिवी शिक्षण अस्पतालमा असार 15 स्वास्थ्य बिमा सेवा पुनः सुरु हुने, बर्खाको सुरुवातसँगै 55 डेङ्गु संक्रमण पुष्टि, डेङ्गुबाट कोशी र लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित। साथमा प्रमुख खबर संक्षेप, नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: Cup 2026 को अवसरमा CGTVले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप CGTV खेलसँगै भरोसासँगै
1: यो हो नेपाली रेडियो
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर स्थापनाको 4 वर्षमै राष्ट्रिय राजनीतिमा शक्तिशाली उपस्थिति बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा पहिलो महाधिवेशनको भव्य उद्घाटन भएको छ उद्घाटन सत्रमा विभिन्न दलका शीर्ष नेताहरूको उपस्थितिले महाधिवेशनलाई राजनैतिक शक्ति प्रदर्शनसँगै आगामी राजनैतिक दिशा बारेको महत्वपूर्ण मञ्च पनि बनाएको छ देशभरका नेता कार्यकर्ताहरूको उपस्थितिमा रासोपा सभापति रवि लामिछाने वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह शुभकामना दिन उपस्थित अन्य राजनैतिक दलका नेताहरूले घण्टी बजाएर महाधिवेशनको भव्य उद्घाटन गरेका छन् स्थापनाको छोटो समयमै देशको प्रमुख पार्टी बन्न सफल रासोपा महाधिवेशनमा काङ्ग्रेस र एमाले रासोपालाई ठिक बाटोमा हिँड्न सुझाव दिए भने रासोपाले काङ्ग्रेस र एमाले भित्रको अप्ठ्यारोमा चिन्ता व्यक्त गरेको छ रासोपा सभापति रवि लामिछानेले राष्ट्रिय राजनीतिमा आफ्नो दल मात्र ठिक भएर नहुने बताउनुभयो राष्ट्रिय राजनीतिमा लागेका सबै दलहरू ठिक हुनुपर्ने सभापति लामिछानेले उल्लेख गर्नुभयो
4: राष्ट्रिय राजनीतिमा आफ्नो दल मात्र ठिक भएर हुँदैन राष्ट्रिय राजनीतिमा रहेका सबै दलहरू ठिक हुनुपर्छ म शुभकामना दिन चाहन्छु विशेष गरेर दुई शक्तिशाली दल नेपाली कङ्ग्रेस र नेकपा एमाले भित्र कहीँ कतै केही न केही अप्ठ्याराहरू देखिएका छन् त्यो अप्ठ्यारो त्यो दलको मात्र होइन त्यो दलको अप्ठ्याराहरू सुल्झिएनन् भने समग्रमा त्यो देशको अप्ठ्यारो पनि बन्न सक्छ मेरो शुभकामना छ आफ्नो दलभित्रका अप्ठ्याराहरूलाई मिलाउनु होला आफ्नो दल मात्र होइन अन्य दलहरूका अप्ठ्यारा पनि सुल्झिए भने देश एउटा राम्रो बाटोमा जानेछ र त्यस सँगसँगै हामीले साझा प्रतिबद्धता पनि गर्नु छ यस अगाडि राजनीतिक दलहरू प्रतिस्पर्धी भने हामीलाई प्रतिस्पर्धा गर्ने छुट छैन हाम्रा व्यक्तिगत वैमनस्यताहरू हाम्रा निजी हुनु हुँदैन त्यो सकिनुपर्छ कहिले सकिनुपर्छ भने अहिले यहीँबाट सकिनुपर्छ हामी वैमनस्यता बोकेर बाँच्ने होइन ठुलो हृदय बोकेर अगाडि बढ्ने राजनीतिज्ञ बन्नुपर्नेछ
3: सभापति लामिछानेले काङ्ग्रेस र एमालेको अप्ठ्यारो मात्र सुनाउनु भएन उहाँले आफ्नो दल रासोपाभित्र मौलाउँदै गएको गुट उपगुट प्रति पनि चिन्ता व्यक्त गर्नुभएको छ
4: जब धेरैको मन जित्न सकिँदैन त्यसपछि केहीको मन जितेर राजनीतिमा अगाडि बढ्ने प्रचलन चलेको छ तर त्यो प्रचलनको बिउ हामीले रोप्न हुँदैन त्यो बिउ हुर्कियो बढ्यो फुल्यो फल्यो भने के हुन्छ भन्ने कुरा त भर्खरै हामीले देखिसकेका छौँ त्यस कारणले गुट र उपगुट बनाएर हामीले त्यो बिउलाई रोप्यौँ भने भोलि देशले दिने फल त्यो विषालु फल हुनेछ र अघि पार्टीका वरिष्ठ नेताजीले भन्नुभयो जस्तै त्यो फल यदि फल्यो भने हामीले त्यो वृक्ष नै काट्नुपर्ने अवस्थामा हामी पुग्नेछौँ
3: रासोपाले चुनाव अगाडि नै वरिष्ठ नेता बालेन्द्र शाहको खुट्टामा बल पुर्याइसकेको उहाँले बताउनुभयो अब भट्टाभट्ट गोल हान्ने जिम्मा बालेनको भएको र झुकिएर त्यो बल आफ्नो खुट्टामा आए पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा पनि आफ्नै भएको लामिछानेले सुनाउनुभयो
4: रासोपाले चुनाव अगाडि नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको खुट्टामा बल पुर्याइसकेको छ अब भट्टाभट्ट गोल हान्ने जिम्मा बालेनजीको अब भट्टाभट्ट गोल हान्ने जिम्मा सम्मान्य प्रधानमन्त्री बालेन शाहजीको हुनेछ र उहाँले त्यसको निरन्तरता दिइरहनु भएको छ झुकिएर त्यो बल कहीँ आएछ भने पनि त्यसलाई त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो किनकि यहाँ मुख मिठ्याउनेहरू धेरै छन् यहाँ मुख मिठ्याउनेहरू धेरै छन् चुक्ली लगाइदिनेहरू पनि धेरै छन् म तिनलाई जवाफ दिन बोलिरहेको छैन साथीहरू म त इतिहासलाई जवाफ दिनको लागि खडा भएर बोलिरहेको छु किनभने आजको दिन त बितेर जानेछ भोलि फेरि सन्ततिहरूले सोध्नेछन् इतिहासले तिमीहरूलाई मौका दिएको थियो
3: जेठ 17 गते प्रतिनिधि सभाको बैठकमा सीमा सम्बन्धी विवादित अभिव्यक्ति दिएर मौन बस्नुभएका प्रधानमन्त्री बालेन्द्र शाहले आज सरकारको गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्ने बताउनु भएको छ
5: हाम्रो पार्टीको चिन्तन कस्तो हो लेफ्ट हो राइट हो सेन्टर हो धेरै चिन्ता लिइराख्नु पर्दैन हाम्रो पार्टी विकासवादी पार्टी हो विकास गर्ने काम गर्ने पार्टी हो हाम्रो पार्टी अगाडि बढ्ने पार्टी हो। हामी प्रतिशोध साध्ने पुरानो पुरानो कुरा लिएर न्यू खोज्दै बस्ने होइन। न्यू खोज्नु पऱ्यो, अगाडि बढ्दै गर्दा न्यू खोजिन्छ। कस्तो केसमा मात्रै भन्दाखेरि विगतका दिनहरूमा कुनै फटाई भएका छन्, सरकारी सम्पत्तिको दोहन भएको छ, सरकारी रकमको दोहन भएको छ भने त्यहाँनिर न्यू खोज्न जरुरी हुन्छ। त्यहाँ न्यू खोज्छौँ हामी र त्यो न्यू खोज्दै गर्दाखेरि अख्तियारलाई 5 घन्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने हामी 5 घन्टा मात्र होइन 5 वर्ष गर्छ। 5 वर्षै अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ, त्यसमा चिन्ता लिइराख्नु पर्दैन। हामीले नियम कानुन मिच्दैनौँ, नियममा बसेरै काम गर्छौँ, नियमभन्दा बाहिर जाँदैनौँ। हाउभाउ हेर्दाखेरि यस्तो सोसल मिडियाहरू हाउभाउ हेर्दाखेरि अलिकति अनियन्त्रित देखिएला, त्यो देखिएको मात्रै हो, सबै चिज नियन्त्रणमा छ, कुनै चिज आउट अफ कन्ट्रोल गएको छैन।
3: बालेनले राजसपालाई विकास गर्ने पार्टी भएको बताउनु भयो। उहाँले प्रतिशोध सान्दै र पुराना कुरालाई लिएर न्यू नखोज्ने बताउनु भयो। तर विगतका दिनमा फटाई भएको छ भने न्यू खोज्छौँ, अख्तियारलाई 5 घन्टा मात्रै होइन 5 वर्ष राखेर नियममा बसेर काम गर्छौँ, प्रधानमन्त्री बालेनले भन्नुभयो।
5: सरकार भनेको त गाडी जस्तो हो, गाडीमा एक्सिलेटर मात्रै होइन ब्रेक हुन्छ, ब्रेक पनि लाउनुपर्छ भनेर चिन्ता पनि मान्नुपर्छ। त्यस्तो चिन्ता चाहिँ लोकल रोडहरूमा हिँड्दाखेरि गाडी सिधा गइराख्दाखेरि कहिले लेफ्टबाट गाडी आउँछ, कहिले राइटबाट मान्छेहरू आउँछ। तर हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन, हाम्रो एक्सप्रेस वेमा हिँडेको गाडी हो। गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ, गन्तव्यमा पुग्नुभन्दा अगाडि ब्रेक लाउन जरुरी हुँदैन। र हाम्रो गाडी अनियन्त्रित पनि छैन, वातावरण पनि मिलेर गएको छ। त्यही भएर हाम्रो पार्टीप्रति, हाम्रो सरकारप्रति जुन चिन्ता लिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। चिन्ता लिनु राम्रो कुरा हो।
3: सीमाको विषयमा भारतले जनाएको आपत्तिबारे पनि प्रधानमन्त्री बालेनले जवाब दिनुभएको छ। कालापानी लिपुलेको प्रमाण भएको सुनाउनु भएको छ। ब्रिटिसले राज गर्दाको प्रमाण ल्याउँछौँ भनेका हौ, मध्यस्थता राख्न खोजेका होइनौ, प्रधानमन्त्री बालेनले भन्नुभयो। मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका मान्नु पर्दैन।
5: हामीले हरेक चुनावमा गएर एउटै एजेन्डा बोकेर जाने, सुशासन ल्याउँछु भनेको छ, सुशासनको लागि एजेन्डा बोकेको छ, सुकुम्बासी समस्या हटाउँछु भनेको छ। हामीले यही कार्यकालमा सुकुम्बासी समस्या समाधान गर्छौँ, यही कार्यकालमा सहकारी समस्या समाधान गर्छौँ। अर्को चुनावमा फेरि यही एजेन्डा बोकेर जाँदैनौँ, अर्को चुनावमा नयाँ एजेन्डा बोकेर जाने हो। हामीले सीमाको विषयमा बोल्दाखेरि पक्कै पनि जुनसुकै देशसँग सीमाको विषय कुरा गर्दाखेरि उहाँहरूले पनि आफ्नो आपत्ति जनाउनुहुन्छ, आपत्ति जनाउनुभयो, मलाई अचम्म लाग्यो। ल ठिक छ, तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुहोस्, हामीसँग त प्रमाण छ, हामीसँग कालापानी लिपुलेको प्रमाण छ। र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौँ भनेका हो। हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइन, हामी हाम्रो छिमेकीहरूसँग आफै कुरा गरेर मिलाउँछौँ, हामीसँग प्रमाण छ र हामी ल्याउँछौँ, त्यो कुरा गरिएको हो। यसमा आशंका मान्नु पर्दैन, मेरो राष्ट्रियताप्रति कुनै आशंका मान्नु पर्दैन, कसैले पनि मान्नु पर्दैन।
3: नेपालका स्थापित पुराना दलहरूलाई लोभ्याउने गरी पार्टी गठनको 4 वर्षमा राजसपाले छलाङ मारेको छ, जसको शुभकामना दिन उपस्थित अन्य राजनैतिक दलका नेताहरूले मुक्त कण्ठले प्रशंसा गरेका छन्। रवि र बालेन बधाईको पात्र भएको बताएका छन्। राजसपा कार्यकर्ताहरूको हुटिङ पाउने गरी नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले काङ्ग्रेस प्रतिपक्ष भएको बताउँदै प्रतिद्वन्दी अर्थात् दुश्मन नभएको बताउनुभयो।
6: हामी प्रतिपक्ष हौ, जहाँ औँला उठाउनु पर्ने औँला उठाउँछौँ। सरकारको एउटा जिम्मेवार मन्त्रीले कुनै एउटा नागरिकलाई रुखमा बाँध्नुपर्छ, खुट्टा भाँच्नुपर्छ भने पनि औँला उठाउँछौँ। तर कानुनको डोरीले सरकारले कुनै पनि समयमा गरेको अपराधको गल्तीको दण्ड दिनुपर्छ भन्दै गर्दा काङ्ग्रेसको जतिसुकै ठुलो नेता होस्, नेताको बा होस्, सरकारको पक्षमा उभिन्छौँ, दोहोरोसँग थपडी बजाउँछौँ। देशको सिमाना मिच्यो भनेर, देशले सिमाना मिच्यो भन्दै गर्दा औँला उठायौँ, तर राष्ट्रिय स्वतन्त्र पार्टीले यो नेपाल देशले कुनै पनि देशको सिमाना मिचेको छैन, मिच्न पनि दिन्न, हामी कसैको मिच्दा पनि मिच्दैनौँ भनेर बोलेको दिन जोरदारसँगले राष्ट्रपा भन्दा पनि ठुलो स्वरले हामी थपडी बजाउँछौँ। हामी प्रतिपक्ष हौँ, हामी प्रतिद्वन्दी होइनौँ।
3: सभापति थापाले आफूहरू पार्टीभित्रको दुर्गन्ध हटाएर सफा गर्ने अभियानमा लागेको स्मरण गराउनु भयो। आफ्नो घरभित्र लड्न गाह्रो हुँदो रहेछ, सभापति थापाले भन्नुभयो। उहाँले राजसपा नेता कार्यकर्ताहरूलाई नेतृत्वको गलत काममा प्रश्न गर्न सुझाव दिनुभएको छ। उहाँले नेतालाई भगवान मान्ने र बनाउने गल्ती नगर्न पनि भन्नुभएको छ।
6: बाहिर लड्न सजिलो हुँदो रहेछ, आफ्नो घरभित्र लड्न गाह्रो हुँदो रहेछ, किनकि त्यहाँ नाता पर्छ, त्यहाँ सम्बन्ध हुन्छ, त्यहाँ माया हुन्छ, त्यहाँ सम्मान हुन्छ। तर हामी लड्यौँ। म यही अनुभवका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका तमाम साथीहरूलाई भन्न चाहन्छु, भर्खर यात्रा सुरु भएको छ, सुशासन तपाईँहरूको मन्त्र छ, तपाईँहरूले यसमा सफलता प्राप्त गर्नुपर्छ। तर यसका निम्ति तपाईँहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन। हामीले हाम्रा दलका नेताहरूलाई भगवान् बनाएर गल्ती गरिसक्यौँ, बा बनाएर गल्ती गरिसक्यौँ। तपाईँले नगर्नुहोला, गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला। हामीले ढिलो गऱ्यौँ, त्यसैले सजाय पनि पायौँ। हाम्रो पार्टी दास र लासको पार्टी होइन भन्ने कुरा हामीले केही अगाडि भन्न सक्नु पर्थ्यो, सकेनौँ, हामीले ढिलो गऱ्यौँ। त्यसबाट पनि सिक्नुहोला तपाईँहरू। प्रत्येक राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यहरूलाई म भन्न चाहन्छु, आफ्नै नेतालाई पनि प्रश्न गर्ने आँट गर्नुहोला, साहस गर्नुहोला। गल्ती हुँदै गर्दा अरू पार्टीका साथीहरूलाई भन्नै पर्छ, तर आफ्नो भित्र भन्ने साहस पनि तपाईँले राख्नुपर्छ भन्ने ठान्दछु।
3: पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले राजसपाको प्रथम महाधिवेशनमा वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि सोही पार्टी भएको बताउनु भएको छ। उहाँले अहंकार नराखी सबैलाई साथमा लिएर अघि बढ्न सुझाव दिनुभएको छ।
7: तपाईँको काख बालेन्द्रजी त भर्खर 36 वर्ष हुनुहुन्छ, मेरो छोरीभन्दा 4 वर्ष कान्छो हुनुहुन्छ, रविजी 50 आसपास हुनुहुन्छ भने उहाँहरूले त आगामी 15-20 वर्ष 30 वर्ष यो देशको नेतृत्व गर्नुपर्छ। त्यसो भएको हुनाले हामीले उहाँहरूलाई तान्ने होइन, उहाँहरूले हामीलाई मिठाई खुवाएर उहाँलाई चाहिँ विचारका चाहिँ खुराकहरू दिएर सहयोग गर्नुपर्छ। त्यसमा मेरो उहाँलाई आग्रह, अहङ्कारले तपाईँलाई नच्यापोस् र बौद्धिले लोकतन्त्रमा अरू भिन्न विचारहरू पनि हुन्छन्, त्यसलाई पनि साथ लिएर अगाडि बढ्नुहोस्। मेरो तपाईँहरूलाई यही शुभकामना छ।
3: नेकपा एमालेका नेता प्रदीप ग्यावालीले राष्ट्रिय स्वतन्त्र पार्टी राजसपालाई राष्ट्रिय हितको रक्षामा संवेदनशील हुन आग्रह गर्नुभएको छ।
8: केही प्रश्नहरू भने खडा गरेका छन्, तपाईँहरूले यो महाधिवेशनबाट ती प्रश्नहरूको जवाब मलाई चाहिँदैन, तर नेपाली जनतालाई ती प्रश्नहरूको जवाब, किनभने संरचनाका स्वरहरू कमजोर भए यदि जनताका आलोचनाहरूलाई व्यवस्था गर्ने प्रवृत्तितिर अगाडि बढियो र पारदर्शिता होइन अपारदर्शितातिर गइयो भने स्वाभाविक छ त्यो जनमत सधैँभरि नरहन सक्छ। प्रारम्भिक दिनहरूले लोकतन्त्रलाई बलियो बनाउने तपाईँहरूको आफ्नै बाछा पत्रसँग मेल नखाने खालका कतिपय घटनाहरू भएका छन्। हामी चाहन्छौँ ती कुराहरू अपवाद बनुन् र
3: जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतले बालेन्द्र शाहलाई फरक प्रकारको नेता र राजसपा सभापति रवि लामिछानेलाई त्यागी नेताको संज्ञा दिनुभएको छ।
9: त्यो जिम्मेवारी निर्वाह गर्नलाई तपाईँले जुन वाचा गर्नुभएको थियो कि संहितालाई हामी बलगर बनाउँछौँ, जनकपुरमा गएर जुन उद्घोष गर्नुभएको थियो त्यो वाचा पुरा गरेर देखाउनुहोस्। मेचीदेखि महाकालीसम्म गुण्ने त्यो हुलाकी राजमार्गलाई पुरा गरेर देखाउनुहोस् र हामीले कतै पनि नओर्लिनु पर्ने गरी त्यो पुरा गर्नुहोस्, ताकि म महाकालीमा ओर्लिने बित्तिकै जय महाकाली गीतै गाउँला प्रधानमन्त्रीज्यूको, त्यो पुरा गर्नुहोस्। यसरी जनतासँग गरेका वाचाहरूलाई पुरा गर्नुहोस् भनेर म भन्न चाहन्छु।
3: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संविधानमा आवश्यक सुधार हुनुपर्ने बताउनु भएको छ। राप्रपा अध्यक्ष लिङ्देनले जनताले राजा ल्याउँछन् भनेर बालेनलाई प्रधानमन्त्री बनाएको पनि सुनाउनु भएको छ।
10: नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा, तर राप्रपालाई नदिएर बालेनले राजा ल्याउँछ भनेर तपाईँलाई भोट दिएका मान्छेहरू।
3: राजसपाको प्रथम महाधिवेशन केवल नयाँ नेतृत्व चयन गर्ने औपचारिक प्रक्रिया मात्र नभई नेपालको बदलिँदो राजनैतिक परिदृश्यको महत्त्वपूर्ण संकेतका रूपमा समेत हेरिएको छ। अब महाधिवेशनबाट आउने नेतृत्व र नीतिगत दिशाले राजसपाको भविष्य मात्र होइन वैकल्पिक राजनीतिको सम्भावना र राष्ट्रिय राजनीतिमा यसको भूमिकालाई समेत निर्धारण गर्ने अपेक्षा गरिएको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री उषा किरण।
11: विद्युतीय राहदानी छपाईमा भएको भनिएको अनियमितता प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठसँग बयान लिएको छ। अख्तियारको मुख्यालय टंगालमा अनुसन्धान अधिकृतहरूले पूर्व मन्त्री श्रेष्ठसँग राहदानीको ठेक्का प्रक्रियाबारे सोधपूछ गरेका छन्। यसै प्रकरणमा बयानका लागि 3 दिनको म्याद दिएका अर्का पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवा भने उपस्थित हुनुभएको छैन। उहाँले आफू विदेशमा रहेकाले आउन नसक्ने जानकारी इमेल मार्फत गराउनु भएको छ। अख्तियारले उहाँ उपस्थित नभए इमेलकै विवरण मिसिलमा राखेर विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ। कक्षा 12 र एसईको नतिजामा गम्भीर लापरवाही र प्राविधिक त्रुटि देखिएको भन्दै विद्यार्थी संगठनले आपत्ति जनाएका छन्। नेकपा एमाले निकट अनेरा सोभी र नेपाली कंग्रेस निकट नेविसंघले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै राष्ट्रिय परीक्षा बोर्ड र शिक्षा मन्त्रालयको ध्यान आकर्षण गराएका हुन्। अनेरा सोभीका अध्यक्ष दीपक धामीले कक्षा 12 को नतिजामा देखिएका गल्ती र झन्झटिलो पुनर्योग प्रक्रियाले विद्यार्थीमा मानसिक तनाव बढाएको बताउनु भएको छ। काठमाडौँको महाराजगंज स्थित त्रिवी शिक्षण अस्पताल टिचिङमा आगामी असार 15 गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालनमा आउने भएको छ। बीमा बोर्डले अस्पताललाई तिर्नुपर्ने बाँकी रकम मध्ये केही रकम भुक्तानी गरेर सेवा सञ्चालन गर्न निर्देशन दिएपछि अस्पतालले यो निर्णय गरेको हो। बर्खाको शुरूआतसँगै नेपालका विभिन्न भागमा डेंगूका बिरामी थपिने क्रम शुरू भएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो विवरण अनुसार गत जनवरी महिना यता देशभर 55 जनामा डेंगू संक्रमण पुष्टि भइसकेको छ। यसपटक कोशी प्रदेशमा 17 र लुम्बिनी प्रदेशमा 15 जना बिरामी भेटिएका छन्। जन अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी हो। काठमाडौँ स्थित साउदी अरेबियाको दूतावासले नेपाली श्रमिकका लागि लागू गर्न लागेको सिप प्रमाणीकरण कार्यक्रम नरोकिने स्पष्ट पारेको छ। साउदी राजदूत फहद मोनोई किरले यो कार्यक्रम आफ्नो सरकारको आधिकारिक नीति भएकाले जुलाई 1 तारिकदेखि नै लागू हुने बताउनु भएको हो। आगामी आर्थिक वर्ष 2083-84 का लागि असार 1 गते 66.93 अर्ब रुपियाँको बजेट ल्याएको प्रदेश सरकारको चालू आर्थिक वर्षको खर्च विवरण भने निकै निराशाजनक रहेको छ। चालू आर्थिक वर्षको 11 महिना बितिसक्दा पनि कुल बजेटको 45% हिस्सा समेत खर्च हुन सकेको छैन। यो बागमती प्रदेशको खबर हो। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार पुँजीका तर्फ विनियोजित 41.65 अर्ब रुपियाँ मध्ये हालसम्म 36.50% अर्थात 15.20 अर्ब रुपियाँ मात्र खर्च भएको छ। भारतको तमिलनाडुमा ग्यास सुआउट हुँदा 7 जनाको मृत्यु भएको छ। सी फूड फ्याक्ट्रीमा अमोनिया ग्यास सुआउट हुँदा 7 जना महिला कर्मचारीको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था भास्करले जनाएको छ। अमेरिका मेक्सिको र क्यानाडामा जारी फिफा विश्वकपको समचरणबाट अन्तिम 32 पुग्ने टोलीको टुङ्गो लाग्न थालेको छ। आज बिहानसम्म आयोजक मेक्सिको, संयुक्त राज्य अमेरिका र जर्मनीले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। मेक्सिकोले दक्षिण कोरियालाई, अमेरिकाले अस्ट्रेलियालाई र जर्मनीले आइभरी कोस्टलाई पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेका हुन्।
12: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
3: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
2: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
2: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
8: महाधिवेशन रासोपाको मञ्च र चर्चामा गगन। चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन चलिरहँदा कार्यक्रम स्थल र सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा एउटै नामको चर्चा थियो, त्यो हो नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापा। महाधिवेशन रासोपाको थियो, तर राजनीतिक परिपक्वता र वैचारिक स्पष्टताको मास्टर क्लास प्रस्तुत गर्दै मञ्च र आम सभामा काङ्ग्रेस सभापति गगन थापा छाइरहेका छन्। संसद र सडकमा सबैभन्दा टर्रो र मुख्य प्रतिस्पर्धीका रूपमा आमने सामने देखिने रासोपाको निम्तोलाई स्वीकार गर्दै चितवन पुगेका थापाले देखाएको राजनीतिक उदारता र त्यसपछि दिएको सन्तुलित भाषणले यति बेला नेपाली राजनीतिमा उनको प्रशंसा र कद दुवै वात्तै बढाएको छ। थापाको उपस्थितिलाई लिएर बिहानैदेखि सामाजिक सञ्जाल र राजनैतिक वृत्तमा अनेक अड्कलबाजी र कौतूहलता थिए, तर जब उनी महाधिवेशनको मञ्चमा उभिए परिदृश्यले निकै सौहार्दपूर्ण देखियो। रासोपा सभापति रवि लामिछाने र उपसभापति डाक्टर स्वर्णिम वाग्ले उनलाई हार्दिकतापूर्वक स्वागत गरे भने प्रधानमन्त्री तथा रासोपाका वरिष्ठ नेता बालेन्द्र शाहले कार्यक्रमको उद्घाटनका क्रममा थापालाई रासोपाको चुनाव चिन्ह घन्टी बजाउन दिएर आत्मीयता दर्शाए। विशेष गरी रवि लामिछाने र गगन थापा बीच मञ्चमा भएको अङ्कमालको दृश्यले कार्यक्रम स्थलमा उपस्थित रासोपाका कार्यकर्ताहरूलाई मात्र होइन, कार्यकर्ताहरूलाई हर्षित र उत्तेजित मात्र बनाएन, नेपाली राजनीतिमा हराउँदै गएको संस्कारको जीवन्त उदाहरण पनि प्रस्तुत गर्यो। हलमा उपस्थित झण्डै आधा प्रतिनिधि पूर्व काङ्ग्रेसी पृष्ठभूमिका भएकाले पनि थापाको आगमनमा गडगडहाड तालीको गुञ्जन निकै लामो समय गुन्जिएको थियो। नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र श्रम संस्कृति पार्टीके जस्ता अन्य प्रमुख दलका शीर्ष नेताहरूले महाधिवेशनमा उपस्थिति नजनाएर संकीर्णता देखाइरहँदा प्रमुख प्रतिपक्षी र खास प्रतिस्पर्धी मानिएको दलका सभापति आफै उपस्थित हुनुले गगनको राजनीतिक संस्कार र उदारतालाई स्थापित गरिदिएको छ। गगनको प्रशंसा उनी गएकोमा मात्र होइन, उनले मञ्चबाट व्यक्त गरेको शब्द शब्दको ओजन र सन्तुलनमा पनि झल्किएको छ। उनले रासोपाको लोभलाग्दो सफलतालाई खुल्ला हृदयले स्वीकार गर्दै रवि र बालेन निर्विरोध नेतृत्वमा आउन लागेकोमा बधाई मात्र दिएनन्, उनलाई लोकतन्त्र र विधिको शासनलाई मन वचन र कर्ममा उतार्न कडा खबरदारी पनि गरे। विगतका दुई ठूला पपुलिस्ट जनमतहरू नेताहरूको आपसी विवाद र उन्मादका कारण कसरी दुर्घटनामा परे भन्ने सत्य कथा उकल्दै उनले रासोपालाई अहंकारबाट जोगिन सुझाव पनि दिए। उनले प्रष्ट रूपमा भने रासोपामा त्यस्तो विवाद र उन्माद नदेखियोस्, किनकि त्यसको क्षति रासोपाले मात्र बेहोर्दैन, देश र लोकतन्त्र अनि जनताले पनि बेहोर्नु पर्छ। सभापति थापाले रासोपासँगको सम्बन्धलाई व्याख्या गर्ने क्रममा प्रयोग गरेका बिम्बहरू यति बेला भाइरल भइरहेका छन्। काङ्ग्रेस रासोपाको प्रतिस्पर्धी हो, दुश्मन होइन, हामी पनि रासोपा भन्दा अग्लो बन्न चाहन्छौ, तर तपाईँहरूको खुट्टा काटेर होइन, आफ्नै खुट्टा बढाएर। अनि हामी पनि सफा हुन चाहन्छौ, तपाईँहरू फोहोर भएर होइन, आफैलाई हामी सफा बनाएर, भन्ने उनको भनाइले नेपाली राजनीतिमा स्वस्थ प्रतिस्पर्धाको एउटा नयाँ मानक खडा गरिदिएको छ। भाषणका क्रममा थापाले आफ्नो दलभित्रका विगतका कमी कमजोरीहरूलाई शिर निहुर्याउँदै आत्मग्लानी गर्ने आँट पनि देखाएका छन्। आफ्नो दल नसचिएपछि पार्टीभित्रै विद्रोह गरेको प्रसङ्ग कोट्याउँदै उनले रासोपालाई पनि बेलैमा सतर्क बनाउँदै बताए, हामीले आफ्नै नेताहरूलाई भगवान दाई र बा बनाएर गल्ती गरियो, आफ्नै नेतालाई पनि प्रश्न गर्नुपर्छ, नत्र सुशासन आउन सक्दैन, बाहिर लड्नुभन्दा पार्टीभित्र गलत कार्यको विरोध गर्नु अझ गाह्रो छ, र त्यो आँट नगरे रासोपाले पनि सुशासन ल्याउन नसक्ने उनको ठम्याइ थियो। चितवनको भूमिमा उभिएर इतिहासको जग बिर्सन खोज्ने नयाँ पुस्तालाई थापाले दिएको रातो र निलोको बिम्ब निकै मर्मस्पर्शी थियो। आज चितवन निलो अर्थात् रासोपाको रङमय देखिँदैछ। त्यही भूमिमा 2018 सालमा जय नेपाल भनेकै भरमा 50 शहीदको लास गाडिएको स्मरण गराउँदै थापाले भने, निलो झण्डा फहराउँदै गर्दा भुइँमा रातो पनि छ भन्ने सम्झनुपर्छ। पुराना आन्दोलनका बलिदान र शहीदहरूलाई बिर्सनु हुँदैन। रासोपाको महाधिवेशनमा गगन थापाले एउटा परिपक्व, दूरदर्शी र सिद्धान्तनिष्ठ नेताको भूमिका निभाएका छन्। आलोचकहरू समेत भनिरहेका छन्, गगनले केवल शुभकामना मात्र दिएनन्, नयाँ शक्तिको हौसला बढाउँदै उनीहरूलाई इतिहास, कूटनीति र आन्तरिक लोकतन्त्रको यस्तो गजबको पाठ पढाए जसको गुञ्जन नेपाली राजनीतिमा लामो समयसम्म भइरहनेछ।

0: तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ। यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार, हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
1: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार, हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
0: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
1: सम्पर्क 98-4-57-31-34 र 97-4-43-43-915।
2: यो बिजेपीले दाना खुवाउ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
3: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
0: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98-550-63-172 र 98-452-12-206।
3: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 98455718705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: माया कुमारी ढकाल, शीतलपुर माडी। पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या। यदि दिदी कता गयो कता गएन होइन, घर वरिपरि हेर्छ नि, गोठा जाँदाखेरि गोठा छारेको पनि देखिन्छ, के अरे लडेको पनि देखिन्छ। त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ, अनि त्यहाँबाट फेरि त्यहीँ पनि छारेँ। यसलाई अपरेसनै गर्नुपर्छ, यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको। अब भएन, अब एकपल्टी आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर सम्दिनले भन्नुभयो मलाई। कपडा पनि पन्छाएको अनुबाबु कपडा, अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर, अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर, अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचे किम बाबु। तर म त डाँडो काटेर आएँ, डाँडो काटेर आएँ, तर आयुर्वेदिक दबाईले म बचेँ।
4: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली,
5: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयनगढ चितवन, मोबाइल 98555095934।
6: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
7: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
6: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
8: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
2: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयर का सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
1: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98555063938 र 98555542।
9: So this FM 93.2 megahertz.

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 7071 र 98 550 7053।
2: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4395 580 र 98 550 2640।
3: It's 9 o'clock. अहिले 9 बजेको छ।
4: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। सुरुमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन चितवनको भरतपुरमा सुरु। महाधिवेशनलाई विभिन्न दलका नेताहरूद्वारा सम्बोधन। सरकारले नियम कानून मिचेर काम नगर्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। आफ्नो राष्ट्रियताप्रति कुनै शङ्का नगर्न प्रधानमन्त्रीको आग्रह। स्याप्रोबेसी र सुवागढी सडकको स्तरोन्नति तीव्र। अमेरिका र इरान बीचको प्रत्यक्ष वार्ता स्विजरल्यान्डमा सुरु। र विश्वकप फुटबल अन्तर्गत आज राति स्पेन र साउदी अरेबिया बीच खेल हुँदै। समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन चितवनको भरतपुरमा सुरु भएको छ। भरतपुरको गेस्ट हाउस चौरमा निर्माण गरिएको सभा हलभित्र विशेष समारोहबीच पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले रासोपा नेतृत्वको सरकारको गति गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताउनुभयो।
5: हामीले कुनै हावा चलाएका छैनौँ। हामीले बाढी ल्याएर खोला फर्काएको र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। त्यही भएर चिन्ता लिनुहुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीलाई दिइराख्नु होला। यहाँहरू सबैलाई म के भन्न चाहन्छु भने हामीले स्पटलाइटमा हामीले ल्याएको होइन, जनतालाई ल्याएको र जनता सधैँ स्पटलाइटमा थियो, स्पटलाइटमा छ, स्पटलाइटमै रहन्छ। अब हेर्दाखेरि अलिकति अनियन्त्रित देखिएला, त्यो देखिएको मात्रै हो। सबै चिज नियन्त्रणमा छ, कुनै चिज आउट अफ कन्ट्रोल गएको छैन। सीमाको विषयमा पनि चिन्ता लिनुभएको थियो। ल ठिक छ, तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुहोस्। हामीसँग त प्रमाण छ, हामीसँग कालापानी लिपुलेखको प्रमाण छ र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनु पर्छ भने ल्याउँछौ भनेका हो। हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइन। हामी हाम्रो छिमेकीहरूसँग आफै कुरा गरेर मिलाउँछौँ। हामीसँग प्रमाण छ र हामी ल्याउँछौँ, त्यो कुरा गरिएको हो। यसमा आशंका मान्नु पर्दैन। र विशेष गरी पार्टीको कुरा गर्दाखेरि एउटा कुरा स्पष्ट के भन्न चाहन्छु भने समूह बनाउने पछाडि नलाग्नु होला। त्यस्तो बिउ अहिले नै नरोप्नु कि त्यो बिउ भोलि रुख बनेर बिचबाट फाड्नु पर्छ।
4: प्रधानमन्त्री शाहले सरकारको यही कार्यकालभित्रै सुकुम्बासी तथा सहकारी क्षेत्रका समस्यालाई पूर्ण रूपमा समाधान गर्ने दृढ विश्वास दिलाउनुभयो। प्रधानमन्त्री शाहले संसदमा आफूले भारतसँगको सीमा विवादबारे ब्रिटिस बेलायतसँग पनि कुरा गर्न तयार रहेको भनी दिएको अभिव्यक्तिमा तेस्रो देशको मध्यस्थता किन चाहियो भनी उठेका प्रश्नको जवाफ दिँदै उहाँले हामीसँग कालापानी र लिपुलेख नेपालकै हो भन्ने अकाट्य ऐतिहासिक प्रमाण छ भन्नुभयो। तत्कालीन समयमा ब्रिटिसले राज गर्दाको प्रमाण आवश्यक परे त्यो पनि ल्याउँछौँ मात्र भनिएको हो, हामीले ब्रिटिसलाई मध्यस्थताकर्ता बनाउन खोजेको होइनौँ उहाँले भन्नुभयो। प्रधानमन्त्री शाहले छिमेकी राष्ट्रसँग प्रमाणका आधारमा आफै संवाद गरेर सीमा समस्या हल गर्ने उल्लेख गर्दै आफ्नो राष्ट्रियताप्रति कसैलाई पनि शङ्का नगर्न आग्रह गर्नुभयो। उद्घाटन समारोहमा मन्तव्य राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले मुलुकको द्रुत विकास र राजनीतिक स्थिरताका लागि राजनीतिक दलबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै व्यक्तिगत तथा दलीय वैमनस्यता त्यागेर अगाडि बढ्नुपर्ने बताउनुभयो। सभापति लामिछानेले हामीले एकअर्कालाई गाली गरेर समय बिताउने होइन, बरु इतिहासलाई जवाफ दिनका लागि तत्काल सहकार्यको बाटोमा अगाडि बढ्नुपर्ने बताउनुभयो।
6: निकै टाढा गएर नागरिक जिम्मेवारी पुरा गर्ने एउटा

0: जनमत बोकेर उपस्थित भएको छ र म आज मञ्चमा उपस्थित तमाम नेपाली राजनीतिका शीर्ष महानुभावहरूलाई साक्षी राखेर भन्न चाहन्छु कि निर्धक्क हुनुहोला, देश रासोपाको हातमा छ, देश सुरक्षित छ। लोकतन्त्रका स्थायी मान्यताहरू, शक्ति पृथकीकरणका सिद्धान्तहरू, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक हक अधिकार, मानव अधिकारको प्रत्याभूति, समतामूलक समाज, समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो। हामी त्यसको जगेर्ना गर्नेछौँ, त्यसलाई माया गरेर राख्नेछौँ, हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौँ। यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन, त्यो कदम हामी कदापि चाल्ने छैनौँ। म यहाँलाई निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु।
1: उहाँले रासोपा बाहिरी शक्तिका कारण नभई पराजित भए आफ्नै आन्तरिक कमजोरीका कारण मात्र पछि पर्न सक्ने धारणा राख्नुभयो। महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले आफ्नो पार्टी रासोपाको दुश्मन नभएको बताउनुभयो।
0: नेपाली काङ्ग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुश्मन होइन। हामी प्रतिस्पर्धा गर्ने हो, हामी अग्लो हुन चाहन्छौँ। तपाईँहरूको अग्लाइ देखेर लोभ लागेको छ, तर हामी तपाईँहरूभन्दा अग्लो हुन चाहन्छौँ, भन्छौँ पनि एक दिन, तर तपाईँहरूलाई सानो बनाएर होइन। जहाँ प्रश्न उठाउनु पर्ने हो, औँला ठडाउनु पर्ने हो, त्यहाँ औँला ठडाउँछौँ। जहाँ थपडी बजाउनु पर्ने हो, त्यहाँ थपडी बजाउँछौँ। हामी प्रतिपक्ष हौँ, जहाँ औँला उठाउनु पर्ने औँला उठाउँछौँ। सरकारको एउटा जिम्मेवार मन्त्रीले कुनै एउटा नागरिकलाई रुखमा बाँध्नुपर्छ, खुट्टा भाँच्नुपर्छ भने पनि औँला उठाउँछौँ। तर कानुनको डोरीले सरकारले कुनै पनि समयमा गरेको अपराधको गल्तीको दण्ड दिनुपर्छ भन्दै गर्दा काङ्ग्रेसको जतिसुकै ठुलो नेता होस्, नेताको बा होस्, सरकारको पक्षमा उभिन्छौँ, दोहोरोसँग थपडी बजाउँछौँ।
1: काङ्ग्रेसले आफ्ना कमजोरीहरू समयमै स्वीकार गर्न नसकेको स्वीकार गर्दै सभापति थापाले त्यसबाट अन्य दलहरूले शिक्षा लिनुपर्ने बताउनुभयो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले रासोपाले छोटो समयमै हासिल गरेको राजनीतिक सफलता नेपाली इतिहासकै एउटा नयाँ क्रान्तिको कडी भएको बताउनुभयो। नेकपा एमालेका नेता प्रदीप गेवालीले राष्ट्रिय स्वतन्त्र पार्टीको काँधमा देश र लोकतन्त्रलाई सुदृढ बनाउने ऐतिहासिक जिम्मेवारी आएको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य वर्षमान पुनले तिथि बसाल्न चालिने जुनसुकै कदम पनि विधिसम्मत र संविधानको दायराभित्र हुनुपर्ने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी रापरप्राका अध्यक्ष राजेन्द्र लिङ्गदेनले देशलाई सही निकास दिन राजनीतिक प्रणालीमै परिमार्जन आवश्यक रहेको औँल्याउनुभयो। जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले मुलुकको समृद्धि र परिवर्तनका लागि राजनीतिक दलहरू संकुचित दायराभन्दा माथि उठ्नुपर्ने बताउनुभयो। जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम ऐतिहासिक महाधिवेशन केवल एउटा राजनीतिक भेला मात्र नभएर क्रान्तिको महोत्सव भएको बताउनुभयो। रासोपाको ऐतिहासिक राष्ट्रिय महाधिवेशनका अवसरमा एसियाका प्रमुख राजनीतिक दलहरूले ऐक्यबद्धता जनाएका छन्। महाधिवेशनमा रासोपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त शुभकामना सन्देशहरू वाचन गर्नुभएको थियो। एसियाली राजनीतिक दलहरूको संगठन भारतको भारतीय जनता पार्टी, चिनिया कम्युनिष्ट पार्टी तथा भुटान, बङ्गलादेश, पाकिस्तान, मलेसिया र दक्षिण कोरियाका सत्तारूढ तथा प्रमुख राजनीतिक दलहरूबाट समेत शुभकामना प्राप्त भएको खनालले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार गैराति नै महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ। तालिका अनुसार आज राति 11 बजे प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ भने भोलि 1 बजेदेखि उम्मेद्वार मनोनयनका लागि फारम वितरण गरिने आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। स्वस्थ वृद्धावस्थाका लागि योग नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। दिवसका अवसरमा शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत गठित मूल समारोह समितिले दशरथ रङ्गशालामा आयोजना गरेको कार्यक्रममा योगाभ्यास सहित प्रवचन कार्यक्रम सम्पन्न गरेको छ। त्यस अवसरमा मुख्य सचिव सुमन राज अरियलले राष्ट्रिय रूपमा योग ध्यान र आरोग्य दिवस मनाउने निर्णय गरिसकेको बताउनुभयो। पोखराको पृथ्वी चोक स्थित प्रस्तावित बस पार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको वास्तुला कम्प्लेक्सका 320 सटर लगायत संरचना महानगरले हटाएको छ। पोखरा बस पार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वी चोक स्थित सेती नदीपट्टिको वास्तुला कम्प्लेक्स हटाएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
2: एसई सकियो अब रमाइलो सुरु भयो
3: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर मात्र रु 20 मा प्रीपेड सिम कार्ड रु 9 रुपैया 80 पैसा ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनेट भोइस 500 एमबी डेटा 10 एसएमएस
2: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनेट बोनस भोइस 50 एसएमएस बोनस
3: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
4: नेपाल टेलिकम राष्ट्रको संचार
1: अब बाँकी समाचार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गरेको अभियोगमा 7 जनालाई पक्राउ गरेको छ अर्घाखाँचीका 28 वर्षीय सन्तोष अधिकारीले ग्रीस पठाइदिन्छु भन्दै 10 लाख दाङका 29 वर्षीय हेमन्त केसीले क्रोएसिया पठाइदिन्छु भन्दै 13,30,000 सुनसरी घर भएका 42 वर्षीय सुखदेव राईले सर्बिया पठाइदिन्छु भन्दै 13,00,000 सोही नगरपालिका 3 बस्ने सुनसरीका 34 वर्षीय मनिष पोदारले युके पठाइदिन्छु भन्दै 2,00,000 रुपियाँ लिएर सम्पर्कविहीन भएपछि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरत कुमार थापा छेत्रीले जानकारी दिनुभयो उनीहरूलाई आवश्यक अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग तहाचल काठमाडौँ पठाइएको प्रवक्ता छेत्रीले बताउनुभयो अब अन्तर्राष्ट्रिय समाचार अमेरिका र इरानबीच मध्यपूर्वको युद्धको स्थायी अन्त्यका लागि लक्षित वार्ता आज स्विजरल्याण्डमा शुरू भएको मध्यस्थकर्ता कतारले पुष्टि गरेको छ कतारको विदेश मन्त्रालयले लेक्स लुसन समिटको शुरूआत र उच्च स्तरीय समितिको पहिलो बैठक अमेरिका इस्लामिक गणतन्त्र इरान र दुई मध्यस्थकर्ता राष्ट्र कतार र पाकिस्तानका प्रतिनिधिहरूको सहभागितामा शुरू भएको विज्ञप्ति मार्फत जनाएको छ कतारले यी बैठकहरूले अमेरिका र इरानबीच भएको समझदारी पत्रमा उल्लेखित सबै पक्षहरूलाई सम्बोधन गर्ने व्यापक र स्थायी सम्झौता तर्फ नेतृत्व गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ उक्त सहमतिको घोषणा गत हप्ताको बिहिबार अमेरिका र इरानबीच हस्ताक्षर भएको समझदारी पत्रमा उल्लेख गरिएको थियो अमेरिका र इरानबीचको प्रत्यक्ष वार्ता गर्नका लागि अमेरिकी उपराष्ट्रपति जेरी भान्स आज बिहान स्विजरल्याण्ड पुग्नु भएको थियो उपराष्ट्रपति भान्सले आज हुने वार्तामा आणविक कार्यक्रम तथा लेबनान युद्धविराम सम्बन्धी विषयमा प्रगति हुने अपेक्षा गर्नुभएको छ इरानको संसदीय सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेश मन्त्री अब्बास अराघची सहितको प्रतिनिधिमण्डल शनिबार स्विजरल्याण्ड पुगिसकेको छ इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेले सम्झौता अनुसार अन्य पक्षले आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्ने बताउनुभयो अब आर्थिक समाचार
5: सरकारले वाणिज्य नीति 2081 कार्यान्वयन कार्ययोजना कार्यान्वयनमा ल्याएको छ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य नीति 2081 कार्यान्वयन कार्ययोजना तर्जुमा गरी कार्यान्वयन ल्याएको जनाएको छ मन्त्री स्तरीय निर्णयबाट स्वीकृति गरी कार्ययोजना कार्यान्वयनमा ल्याइएको हो कार्ययोजनाको प्राथमिक लक्ष्य तुलनात्मक लाभ भएका वस्तुको उत्पादन बढाएर निर्यातको दायरा फराकिलो बनाउने रहेको छ त्यसका लागि नेपाल व्यापार एकीकृत रणनीति 2080 पहिचान गरेका विशिष्ट वस्तुहरूको उत्पादन र निकासीका लागि छुट्टै कार्यविधि र योजनाहरू निर्माण गरिने भएको छ नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन वर्षमा कम्तीमा एक पटक नेपालमै अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने र वैदेशिक मुलुकमा हुने विभिन्न ठूला मेलाहरूमा नेपाली उद्यमीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने नीति कार्ययोजनाले अघि सारेको छ नेपाली वस्तुहरूले अन्तर्राष्ट्रिय व्यापारमा भोग्दै आएका गैरभन्सार अवरोधहरूलाई हटाउन कार्ययोजनाले प्राविधिक पूर्वाधार विकासमा विशेष लगानी गर्ने योजना अघि सारेको छ विशेष गरी कृषि तथा जडीबुटी जन्य उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरणका लागि नेपाल गुणस्तर तथा नापतोल विभाग र खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागलाई थप शक्तिशाली र प्रविधि मैत्री बनाइने भएको छ साथै प्रदेशमा प्रदर्शन स्थल र कोसेली घरहरू निर्माण गरी स्थानीय उत्पादनहरूको ब्रान्डिङ र बजारीकरण गरिने कार्ययोजनामा उल्लेख छ नेपाल विद्युत प्राधिकरणले खरिद बिक्री सम्झौता सम्पन्न भई निर्माणाधीन अवस्थामा रहेका जल विद्युत आयोजनाहरूका प्रवर्तक कम्पनीहरूलाई आयोजनाको प्रगति विवरण अनिवार्य रूपमा विभागमा बुझाउन निर्देशन दिएको छ प्राधिकरणको व्यवसाय विकास निर्देशनालय विद्युत व्यापार विभागले सूचना जारी गर्दै पीपीए बमोजिम निर्माणाधीन जल विद्युत आयोजनाको प्रगति प्रतिवेदन चौमासिक रूपमा उपलब्ध गराउने व्यवस्था अनुरूप सबै प्रवर्तक कम्पनीहरूलाई विवरण पेश गर्न सूचित गरेको हो
1: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य अब खेल समाचार विश्वकप अन्तर्गत आज राति स्पेन र साउदी अरेबिया बीच खेल हुँदैछ। नेपाली समय अनुसार राति 9:45 एटलान्टा स्टेडियममा खेल सुरु हुनेछ। स्पेनले आफ्नो पहिलो खेलमा केप भर्डेसँग 0-0 बराबरी खेल्दा साउदी अरेबियाले उरुग्वेसँग 1-1 बराबरी खेल्दै अङ्क बाँडेको थियो। विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि स्पेन दबावमा रहेको छ। स्पेनको यस दोस्रो खेललाई खेल प्रेमीहरूले निकै चासोका रूपमा हेरेका छन्। आज भएका खेलमा एसियाको शक्ति राष्ट्र मध्येको एक जापानले फिफा विश्वकपमा ट्युनिसियामाथि सनसनीपूर्ण जित निकालेको छ। समूह एफ अन्तर्गत मोन्टेरी स्टेडियममा आज बिहान भएको खेलमा जापानले ट्युनिसियालाई 4-0 गोलले हरायो। एकपक्षीय खेलमा जापानले पहिलो र दोस्रो हाफमा 2-2 गोल गरेको थियो। जितसँगै दुई खेलबाट 4 अङ्क बनाएको जापानले नकआउट सम्भावना बलियो बनाएको छ। जापान समूहको दोस्रो स्थानमा छ। लगातार दोस्रो हार खेपेको ट्युनिसिया एक खेल अगावै विश्वकपको समूह चरणबाट बाहिरिएको छ। यही समूहको अर्को खेलमा नेदरल्यान्ड्सले स्विडेनलाई 5-1 गोलले हराउँदै अघिल्लो चरणमा पुग्ने आधार बलियो बनाएको छ। दुई खेलबाट 4 अङ्क बनाएको नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा छ। पहिलो हार खेपेको स्विडेन दुई खेलबाट 3 अङ्क जोड्दै तेस्रो स्थानमा छ। जनकपुर धाम स्थित राम जानकी बहुद्देश्य रङ्गशालामा सञ्चालित निको कप महिला T20 राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई पराजित गर्दै कोशी प्रदेशले दोस्रो जित हासिल गरेको छ। वर्षाका कारण प्रभावित खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित 5 ओभरमा 5 विकेट गुमाएर 18 रनको योगफल बनायो। लुम्बिनीका कुनै पनि ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन्। लुम्बिनीलाई कम रनमा समेट्न कोशीका रिया शर्मा र रुबिना छेत्रीले समान 2-2 विकेट लिए। 19 रनको झिनो लक्ष्य लिएर मैदान प्रवेश गरेको कोशीले 3 ओभरमा बिना कुनै क्षति लक्ष्य भेटायो। अब मौसम। आज राति कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा बागमती प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा, सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन चितवनको भरतपुरमा सुरु। महाधिवेशनलाई विभिन्न दलका नेताहरूद्वारा सम्बोधन। सरकारले नियम कानून मिचेर काम नगर्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। आफ्नो राष्ट्रियताप्रति कुनै शंका नगर्न प्रधानमन्त्रीको आग्रह। स्याप्रोवेशी र सुवागढी सड़कको स्तरोन्नति तीव्र। अमेरिका र इरान बीचको प्रत्यक्ष वार्ता स्विजरल्याण्डमा सुरु। र विश्वकप फुटबल अन्तर्गत आज राति स्पेन र साउदी अरेबिया बीच खेल हुँदै। राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: नमस्कार, कार्यक्रम हाम्रो बोलीमा तपाईँलाई हार्दिक स्वागत छ। म विद्या चौधरीको यो कार्यक्रम यहाँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका विभिन्न मिडियम वेबका फ्रिक्वेन्सीहरू रेडियो नेपालको मोबाइल एप फेसबुक पेज मार्फत सुन्दै हुनुहुन्छ। यो कार्यक्रम अपाङ्गता भएका व्यक्तिहरूको सरोकार र सवालमा केन्द्रित रहनेछ। हामी शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रिय सम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता वा विद्यमान अवरोधको कारण अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्तिहरूका सरोकार र सवालहरूलाई समेटेर कार्यक्रम लिएर उपस्थित भएका छौँ। आशा छ कार्यक्रममा समेटिएका सामग्रीहरूले अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक, आर्थिक, सांस्कृतिक, भौगोलिक तथा राजनीतिक दृष्टिकोणबाट समेत सरल र सहज जीवनयापनका लागि उत्प्रेरित गर्नेछ। आजको कार्यक्रम हाम्रो बोलीमा शारीरिक रूपमा अपाङ्गता भएकी व्यक्ति आमा छोरी अचार उद्योगकी सञ्चालिका रूपा अर्यालसँग कुराकानी गरेका छौँ। शारीरिक रूपमा अपाङ्गता भएर पनि केही गर्न सकिन्छ भन्ने दृढ विश्वास लिएर काम गरिरहँदा आज एक सफल व्यवसायी हुनुहुन्छ। आउनुहोस् उहाँसँगको संवाद सुरु गरौँ। कार्यक्रम हाम्रो बोलीमा स्वागत छ।
1: हजुरलाई धेरै धेरै धन्यवाद, मलाई यहाँसम्म बोलाइदिनु भयो।
0: आमा छोरी अचार व्यवसाय सुरु गर्नु भएको छ, यो सोच कसरी आयो त?
1: म चाहिँ एउटा शारीरिक अपाङ्गता भएको व्यक्ति हो होइन, म सिडीहरू चढ्न मलाई गाह्रो हुन्छ, अलिकति खुड्किलाहरू चढ्न मलाई गाह्रो हुन्छ, त्यही कारणले गर्दा चाहिँ मेरो एजुकेसन मिट भएर पनि मैले कामहरू पाएकै छु।

0: तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ। यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार, हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
1: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार, हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
0: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
1: सम्पर्क 98-4-57-31-34 र 97-4-43-43-915।
2: माया कुमारी ढकाल, शीतलपुर माडी। पहिला घुमा बाबु मलाई पहिलेदेखि घुमा मा फाउँदेखि घुमा क्या, यदि दिदी कता गयौँ होइन, घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छाडेको पनि देखिन्छ, के अरे लडेको पनि देखिन्छ। त्यहाँबाट उठाएर खाटा ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ। यसलाई अपरेसनै गर्नुपर्छ, यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको। अब भएन, अब एकपल्टी आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो। मलाई कपडा पनि पन्छाएको अनुभव, कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचे किम बाबु। तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ।
3: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली,
4: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयनगढ चितवन, मोबाइल 98-5-50-50-934।
0: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
1: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
0: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
1: वन क्षेत्रमा आगो बाल्ने, चुरुट सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
0: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98-5-50-92-60 र वेबसाइट chitwannationalpark.gov.np। सिप हुन्छ साथमा, रोजगारी हातमा।
0: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
5: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसईई, एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
6: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
7: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
1: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
0: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन, 98-5-50-39-122 र 98-5-50-39-123।

0: स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
0: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडीको बसन्तपुर स्थित एमसी मार्टमा गैराती चोरी भएको छ। छजनाको संख्यामा आएका करिब 10 देखि 11 वर्षदेखि 16 देखि 17 वर्षसम्मका बालकहरूले मार्टमा चोरी गरेको सीसीटीभी फुटेजमा देखिएको छ। यस्तै गरी चोरी गरेका छ मध्ये 5 जना बालकहरूलाई प्रहरीले फेला पारेको छ। अर्को बालकको पनि पहिचान भइसकेको जनाउँदै प्रहरीले सबैलाई इलाका प्रहरी कार्यालयमा ल्याएको जनाएको छ। उनीहरू मध्ये 2 जना 12 वर्षका, 3 जना 13 वर्षका र 1 जना 14 वर्षका रहेका छन्। उनीहरू सबैजना बरुवा स्थित सोमेश्वर माध्यमिक विद्यालयमा कक्षा 4 देखि 8 सम्म अध्ययन गर्ने र माडी 1 लक्ष्मीनिया गाउँ निवासी छिमेकीहरू रहेको खुलेको छ। रातको करिब 12 बजे माटको दोस्रो तल्लाको झ्यालबाट प्रवेश गरी कपडा, झोला, सुटकेस, खानेकुरा, वाइन, आइसक्रिम लगायतका सामानहरू चोरी गरेको सीसीटीभी फुटेजमा देखिएको थियो। फुटबल खेल्ने भन्दै समूहमा रहने उनीहरूको जक्सन भने माडी 2 पहुवारी स्थित शिवको मूर्ति निर्माणाधीन होटल 21 परिसर रहेको पनि खुलेको छ। प्रहरीले बालकका अभिभावकहरूलाई समेत झिकाई जिम्मेवार बनाउने प्रयास गरेको देखिएको छ। तराईको सगरमाथाका रूपमा परिचित माडीको सोमेश्वरगढीमा गत वर्ष चाहिँ यस वर्ष पनि जेठ असारी पूजा हुने भएको छ। सोमेश्वरगढी संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा असार 8 गते जेठ शुक्ल अष्टमी तिथिका दिन दक्ष गुरुद्वारा जेठ असारी पूजा हुने भएको हो। राम्ररी वर्षा भई खेती बाली सप्रियोस् र कुनै रोग व्याधिले नसताओस् भन्ने प्रार्थना सहित जेठ असार महिनामा जेठासी पूजा गर्ने र त्यसपश्चात सोमेश्वर कालिकालाई धन्यवाद स्वरूप कार्तिक महिनामा अर्को पूजा गर्ने प्रचलन रहेको थारू अगुवाहरू बताउँछन्। सो पूजामा सहभागी भई प्रसाद ग्रहण गर्न र पूजाको दिन माडीभर बरना हलो बार्ने प्रचलनको थारू नाम हलो बार्ने प्रचलन गर्न पनि आयोजकले सार्वजनिक आग्रह गरेको छ। माडी क्याम्पसले बिबिए र बिएड अध्ययन गर्ने विद्यार्थीहरूलाई निशुल्क छात्रावासको व्यवस्था गर्ने भएको छ। दूरदराजका गाउँबाट आउने तथा देशका विभिन्न भागबाट अध्ययनका लागि आउने विद्यार्थीहरूलाई लक्षित गरी होस्टेल व्यवस्था निशुल्क गरिने क्याम्पस प्रमुख रामकृष्ण छेत्रीले जनाउनुभयो। क्याम्पसमा क्यान्टिन सुविधा पनि उपलब्ध रहेको र खानपानको खर्चलाई पनि किफायती बनाउने योजना रहेको उहाँले बताउनुभयो। बागमती विश्वविद्यालयको आङ्गे क्याम्पसका रूपमा रहेको सो क्याम्पसमा बिबिए कार्यक्रम नेपालमै सबैभन्दा सस्तो शुल्कमा अध्ययन गर्न सकिने समेत उहाँले जनाउनुभयो। सेमेस्टर प्रणालीमा सञ्चालन हुने क्याम्पसमा अनुभवी तथा दक्ष प्राध्यापकहरूले शिक्षण गराउने, पुस्तकालय, स्मार्ट बोर्ड, प्रोजेक्टर जस्ता प्रविधि मैत्री साधनको प्रयोग गरी आधुनिक शिक्षण प्रणाली अप्नाइएको क्याम्पसले जनाएको छ। क्याम्पसले हाल भर्ना प्रक्रिया चलिरहेको र असार मसान्तभित्र भर्ना फर्म बुझाउनुपर्ने समयसीमा रहेको छ। साउन दोस्रो साता प्रवेश परीक्षा, दोस्रो सातादेखि भर्ना, तेस्रो सातादेखि कक्षा सञ्चालन, पुस अन्तिम साता पहिलो सेमेस्टरको अन्तिम परीक्षा सञ्चालन हुने कार्यतालिका रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको महाधिवेशन शुरू भएको छ। आइतबार चितवनमा रासपाको प्रथम महाधिवेशन शुरू भएको हो। पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री बालेन शाहले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशन सत्रको उद्घाटन गर्नुभयो। महाधिवेशनमा शुभकामना दिन नेपाली काङ्ग्रेसका सभापति गगन थापा, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता वर्षमान फुन, नेकपा एमालेका नेता प्रदीप ग्यावाली, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउत र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन महाधिवेशनमा पुग्नु भएको छ। महाधिवेशनमा रासपाका 4,200 भन्दा बढी प्रतिनिधि सहभागी रहेका छन्। प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभामा आफूले उठाएको नेपाल भारत सीमा विवादबारे चितवन पुगेर थप स्पष्टीकरण दिनुभएको छ। आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले आफ्नो अभिव्यक्तिको आशय प्रष्ट पार्नुभयो। उहाँका अनुसार नेपाल आफ्ना छिमेकी देशहरूसँग प्रमाणका आधारमा प्रत्यक्ष संवाद गरेर सीमा समस्या समाधान गर्न सक्षम रहेको छ। हामी आफै कुरा पनि मिलाउँछौँ। मेरो राष्ट्रियतामाथि कसैले पनि शङ्का गर्नुपर्ने कारण छैन, उहाँले जोड दिनुभयो। सोही कार्यक्रममा उहाँले सरकारी
सम्पत्तिको दुरुपयोग र विगतका अनियमितता बारे आवश्यक परी कडा रूपमा छानबिन गर्ने संकेत पनि दिनुभयो। उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग लामो समयसम्म सहकार्य गरेर पनि सत्य पत्ता लगाउन तयार रहेको बताउनुभयो। आवश्यक परे 5 घण्टा होइन 5 वर्षसम्म पनि अख्तियारसँग सल्लाह गरेर काम गर्न तयार छौ, हामी नियमभन्दा बाहिर जाँदैनौ, उहाँले भन्नुभयो। बालिनले आफ्नो पार्टीलाई विकासमुखी शक्ति भएको उल्लेख गर्दै प्रतिशोधको राजनीति नगर्न स्पष्ट पार्नुभयो, तर विकासका क्रममा विगतका गलत काम र सरकारी सम्पत्तिको दोहन भएको प्रमाण भेटिएमा त्यसको खोजी गर्नु आवश्यक रहेको उहाँको भनाइ थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले देश रासपाको हातमा रहेको र सुरक्षित रहेको बताउनु भएको छ। पार्टीको चितवनमा शुरू भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अन्य पार्टीका नेताहरूलाई लामिछानेले यस्तो बताउनुभयो। देश रासपाको हातमा छ, देश सुरक्षित छ। सभापति लामिछानेले भन्नुभयो, बदलिएको परिस्थितिले हामीलाई सबैभन्दा शक्तिशाली पार्टी बनाएको छ। उहाँले शक्तिशाली हुनु भनेको दम्ब र प्रतिशोधको लाइसेन्स नभएको बताउनुभयो। नागरिक जिम्मेवारी पूरा गर्ने जिम्मेवारीका साथ रासपा उभिएको भन्दै अन्य दलका नेताहरूलाई धक्क हुन आग्रह गर्नुभयो। कर्णाली प्रदेशको सुर्खेतमा आयोजित 46 राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप 2026 बागमती प्रदेशबाट सहभागी हुनुभएका माडीका खेलाडी ललित राउतले रजत पदक जित्नु भएको छ। राउतले 12.19 मिटर थ्रो गर्दै दोस्रो रजत पुरस्कार पाउनु भएको हो। नेपाल एथलेटिक्स संघद्वारा आयोजित सो स्पर्धामा कर्णाली प्रदेशका तिलक विकले 12.47 मिटर थ्रो गर्दै प्रथम स्वर्ण पदक र नेपाली सेनाका राई बहादुर शाहीले 11.58 मिटर थ्रो गर्दै तेस्रो कास्य पदक जित्नुभयो। राउतलाई कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले पुरस्कार एवं प्रमाणपत्र प्रदान गर्नुभयो। राउतले गत साता मात्रै तेस्रो बागमती प्रदेश स्तरीय वृहत खेलकुद प्रतियोगितामा सटपुट थ्रो र डिस्कस थ्रो खेलमा स्वर्ण पदक जित्नु भएको थियो। सञ्चालित राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन स्थलमा रासपा माडीले माडीको पर्यटकीय स्थलहरूको जानकारी दिने गरी ब्यानर राखेको छ। माडीका विभिन्न पर्यटकीय स्थल र त्यहाँका होमस्टेहरूको जानकारी दिने गरी फ्लेक्स ब्यानर राखिएको रासपा युवा अगुवा रामचन्द्र लम्सालले बताउनुभयो। महाधिवेशनमा सहभागी हुन देशभरबाट आएका प्रतिनिधि र पर्यवेक्षकहरूलाई माडीबारे जानकारी दिन एवं माडीको पर्यटन प्रबन्धन गर्न बोर्ड राखिएको उहाँले जनाउनुभयो। रासपा महाधिवेशन उद्घाटन सत्रमा पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री समेत रहनुभएका वरिष्ठ नेता बालिन शाह, विभिन्न दलका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि लगायत शुभचिन्तक र पार्टी कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको छ। स्वतन्त्र पार्टी रासपाका उपसभापति एवं अर्थमन्त्री डाक्टर छोडिम वाग्लीले नेपालमा इमान्दार व्यक्तिलाई राजनीतिमा प्रवेश गर्न कठिन र पहुँचवालालाई सफल हुन सहज हुने प्रणाली विकास भएको बताउनु भएको छ। आइतबार चितवनमा आयोजित पार्टीको प्रथम महाधिवेशन उद्घाटन समारोहमा उहाँले राज्यले सृजनाभन्दा वितरण, प्रतिस्पर्धाभन्दा नियन्त्रण र अवसर विस्तारभन्दा पहुँचको संरक्षण गर्ने संस्कारलाई बढावा दिएको उल्लेख गर्दै रासपाको उद्देश्य केवल सरकार परिवर्तन नभई राजनीतिक संस्कार परिवर्तनको अभियान रहेको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले रासपाले प्राप्त गरेको मतमा राजाको माग गर्नेहरूको पनि मत रहेको बताउनु भएको छ। आइतबार चितवनमा आयोजित रासपाको प्रथम महाधिवेशन उद्घाटन समारोह

चयन गर्ने नेतृत्वले देशकै लागि महत्व राख्ने नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता वर्षमान पुनले बताउनु भएको छ। आइतबार चितवनमा आयोजित पहिलो महाधिवेशनमा बोल्दै उहाँले भन्नुभयो, चितवनको भरतपुरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचार व्यतीत अन्त्य तथा सुशासनको एजेन्डामा सँगै रहेको र आगामी दिनमा पनि रहने विश्वास व्यक्त गर्नुभयो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले ठूलो जनमत प्राप्त गरेका राजनीतिक दलहरू आन्तरिक द्वन्द्व र नेतृत्व बीचको टकरावको कारण कमजोर बन्ने गरेको बताउनु भएको छ। आइतबार चितवनको भरतपुरमा आयोजित राजसभाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विगतमा नेपालका विभिन्न राजनीतिक दलहरूले ठूलो जनमत प्राप्त गरे पनि त्यसको सही व्यवस्थापन गर्न नसक्दा जनमत दुर्घटनामा परेको बताउनुभयो। प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफूले गरेको वैकल्पिक राजनीतिको पैरवीको उपलब्धि राजसभा भएको बताउनु भएको छ। आइतबार चितवनको भरतपुरमा आयोजित राजसभाको पहिलो महाधिवेशनमा शुभकामना वक्तव्य राख्दै पूर्व प्रधानमन्त्री भट्टराईले यस्तो बताउनु भएको हो। राजसभाले चार वर्षभित्र जुन उपलब्धि हासिल गर्यो, आधुनिक प्रविधि प्रयोग गरेर जनताको मन जितेको छ, यसलाई नयाँ क्रान्तिका कडीका रूपमा लिनुपर्छ। सुझाव दिँदै भट्टराईले राजसभालाई जनताले दिएको मत सुशासन र समृद्धिको लागि भएको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाले पार्टीको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई व्यवस्थित, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्नका लागि 22 सदस्यीय निर्वाचन समिति गठन गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले एक सूचना जारी गर्दै महाधिवेशनका लागि आवश्यक सांगठनिक संरचना तयार गरेको जानकारी दिनुभएको हो। पार्टीद्वारा सार्वजनिक विवरण अनुसार 10 सदस्यीय केन्द्रीय निर्वाचन आयोग र त्यस अन्तर्गत रहने गरी 12 सदस्यीय राष्ट्रिय महाधिवेशन निर्वाचन समिति 2083 गठन गरिएको छ। आइतबारदेखि पहिलो अधिवेशन शुरू गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाले 6 प्रदेश र 64 जिल्लामा अधिवेशन गरेको जनाएको छ। मध्य प्रदेश र 13 जिल्लामा भने अधिवेशन नभएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जनाउनुभयो। महाधिवेशनको उद्घाटन सत्र शुरू हुने बेलामा बोल्दै महामन्त्री बुर्लाकोटीले अधिवेशन नभएका 13 जिल्ला र मध्य प्रदेशबाट पनि प्रतिनिधि आउने व्यवस्था गरिएको जानकारी दिनुभयो। हुम्ला जिल्लाको श्रीनगर आसपास केन्द्रबिन्दु भएर आइतबार 4.1 म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो 2:32 बजे हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रबिन्दु बनाएर 4.1 म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का हुम्लासहित आसपासका जिल्लामा महसुस गरिएको जनाइएको छ। भूकम्पबाट भएको सम्भावित क्षतिको कुनै विवरण पनि प्राप्त भएको छैन। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु।

0: 빡쳐 너무 빡쳐 선생님 빡쳐
1: 소디스 FM 3.5 MHz

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: Sadai Nispoksha.
1: Suodis FM, Tirana Petoplo, 2 MHz.

चलाउने माया संसारे जलाउने माया संसारे हँसाउने माया संसारे रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: बाटो उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रस रङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो।

0: न विपक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: आज विक्रम सम्वत 2083 साल असार 8 गते सोमबार जेठ शुक्ल अष्टमी 22 जुन सन् 2026 अन्तर्राष्ट्रिय नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: र उपमहाधिवेशनमा रवि र बालेन्द्रको सन्देश, गणतन्त्रमा प्रतिबद्धता, पार्टीमा एक ठिक्का, सभापति र वरिष्ठ नेता बाहेक अरू पदमा प्रतिस्पर्धा हुने सम्भावना, आन्तरिक कलहले संकटमा परम्परागत दलहरू, न्याय परिषदबाटै कानूनको व्यवस्था, डेढ दर्शन कम्पनीको 1 खर्ब भन्दा बढी रेटिङ निगरानीमा लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्स दैनिकमा छापिएको पाल्पामा जनै संस्कृति जोगाउन नयाँ पुस्तालाई जनै बाँट्न सिकाइदै शीर्षकको शुभ समाचार।
3: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो। जे पनि
0: पछिल्लो समय अधिकांश गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै गएको छ। युवा पुस्ताले जनै बनाउन चासो नदिँदा तथा सुलभ मूल्यमा बजारमा किन्न पाइँदा जनै बनाउने क्रम हराउँदै गएको हो। जेनतेन पुरानो पुस्ताले जनै बनाउँदै आए पनि नयाँ पुस्ताले यसतर्फ चासो नदेखाउँदा संस्कृति नै हराउन पुगेको छ। पाल्पामा डेढ दशक अघिसम्म गाउँ गाउँमा ब्राह्मणहरूका घरमा जनै बाँट्ने परम्परा रहे पनि हिजो आज भने हराउँदै जान थालेको छ। समाजबाट हराउन थालेको परम्परागत जनै संस्कृतिलाई बचाइराख्न पाल्पामा भने नयाँ पुस्तालाई जनै बाँट्न सिकाइँदैछ। ब्राह्मण समाज नेपाल पाल्पाले तानसेन नगरपालिका 2 वडा नम्बर कार्यालयको आर्थिक सहयोगमा तानसेन नगरभित्रका विद्यार्थी महिला पुरूषहरूलाई जनै बाँट्ने परम्परा सिकाउँदै आएको हो। समाजले नयाँ पुस्तामा जनै बनाउने सिप विकास गराई संस्कृति बचाइराख्न जनै बनाउने तालिम दिएको हो। प्रशिक्षकहरूले कपासबाट धागो तयार पार्ने, धागोलाई निश्चित विधि अनुसार बाटेर जनै बनाउने तरिका सिकाएका थिए। नयाँ पुस्ताप्रति जनै बाँट्ने परम्पराको विस्तार गरी विदेशी मुलुकबाट करोडौं रुपियाँको जनै आयात हुने र उक्त जनै विधिपूर्वक समेत नहुने हुँदा त्यसलाई रोक्न तालिम सञ्चालन गरिएको समाजका अध्यक्ष धर्मचन्द्र नेपालले बताउनुभयो। जनैको आयात रोक्ने र संस्कृतिमा नयाँ पुस्तालाई आकर्षित गर्नुका साथै रोजगारसँग जोड्नका लागि वडा कार्यालयको सहयोगमा संस्कृतिको संरक्षणमा लागिएको उहाँको भनाइ छ।
3: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: जी एआई टीवी मा हेर्नुस फुटबल को हर एक एक्साइटिंग मोमेंट एआई पिक्चर एंड साउंड संग अप टू 30% कैशबैक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेंज वैल्यू प्लस 4 इयर्स फुल वारंटी अब घरमै स्टेडियम एक्सपीरियंस एलजी लाइफ्स गुड
1: यो हो नेपाली रेडियो
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर राष्ट्रपा महाधिवेशनमा रवि बालिन्द्रको सन्देश गणतन्त्रमा प्रतिबद्ध पार्टीमा एक ढिक्का शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ चितवनको भरतपुर स्थित राष्ट्रपाको महाधिवेशन स्थलमा आइतबार अपरान्ह 3:15 बजे प्रधानमन्त्री बालिन्द्र शाह गाड़ी हाँकेर आइपुग्नुभयो त्यही गाड़ीबाट सभापति रवि लामिछाने पनि ओर्लिनुभयो यस दृश्यले धेरैको ध्यान खिच्यो गाडीको स्टेयरिङमा प्रधानमन्त्री शाह र छेवैको सिटमा पार्टी सभापति लामिछाने देखिनु भएको थियो 4 वर्ष अघि पार्टी दर्तापछि पहिलो सभा गरेको जिल्ला फर्किएर नीति र नेतृत्व चयनका लागि तोकिएको स्थल आइपुग्दा लामिछाने र शाहलाई छरीले स्वागत गर्यो दुई नेता एकसाथ देखिन साथ समर्थकले हुटिङ गरे छाता ओढेर लामिछाने र शाह महाधिवेशन स्थलतर्फ प्रवेश गर्नुभएको थियो पहिलो महाधिवेशन उद्घाटन समारोहमा राष्ट्रपालाई शुभकामना दिन विभिन्न दलका नेता आइपुगेका थिए भने उनीहरूले राष्ट्रपाको विचार सरकार सञ्चालन शैली भू राजनीतिक सन्तुलन गुटबन्दीदेखि दुई नेता बीच हुन सक्ने टकरावको प्रसंग निकाल्ने कतिपय विषयमा प्रश्न समेत उठाए गएको आम निर्वाचनमा प्राप्त जनादेशलाई सदुपयोग गर्न पनि उनीहरूले सुझाव दिए अन्य दलका नेताले राखेका चासोमा राष्ट्रपा सभापति लामिछाने र प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता शाहले पनि प्रस्ट्याउनु भएको छ खास गरी वर्तमान संविधान तथा लोकतान्त्रिक गणतन्त्र शासन पद्धति संघीयताका विषयमा दुवै नेताले आफ्नो योजना र नीतिबारे अभिव्यक्ति दिनुभएको छ सभापति लामिछानेले प्रधानमन्त्रीमा 5 वर्ष शाह रहने प्रस्ट्याउनु भयो भने प्रधानमन्त्री शाहले पार्टीमा कुनै पक्ष विपक्ष नहुने उद्घोष गर्नुभयो दुवै नेताले पार्टीभित्र गुटगत राजनीति नगर्न नेता कार्यकर्तालाई चेतावनी समेत दिनुभएको छ पार्टी सभापति लामिछानेले आफूहरूलाई लडाउने ढलाउने फोटो फाटो ल्याउने प्रयास हुने बुझेको समेत बताउनुभयो आफूहरूले नेपाली जनता र इतिहासलाई साँची राखेर गरेको सहमतिको एक एक अक्षर इमान्दारिताका साथ पालना गर्ने उहाँको भनाइ थियो सहमति कार्यान्वयनका लागि राष्ट्रपाले चुनाव अगावे वरिष्ठ नेताको खुट्टामा बल पुर्याएको लामिछानेले बताउँदा प्रधानमन्त्री शाह मुसुमुसु हाँस्नु भएको थियो भटाभट गोल हान्ने जिम्मा सामान्य प्रधानमन्त्री बालिन्द्र शाहको हुनेछ उहाँले त्यसको निरन्तरता दिइरहनु भएको छ झुकेर त्यो बल आएछ भने पनि त्यसलाई त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो हो किनकि यहाँ मुख मिठ्याउनेहरू धेरै छन् चुक्ली लगाइदिनेहरू पनि धेरै छन् उहाँले भन्नुभयो शुभकामना दिने क्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले बालिन्द्रले राजा ल्याउँछ भन्ने लागेर समेत भोट हालेकाहरू छन् भन्नुभएको थियो भने एमाले नेता प्रदीप गेवालीले राष्ट्रपाको हातमा लोकतन्त्र सुरक्षित होस् भनी जनता आश्वस्त हुन सक्ने परिस्थिति बनोस् भन्दै शुभकामना दिनुभएको छ यस सन्दर्भमा सभापति लामिछानेले राष्ट्रपाका विगतका दस्तावेज ध्यान दिएर अध्ययन नगरिएको जनाउँदै आगामी दिनमा दस्तावेज गहिरेर अध्ययन गरिनेछ भन्ने लागेको बताउनु भएको छ
4: राष्ट्रपामा नलुकेको सत्य शीर्षकमा मध्याह दैनिकमा खबर छ त्यसै त चर्को गर्मी त्यसमाथि राष्ट्रपाको पहिलो महाधिवेशनले गर्माएको चितवनबाट आइतबार बिहानीदेखि एउटा भिडियो भाइरल भयो ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ महाधिवेशन स्थल पुग्दै थिए राष्ट्रपाका समर्थक एक युवाले उनलाई रोकेरै दुई सुझाव दिए एउटा हर्क साम्पाङलाई तह लगाउने उपायसँग सम्बन्धित छ भने अर्को पार्टीमा मौलाएको गुटबन्दी बारे हर्कले संसदमा तहस नहस पारेको छ उसलाई मुद्दा चलाउनु यति भनिसकेर ती युवा पार्टी विवादमा छिर्छन् पार्टीमा गलत प्रवृत्तिका मान्छे प्रवेश गरेका छन् उनीहरूले फाइदाका लागि जिल्ला र नगरमा गुट बनाएका छन् सभापति रवि दाई नभए एकदम राम्रो हुनेवाला छ उनले भनाई टुङ्ग्याए झट्ट सुन्दा दुई तिहाई बहुमत प्राप्त दलको महाधिवेशनका लागि यो निकै सानो घटना हो तर राष्ट्रपा समर्थकको त्यो चिन्ता सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको मन्तव्यमा पनि झल्किनुले पार्टीमा विश्वासको संकट देखाएको छ त्यो चिर्न दुई नेताले महाधिवेशन उद्घाटन सत्रमै निकै कोशिश गरेका छन् प्रचण्ड गर्मीले प्रतिनिधि एवं कार्यकर्ता महिलाका मोहीका लागि हारालुच गरिरहेका थिए तर उद्घाटन सत्रको मञ्चमा शुभकामना दिन विपक्षी दलका नेताहरू पुगिसकेका थिए। अतिथिलाई झण्डै एक घण्टा मञ्चमा कुराइसक्दा पनि सभापति लामी छाने र प्रधानमन्त्री बालेन सभास्थलमा पुगेका थिएनन्। उनीहरू पुग्दा पानी परिरहेको थियो। प्रधानमन्त्री बालेनले हाकेको गाडीबाट सभापति लामी छाने छाता लिएर ओर्लिए। उनले बालेनलाई एउटै छातामा ओद्दिन चाहेका थिए तर बालेन अर्को छाता लिएर आधा भिज्दै मञ्चतिर लागे। बालेन र रविको स्वागतमा सिङ्गो हल होटिङ गरिरहेको थियो।
3: रासुपामा सभापति र वरिष्ठ नेता सर्वसम्मत चयन हुने निश्चित भए पनि बाँकी पदाधिकारी र 79 केन्द्रीय सदस्य पदमा भने प्रतिस्पर्धा हुने देखिएको छ। प्रतिस्पर्धा हुने निश्चित भए पनि स्वस्थ र स्वच्छ होस् भन्ने कामना पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका छन्। आइतबार महाधिवेशनको उद्घाटन सत्रमा लामिछाने र शाहले पार्टीभित्र गुटबन्दी गरेर नेतृत्वमा पुग्ने अस्वस्थ प्रतिस्पर्धा गर्ने काम भए पुराना दलहरूकै हविगत हुने चेतावनी समेत दिएका छन्। त्यो प्रवृत्ति स्वीकार्य नहुने भनी तल्लो तहका नेताहरूलाई सचेत गराएका छन्। रासोपामा 3 उपसभापति, 1 खुला, 1 महिला र 1 मनोनित हुनेछन्। खुला उपसभापतिमा सोडिम वागले प्रबल दावेदार रहेको रासोपाका नेताहरूले बताएका छन्। अर्थमन्त्री र पार्टीमा तेस्रो वरियतामा रहेका उनी विरूद्ध कसैले उम्मेद्वारी नदिने सम्भावना देखिएको नेताहरूको अनुमान छ। सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा बालेन्द्र शाह सर्वसम्मत हुने निश्चित देखिन्छ। खुल्ला सभापतिमा सोडिम वाग्लेसँग प्रतिस्पर्धा गर्ने हालसम्म कोही पनि देखिएका छैनन्। उहाँ पनि सर्वसम्मत हुने सम्भावना प्रबल छ पार्टीका एक नेताले भनेका छन्। यस्तो अवस्थामा पदाधिकारी मध्ये महिला उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा चुनाव हुने सम्भावना छ। पार्टी सभापति लामिछाने र वरिष्ठ नेता शाहले पदाधिकारी सर्वसम्मत चयन गर्ने गृह कार्य थालिसकेका छन्। महिला उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा सहमतिको प्रयास भइरहेको छ। छलफलमा सहभागी नेताहरूले बताएका छन्। सहमति जुट्ने र निर्वाचन हुने दुवै सम्भावना बराबरी रहेको पनि बताइएको छ। महिला उपसभापतिमा चुनाव भए कानून मन्त्री सविता गौतम, कोषाध्यक्ष लीमा अधिकारी, सामान्य प्रशासन मन्त्री प्रतिभा रावल सम्भावित उम्मेद्वार रहेको नेताहरूले बताएका छन्। उपसभापति वा महामन्त्री मध्ये एक पदमा डाक्टर तोसिमा कार्की सम्भावित उम्मेद्वार रहेको बताइएको छ।
4: आन्तरिक कलहले संकटमा परम्परागत दल शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। 4 वर्ष अघि 2079 साल असार 7 गते स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा अहिले प्रथम राष्ट्रिय महाधिवेशनको लागि चितवनको भरतपुरमा केन्द्रित छ। गत फागुन 21 गते भएको प्रतिनिधि सभाको चुनावबाट झण्डै 2/3 मत ल्याएको रासोपाको जारी महाधिवेशनलाई राजनीतिक वृत्तमा निकै महत्वका साथ हेरिएको छ। भर्खरै स्थापना भएको राजनीतिक दल रासोपा आगामी राजनीतिक कार्यदिशा र नेतृत्व चयन गर्न व्यस्त रहँदा परम्परागत राजनीतिक दलहरू भने आन्तरिक विवादमा रुमल लिएका छन्। गत भदौ 23 र 24 गते भएको नवयुवा विद्रोहको रक्षात्मक बनेका परम्परागत राजनीतिक दलहरू फागुनमा भएको चुनावपछि थप कमजोर बनेका छन्। प्रतिनिधि सभा निर्वाचनमा पराजयपछि परम्परागत राजनीतिक दलहरू नेपाली कंग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा लगायतका परम्परागत राजनीतिक दलहरू कमजोर मात्र भएनन्, आन्तरिक विवादको भुमरीमा फँसेका छन्। गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा धक्का खाएका परम्परागत दलहरूमा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। 2065 सालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात लगातार सत्ता र शक्तिमा रहेका विपक्षी नेपाली कंग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी लगायत दलहरू अन्तर्विरोधको दुष्चक्रमा फँसेका हुन्। जेएनजी युवाहरूले भ्रष्टाचार र व्यतिथी विरूद्ध थालेको आन्दोलनसँगै पार्टी रूपान्तरणको माग उठाएका थिए। गत निर्वाचनमा कंग्रेस 38 सीट, एमाले 25 सीट, नेकपा 17 सीट, राप्रपा 5 सीटमा खुम्चिँदा नयाँ राजनीतिक दल रासोपाले 182 सीट अर्थात 2/3 नजिक बहुमत प्राप्त गरेको थियो।
3: सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर भए मेलमिलाप हुन नसकेमा एक वर्षपछि सम्बन्ध विच्छेदको प्रक्रियामा जानुपर्ने कानून परिमार्जनको प्रस्ताव गरिएको छ। सम्बन्ध विच्छेदको प्रावधानमा महिला र पुरुषलाई समान हक प्रत्याभूत गर्न भन्दै मुलुकी देवाली सहित ऐनको व्यवस्था संशोधन प्रस्ताव गरिएको हो। विधायन सम्बन्धी ऐन 2081 दफा 6 व्यवस्था कार्यान्वयनका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले मस्यौदा विधेयक सार्वजनिक समेत गरेको छ। मन्त्रालयले संहिता सँगै मुलुकको देवानी कार्यविधि संहिता ऐन संशोधन प्रस्ताव पनि सार्वजनिक गरेको छ। मन्त्रालयले मूल ऐनको दफा 96 रहेको सम्बन्ध विच्छेद गर्न चाहने पति वा पत्नीले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनुपर्ने व्यवस्था संशोधन गरी पति वा पत्नी वा दुवैले अदालतमा निवेदन दिन सक्ने व्यवस्था प्रस्ताव गरेको छ। त्यस्तै मूल ऐनको दफा 98 प्रतिबन्धात्मक वाक्यांश हटाउँदै 1 वर्षको कुलिङ पिरियड हटाउन प्रस्ताव गरिएको छ, जस अनुसार मुद्दा दर्ता भई मिलापत्र समेत हुन नसके 1 वर्षपछि सम्बन्ध विच्छेद गराउनु पर्ने बाध्यकारी व्यवस्था हटाउन प्रस्ताव गरिएको हो।
4: न्याय परिषदबाटै कानूनको व्यवस्था हिमालय टाइम्समा खबर छ। सर्वोच्च अदालतमा 3 न्यायाधीशको पद रिक्त हुँदा मुद्दाको चाङ बढेको छ। 21 दरबन्दी रहेको सर्वोच्चमा 3 न्यायाधीशको पद रिक्त हुँदा सर्वोच्चमा मुद्दाको चाङ बढ्दै गएको हो। चैत्र 18 गतेदेखि निवर्तमान प्रधान न्यायाधीश अवकाशमा गएपछि सर्वोच्चमा न्यायाधीशको संख्या 18 झरेको हो। त्यसअघि सर्वोच्चमा 19 न्यायाधीश कार्यरत थिए, तर त्यसअघि नै 2 न्यायाधीश खाली हुँदा समेत परिषदले सिफारिस नगर्दा न्याय परिषदले नै कानूनको व्यवस्था गरेको छ। न्याय परिषद ऐन 2073 दफा 4 उमेरको हदबाट अवकाश हुने सर्वोच्च अदालतका न्यायाधीशको पद यकिन गरी त्यस्तो पद रिक्त हुनुभन्दा कम्तीमा 1 अगाडि नियुक्तिको लागि सिफारिस गरिने व्यवस्था छ, तर परिषदले ऐनको यो व्यवस्थालाई आजको मितिसम्म बेवास्ता गरेको छ।
3: जनगणनामा ग्रामीण श्रम शक्ति तथ्याङ्कमा छ गाउँघरमा छैन शीर्षकमा नागरिक दैनिकमा खबर छ। गाउँमा घर आँगनमा वृद्ध आमा बुवा र विद्यालय जाने उमेरका बालबालिका मात्र कमाउन सक्ने जति भारतको कुनै न कुनै सहरमा प्राय सबै ज्यालादारी काममा व्यस्त, कोही होटेलमा भाडा माझिरहेका, कोही निर्माण स्थलमा काम गरिरहेका त कोही सुरक्षा गार्ड, यस्तै यस्तै पश्चिम नेपालका गाउँघरको साझा दृश्य हो यो। सरकारी तथ्याङ्कमा उनीहरू नाम नेपालमै हुन्छन् अर्थात् जनगणनामा उनीहरू समेटिन्छन्, तर व्यवहारमा उनीहरूको श्रम समय ऊर्जा र जीवनको ठूलो हिस्सा भारतमा खर्च हुन्छ। यसले एउटा गम्भीर प्रश्न जन्माएको छ, नेपालको जनसङ्ख्या नेपालमै छ कि बाहिर? सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका धेरै बस्तीमा अहिले बसाई सराएको स्वरूप बदलिएको छ। पहिले पहाडबाट तराई झर्ने क्रम बढी थियो, अहिले गाउँबाट सीमा पार काम खोज्ने प्रवृत्ति बलियो बनेको छ। यो बसाई सराई औपचारिक वैदेशिक रोजगारी जस्तो व्यवस्थित छैन, अधिकांश मानिस खुला सीमाबाट भारत पुग्छन्, केही महिना वर्ष काम गर्छन्, फेरि घर फर्किन्छन्, यो क्रम निरन्तर चलिरहेको छ। उल्लेखित कारणले गर्दा उनीहरूको वास्तविक उपस्थिति र सरकारी अभिलेख बीच दूरी बढेको छ। गरिबी, सीमित रोजगारी, कमजोर औद्योगिक आधार र कृषि पेसाबाट जीवन धान्न कठिन हुँदै जाँदा पश्चिम नेपालका धेरै परिवारले भारतलाई विकल्प होइन आवश्यकता बनाएका छन्। यही वास्तविकताले अहिले गाउँको संरचना नै फेरिएको छ। नेपालमा हाल 20.27% जनसङ्ख्या गरिबीको रेखामुनि छ। ग्रामीण क्षेत्रमा गरिबी 24.66% पुगेको छ भने शहरी क्षेत्रमा 18.34% पुगेको छ। यो तथ्याङ्कले स्पष्ट संकेत गर्छ, ग्रामीण क्षेत्रले अवसर भन्दा अभाव धेरै भोगिरहेको छ। प्रदेशगत अवस्था हेर्दा सुदूरपश्चिम अझ बढी दबावमा देखिन्छ, त्यहाँ गरिबी दर 34.16% पुगेको छ। यही गरिबी दर कर्णालीमा 26.69% छ भने लुम्बिनीमा 24.34% छ। देशका अन्य प्रदेशको तुलनामा यी क्षेत्रका नागरिकमा रोजगारीका लागि बाहिरिनु पर्ने दबाव ठूलो छ। जिल्लागत अवस्था झन गम्भीर रहेको छ, देशकै सबैभन्दा बढी गरिबी दर रहेको अछाममा यो अनुपात 49.58% पुगेको छ।
4: डेढ दर्जन कम्पनीको 1 खर्ब भन्दा बढी रेटिङ निगरानीमा